0: नेपाली पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: हजुरको रेडियो 102.1 मेगा।
2: रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ष पेंट।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
4: वाकवाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: साझा खबरको सबैभन्दा शुरूमा आज 2083 साल भदौ 18 गते बिहीबार सेप्टेम्बर 3 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन। खोज तथा उद्धारका लागि 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन।
1: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर।
0: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, 50 अर्ब भन्दा बढ़ी बीमा दावीको आकलन। तरकारी को भाव सस्तियो, ग्यासको अभाव भने कायमै।
1: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको भनाई।
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित। भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड एसँग खेल्ने। भोलिबाट पुरूष भलिबलको एनभीए शुरू हुने।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवा भोटेकोशी बाढ़ी र भएको जनधनको क्षतिको पछिल्लो विवरणको प्रसंग।
1: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1204 पुगेको छ। 4216 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले हिजो साँझ विवरण सार्वजनिक गर्दै बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेको र बाढ़ीमा घाइते भएका 301 जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको हो। 195 जना डिस्चार्ज भएका छन् भने 70 जना उपचाररत छन्। उपचारका क्रममा 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म 11,993 जनाको उद्धार गरिएको छ भने 610 हवाई उडान मार्फत उद्धार कार्य, उद्धार तथा राहतको काम सञ्चालन भइरहेका छन्। बाढ़ीपछि विस्थापित भएका 3,948 जना 4 जिल्लाका 34 होल्डिङ सेन्टरमा बसिरहेका छन्। नुवाकोटका 24 केन्द्रमा 2,981 जना, रसुवामा 5 केन्द्रमा 320, धादिङका 3 केन्द्रमा 260 र काठमाडौँमा 2 केन्द्रमा 387 जना आश्रय लिइरहेका छन्। यसबीच बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ। रसुवागढ़ी जलविद्युत आयोजनाको 120 मेगावट क्षमताको सुरुङमा करिब 150 मिटर भित्र ठूला चट्टान भेटिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाई भएको छ। 90 जनाको टोली, 3 स्काभेटर र 1 बबक्याट प्रयोग गरी बाटो हटाउने तथा कम्प्रेसन मेसिन, रक ब्रेकर र ब्लास्टिङ मार्फत सुरुङमा पाल पार्ने काम जारी रहेको प्राधिकरणले जनाएको हो। आयोजनाको सुरुङको विभिन्न क्षेत्रमा खोज तथा उद्धारको काम भइरहेको छ। लाङटाङमा 20 मेगावट आयोजनामा भारतीय टोलीको रेकी पछि नेपाली सेना सहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य अगाडि बढ़ाएको छ। टोलीले सुरुङभित्र करिब 75 मिटर प्रवेश गरी हालसम्म करिब 900 मिटर लेदो हटाएको छ भने खोज तथा उद्धारका क्रममा 2 शव समेत फेला परेको जनाइएको छ। चिलिमी, माथिल्लो त्रिशुली ए, त्रिशुली 3A, त्रिशुली 3B र मैलुङ खोला जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको हो।
0: यसैबीच बाढ़ी र पहिरोका कारण पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीर र परेवा भीरमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। गल्छी देवीघाट खण्डमा लेदो हटाउने काम चलिरहेको छ भने तादी नदीमा 75 मिटर मिटर लामो बेली ब्रिज जडानका लागि पनि तयारी भइरहेको छ। विदुर बेत्रावती सड़क खण्डको करिब 2.5 किलोमिटर सड़क पूर्ण रूपमा बगेपछि ब्रेकर र एक्साभेटर प्रयोग गरी पुनः संचालनको काम भइरहेको छ।
1: खोला जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको हो।
0: यसैबीच बाढ़ी र पहिरोका कारण पृथ्वी राजमार्गको मुगलिन

0: मोबाइल टावर सञ्चालनमा आएका छन्। तिमुरे, चिलिमे खोला, त्रिशुली त्रिवी, भाल्चे किस्माङ र चन्दनबारी लगायतका केही क्षेत्रमा सेवा पुनस्थापना हुन बाँकी रहेको जनाइएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका 15 स्थानीय तहलाई खोज उद्धार तथा राहत व्यवस्थापनका लागि हालसम्म 16 करोड़ रूपियाँ उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा सड़क तथा हवाई मार्गबाट खाद्य तथा गैर खाद्य सामग्री पठाउने क्रम पनि चलिरहेको छ। हिजो मात्रै थप 28 गाड़ी राहत सामग्री सहित प्रभावित क्षेत्रमा पुगेका छन्। रसुवा जिल्लामा विद्युत आपूर्ति हुन समय लाग्ने क्षेत्रमा वितरण गर्न 155 सोलर पावर ब्याङ्क जिल्ला प्रशासन कार्यालयहरूलाई हस्तान्तरण गरिएको छ। मोबाइल टावर सञ्चालनका लागि जेनेरेटरमा आवश्यक इन्धन ढुवानी गर्न नेपाल टेलिकम र एनसेलले हेलिकप्टर सहयोगको आवश्यकता रहेको जनाइएको छ। बाढ़ी प्रभावितको राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन डिजिटल प्रणाली लागू गरिएको छ। हवाई मार्गबाट प्राप्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित आपतकालीन गोदाममा तथा स्थल मार्गबाट आएका सामग्री नुवाकोटको बटार, रसुवाको धुन्चे र अन्य संकलन केन्द्रहरूमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार पहिचान खोल्न नसकेका शव विभिन्न जिल्लाका 21 अस्पतालमा राखिएका छन्। हालसम्म 95 शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ। पहिचान भएका शव सम्बन्धित ठेगानामा पठाउने तथा उद्धार गरिएका व्यक्तिहरूलाई घरसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिइएको छ। यसैबीच भोटेकोशी हिमबाँधीका कारण भएको नागरिकको मृत्यु तथा जनधनको क्षतिमा प्रतिनिधि सभाले विशेष प्रस्ताव हिजो पारित गरेको छ। सभामुख डोल प्रसाद अर्यालले राख्नु भएको विशेष प्रस्ताव बैठकले पारित गरेको हो। यसअघि 2072 विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिमा पनि तत्कालीन संविधान सभा व्यवस्थापिका संसदले विशेष प्रस्ताव पारित गरेको थियो। तत्कालीन कार्य व्यवस्थापिकाले पुनर्वास र पुनर्निर्माण सम्बन्धमा संकल्प प्रस्ताव पनि पारित गरेको थियो। सर्वदलीय सहमतिपछि सभाले विशेष प्रस्ताव पारित गरेको हो। हिजोको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख डोल प्रसाद अर्याल,
1: विपदबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु। विगत केही दशकदेखि जलवायु परिवर्तनको प्रभावबारे निरन्तर चर्चा गर्दै आएका छौं। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भइरहेको छ, हिमनदी र हिमतालमा परिवर्तन भइरहेको छ, हिम पहिरोको जोखिम बढ़िरहेको छ र असामान्य वर्षाका घटना पनि देखिन थालेका छन्।
0: हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो। रसुवा बाढ़ीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। पटिकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित त्यस क्षेत्रकै ठूलो विपत्ति भएको उल्लेख गर्नुभयो। उहाँले विपत्तिमा परेर घरबार विहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनस्थापनामा सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो।
2: बाढ़ी प्रभावित भोटेकोशी त्रिशुली जलाधार क्षेत्रमा कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले आकलन गरेको छ। बाढ़ी प्रभावित मध्ये खास खास क्षेत्रमा गरिएको द्रुत मूल्यांकन तथा विश्लेषण विधि अन्तर्गत गरिएको विश्लेषणले कम्तीमा 22 लाख टन फोहोर भग्नावशेष थुप्रिएको देखाएको हो। ऱ्यापिड तत्काल पुनर्स्थापना तथा विकास कार्यका लागि द्रुत मूल्यांकन तथा विश्लेषण गर्ने विधि मानिन्छ। यसले विपदपछि तत्काल पुनर्स्थापना आयोजना बनाउन विश्वका सरकार तथा साझेदारहरूलाई समयमै प्रमाणका आधारमा जानकारी समेत उपलब्ध गराउने गरिएको छ। भोटेकोशी त्रिशुली नदीमा गत बुधबार विनाशकारी बाढ़ी आएको थियो। सरकारी तथ्याङ्क अनुसार बुधबारसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1100 भन्दा बढ़िरहेको छ।
0: भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा, नुवाकोट, चितौन र धादिङ स्थित नदी किनारका बासिन्दाले सामान्य बाढ़ी ठानेका थिए, तर केही घण्टामै त्यो पानीले घर, गोठ, खेतबारी, सड़क, पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभाव परेका हजारौं परिवार मध्ये धेरैका लागि सबभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन, बरू वर्षौंको मेहनतले हुर्काएका पशु चौपाया गुमाउनु पनि छ। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका पशु जोगाउन नसकिएको गुनासो गर्न थालेका छन्। सरकारी निकायले पहिलो चरणमा मानवीय उद्धारलाई उच्च प्राथमिकता दिए पनि पशुधन र किसानले भोगेको आर्थिक क्षतिमा उत्तिकै ध्यान दिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ। झोटेकोशी हिमबाड़ी किसान का हजारों पशु चौपाया गुमेका छन्। गाउँमा पशुधन केवल सम्पत्ति होइन किसानको सामाजिक

0: र आर्थिक सुरक्षाको आधार पनि बन्ने गरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार उत्तर गया, गोसाईकुण्ड, बेनीघाट, त्रिशुली र देवीघाट आसपासका क्षेत्रमा बाढ़ीले गोठभित्र बाँधिएका पशु बगाएको उल्लेख गरिएको छ। पशु व्यवस्थापनको लागि सरोकारवाला निकायको भूमिका कस्तो हुन्छ? विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ। यसबीच रसुवाको भोटेकोशी हुँदै दश भदौमा आएको आकस्मिक बाढ़ीले क्षति पुगेका सम्पत्तिहरूको बीमा रकम दावी हुने क्रम बढ़ेको छ। सम्पत्ति गुमाएका र शहरी क्षेत्रमा भएका व्यवसायीहरूले मात्रै अहिलेसम्म दावी गरेको पाइएको छ। सोही कारण अपेक्षा गरिएका भन्दा कम मात्रै प्रारम्भिक रूपमा बीमा दावी भुक्तान माग गरिएको छ। बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ दावी भुक्तानी परिसकेको छ र यो रकम बढ़दै जाने देखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि मरेका पशु चौपाएको व्यवस्थापन प्रभावकारी बनाउन सुझाव।
2: जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि, हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो।
0: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, तरकारीको भाउ सस्तियो तर ग्यासको अभाव भने कायमै, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नागरिकको पहिलो पृष्ठमा दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। उक्त कोषमा हिजो साँझ 5 बजेसम्म 7,37,60,73,000 रूपियाँ थियो। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बाढ़ी आउनु अघि उक्त कोषमा 2,17,00,00,000 रूपियाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बाढ़ी आउनु पूर्व कोषमा रहेको रकम घटाउँदा 8 दिनमा कोषमा 5,60,73,83,891 रूपियाँ संकलन भएको देखिएको छ। त्यस्तै मनसुनी जोखिममा 51,000 शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। लुम्बिनी प्रदेशमा 51,000 भन्दा बढ़ी नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यस्तै भित्रपृष्ठमा जनक शिक्षा 2 महिनादेखि कामविहीन शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै अस्पतालको गाड़ीबाट 60 किलो गाँजा बरामद शीर्षकमा मोरङको खबर प्रकाशित छ भने घर्दै हिमताल फुट्ने समयान्तर बढ्दै महाविपत्तिको डर शीर्षकमा ईश्वरी सुवेदीले खबर लेख्नु भएको छ। किन बढ्दैछ जोखिम शीर्षकमा पनि खबर छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा रसुवा बाढ़ीको बीमा दावी 50,000 नाग्ने आकलन पीड़ितलाई सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा पाउने भएका छन्। प्रभावित श्रमिक र तिनीहरूका परिवारलाई सामाजिक सुरक्षा कोषले लाभ रकम वितरण गर्न प्रभावित क्षेत्रबाट विवरण संकलन गर्ने काम शुरू गरेको छ। यसका लागि तथ्याङ्क संकलन र घाइते तथा मृतकको पहिचान गर्न सामाजिक सुरक्षा कोषको एक टोलीले काम समेत अगाडि बढ़ाएको छ।
0: कान्तिपुर दैनिकमा स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरूण उपत्यकाका आदिवासी शीर्षकमा खबर छापिएको छ। जलविद्युतका लागि अरबौं डलरको लगानी खन्याइँदैछ तर स्थानीय भन्छन् हाम्रै भूमिमा बनाउने भनिएका परियोजनाबारे वास्तविक रूपमा हामीलाई नै सोधिएको छैन। तुलसी रौनियारले संखुवा सभाबाट लेख्नु भएको खबर हो। भटिकुसीको बाढ़ी जितेकी 97 वर्षीय गुणमाया शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर छापिएको छ। गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो। करिब 4 घण्टाको प्रयासपछि सुरक्षाकर्मीले उहाँलाई उद्धार गरे। हाल वीर अस्पतालमा उपचारगत उहाँ एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ, बाढ़ीले मलाई किन हान्यो। विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ। भोटेकोशी बाढ़ीको असर बंगलादेशमा बिजुली निर्यात रोकियो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने केरुङमै कोहिन थाल्यो 25 करोड़को फलफूल शीर्षकमा ऋषि राम पौड्यालले लेख्नु भएको छ। अर्को खबर तरकारीमा उपत्यकालाई छिमेकी जिल्लाको भर्थेक शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ भने बाढ़ी प्रभावित क्षेत्रको 95% दूरसंचार सेवा पुनः शुरू भएको बारेमा सजना बरालले लेख्नु भएको छ। भोटेकोशी बाढ़ीका 8 दिनमा काठमाण्डुबाट मात्रै 220 हेली उडान गरिएको खबर पनि छापिएको छ। यो सूरज कुंवरले लेख्नु भएको हो भने अर्को खबर पछिल्लो समयमा बढ़दै गएको महँगी र त्यसमा ग्यास आयातमा पनि अझै त्यो पर्याप्त उपभोक्ताका लागि हुन नसकेको बारेमा खबर छापिएको छ। भित्री पन्नामा विपदको सूचना प्रणालीमा चुक, हिमचट्टान खसेको 38 मिनटपछि एसएमएस शीर्षकमा शुभेच्छा पौडेलले लेख्नु भएको छ। चेतावनी पछि के कस्तो खालखालको समन्वय भएको थियो या थिएन भन्ने बारेमा विश्लेषण गरिएको छ। नयाँ पत्रिका दैनिकमा राहत सामग्रीको काठमाण्डुमा थुप्रो शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने देउबा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यतालिका शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका आफ्नो महाधिवेशन कार्यतालिका 16-19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापनको गृह कार्य चलिरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो शीर्षकमा छापिएको खबर छ। 7 प्रदेशबाट 19 करोड़ सहयोग प्राप्त भएको छ। उद्धार राहतदेखि पुनस्थापनासम्मका काम तीव्र पारिने उल्लेख गरिएको छ। भारतबाट राहतको 5औं खेप नेपाल आइपुगेको बारेमा खबर छ भने चीनबाट भेली ब्रिज आउन लागेको पनि उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई पढ़ाउने तयारी भएको बारेमा शिवहरि घिमिरेले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्ग वा संचालनमा नाउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाण्डौ ल्याउन लागि हो। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायणी यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाण्डुमा ग्यास ढुवानी गर्ने भाडादर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्तरी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको 70% आयात भइरहेको आयल निगमले जनाएको छ। अम्लेखगंज स्थित डिपोबाट विराटनगर, काठमाण्डु, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने पनि जानकारी दिए। गोर्खापत्र दैनिकको भित्री पन्नामा सस्तियो तरकारी, राजमार्ग बन्द हुँदा समेत तरकारी आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक भएको पनि उल्लेख गरिएको छ। सीता शर्माले लेख्नु भएको हो। विपद जोखिम न्यूनीकरण गाउँपालिकाले गरिदिने भयो घरगोठको बीमा शीर्षकमा गुल्मीबाट लेखिएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको संकट गहिरिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम अधिकतम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान गरिएको छ। यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि मानिएको छ। म्यानमारको दक्षिणी राज्य मोनको कैब रामा बस्तीमा भारी वर्षापछि आएको बाढ़ीका कारण 31,874 जना प्रभावित भएका छन्। गत अगस्त 20 शुरू भएको भारी वर्षाले शहरका 17 ठाउँ क्षेत्र र 2 वडामा बाढ़ी प्रभावित भएको बाढ़ी पसेको छ। प्रभावितहरूले 2 आश्रय स्थल र 370 भन्दा बढ़ी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानीको व्यवस्था समेत मिलाइएको अधिकारीहरूले बताएका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउन इरानलाई कुनै पनि दबाव नदिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नरहेको समेत उहाँले संकेत गर्नुभएको हो। अमेरिकाको स्थिति आफूलाई पहिले भन्दा पनि निकै राम्रो लागेकोले गर्दै हर्मुजमा अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम राखेको समेत उहाँले दावी गर्नुभएको छ।
0: साझा खबरमा खेल खबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग 2 पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 क्षतिमा पूरा गर्यो। नेपालले सघि टफ एन टी ट्वेन्टी सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ 6 खेल मात्र जितेको थियो। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएल भोलिबाट शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा भदौ 19 27 काठमाण्डुको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबड हलमा हुने लीगमा 6 टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लीग आयोजना भइसके पनि पुरूषको भने यो पहिलो फ्रेन्चाइज लीग हो। नेपाल भलिबल लीगमा 6 3 विदेशी खेलाड़ी राख्ने प्रावधान रहेको छ।
1: विपदपछि मृत पशु चौपाएको व्यवस्थापन आवश्यकता र भइरहेका पहल, कुराकानी, कार्टुन लगायतका सामग्री माकिनेछन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
11: 6 बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ।
6: सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बाढीले बगाएर मरेका पशु चौपायको व्यवस्थापनमा चुनौतीका कुरा। रसुवा भोटेकोसी बाढीका कारण दर्जनौ पशु चौपाय मरेको भए पनि सरकारको प्राथमिकतामा मानवीय सहायता परेको छ। विपदपछि मृत पशु चौपायको व्यवस्थापनको आवश्यकता र प्रक्रियाका बारेमा एनिमल नेपालका प्रमुख सुलक्षणा राणासँग हामीले कुराकानी गरेका छौं।
2: सबभन्दा मेन त हामीले सबैजनासँग कुरा गर्दा जे थियो बगाएर लग्यो स्लज भित्र त्यो माटोभित्र पुर्या होला, कति ठाउँबाट गन्ध आइरहेछ, तर त्यही हो। अब लाइक अहिले हामीले फेरि गर्दाखेरि ह्युमनकै लाइक हामीले रेस्क्यु लाइक अब बडी पनि हामीले ह्युमनकै लाइक हुन्छ नि मान्छेकै अहिले हाम्रो मेन अटेन्सन त्यहाँ छ। तर एउटा कुरा हामीलाई के डर छ भने हामीले जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो कि
13: जस्तो अब मरेको पशु चौपाहरूको व्यवस्थापन कसरी गरिनुपर्छ ताकि भोलि महामारी लगायतका अरू रोगहरू नफैलिन सक्छ।
2: हामी अब टेक्निकल साइडमा होइन तर हामी भेटनेरी डक्टर्सहरूसँग काम गर्छौँ होइन, हाम्रो टिममा भेट डक्टर्सहरू हुन्छ, उहाँहरूले चाहिँ नि लाइक हुन्छ नि हाम्रो एउटा इन्टरभेन्सन प्याकेजमा लाइक हुन्छ नि त्यो डिस्पोज कसरी गर्ने भन्ने एउटा चुनाहरू ल्याउने के गरेर लाइक गन्ध डिजिज नफैलाउने त्यस्तो प्रावधानहरू पनि छ। तर
13: विगतको विपदको अवस्थालाई अभ्यासलाई हेर्ने हो भने अब रसुवा बाढी पछिको पशु चौपायको व्यवस्थापनको लागि कुन कुन निकायले कस्तो खालको भूमिका खेल्यो भने यो राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई?
2: एग्रिकल्चर मिनिस्ट्री अफ एग्रिकल्चर र लाइफ स्टक मिनिस्ट्रीको हो, लाइफ स्टक डिपार्टमेन्ट आउँछ, त्यसपछि भेटनेरी एसोसिएसनहरू छ, त्यसपछि चाहिँ एनिमल वेलफेयरमा काम गर्ने धेरै सिभिल सोसाइटी अर्गनाइजेसन्सहरू छ जो चाहिँ नि आई थिङ्क दे आर अल रेडी टु वर्क विथ द गभर्मेन्ट कि गभर्मेन्टसँग हातेमालो गरेर कसरी लाइक हुन्छ नि अफकोर्स लाइक फेरि मलाई जहाँसम्म लाग्छ जुनै पनि हामी एनिमल वेलफेयर अर्गनाइजेसन्सहरू छ हामीले खालि आउँदाखेरि एनिमल्समा मात्रै गरेका छैनौँ कि अफकोर्स ह्युमन पपुलेसन इज इम्पोर्टेन्ट, ह्युमन पपुलेसन भए पनि एनिमल पपुलेसन हुन्छ, एनिमल पपुलेसनले चाहिँ ह्युमन पपुलेसनलाई लाइक हुन्छ नि उनीहरूको लाइभलीहुड सबै सपोर्ट गरेका हुन्छ, त्यो हिसाबले चाहिँ नि इट्स अल इन्टरकनेक्टेड एन्ड त्यो तपाईँले भने जस्तै लाइक हुन्छ नि वी आर रेडी टु कोअर्डिनेट विथ
13: थुप्रै व्यक्तिहरूको पशु चौपाय त्यो बाढीमा परेको हुनसक्छ, उहाँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ कि यो पशु चौपायको व्यवस्थापन अथवा मरेका पशुहरूको व्यवस्थापन?
2: त्यो त लाइक हुन्छ नि अहिले त हामीले अहिले इमिडिएट रिलिफको बारेमा मात्रै आइडेन्टिफिकेसन अनि त्यसपछि इन्टरभेन्सन होइन।
0: एनिमल नेपालका सुलक्षणा राणासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: रसुवा भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन, खोज तथा उद्धारका लागि 21,000 बढ़ी सुरक्षाकर्मी परिचालन।
0: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै भोटेकोसी बाढीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। बाढ़ी क्षेत्रमा 22,00,000 टन पोहोर।
1: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन, 50 अर्ब बढ़ी बीमा दावीको आकलन। तरकारी सस्तियो, ग्यासको अभाव कायमै।
0: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट। म्यानमारमा बाढ़ीमा 31,000 भन्दा बढ़ी प्रभावित। वार्तामा आउन इरानलाई कुनै दबाव नदिएको अमेरिकी राष्ट्रपतिको दावी।
1: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित। भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए सँग खेल्ने। भोलिबाट पुरूष भलिबलको एनबीए शुरू हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विपदमा परेका व्यक्तिहरूको उद्धारमा विगतका र अहिलेका सरकारहरूबाट भइरहेका विभिन्न भूलचुक तर्फ। यहाँ एउटा खोला जस्तो देखाइएको छ, बीच भागमा 3 जना व्यक्तिहरू छन्, हात उठाएका छन्। उनीहरूले उद्धारको लागि अनुरोध गरेको जस्तो देखिन्छ। दाहिनेतर्फ अहिलेका प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति ती मानिसहरूतर्फ हात देखाइराखेको जस्तो देखाइन्छ भने देब्रेतर्फ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता देखिने व्यक्तिको देब्रे हात ती तीनजना व्यक्तितर्फ देखाइरहेको जस्तो देखाइन्छ। त्यहाँ त्यसरी देखाइएको छ र माथि यस्तो लेखिएको छ, पहिले भिजिबिलिटी पुगेन, अहिले कुबिलिटी पुगेन।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 MHz।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ज फेन्स।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
5: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र,
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
5: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904669692 96

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224544
4: 9840378993 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो। सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोसी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछाप।
5: ए भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 47 5 90 4 66 98 6 92 65 99 8।

0: बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: नमस्कार कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ म कृष्ण शर्मा आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिँदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रममा हामी रसुवाको भोटेकोशीमा आएको बाढ़ीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव यसबाट सिर्जित चुनौती र अबको पुनरुत्थानको बाटोका विषयमा केन्द्रित रहेर कुरा गर्छौं बाढ़ीका कारण मानवीय क्षतिसँगै भौतिक पूर्वाधार व्यापार व्यवसाय पर्यटन लगायत स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रसम्मका बहुआयामिक पक्षमा ठूलो असर पुगेको छ बाढ़ीले पारेको यो असरलाई कसरी मूल्याङ्कन गर्ने यसबाट भएको आर्थिक क्षतिको मूल्याङ्कन के कति मात्रामा र कसरी गर्ने र प्रभावित क्षेत्र तथा समग्र अर्थतन्त्रलाई पुनः लयमा फर्काउन अब के कस्ता कदम चाल्नुपर्छ आज कार्यक्रम बदलिन्दो नेपालमा हामी यिनै समसामयिक विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौ कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी यहाँलाई कार्यक्रम बदलिन्दो नेपालमा स्वागत छ
3: धन्यवाद छ नमस्कार छ
2: भोटेकोशीमा आएको बाढ़ीले मानवीय क्षतिसँगै अर्थतन्त्रमा पारेको क्षतिको यो समग्र असरलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ यसै विषयवस्तुबाट कुराकानी शुरू गरौं
3: अहिलेको जुन बाढ़ी आयो अकल्पनीय छ असाधारण खालको बाढ़ी आयो र निमेष भरमा मान्छेको जीवन र सर्वस्व अपहरण गर्यो एक किसिमको जस्तो उदाहरणको लागि स्याफ्रुवेसी टिमुरे र बेत्रावतीसम्मको मान्छेको लागि त प्रलय नै भयो प्रलय भने त यही नै हो अब यो प्रलयले तीनवटा कुरा सीमितै पारेको छ पहिलो कुरा चाहिँ मानवीय मान्छेहरूको नोक्सान भयो त्यो पहिलो कुरा भयो दोस्रो भयो भौतिक संरचना धेरै मान्छेले त्यो कुरा अहिले भनेका छैनन् तेस्रो कुरा चाहिँ के छ भन्दा जैविक वनस्पति कीट पतङ्गहरू पनि स्वतर भएका छन् त्यो क्षेत्रमा भएका किनभने त्यो त्रिशुलीमा अन्यत्र हुने भन्दा थप खालका फरक खालका वनस्पति र जीव थिए तिनीहरू पनि सीमितै भएका छन् सोरिएकै छन् अब लाग्छ कैयौं दिन लाग्छ त्यो त्रिशुलीमा पहिलाको जस्तो त्यो किसिमका माछा भ्याउताहरू र अन्य पाउन समय लाग्ला अब त्यसमा पहिलो नोक्सानीको कुरा गर्दा मानवीय क्षति त अपूर्णीय छ अब हजारौं छ कति भन्दा आइसकेको छैन हजार भन्दा बढी मान्छेको लास फेला परिसकेको छ दशौं हजार अहिले पनि बेपत्ता छन् तर संख्या किन यकिन हुन सकेका छैन भने संख्या भनिदिने मान्छे पनि छैन गाउँ टोलै गएको छ भने कसले भनिदिने त्यसको क्षतिको गणना गर्न त्यसलाई अङ्कमा गर्न त्यसलाई पैसामा नाप्न सकिँदैन दोस्रो क्षति भनेको भौतिक क्षति भएको छ भौतिक संरचनामा क्षति भएको छ घर गएको छ खेत गएको छ अब अन्य खालका संरचनाहरू आयोजनाहरू गएका छन् 14 वटा त विद्युत आयोजनामा असर परेको छ 8 वटामा त तपाईँको चाहिँ नि सञ्चालनमा भइराखेको गएको छ अहिलेसम्मको तथ्याङ्क अनुसार बाँकी चाहिँ निर्माणाधीनहरूमा नोक्सानी पुगेको छ कसैमा धेरै नोक्सानी र कुनै चाहिँ सीमितै भएको छन् अब ड्राई पोर्ट गएको छ 1500 भन्दा बढी चाहिँ गाडीहरू चाहिँ नि कन्टेनरदेखि लिएर नयाँ आएका गाडीहरू तीर्थमा हिँडेका गाडीहरू यात्रामा हिँडेका साना तिना दुई पाङ्रे छ चाङ्रे 14 पाङ्रे सबै खालका गाडीहरू सवारी साधनहरू गएका छन् 7-8 वटा विद्यालय चाहिँ चल्नै नसक्ने गरी गएका छन् भनेर मैले सुनेका थिएँ तथ्याङ्क त्यस्तै गरी कतिपय विद्यालयहरू अरू गएका छन् अब साना ठुला गरेर 40 वटा पुलहरू जलुङ्गे पुल समेत गर्दा गएका रहेछन् 40 किलोमिटर बाटो गएको रहेछ अब व्यापार व्यवसाय बिमा ब्याङ्क नगएको त केही कुरै छैन होइन अब यो खालको समस्या अब त्यसमै भित्र अर्को एउटा केस गएको छ भन्दा नगद पनि गएको छ किनभने एटिएम थियो अथवा व्यक्तिहरूले पैसा राखेका थिए तीर्थयात्रा हिँड्दाखेरि बोकेर हिँडेका थिए यात्रामा हिँड्दा खर खाँचोमा रहेको पैसा थियो होला यी सबै गएको छ अब यो सबैले कति क्षति भयो होला भन्ने कुरा चाहिँ तथ्याङ्क आइसकेका छैन त्यति सहज पनि छैन तथ्याङ्क तर मेरो एउटा विवेकले हिजोको अनुभवले भन्दाखेरि कमसेकम पनि त्यसलाई मौद्रिक हिसाबले लिँदाखेरि जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 7 खर्ब भन्दा माथिको किन भन्दा झन्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए होइन अहिले त केही पनि छैन अब त्यो दृष्टिकोणले अब सबभन्दा पहिला त नोक्सानीको कुरा गर्दाखेरि हामीलाई निकै वर्ष पछाडि पारिदिने खालको अब 7 खर्बको नोक्सानी भयो भन्नुको अर्थ त हामीले अहिले तीनटा तहका सरकारले गर्ने कुल खर्चको आधी भन्दा बढी नोक्सानी भयो। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ। मानवको व्यवस्थापन कसरी गर्ने, अब खोज अनुसन्धानै सकिया छैन र खोज अनुसन्धान राहतको कुरा नै हामीले व्यवस्थित गर्न अझै सकिया छैनौ, किनभने फरक खालको यो चाहिँ नि पीड़ा भयो। अनि तीनटा तहको सरकारको बीचमा समन्वय हुनुपर्ने जति पनि विविध कारणले हुन सकिया रहन्छ भन्ने देखिएको छ। अब भन्नुको अर्थ त हामीले अहिले तीनटा तहका सरकारले गर्ने कुल खर्चको आधी भन्दा बढी नोक्सानी भयो। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती

0: त्यसलाई सुदृढीकरण गर्नु पर्यो, साविकको हिसाबमा ल्याउनु पर्यो यी सबै कुरालाई, जनजीवनलाई, साथसाथै मान्छेमा ठूलो त्रास पैदा भएर मानसिक हिसाबले पीड़ा भएर मान्छे विक्षिप्त भएको छ, त्यो मान्छेहरूलाई विक्षिप्तताबाट बाहिर निकाल्नु पर्ने अवस्था पनि छ।
1: हजुर, पक्कै पनि अब यहाँले बहुआयामिक क्षतिको प्रसंग जोडिसक्नु भएको छ, यसले समग्र मुलुकको अर्थतन्त्रमा पार्ने एक खालको हिसाब गर्दाखेरि त एउटा आँकडामा नै भन्नुभयो त्यो कुल बजेटको आधा प्रतिशत भन्नुभयो, अझै पनि त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
0: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देख्छौ भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो, अब त्यसमाथि माथि माथि गएर अहिले राजमार्गलाई नै असर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि करिब करिब 32-35% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो, हुन त बीचमा कम चल्या थियो, त्यो नाका पूर्ण रूपले बन्द भयो। कृष्णवीरको पहिरोले हाम्रो लाइफ लाइन नै मै असर पारे, एक महिना लाग्छ बनाउने भन्नुको अर्थ भनेको भने त्यसले हाम्रो कुलगार उत्पादनमा ठूलो असर पार्छ, त्यसले पनि मलाई लाग्छ अरबमा होइन खर्बमा असर पार्न सक्छ, किनभने त्यो यातायात चाहिँ समयमा अवरोध पुगिसकेपछि समय बढी लाग्छ, लागत बढी लाग्छ, मूल्य बढ्छ, अनि त्यसले गर्दा हामीलाई चाहिँ त्यो बहुपक्षीय प्रतिकूल असर यहाँ पर्ने देखिन्छ। अब यहाँनिर एउटा कुरा के छ भन्दा हाम्रो विकासको मोडेल, हाम्रो संरचना निर्माणको मोडेल उपयुक्त भएन कि, हाम्रो भूगोल सुहाउँदो भएन कि भन्ने कुरा चाहिँ सोच्नु पर्ने हो।
1: ठिक छ, यो विषयमा हामी पछि क्रमशः जानेछौ, विषयमा आउने नै छ। त्योभन्दा पहिला जस्तो हामीले अहिलेसम्म जे जति क्षतिका प्रसंगमा कुराकानी गर्यौं त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
0: तत्कालको लागि चाहिँ गर्नुपर्ने कुरा के हो भन्दा हामी कहाँ कहिलेकाहीँ हामी राजनीति धेरै गर्न खोज्छौ, हुन त राजनीति चाहिँ मूल कुरो हो तर गैर राजनीति बनाइदिन्छौ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौ। हामी कहाँ के भयो भन्दा 2052 सालमा बाट माओवादी द्वन्द जुन बेला शुरू भयो त्यसपछि हाम्रो अर्थतन्त्रमा झट्काहरू लाग्दै गए, जस्तै 72 सालको भूकम्प आयो, त्यसपछि आएर कोविडले प्रभाव पार्यो, विश्वव्यापी रूपमा हामीलाई पनि प्रभाव पार्यो, त्यसपछि आएर बाढ़ी पहिरो आउने क्रम बढेर गयो। तपाईँलाई हेर्नुहुन्छ भने केही वर्ष अगाडि सोलुखुम्बुमा पनि यस्तै यो चाहिँ हिम नदीबाटै बाढ़ी आयो, थामेमा गाउँ डुब्यो है, अहिलेको स्केल भन्दा कम थियो मात्रै कुरा हो, त्यहाँ त नोक्सान त भयो। तपाईँले यसमा देख्नुहुन्छ तपाईँको पुरानो संरचना नै कागबेनीमा, पुरानो संरचना नै छैन त्यहाँ, अहिले हुम्लामा फेस्दै गएको थियो। अब अगाडि चाहिँ यो गत साल नै त्यो चीनबाट आउने लेन्देन नदी र भोटे कोसीमा मिसिएर आउँदाखेरि नै तेल हिम नदी आएर तेलले आएको बाढ़ीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो, त्यो विद्रोह हुँदा नि ठूलो नोक्सानी भयो। तर त्यहाँ कहाँनिर राजनीति भयो भने म एउटा कुरा स्पष्ट भनिदिन्छु, अहिलेको सरकार त्यही विद्रोहको जगमा आएको हो, ठिक छ, त्यो एउटा पुस्ताले सुशासनको लागि गरेका थियो तर त्यहाँ अलिकति फरक ढंगले गयो दोस्रो दिन, तर ठूलो नोक्सानी भएको थियो त्यो बेला, त्यो नोक्सानीलाई अलिकति राजनीतिकरण गरियो र नोक्सानीलाई के गरियो भने त्यसको न्यून मूल्याङ्कन गरिया छ, 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ, त्यो कम्तीमा पनि टेम्पर छ,
1: निकै सानो अड्कल हो
0: त्यो, निकै सानो अड्कल हो त्यो, त्यस्तो गर्नु हुँदैन राज्यले। मसित बसेर उहाँहरूले छलफल गर्नुभयो भने म देखाइदिन सक्छु कुन गार्हस्थ उत्पादनमा कहाँनिर असर पर्यो, कति दिन बन्द भयो, कति संरचनाहरू गए भनेर, यस्तो कुरा चाहिँ यहाँ नहोस्, एउटा कुरा चाहिँ त्यो हुनु भएन,
1: नेपालले तङ्ग्रिने अवस्था नै त्यो अवसर नै पाएन।
0: अब यस्ता कुराहरूलाई हामी तथ्याङ्क लुकाउँछौ, मिथ्या सूचनाहरू दिन्छौ, मिथ्या खालका प्रतिवेदनहरू बनाउँछौ भने के हुन्छ भने हामी गलत बाटोमा जान्छौ।
1: त्यो पुनर्स्थापनाका लागि भएको क्षतिको सही मूल्याङ्कन पनि आवश्यक छ,
0: सही सबभन्दा पहिलो त त्यही हो, तथ्याङ्क पूर्ण रूपले सही आउनु पर्यो, सही मूल्याङ्कन हुनु पर्यो, दुईटा कुराको मूल्याङ्कन हुनु पर्यो। यसलाई एउटा चाहिँ लस एन्ड ड्यामेज कति भयो, त क्षति कति भयो भने पहिला आउने भयो, आइसकेको त्यो क्षति मध्ये हामीले परिपूरण गर्नुपर्ने कति हो र त्यसको लागि आवश्यक कति हो त, अब हामीलाई कस्तो खालको सहयोग अब चाहिन्छ, हामीलाई प्राविधिक सहयोग कति चाहिन्छ र वित्तीय सहयोग कति चाहिन्छ।

0: कति स्रोत र साधन चाहिन्छ भन्ने कुरा त यथार्थ परक ढंगले आउनु पर्यो नि।
1: त्यसको मतलब त यति बेला पनि गलत समीक्षा हुन सक्छ, गलत आँकडाहरू आउन सक्छ भन्ने यहाँको चाहिँ आशय होइन।
0: अब नियत बस नआउला, तर हामीले होस पुर्याएनौ भने, हामीले ढंग पुर्याएनौ भने त अहिले त त्यो प्रतिवेदन र तथ्याङ्क राम्रै आउन सक्दैन। अर्को समस्या अघि पनि मैले भनेको थिएँ, अहिले तथ्याङ्क लिनलाई तथ्याङ्क दिनुपर्ने मान्छे नै छैन, त्यो संस्था नै छैन, त्यो परिवार नै छैन। हिजो त भूकम्प आउँदाखेरि के हुन्थ्यो, अर्कोले भनिदिन्थ्यो होइन, अनि गत सालको आक्रोश आन्दोलनमा पनि आक्रोश भएको विद्रोह भनौँ न, त्यो विद्रोहमा पनि सूचना लिने ठाउँहरू छन्,
1: धेरै साथीहरू थिए,
0: साथीहरू धेरै थिए, त्यो साक्षीहरू नै छैनन्। त्यस कारणले बडा मेन ढंगले थरी थरीका उपायहरू अपनाएर तथ्याङ्क लिनुपर्ने हुन्छ, एउटा राज्यसित भएका ती दोस्रो स्रोतका तथ्याङ्कहरूलाई प्रयोग गर्नुपर्ने हुन्छ। अब त्यति भइसकेपछि चाहिँ के हुन्छ भन्दा, अब हामीले एकछिनलाई भनौँ हाम्रो 7 खर्बको नोक्सानी भयो भने, तर 7 खर्बको नोक्सानी भयो भने पनि तर हामीले यी सबै कुरा हिजोकै जस्तो त बनाउँदैनौ न, बनाउन पनि सक्दैनौ, तर बनाउनु पर्ने कुराहरू के हो त, अब त्यसलाई सिर्जना गर्नुपर्ने कुरा के हो त, सबै चाहियो, त्यसलाई कुन कुन कुराहरू कुन तरिकाले अब बनाउने, त्यही ठाउँमा बनाउने हो कि होइन, अर्को ठाउँमा बनाउने हो भने कुन ठाउँमा बनाउने, कुन तरिकाले बनाउने, र त्यसको लागि एउटा राम्रो योजना बनाउनु पर्छ,
1: एउटै पक्षलाई विश्लेषण गरेर त्यो सम्भव छ,
0: एउटै कुराले बाट सम्झेन अहिले। त्यही कारणले मैले अहिले चाहिँ अलिकति कुरो उठाउन खोजेको थिएँ, हाम्रो डेभलपमेन्टको मोडेल नै अब फरक पार्नुपर्छ, त्यस कारण यो सुरुवात हो अब डेभलपमेन्टको मोडेल फरक पार्ने।
1: यति बेला नै चुक्यो भने के हुन्छ,
0: चुक्यो भने फेरि हामीलाई यस्ता विपदहरू फेरि उहाँहरू पर्ने हुन्छ।
1: अब यहाँले त यहाँको अनुभवले देश विदेशका धेरै ठाउँका यस्ता घटनाहरू होइन आर्थिक सवालका थुप्रै अनुभव र अनुभूति यहाँसँग छ, त्यस दृष्टिकोणबाट त्यो अनुभवका आधारमा नेपालले यो क्षतिलाई परिपूरण गर्नका लागि अपनाउनु पर्ने सजगताहरू के हुन्?
0: सजगता भनेको फेरि नहोस् भन्नको लागि मैले अघि भने नि होइन, 3-4-5 वर्षको बीचमा ठूलो चाहिँ श्रृंखलाहरू देखिरहेछ, यो चाहिँ सोच्दै नसोचेको श्रृंखला भयो, फेरि नआउला भन्न सकिँदैन। अब दुईटा कारणले त्यो, एउटा चाहिँ हाम्रै कारणले, हामीले डेभलपमेन्टको मोडेल हाम्रो अनुकूल नलगेर होइन हाम्रो मौलिक मोडेल बनाउनु पर्यो एक, दोस्रो कुरा विश्वमा के छ भन्दा अब सहायता त्यसको लागि हामीले कति रकम चाहिँदो रहेछ भन्ने एउटा आकलन भइसकेपछि पुनस्थापनादेखि पुनर्निर्माणदेखि सुदृढीकरणका योजनाहरू बनाउँदाखेरि हामीले त के गर्न सक्छौँ, यो बेलादेखि हामीलाई यति रकम चाहिन्छ भन्ने त हुनु पर्यो, त्यो रकम कहाँबाट जुटाउँछौँ अब भन्ने हुनु पर्यो, त्यो रकम जुटाउँदाखेरि हाम्रो भएको स्रोतबाट 10-15% भन्दा बढी हामी जोग गर्न सक्दैनौँ, हामीले अतिरिक्त नै खोज्नुपर्छ। अतिरिक्त खोज्दाखेरि हामीले कहाँ खोज्नु पर्यो भन्दा, अब हामी ऋण धेरै बोक्न सक्ने अवस्थामा पनि छैनौँ, फेरि देशको ऋणको भार बढिसकेको छ, कुल गार्हस्थ्य उत्पादनको 46-47% पुगिसकेका छ हामीले वैदेशिक र आन्तरिक ऋण गरेर, त्यो ऋणको भार राज्यले बोक्न सक्ने अवस्था छैन, सकेसम्म हामीले अनुदान खोज्नु पर्यो। अनुदान भनेको चाहिँ फेरि हामीले मागेर खोज्ने होइन, ल्याऊ भनेर अधिकार मार्फत लिने भनेको चाहिँ क्षतिपूर्ति लिने हो। अब यो ग्लोबल विपत्ति हो, यो वैश्विक विपत्ति हो,
1: यसका हिस्सेदार विश्वका सबै राष्ट्रहरू,
0: हामी त एकदम यसमा हाम्रो हामीले यहाँ काठमाडौँमा अथवा उहाँले 10-20 हजार गाडी चलाएर मात्रै त भएको होइन नि, यो त के छ भन्दा विश्वमा जसले चाहिने भन्दा बढी उपभोगमुखी भएर उद्योगहरू चलाए, जसले युद्धहरू चलाए, जसले आणविक हात हतियारहरू तयार गरे, जसले आणविक भट्टीहरू बनाए, जसले रकेटहरू बनाए, अहिले एआई भनेर आइरहेछ नि, हो त्यो एआई बनाउँदाखेरि ठूलो ऊर्जा खर्च हुन्छ, त्यहाँ त्यसले हाम्रो पृथ्वीलाई झनझन तताउँदैछ, त्यो तातेको कारणले पनि त्यहाँको चाहिँ हिम पहिरो गयो नि त, त्यसका साझेदारहरू हिस्सेदारहरू को छन् त त्यसमा गर्ने भने, उनीहरूसितबाट हामीले उपयुक्त कूटनैतिक तरिका, अन्य विश्वका चाहिँ मञ्चहरूको प्रयोग गरेर, क्षेत्रीय मञ्चहरूको प्रयोग गरेर, वार्ता गरेर, उनीहरूलाई फकाएर देखाएर, लजिक राखेर, तर्क राखेर उनीहरूबाट क्षति लिनु पर्यो, त्यो क्षतिपूर्तिको हिसाबले आर्थिक सहायताहरू ल्याउनु पर्यो। त्यसको लागि चाहिँ के भने, वातावरणलाई खलल पार्नलाई योगदान गर्ने देशहरू को छन् र दिन सक्ने को छन्, तिनीहरूको पहिचान हामीले नेपालमा मात्रै भए होइन नि, उनीहरूले पनि स्वीकार गरिसकेका छन् नि त, जस्तो 2019 अस्ट्रेलियामा ठूलो आग लागि भयो, जंगलमा आग लागि भयो, त्यहाँ चाहिँ नि ब्ल्याक समर भनेरै नाम राख्यो त्यसलाई, अफ्रिकामा विश्वको आग लागि मध्ये 55% अफ्रिका अङ्गोला समेतका ठाउँहरूमा भएका छन्, अमेरिकाको क्यालिफोर्नियामा ओरेगनामा देखि लिएर कोलोराडोमा पनि ठूल्ठूला आग लागि भएका छन्, स्पेन र पोर्चुगलमा चाहिँ नि जस ठाउँमा त्यो ठाउँमा पनि हिजो जाडो शीतल भएका ठाउँमा मान्छे मरेका छन्, लन्डनको तापक्रम 40 डिग्री पुग्यो अब यसले त उनीहरूले पनि त्यो भोगिराखेका छन् त्यस कारण उनीहरूले पनि त्यो महसुस गर्नु पर्यो अब बेइमानी कहाँबाट देखिन्छ ठुला राष्ट्रको पनि भने अमेरिकाले ट्रम्प आइसकेपछि यो जलवायु परिवर्तन सँगै अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिर निस्किए उनी सबभन्दा बढी बिगार्ने उनीहरू अनि त्यहाँबाट निकाल्ने हो यो कुराहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पनि पर्यो अहिले सहयोग लिनु पनि पर्यो यसरी लिने र त्यो सहयोगलाई लिँदाखेरि पनि अब हामीले राहत उद्धार राहत उद्धारलाई राहतलाई कति खर्च लाग्छ त्यो त हामीले जुटाउँदैछौँ लागिरहेछ मान्छेले सक्नेले दिइ पनि राखेका छन् क्षमता भएकाले उठ्या पनि छ मानवीय हिसाबले अब चाहिँ पुनर्स्थापना र पुनर्संरचनालाई कति चाहिन्छ त भन्ने कुरा चाहिँ आकलन गरेर त्यो अनुसार अब यो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने हो कि तर सम्मेलन गर्नुभन्दा पनि एकदम इन्डिभिजुअल हिसाबले बायोलेटरल हिसाबले मल्टिलेटरल हिसाबले पहुँच पुर्याउने कल गर्ने लेख्ने भन्ने वार्ता गर्ने टक गर्ने गर्यो भनेबाटै बढी पैसा लिन सकिन्छ स्रोत जुटाउन सकिन्छ
1: जस्तो भूकम्पको बेलामा पनि त्यस्तो खालको सम्मेलनको अभ्यास भएको थियो त्यो कतिको फलदायी रह्यो त्यसको अनुभवले के भन्छ
0: होइन अब त्यति बेला फलदायी नै भएको थियो तर जुन किसिमको सम्मेलनमा प्रतिबद्धता भयो त्यही अनुसार रकम त्यही अनुसार आउन त सकेन त्यसको पछाडि उनीहरू पनि कारण होला हामी पनि त्यसलाई चाहिँ नि त्यसलाई भनौँ न पछ्याउन सकेनौँ होला होइन त्यसलाई फलोअप गर्न सकेनौँ होला त्यस कारण आएन तर त्यस्ता मोडेल मध्ये कुन कुन मोडेलहरू प्रयोग गर्ने कस्ता तरिकाहरू विधि पद्धतिहरू प्रयोग गर्ने भने त हामीले भन्ने हो हामीले आकलन गरेर भन्ने हो सरकार त्यसमा लाग्छ त्यसो गर्दाखेरि यी विविध काम गरेर गर्दाखेरि उद्धारको काम पुनर्स्थापनाको काम पुनर्संरचनाको काम गर्दाखेरि फेटै तिनवटा तहका सरकारको मुख मिल्नु पर्यो उनीहरू मिलेर काम गर्नु पर्यो अनि तिनवटा साझेदार छन् निजी क्षेत्र छ सामुदायिक क्षेत्र छ अनि सरकारी क्षेत्र छ तिनीहरू पनि मिलेर काम गर्नु पर्यो राज्यका तिनवटा अङ्ग छन् कार्यपालिका व्यवस्थापिका न्यायपालिका त्यस कारणले गर्दा तिनवटाको बीचमा पनि समन्वय हुनु पर्यो अब चाँडो काम गर्नु पर्दाखेरि त्यही खालको कानून पनि बनाउनु पर्यो फास्ट ट्र्याकमा गएर काम गर्ने अब अहिले चाहिँ नि तपाईँको चाहिँ नि यो कृष्णभीरमा भए सडक चाँडो बनाउनु छ बनाएर मात्रै यहाँ काठमाडौँमा हाहाकार हुन्छ यसले यसलाई नै अप्ठ्यारो पार्छ मूल्य कति बढ्छ थाहा छैन यहाँ त चाँडो काम गर्नुपर्ने होला त्यस कारणले त्यो बेलामा चाहिँ तुरुन्तै कानून बनाएर भने पनि फास्ट ट्र्याकमा गएर काम गर्नुपर्ने होला तर हाम्रो चाहिँ चरित्र कस्तो छ भन्दा फास्ट ट्र्याकमा काम गर्ने भनेर फास्ट ट्र्याक बनाउने भन्यो रोड द्रुत प्रक्रियाबाट द्रुत मार्ग बनाउने भने हो नि त्यो त फास्ट ट्र्याक भनेको के भने छिटो बनाउने छिटो दूरी पनि छोट्याउने समय पनि छोट्याउने अनि बनाउँदाको समय पनि छोट्याउने र हिँड्दाको समय पनि छोट्याउने हो तर हाम्रो चाहिँ यत्रो वर्ष भइसक्यो खोइ त बनाउनु त सकेका छैन केही तरिकाले हामी अगाडि बढेर त हुँदैन त्यसमा हामीले करेक्सन गर्नु पर्यो है अब यही गर्ने सन्दर्भमा अलिकति यहाँलाई मैले अब यहाँको के ऊ छ भने गरौँ अनि मोडेलमा म जाउँ
1: अर्थविद चन्द्रमणि अधिकारीज्यू जस्तो अब सरकारले अहिले पनि तत्कालीन अवस्थामा कतिपय प्रयासहरू जारी नै राखेको छ कतिपय कोणबाट सरकारको प्रयासको प्रशंसा भएको छ भने अर्को कोणबाट चाहिँ आलोचना पनि भइरहेको छ यहाँको दृष्टिकोणमा सरकारको यो प्रयास र पहल कदमी कस्तो हो
0: अब फिल्डमा गएर सुरक्षाकर्मी र प्रशासनले कतिपय काम गरे त प्रशंसनीय नै छ तर समन्वय गर्ने कुरामा चाहिँ त्यो पूरा रूपमा हुनुपर्ने जति भएको छैन कि भन्ने मैले अनुभूति गरेका छौँ यद्यपि अब चाहिँ हामी मिलेर गर्छौँ वडासम्मको तहको सरकारलाई हामी चाहिँ साथ लिन्छौँ भनेर संघले भनेका छ मुखले मात्रै होइन व्यवहारमा त्यो अनुसार भनेर हिँड्नुपर्ने हुन्छ अब अर्को कुरा चाहिँ के छ भन्दा अहिले अस्ति सुरुमा के हो भने उद्धारमा विदेशीलाई प्रयोग नगर्ने अरूलाई नदिने भने पछि हामीले गर्न खोज्यौँ त्यो त पहिला नै बसेर अलिकति आकलन गर्नु पर्थ्यो अनुभवी व्यक्तिहरूसित गर्नु पर्थ्यो त्यस कारणले गर्दा यो कच्चा खालको काम चाहिँ गर्नु भएन सरकारले सरकारले अलिक परिपक्व हिसाबले काम गर्नुपर्छ र यो विपदको बेलामा चाहिँ एउटा राष्ट्रिय सुरक्षालाई त ध्यान एक्का राख्नै पर्छ राष्ट्रिय सुरक्षामा एक्का राखेर सबैको साथ र सहयोग चाहिँ लिने कुरामा चाहिँ त त्यो र यो र त्यो तर म तिमी र ऊ भन्न चाहिँ हुँदैन
1: अब जस्तो कि यहाँ त सांसद र उडाका प्रतिनिधि बीचको विवाद पनि बाहिर आयो होइन यसको मतलब त्यो चाहिँ समन्वय अभाव थियो भन्ने एउटा उदाहरण त्यो पनि हो कि
0: एउटा समन्वयको अभाव हो अर्को चाहिँ हिजो अभियन्ता भएर हिँड्दा अथवा एउटा काम गरेर हिँड्दाको र राज्यको राज्य यन्त्रभित्र बसेर सामूहिक हिसाबले काम गर्दाको व्यवहार पनि फरक हुनु पर्दो रहेछ भन्ने कुरा उहाँहरूले थाहा नपाएको पनि हो त्यस प्रशिक्षणको पनि आवश्यक छ र विवेकको पनि आवश्यकता छ मान्छेलाई ज्ञान चाहिन्छ बुद्धि चाहिन्छ विवेक चाहिन्छ यो तिनटै कुरा भएको मान्छे चाहिँ असल हुन्छ कसै त कहिले काहीँ ज्ञान हुन्छ बुद्धि र विवेक हुँदैन काम गर्न सक्दैन हाम्रा शासकहरूमा धेरै जसो विवेकको कमी हुन्छ ज्ञान हुन्छ बुद्धि पनि हुन्छ चतुर्याई पनि हुन्छ तर विवेक हुँदैन. त्यसकारण यो तीनटा कुरामा काहीँ न काहीँ मिसिङ भएको भन्छ नि अङ्ग्रेजीमा, अथवा त्यो काहीँ न केही त्यसको चाहिँ नि कमी भएको जस्तो चाहिँ देखिएको छ. उहाँहरू आफै करेक्सन भएर आउनुपर्छ.
1: हजुर, डाक्टर चन्द्रमणि अधिकारीज्यू, जस्तो अहिले देश तथा विदेशबाट जे जति मात्रामा सहयोग आइरहेको छ त्यसको चाहिँ घोषणा पनि भइरहेको छ, त्यसको सही सदुपयोग हुने कुरामा यहाँ कतिको विश्वस्त हुनुहुन्छ?
0: सही सहयोग हुन्छ भनेर मैले त विश्वास गर्नै पर्यो. म यो देशको नागरिक हो, मेरै सरकार हो, मेरै राज्य हो, तैपनि मेरो खबरदारी त रहि नै रहेछ. हरेक व्यक्तिले खबरदारी चाहिँ गरिराख्नुपर्छ. उहाँहरूले एकद्वार प्रमाणित बाट गर्ने चाहिँ भन्नुभएको छ, त्यो मनसाय राम्रै हो एकद्वार प्रणाली. तर एकद्वार प्रणाली मात्रैबाट गर्दाखेरि भ्याउँछ कि भ्याउँदैन, एकद्वार भन्दा फरक द्वारबाट जाँदाखेरि पनि भर पर्दा द्वारहरू छन् कि छैनन् भनेर चाहिँ खोज्नुपर्ने हुन्छ. यद्यपि संसारमै अहिले चाहिँ मान्छे पैसा मुखी भएको छ र अहिले संसारलाई पैसाले संसार चलाउन थालेका छ, राज्य चलाउन थालेका छ, पार्लियामेन्ट चलाउन थालेका छ, न कि पार्लियामेन्टले राज्यले पैसालाई व्यवस्थापन गर्ने, पैसाले नियन्त्रणमा राख्ने गर्न सक्नु पर्थ्यो, त्यो भएको छैन. त्यस कारणले अलिअलि छिटपुट घटना होलान् तर त्यसैको आधारमा होइन बेइमानी होला भनेर भनिराख्नु उपयुक्त नहोला, मलाई लाग्छ राम्रै होला.
1: हजुर, डाक्टर चन्द्रमणि अधिकारीज्यू, जस्तो हामी आज कार्यक्रम बदलिदो नेपालमा अहिले परेको देशलाई भएको क्षति, आर्थिक क्षतिका विषयमा छलफल गरिरहेका छौं. जुन हामीले विदेशी सहयोग राहतको कुरा गरिरहँदा यो खर्च चाहिँ कस्ता कुरामा हुनुपर्छ? जस्तो स्वदेशी खर्च त एउटा छँदैछ होइन, विदेशी सहयोगको खर्च दीर्घकालीन पुनर्निर्माणमा लगाउने या तत्कालीन आवश्यकता परिपूर्तिमा लगाउँदा कुन चाहिँ विकल्प सबैभन्दा उत्तम होला?
0: अब यस्तो छ, अब यो चाहिँ हामीलाई राहतको हिसाबले प्राप्त भएको केही चिन्स नै प्राप्त भएको छ होइन, वस्तुमै प्राप्त भएको छ, अब सेवामै प्राप्त भएको छ, त्यो त जेबमा प्राप्त हुन्छ त्यहाँ प्रयोग गर्नै पर्यो. अब वित्तीय हिसाबले आएकोलाई चाहिँ हामीले हाम्रो प्राथमिकता के हो? सबभन्दा पहिला त मान्छेको ज्यान जोगाउनै पर्यो,
1: सास बचाउनु
0: पर्यो र दैनिकी चलाउन थाल्नु पर्यो. त्यो चलाउने दैनिकी चलाउने कुरामा हाम्रो स्रोतले भ्याउँदैन भने त विदेशी स्रोत पनि प्रयोग गर्नुपर्छ. त्यति बेला चाहिँ हामीले होइन यो चाहिँ हामीले संरचनाको निर्माणमा मात्रै लाउँछौँ, भौतिक संरचना निर्माण मात्रै लाउँछौँ भनेर बस्ने त कुरा हुँदैन होइन. र अहिले आएका सहायताहरू त्यसरी एकदम प्रतिबन्धित भएर आएका पनि हुँदैनन्, तर एउटा कुरा के हुन्छ भन्दा सहायता आउने कुरालाई हामीले असाध्य राम्रो ढंगले पछ्याउन सकेनौं भने शुरूका दिनमा मान्छेले असाध्य संवेदनशील बन्छ, चुसु गर्छ होइन, चुकचुकाउँछ अनि मान्छे बिर्सिँदै जान्छ के. तर जसलाई भोग्यो उनलाई त लामो समयसम्म प्रभाव पर्या हुन्छ, अनि नेपालले पनि भोगिरहेछ, नेपाललाई त प्रभाव चाँडो हुन्छ. हाम्रा छिमेकी देशले अलि दिनपछि बिर्सिन सक्छन्, हामीलाई सहयोग गर्नुपर्ने संस्थाले बिर्सिन सक्छन्, त्यस कारण उनीहरूलाई घचघच्याउने, उनीहरूलाई चाहिँ सूचना दिने, उनीहरूलाई योजना प्रस्तुत गर्ने र सहायता बेलैमा लिने प्रतिबद्धता प्राप्त गर्ने र त्यो सहायता लिने कुरामा चाहिँ हामी निरन्तर लागिराख्नुपर्छ. अहिले विभिन्न ठाउँबाट म दिन्छु भनेको छ नि, त्यो कुरा हामीले त्यसलाई त्यही ढंगले पछ्याउन सकेनौ.
1: विगतमा कस्तो थियो यो चाहिँ परिपाटी, यो कतिको सूझबुझपूर्ण थियो?
0: होइन, विगतमा पनि जहिले पनि के हुन्छ भन्दा सुरुमा यस्तो बेलामा धेरै आउँछन् गाउँघरमै पनि, हो अप्ठ्यारो परेछ तुरन्त सहयोग गर्छु भनेर आउँछन् नि होइन गाउँघरमै पनि, तर मान्छे क्रमशः स्वाभाविक मानवीय स्वभाव त्यो बिर्सिएर जान्छ. त्यस कारणले गर्दा हिजो पनि त्यस्तै भएको थियो. मैले अघि यहाँलाई भने प्रतिबद्धता जति भएको थियो त्यो सबै पैसा त आएन, किनभने दुईटै कारणले, एउटा हामीले त्यसलाई पछ्याउन सकेनौ होला, प्रतिबद्धता भएको सम्झाउन सकेनौ होला, लिन सकेनौ होला, अर्को उनीहरूले पनि पहिला प्रतिबद्धता त जाहेर गरे, आवेशमा आएर अलिकति उसमा आएर हुन्छ नि मान्छेले प्रतिबद्धता जाहेर गर्छ पछि त ए भनेर गर्ने हुन्छ, त्यो त मानवीय स्वभाव पनि हो. त्यस कारण त्यसलाई अलिकति संस्थागत गराउनु पर्यो. संस्थाले त वर्ल्ड ब्याङ्कले, विश्व ब्याङ्कले अथवा एडिबीले अथवा के अरे संयुक्त राष्ट्र संघका एजेन्सीहरूले दिन्छु भनेर पत्र लेखेपछि त भोलि त दिनुपर्छ. भनेपछि हामी पछ्याउन पनि त सक्नु पर्यो, तिमीले दिन्छु भनेर भनेको थियो यो हामीलाई यो ठाउँमा चाहिसक्यो अब भन्नु पनि सक्नु पर्यो.
1: भनेको तत्कालै प्राप्त नभए पनि पछि प्राप्त हुने खालको सुनिश्चित वातावरण
0: बनाउनु पर्यो. अब तत्काल प्राप्त हुनेलाई तत्कालै चाहिने कुरामा प्रयोग गर्नु पर्यो होइन, अलि ढिलो प्राप्त हुने रहेछ भने त्यसलाई पुनर्निर्माणमा लगाउनु पर्यो, सुदृढीकरणमा लगाउनु पर्यो है।
1: अहिलेको अभ्यास कस्तो देखियो भन्दाखेरि फाइदा खोज्ने, यो विपत्तिमा पनि कतिपय नक्कली क्युआर कोड प्रयोग गरेर अर्कै मान्छेले तेस्रो पक्षले चाहिँ लाभ लिएको देखियो भने सबै राहत घोषणा गरिएका कुराहरू पनि विश्वासिला र भरपर्दा छैनन्। यस्तो अवस्थामा चाहिँ ती आधारलाई विश्वसनीय र भरपर्दो बनाउन के गर्नुपर्छ?
0: अब यसो हुन्छ, अब यो करुणा बेच्ने, मानवता बेच्ने, संवेदनशीलताको फाइदा लिने मान्छेहरू त थोरै र धेरै मात्रैको कुरा हो, डिग्री फरकको भइ नै रहेछ। तर त्यो कुरा अहिले पहिला भन्दा अलिक बढेको छ, हामी होस पुर्याउनुपर्छ। अब त्यसको लागि चाहिँ दिनेले पनि के गर्नु पर्यो भने मैले दिँदाखेरि कहाँ दिने त, त्यो आधिकारिक ठाउँ हो कि होइन भनेर दिनु पर्यो, र लिनेलाई पनि त्यो निश्चित गरौँ सूचना चाहिँ राम्रै सरकारले सम्प्रेषण गरिदिनु पर्यो। मैले अनौपचारिक हिसाबले होइन पनि यहाँलाई भनेको थिएँ, यति सूचना छन् कि हामीलाई चाहिए भन्दा सूचनाको बाढी छ, त्यो सूचनाको बाढीभित्रबाट हामीलाई चाहिएका सूचना चाहिँ 4-5% छ। त्यो मान्छेले 95% सूचनामा पछि लागेका ठाउँमा पुग्यो भने त्यो सूचना पुग्दैन, त्यो 5% पार्न सक्नु पर्यो होइन।
1: अहिले यो
0: कतिपय राज्यले सूचना गर्छ, चाहिँ नि कतिपय कानून बनाउँछ, सूचना गर्छ, तर त्यहाँ सूचना नपाएर किन बस्यो, तर ऊ सामाजिक सञ्जालमा चाहिँ झुन्डिराखेको छ, तर त्यही पाउनुपर्ने सूचना पाएको छैन। भनेपछि यो कुरा चाहिँ अघि भने नि तल्लो तहमा भएका राज्यका तहहरू सामाजिक संस्थाहरूलाई पनि हात लिएर उनीहरूको माध्यमबाट, जस्तो यही हाम्रो चाहिँ नि उज्यालो एफएम छ, यी कम्युनिटी रेडियो हो नि त होइन, यिनीहरू मार्फत यी कुराहरू हामी सूचना धेरै सम्प्रेषण गर्न सक्छौँ नि त। हामीले देशमा यो सामुदायिक रेडियोहरू ल्याउँदा नै शिक्षा, स्वास्थ्य, आपदा, विपदमा यी सूचका रेडियोहरू धेरै काम लाग्छन् भनेर लभिङ गरी मात्रै म पनि हुँ, पहिला सगरमाथा रेडियो आयो त्यसलाई लभिङ गरी म पनि हो। त्यस कारणले यस्ता संस्थाहरूलाई पनि प्रयोग गरेर हामीले के गर्न सक्छौँ भन्दा आम जनतामा त्यो कुराहरू पुर्याउन सक्छौँ। अब त्यसमा जनताको पनि भूमिका हुन्छ, बुद्धिजीवीको भूमिका हुन्छ, संचारकर्मीहरूको भूमिका हुन्छ, राज्यको भूमिका।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। आज हामी भोटेकोसीमा आएको बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट सृजित चुनौती, राहत वितरणको प्रभावकारिता, सरकारी प्रयास लगायत अपनाउनु पर्ने पुनरुत्थानको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण टपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।

0: सीधा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। भोटिकोसीमा आएको बाढ़ीका कारण देशले बेहोरेको मानवीय क्षतिसँगै भएको आर्थिक तथा भौतिक क्षति, त्यसको दीर्घकालीन र समकालीन प्रभाव र पुनरुत्थानका उपाय लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीज्यू हामीसँग कुराकानीमा हुनुहुन्छ। अब हामीले धेरै पक्षसँग सम्बन्धित विषयमा कुराकानी गरिसक्यौं। अहिले पनि कतिपय नागरिकहरू 7-8 दिन भन्दा बढ़ी भइसक्यो उहाँहरूले राज्यको तर्फबाट पाउनुपर्ने सुविधाको कुनै एक सुखको बराबरको त्यो सहयोग प्राप्त नगरेका उदाहरणहरू पनि आइरहेका छन्। यस्तो अवस्थामा कहाँ नजिक चाहिँ गलत भयो, कुन अभ्यास नै ठिक भएन, कसरी जानुपर्छ, यहाँको सुझाव के छ?
3: अब यहाँनिर अलिकति के भयो भन्दा राज्यले आफ्नै संरचना भित्रबाट सबै ठाउँमा पुग्नु छु भन्न खोज्यो, त्यो चाहिँ अलिकति गत्यो। यहाँ त अब गाउँपालिका नगरपालिका स्थानीय तहहरू त छन् नि त, हो त्यही ठाउँको ओडाको धेरै सबै ध्वस्त भएको होला, टोलको सबै ध्वस्त भएको होला, तर छेउछाउको त छ नि त, त्यहाँका संघ संस्थाहरू पनि त छन् नि, सामाजिक संस्थाहरू पनि छन् नि, उनीहरूलाई सबैसित सधैँ अविश्वास गर्ने कुरा त भएन, निगरानीमा त राख्नु पर्यो, मापदण्ड त बनाइदिनु पर्यो, तर उनीहरूलाई समयमै यो उद्धारको लागि राहतको लागि उनीहरूलाई समयमै साथमा लिन सकिया भएदेखि अलिक दुःख पाउने कम, ज्यान जाने कम, भोकै बस्नुपर्ने कम अलिक कम हुन्थ्यो कि जस्तो चाहिँ मलाई पनि लाग्यो हो। र अब चाहिँ त्यस्तो कुरा अहिलेकै पनि त्यो कुरा तुरन्तै गरिहाल्नु पर्यो, उनीहरूलाई साथ लिएर काम गर्न थाल्नु पर्यो, किनभने उनीहरू नजिक छ, सूचना उनीहरूसित हुन्छ, नजिक त उनीहरू छ नि त, उनीहरूसित जति सूचना म काठमाडौँ बसेर उनीहरू जति थाहा पाउन सक्छु र सिंहदरबार बसेर थाहा पाउन सक्छु र सक्दिनँ। र अर्को फेरि आउँ त्यस्ता घटना घटै भने पनि त्यो मेकानिजमलाई त्यो एउटा संस्थागत गरेर लग्ने, परिपाटी बनाएर लग्ने गरे भने यो कुराहरू कम गर्न सकिन्छ।
2: ठिकै छ, प्रभावित नागरिकको व्यक्तिगत जीवनका सवालमा फेरि पनि जोडिउँला। यति बेला अलिकति सरकार लक्षित नै हौ, ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ होइन? त्यो दबाव मुलुकले थ्याक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
3: यसो छ, अब यसमा यो हामी त्यसै दबावमा छौ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, झनझन कमजोर भएर गएको छ। हामी हिजोका दिनमा बिहान उठे कुनै बेलामा बिहान उठ्दाखेरि र राति सुतुन्जेलसम्म 90% सर सामग्री आफ्नो स्थानीय तहका प्रयोग गर्थ्यौं, अहिले उल्टो भएको छ, हामीले 10% हाम्रा कुरा प्रयोग गर्छौं, अरू आयातित 90% आयातित कुरा प्रयोग गर्छौं। अब त्यस कारणले गर्दा हामीलाई चुनौतीमै छौ, हामी अप्ठ्यारोमै छौ, अब अप्ठ्यारो चाहिँ त्यो पर्ने अवस्था अझ आउँछ। तर त्यस कारणले अब हामीले गर्दाखेरि के हो भन्दा हामीले मितव्ययी पनि हुनु पर्यो, अनावश्यक नचाहिने ठाउँमा खर्च गर्नु पनि भएन, र हिजो हामीले हिजोको विकासको मोडेलमा जहाँ जहाँ ठाउँमा जुन जुन कुराहरू हिजो बनाउँछौ भनेर शीर्षकहरू बजेट छुट्याएका छौँ, तिनीहरू पनि अब नचाहिने पनि हुन सक्छन्, कतिपय नचाहिने हुन्छ, औचित्यहीन भइसकेका पनि हुन सक्छन्, ती कुराहरू कटौती पनि गर्न सक्छौ, हाम्रा संरचनाहरू प्रशासकीय शासकीय संरचनाहरू भित्रलाई पनि कटौती गर्न सक्छौ, त्यसलाई त्यसो गर्दा हामीले केही संविधानै संशोधन गर्नुपर्ने पनि गरेर भने पनि गर्नु पर्यो, ऐन कानून संशोधन गर्नुपर्ने पार्लियामेन्टबाट गर्न सकिन्छ, दुई तिहाई नभए पनि सरकारसित त्यो त्यो चाहिँ सुविधा सरकारलाई प्राप्त छ, त्यो गर्नु पर्यो, सबैलाई मिलाएर संविधान नै परिवर्तन गर्नुपर्छ भने नि परिवर्तन गरेर त्यो कुराहरू चाहिँ बाटो निकास गर्नु पर्यो। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो ऋण वहन क्षमता हामीसित त्यति छैन, त्यो भार वहन क्षमता हाम्रो ढाड कुचिसकेका छ, ढाड चाहिँ त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलि फरक पार्नुपर्छ, र हामीले अहिलेदेखि नै सुरुवात प्रारम्भ यही बिन्दुबाट गरेर उदाहरण तपाईँलाई म भन्छु के भने हिजोको दिनमा नेपालमा आजभन्दा 60-70 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा खास गरी पहाड़ी क्षेत्रमा बस्ती चाहिँ त्यो डाँडाको टाकुरामा हुन्थ्यो है, अनि त्यो बीचमा अलिकति समथर पड़ेका ठाउँ छ भने टारहरू हुन्थे, त्योभन्दा तल बेसी हुन्थ्यो, सामान्यतया नेपालको पश्चिममा महाकालीदेखि पूर्वमा मेचीसम्म र साँच्चै भने भारतका हिमाचल प्रदेश उत्तराखण्ड समेतमा कस्तो थियो भने एउटा परिपाटी कस्तो थियो भने गाउँ बेसी र टारमा को संयुक्त जनजीवन थियो, त्यो त नदी किनारको खोला किनार छेउमा बाढी आउन सक्थ्यो, बगाउन सक्थ्यो, त्यसकारणी पनि बस्दैनथे। अब पोजिटिभ कुरा चाहिँ के थियो भन्दा त्यो नदी किनारको छेउहरू भनेको अन्नका भण्डार थिए, उत्पादनका केन्द्र थिए। त्यसकारणले मान्छेले त्यो ठाउँलाई जोगाएर माथि गाउँमा बस्थे अथवा अलिक टारका क्षेत्रहरूसम्म आउँथे, तर बेसीमा बस्दैन।
2: सरकारको नीति अनुसार
3: त्यो परम्परा त्यो थियो। त्यो मोडेललाई हामीले सरकारले पनि त्यसलाई परिवर्तन गरिदियो चाहिँ। अनि घोटे कोसीको किनारमा, सुन कोसीको किनारमा, तामा कोसीको किनारमा लगेर पिल्लर उही जोडेर घर बनाउन थाल्यौँ हामीले। राज्यले पनि त्यो त्यसलाई रोक्न सक्न छोड्यो, हामीले पनि पैसा कमाउन भनेपछि जसरी भनेपछि एउटा त्यो मोडेलमा हामीले रिथिङ्किङ गर्नु, पुनर्विचार गर्नुपर्ने बेला।
2: यहाँको कुराले घुमाउरो भाषामा के भनेको आशय जान सक्छ भन्दा, अहिले जुन ठाउँमा क्षति भयो ती ठाउँ चाहिँ जनआबादीका लागि उपयुक्त होइनन्, होइन त?
3: सबै ठाउँ एकदमै मैले सबै ठाउँ अहिले अहिलेको अलिक फरक खालको छ, तर हिजो अस्ति चाहिँ हुँदै आएको छ नि त्यो नदी किनारका ठाउँहरू अलि बढी आवास क्षेत्र बनायौँ कि, त्यसले गर्दा दुईटा कुरा भयो। यसले हामीले जोखिम बढायौँ, अर्को चाहिँ अन्न हामीलाई कम भएर हामीले आयात गर्न थाल्नुपर्ने अवस्था सिर्जना भएको छ है। अनि त्यस कारणले गर्दा हामीले भू उपयोग चाहिँ सही ढङ्गले गरेनौँ। त्यस कारण हाम्रो भू उपयोग सही ढङ्गले हाम्रो भूमिको हाम्रो भूगोलको चाहिँ चरित्र अनुसार हामीले उपयोग गर्नु पर्यो, त्यो नगरे। अर्को कुरा के छ भन्दा, हामीलाई बाटाघाटा बनाउँदाखेरि पनि बस्ती पनि तल गयो बाटा, अनि बाटाघाटा बनाउँदा पनि चीनबाट को सहयोगमा बनेका बाटाहरू चाहिँ नदीको किनार किनारै छन् तपाईँले हेर्नुभयो भने। अब चीनले यो मोडेलै अहिले परिवर्तन गरिसक्यो, उसले आफैले परिवर्तन गरिसक्यो। अब उसले त्यो नदीको किनार बाटो लाँदैन, उसले ओभरहेड ठूला ब्रिजहरू बनाएर माथि माथिबाट सडक लाने सक्यो, संरचना ठूला बनाएर। त्यसले गर्दा त्यो त्यसबाट नै हामीले केही पाठ सिक्न सक्छौँ र हाम्रा हिजो परम्पराबाट नै सिक्न सक्छौँ। त्यस कारणले गर्दा हामीलाई जोखिम कम गर्ने हो भने त हामीलाई यो डेभलपको मोडेललाई नै अलिक फरक ढङ्गले वैज्ञानिक ढङ्गले अध्ययन गरेर अब आउँदा दिनमा जोखिम कम गर्ने गरी कसरी गर्न सकिन्छ भने अहिले सोच्ने र त्यसै अनुसारको स्रोतको व्यवस्थापन गर्दै जाने हो कि मलाई लाग्यो।
2: एउटा कुरा, अब त्यो नेपालको आर्थिक विकासका क्षेत्रमा यहाँको निकै महत्वपूर्ण भूमिका पनि छ, होइन? यहाँको जिम्मेवारी र त्यो भूमिकाका हिसाबले सरकारलाई, तत्कालीन सरकारलाई सल्लाह सुझाव दिने कुरा, त्यो योजना चाहिँ आफूले तयार पारिदिने कुरामा यहाँ लगायतका विज्ञहरूको पनि कतै कमजोरी भएको हो कि, यो स्वीकार्नुहुन्छ?
3: यसो होला, अब त्यो अनुपातिक हिसाबले म पनि दोषी होला है, अनुपातिक हिसाबले म पनि दोषी होला कहीँ न कहीँ। तर मैले चाहिँ विगत मेरा विचारहरू हेर्न थाल्नु भयो भने तपाईँले विगत एक दशकदेखि चाहिँ मैले हाम्रो विकासको मोडेलमा परिवर्तन गर्नुपर्छ भनेर भनिराखेका छु।
2: किनभने
3: हामी प्रकृतिभन्दा फरक जान थाल्यौँ, एन्टी क्लक वाइज गयौँ। एन्टी क्लक वाइज जाने भनेको चाहिँ प्रकृतिभन्दा फरक जायौँ र प्रकृतिलाई सँगसँगै समानान्तर हामी हिँडाउन सकेनौँ भने विश्व नेपालको मात्रै भने होइन, विश्वकै विकास चाहिँ, विश्वकै डेभलपमेन्ट मोडेललाई चाहिँ प्रकृति अनुकूल, प्रकृतिको विपरीत होइन, प्रकृति अनुकूल, प्रकृतिसँग समानान्तर हिँडाउने, प्रकृतिलाई जित्ने कोसिस चाहिँ हामीले गर्नु हुँदैन भने हो।
2: यहाँ त आफै पनि एउटा प्राज्ञिक मार्गबाट पनि अब विश्वका धेरै ठाउँमा तपाईँद्वारा सृजित रचनाहरू, सुझाव सहितका ठूला ठूला पुस्तकहरू विश्वका युनिभर्सिटीहरूमा पढाइ हुन्छ, अध्ययन हुन्छ, होइन, यही विषयमा। तर तपाईँको त्यही कुरा आफ्नै देशमा चाहिँ कहीँ कतै प्रयोग नभएको देख्दाखेरि यहाँलाई के लाग्छ?
3: यसो छ, अब जान्ने मान्छे मै मात्रै त होइन होला, अरू पनि हुनु होला। त्यस कारणले गर्दा देशमा राम्रो भयो भने त जसले गरेर पनि भयो। तर कुरा के छ भने हामी कहाँ चाहिँ एउटा चलन चाहिँ क्रमशः कम हुँदै गएको छ। नेतृत्वमा बस्ने मान्छेलाई राज्य सञ्चालनका पाँचवटा गुण हुनुपर्छ, चाहे अर्थमन्त्री हुनुहोस्, प्रधानमन्त्री हुनुहोस् अथवा अर्थमन्त्री। एउटा शास्त्रीय ज्ञान हुनु पर्यो। तपाईँ अर्थमन्त्री हुनुभएको छ भने अर्थशास्त्रको ज्ञान हुनु पर्यो, तर त्यतिले मात्रै पुग्दैन। अर्को दोस्रो कुरा के चाहिन्छ भन्दा, तपाईँ जुन देशको, जुन सरकारको, जुन नेतृत्व गरिराख्नु भएको छ त्यो सरकारको राजनीतिक दर्शन के हो त्यसमा स्पष्टता चाहिन्छ, त्यसले गन्तव्य निर्धारण गरिदिन्छ। तेस्रो भनेको चाहिँ नेपालको विकास गर्नको लागि चाहिँ नेपालको भूगोल, नेपालको प्रदेश, नेपालको वर्ग, नेपालको समाज, नेपालको समुदाय, नेपालको संस्कृति बुझ्नुपर्छ। त्यसको लागि कमसे कम चाहिँ नि 77 जिल्ला छन् भने 35 जिल्ला त घुम्या हुनु पर्यो नि, ठाउँ ठाउँमा पुग्या हुनु पर्यो नि, त्यहाँको विकास गर्न भनेको भूगोलको ज्ञान हुनु पर्यो, समाजको ज्ञान हुनु पर्यो। अब तेस्रो कुरा भनेको चाहिँ के भन्दा, तेस्रो कुरा भनेको मान्छे चाहिँ नेतृत्वमा बस्ने मान्छेमा अरूको कुरा सुन्न सक्ने क्षमता, ग्रहण गर्ने क्षमता हुनुपर्छ। त्यसको लागि ऊ कोअर्डिनेटिभ हुनु पर्यो, भनेको समन्वय गर्न सक्ने हुनु पर्यो र ऊ सहभागी गराउन सक्ने अरूलाई हुनु पर्यो र सल्लाह लिन सक्ने र ग्रहण गर्ने क्षमता पनि चाहिन्छ।
2: तपाईँको दृष्टिकोणमा अहिलेको सरकारमा ती पाँचवटा गुण छ?
3: अब अर्को पाँचौं भनिदिँदैछु म, र अनि यो भू राजनीति, मेरो देश र भू राजनीति कता गइरहेछ विश्व परिवेश भनेर, मेरो देशको चरित्र, मेरो देशको गुण अर्थ सामाजिक गुणसित त्यसको कहाँनिर समायोजन हुन सक्छ भन्ने कुरा पनि बुझेको हुन परि पाँचवटा कुरा मैले भने। अब यसमध्ये अहिलेकै नेतृत्वमा, अहिले त अहिले आएको नेतृत्व त भनौँ न धेरैजना त पिएचडी डक्टरहरू छन्, त्यस कारण शास्त्रीय ज्ञान उहाँहरूसित छैन भनेर मैले भन्न सक्छु, तर बाँकी चारवटा ज्ञानहरू चाहिँ त्यो चाहिँ पाठकले मूल्याङ्कन गर्नुहुन्छ, तपाईँहरूले मूल्याङ्कन गर्नुहुन्छ, मैले हेर्दाखेरि चाहिँ अलि पुगेन कि भन्ने चाहिँ मात्रै भन्छु।
2: विपदको यो जुन क्षति छ, यो क्षतिबाट चाहिँ जोगिनका लागि स्वयं नागरिक र राज्यको भूमिका कस्तो रहनुपर्छ?
3: राज्यले चाहिँ एउटा विहङ्गम ढंगले सोच्नु पर्यो, नीतिगत हिसाबले सोच्नु पर्यो र कार्यक्रमिक हिसाबले सोच्नु पर्यो। जोखिम कहाँनेरि हुन सक्छ, के कारणले हुन सक्छ, हिजो किन भयो भन्ने कुराको खोजबिन गर्ने राज्यको काम हो र त्यसै अनुसार चाहिँ भोलिका योजनाहरू कार्यक्रमहरू त्यसै अगाडि बढाउन सक्नुपर्छ, त्यसै अनुसार नीति कानून बनाउन सक्नुपर्छ, राज्यले त्यहाँनेरि सोच्नुपर्छ र आम जनताले पनि के गर्नु पर्यो भन्दा राज्यले भनेका असल कुराहरूलाई ग्रहण पनि गरिदिनु पर्यो। सरकार एउटा कुनै सरकार मन परेन, सरकारमा बस्ने व्यक्ति मन परेन भने नपरोस्, तर उसको नीति ठिक छ भने चाहिँ त्यसलाई ग्रहण गरिदिनु पर्यो, त्यसको पछाडि लाग्नु पर्यो, त्यसको कानून मानिदिनु पर्यो। के कुरामा चाहिँ हामीले ध्यान पुर्यायो भने हामी जोखिम कम पर्न सक्छौ भन्ने कुरा चाहिँ आम नागरिकले चाहिँ नि बस्नु पर्यो, त्यो निरन्तर सोचिराख्नु पर्यो। 72 सालको भूकम्प आइसकेपछि केही मान्छेहरूले घरका 7 तलालाई काटेर 5 तला बनाए, तर 3 वर्षपछि सबै बिर्सिन थाले र अहिले चाहिँ फेरि त्यो संरचनाहरू जथाभावी जाने ढंगले फेरि बन्न थाले छ। त्यस कारण निरन्तर ढंगले अहिलेको चेतनशील प्राणीले त अहिले हामी कहाँ चाहिँ तत्काल मात्रै सोच्ने प्रवृत्ति विकास हुँदै गएको हुनाले अलि लामो ढंगले सोच्ने र एउटा कुरालाई सोच्दाखेरि लामो समयसम्म लिन सक्ने क्षमताको विकास चाहिँ सम्बन्धित व्यक्तिहरूले, समुदायका समाजका अगुवाहरूले पनि त्यसमा विचार पुर्याउनु पर्छ।
2: यहाँले यसअघि पनि कार्यक्रममा जस्तो वित्तीय कुराहरू गर्नुभयो होइन, मान्छेको नगद पनि त्यसमा चाहिँ नष्ट भएको छ, जिन्सी सामग्री, भौतिक क्षतिका कुराहरू सबै छन्। कतिपय नागरिकले त ऋण सहायता लिएको त्यस्तो खालको पनि छ, अब चाहिँ व्यक्ति भौतिक रूपमा पनि छैन, तिनी व्यक्तिहरूलाई लागेको ऋणको हिस्सा के हुन्छ, के हुनुपर्छ, कसरी अगाडि बढ्नुपर्छ?
3: अब यसो छ, यसमा चाहिँ सबभन्दा पहिला त तथ्याङ्क प्राप्त गर्नु पर्यो। अब मान्छे कोही छँदै छैन है, त्यसले उसको उत्तराधिकारी पनि छैन, भेटिएर सकिएन भने लाग्या ऋण हो भने ब्याङ्कबाट ऋण ल्याएको छ भनेदेखि त्यो ब्याङ्कहरूको सामर्थ्य के छ, उसको ऋण एब्जर्भेसन गर्ने क्षमता, उसको फण्डहरूबाट बेहोरिन्छ, त्यहाँबाट फण्ड बेहोर्ने व्यवस्था होइन, त्यो नगरियो भन्दा त्यो संस्था नै डुब्ने अवस्था छ भने राज्यले काहीँ न काहीँ त्यसलाई नै सहयोग पुर्याइदिनु पर्यो। व्यक्तिलाई पनि सबै कुरा सकिएको छ भनेपछि म त्यहाँ खानेपानीको व्यवस्था मात्रै गरिदिन्छु, बिजुलीको व्यवस्था गरिदिन्छु मात्रै भनेर त भएन, उसलाई पनि काहीँ न केही व्यवस्था त गर्नु पर्यो। नागरिक त राज्य त त्यो नागरिकको लागि हो नि त, नागरिक राज्यको लागि त होइन, अन्तर सम्बन्धित विषय हो त्यो त। त्यस कारण नागरिकले खडा गरेको राज्य हो त्यो, नागरिकले खडा गरेको सरकार हो त्यो, त्यस कारणले गर्दा राज्यको तिमी अभिभावक बनेर बस, संरक्षक बन भनेर पठाएको त्यहाँ ठाउँ भनेपछि त्यो व्यक्तिगत कुरा हो, त्यो परिवारको कुरा हो, निजी कुरा हो भनेर त्यसलाई पूर्ण रूपले उपेक्षा गर्न चाहिँ हुँदैन। राज्यले मापदण्ड बनाएर, विवेकपूर्ण तरिकाले मापदण्ड बनाएर त्यहाँनेरि पनि सहयोग पुर्याइदिनुपर्छ।
2: जति मान्छेहरू बाँचे तिनी मान्छेहरू पुरानै जीवन पद्धतिमा फर्किन प्रयासरत छन् होइन, जस्तो उनीहरूको पशु वस्तु चाहिँ नष्ट भएको छ, त्यो त्यसमा रिकभर हुन चाहन्छ, गुमेको धन सम्पत्ति चाहिँ फेरि पनि पुनर्निर्माण गर्न त्यो तत्परतामा नागरिक रहन्छ, यस्तो बेला सरकारले नागरिकसम्म सिधै जोडिने के कस्ता कुराहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ?
3: अब उसको कृषि गरेर बसिया छ भने अब फेरि कृषिमा फर्कन सक्ने स्थिति छ कि छैन, सक्ने स्थिति थोरै सहयोग गरेर कृषिमा फर्किन सक्छ भने त्यो सहयोग गरिदिनु, होइन व्यापार व्यवसाय गरेको छ तर उठ्नै नसक्ने स्थिति छ तर राज्यले केही सहयोग गरिदिँदाखेरि उठ्न सक्ने अवस्था छ भने सहयोग गरिदिनुपर्छ। अब पशुपालन गरेर बसेको छ अथवा पेसा गरेर बसेको छ भने त्यहाँ पनि त्यो नागरिकको अभिभावक हो भनेर चाहिँ अगाडि राज्य चाहिँ सर्नुपर्छ, हो हिजोको जस्तै उसलाई परिसम्पूर्ण सम्पन्न, हिजो जति धन थियो त्यति सबै त राज्यले दिन नसक्ला, सक्दैन पनि, तर चाहिँ उसलाई जीवन जिउने वातावरण चाहिँ बनाइदिनु पर्छ। त्यो राज्यको दायित्व हो, त्यसबाट राज्य पछाडि पर्नु हुँदैन, पछाडि हट्नु हुँदैन। कतिपय हिजोका कार्यक्रमहरू योजनाहरू पछि सार्दा पनि धेरै फरक नपर्ने हो नि, पछि सारिदिँदा पनि भयो। कुनै कार्यक्रमहरू हिजो राखिया थियो, गर्न खोजिया थियो, तर अहिले त्यो औचित्य नभएका आयोजना पनि, औचित्य भए पनि अत्यन्त न्यून औचित्यता भएका आयोजनाहरू छन् भने बन्द पनि गरिदिनु पर्ने हुन्छ। पछि सार्ने आयोजनाको म यसरी कुरा गर्छु, जस्तो पूर्व पश्चिम रेलमार्ग, विद्युतीय रेलमार्ग भनेको छ, बनाउने भनेको छ सरकारले, बजेट हाल्या पनि छ। अहिले त्यो विद्युतीय रेलमार्गलाई 5 वर्ष पछाडि सारे पनि केही छैन। हामीले पूर्व पश्चिम राजमार्ग बनाएका छौँ, हुलागी राजमार्ग बनाएका छौँ, मदन भण्डारी यो बीचको राजमार्ग बनाएका छौँ। पूर्व पश्चिम राजमार्गहरू धेरै बनिसकेका छन् है, तिनलाई राम्रै सञ्चालन योग्य बनाएर राख्यो भने त्यो रेलमार्ग चाहिँमा चाहिने होली बनाउनुको लागि, होलीका दिनमा भविष्यमा बनाउनुको लागि जग्गा सुरक्षित राख्ने, त्यसको सीमाङ्कन गरेर राख्ने, त्यसमा अतिक्रमण गर्न नदिने, तर त्यसलाई त 5 वर्ष 6 वर्ष 10 धकेल्दा पनि भयो है। त्यस कारण यस्ता उपायहरू, विकल्पहरू राज्यले खोज्न सक्छ।
2: धेरै जसो विनाशबाट नै विकास हुन्छ भनेर एउटा वैज्ञानिक मान्यता होइन, भौतिक विकासवादी मान्यता पनि छ, यहाँलाई त्यो कुरा कतिको सत्य लाग्छ?
3: त्यो कुरा चाहिँ कुरा सत्य नै हो होइन, विनाश भएपछि फरक ढंगले विकास हुन्छ, तर सधैँ त्यस्तो हुँदैन। फेरि
2: यसपटक एउटा यसलाई अवसर त नभनौ होइन, किनभने ठूलो क्षतिका बीचमा, तैपनि पुनर्निर्माणका दृष्टिकोणबाट यो केही फरक खालको हुन सक्छ?
3: पुनर्निर्माण अघि मैले भने नि, हाम्रो पुनर्निर्माण गर्ने अथवा विकासको मोडेललाई नै परिवर्तन गर्ने सन्दर्भ नयाँ चेतना को खोजी गर्छ, यसले नयाँ बाटोको खोजी गर्छ, त्यो हिसाबले चाहिँ यसलाई नयाँ ढंगले सोध्छ र भोलिको पुनर्निर्माणले अब आउँदा घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई सहयोग पुर्याउँछ भनेर आशा गर्न सकिन्छ।
2: विपत्तिको ठूलो सन्देश चाहिँ के छ, जो हामी सकुशल छौं होइन, हामी जो सकुशल रहेर विपत्तिलाई नजिकबाट निहालिरहेका छौं, हाम्रा लागि त्यो के सन्देश हो?
3: हामीलाई, हाम्रो लागि मात्रै होइन, विश्वकै लागि के सन्देश हो भने, हामी प्रकृतिलाई धेरै गिजोल्यौं, धेरै बिच्क्यायौं, त्यसले गर्दा त्यो प्रकृति चाहिँ विपत्तिको हिसाबले आउन थाल्यो। त्यो प्रकृतिलाई धेरै जिस्काउने काम र प्रकृतिलाई चुनौती दिने काम गर्नु हुँदैन भन्ने कुराको एउटा सन्देश हो यो।
2: हाम्रो यो उत्तरी छिमेकीसँगको सिधा व्यापारिक नाका हो, त्यो पूर्ण रूपमा क्षति भयो, त्यसले गर्दा आर्थिक पाटोलाई त यहाँले अघि पनि भनिहाल्नुभयो ठूलै चाहिँ क्षति पुगेको छ, त्यसले ठूलो प्रभाव पार्छ जनजीवनमा होइन, त्यसको विकल्प केही छ तत्कालको लागि यहाँको विचारमा?
3: विकल्प भनेको त कोराला नाका एउटा छ होइन, अब त्यसपछि आएर चाहिँ पूर्वको यो के यो तातो पानीको छ, त्यहाँ पनि हाम्रो त्यति सहज खालको त छैन, तर हामीले चाहिँ के हो भन्दा व्यापारलाई हामी हाम्रो निर्भरता एउटा चाहिँ घटाउने, निर्भरता घटाउने, आयात गर्नुपर्ने निर्भरता, हामीले जे पनि आयात गर्नु परेको छ अहिले त हेर्नुहोस् त, त्यही कारणले हाम्रो आन्तरिक उत्पादन बढाउने, हाम्रा कुराहरूलाई चाहिँ हिजो भएका कुराहरूलाई प्रवर्धन गर्ने पट्टि चाहिँ हामी लाग्नुपर्छ, त्यो एउटा विकल्प त्यो हो। अर्को विकल्प भनेको त त्यहाँ भएका संरचनाहरूलाई, जहाँ बिग्रेका कम बिग्रेका छन् त्यो ठाउँबाट के गर्दा बढी सहज हुन्छ, लागत कम लाग्छ, समय कम लाग्छ भनेर त्यतापट्टि, अहिले पनि त अब कतिपय उहरू चाहिँ कोरोलापट्टिबाट, तर त्यो बाटो पनि भोलि उस्तै भयो भने के गर्ने, त्यहाँ सम्भावनाहरू के छ, अहिले जसरी चाहिँ हिम पहिरो खस्यो भने हामीले सूचना समयमा पाउन सकेनौँ भने त्यो सूचना पाउने कुरालाई कसरी चाहिँ सुनिश्चित गर्ने, त्यता अन्य ठाउँमा र यो ठाउँमा र भविष्यको ठाउँमा भनेर ती कुराको खोजी गर्नु नै पनि विकल्प हो।
2: हामी अन्त्य अन्त्यतिर छौँ, दुईवटा प्रश्न मात्रै छ। नेपालले यो चाहिँ पुनर्निर्माणका लागि आफ्नै आन्तरिक स्रोतहरू परिचालन गर्नुपर्छ भनेर धेरै कोणबाट आवाज उठ्छ, नेपालसँग त्यस्ता स्रोतहरू छ कि छैन, जस्तो धार्मिक रूपमा चाहिँ खडा भएका कतिपय कोषहरू, व्यक्तिगत संस्थागत होइन सहकारीगत, ती फण्डहरू परिचालन गर्नुपर्ने बेला हो कि होइन?
3: होइन, आपद विपदमा त व्यक्तिगत सम्पत्ति पनि प्रयोग गर्छ राज्यले, नगर्ने होइन, तर त्यसको लागि कानून बनाउनु पर्यो होइन, र विधिसम्मत तरिकाले, लोकतान्त्रिक तरिकाले ती कुराहरू प्रयोग गर्न सकिन्छ, तर त्यो प्रयोग गर्दा गर्दै पनि हाम्रो अहिलेको चाहिँ जुन खालको क्षति छ त्यसले हामीलाई होइन, हामी सबै आन्तरिकबाटै बिहोर्छौ भनेर चाहिँ सम्भव छैन, केही न केही हामीले रकम चाहिँ नि एउटा प्राविधिक सहयोगको हिसाब पनि लिनुपर्छ र वित्तीय सहयोग पनि लिनुपर्ने हुन्छ, वस्तु मान्य लिनुपर्ने हुन्छ, हामीले चाहिँ नि त्यसरी लिनुपर्छ, तर त्यसरी लिँदाखेरि एउटा हाम्रो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थमा आघात नपर्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ, र अर्को कुरा फेरि आर्थिक वित्तीय भार कम गर्नुपर्ने गरी सकेसम्म क्षतिपूर्तिको हिसाबले अनुदानै बढी लिने, र ऋणै लिनुपर्दा पनि त्यो ऋणले भोलि काहीँ न काहीँ यहाँनिर चाँडो उत्पादनमा सहयोग पुर्याउने किसिमले लिने, र त्यसमा ब्याज र सेवा शुल्क कम तिर्नुपर्ने किसिमले नि त्यस्ता फण्डहरू पनि छन्, जस्तो लस ड्यामेज एन्ड लस रिकभरी फण्ड भनेर चाहिँ नि त्यहाँ क्लाइमेट फाइनान्सिङ अन्तर्गत भन्छ नि, जलवायु वित्त अन्तर्गतका फण्डहरू पनि छन् नि। हामीलाई हाम्रो लागि पो यो ठुलो रकम भयो त, डलरमा लिने भन्नुमा आउँदा त कति फरक हो र, धेरै ठुलो विशाल ग्लोबल्ली हेर्दा, ती ठुला संस्थाको दृष्टिकोणबाट हेर्दा, उनीहरूको बजेटबाट हेर्दाखेरि त त्यति विघ्न ठुलो रकम पनि हुँदैन।
2: हाम्रो सरकारको त्यो क्षमता देख्नुहुन्छ कि देख्नुहुन्न अन्तर्राष्ट्रिय मञ्चमा दावी गर्ने?
3: अब क्षमता हेर्दाखेरि चाहिँ कहिले काहीँ क्षमता नदेखिया देखिया छ। जस्तो विश्व व्यापार संगठनमा सदस्य हुँदाखेरि त्यति बेलाको राजस्वमा जुन क्षति हुन्छ त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ क्षतिपूर्ति लिने भन्ने चाहिँ प्रावधान थियो, त्यसको लागि हामीले होमवर्कै गर्ने तयारी नै गरेनौँ। अनि हामीले कार्बन बेचेर पैसा लिने भनेको छौँ, हामीले यत्रो कार्बन उत्सर्जन गरेको बापत हाम्रो 49% चाहिँ जंगलै छ होइन, भने त्यसको नै हामीले उपयोग गर्न सकेका छैनौँ। त्यस कारणले गर्नुपर्ने जति उपयोग चाहिँ गरेका छैनौँ। तर अब त्यो भनेर यो सरकार, यो राज्य यति बेला चाहिँ राज्य उम्किनु हुँदैन, त्यसको उपायहरू खोज्नुपर्छ, तयारी गर्नुपर्छ, रातोरात काम गर्नुपर्छ, सबैको सल्लाह लिनुपर्छ, सबैको विशेषज्ञताको उपयोग गर्नुपर्छ।
2: हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ, जाँदा जाँदै अब यो तपाईँ र मेरो कुराकानी सुनेर बसिरहनुभएका आम नागरिकलाई यहाँको सन्देश के छ, एउटा अर्थविज्ञको दृष्टिकोणबाट के सुझाव दिन चाहनुहुन्छ?
3: अब आम जनतालाई मेरो सुझाव चाहिँ के छ भन्दा, हामी चुनौतीबाट चाँडै एकदम तत्कालै बाहिर निक्लिने सम्भावनाहरू कम छन्। ती चुनौतीहरू थरी थरीका हुन सक्छन्। हाम्रो रोजगारी सम्बन्धी चुनौती, हाम्रा विपद सम्बन्धी चुनौती, मूल्य सम्बन्धी चुनौती हुन्छन्। त्यस कारणले गर्दा राज्यलाई पनि यी कुराहरूमा खबरदारी गरिराख्ने र आफू पनि विवेकी बन्ने, मितव्ययी बन्ने, उत्पादक बन्ने काम गर्नुपर्छ। हाम्रो अहिले चाहिँ हामी अलि अनुत्पादक क्षेत्रहरूमा चाहिँ बढी लाग्छौँ। पैसा तत्कालको लागि पैसा पायो भने जस्तो खालको काम गर्न पनि तयार हुने, तर अलि दीर्घ लामो समयलाई नहेर्ने प्रवृत्ति, उपभोगमुखी प्रवृत्ति, आयातमुखी प्रवृत्ति, सामाजिक सञ्जालमा झुन्डिने प्रवृत्ति बढ्या छ। यो कुराबाट चाहिँ हामी आफैले सचेत भएर अगाडि बढ्यौं भनेदेखि सम्भावित चुनौतीहरूलाई हामीले न्यूनीकरण गर्न सक्छौ। त्यसमा चाहिँ राज्यको पनि सहयोग चाहिन्छ, हामीले आफैले पनि आम नागरिकले पनि त्यसै अनुसार व्यवहार बनाउनु पर्छ।
2: अत्यन्तै व्यस्तताका बावजुद पनि कार्यक्रमका लागि समय दिनुभयो, तपाईँ महत्वपूर्ण समय र विचार र सुझावका लागि धेरै धेरै धन्यवाद।
3: र कृष्णजीलाई र समग्र टिमलाई, परिवारलाई मेरो र सम्पूर्ण श्रोतालाई मेरो हार्दिक नमस्कार छ, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम बदलिँदो नेपालको समय सकिएको छ। अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म कृष्ण शर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: घरबाट निस्किनअघि धारा बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र
4: हजुरको रेडियो 102.1 MHz।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशु पक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
7: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफूल प्रशोधन र बजारीकरण,
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
7: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
7: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछि अहिलेसम्म झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै अझै सम्पर्कविहीन। भुटेकोशी बाढ़ी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाएपछि आचार संहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कार्यवाही। नेपाल आयल निगमद्वारा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक, घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने, मकवानपुर गढी स्थित एक घरमा आग लागि 25 लाख रूपियाँ बराबरको क्षति। र जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: हजुरको रेडियो 102.1 मेगा।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान 10 बजे वनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालय घण्टी घरमा शुरू हुने तय भएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा रसुवा बाढ़ी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुनेछ। रसुवा बाढ़ी उद्धार र राहतबारे रासुपाले ठोस निर्णय गर्ने बताइएको छ। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे बस्ने बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गर्नुहुनेछ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ। 4,216 जना अझै सम्पर्कविहीन छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन संघले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको छ।

21 हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार बाढ़ी प्रभावित बस्ती सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परियो अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क सम्पर्क विच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौं मान्छे फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोलीभित्र छिर्ने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्कविहीन छन्। यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एकमा उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। हिजो दिनभर हेडोर्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ। त्रिशुली 3A निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहितको 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान छ। यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ। चिनिमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। यस सुरुङमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। निरन्तरको वर्षाले नदीमा पानीको सतह बढ़िरहेकाले उद्धारमा सोचे अनुरूप प्रगति हुन नसकेको चिलिमे जलविद्युत कम्पनीले जनाएको छ। यसअघि रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ। 93 जना सम्पर्कविहीन भएको त्यहाँ नेपाली सेनासँगै चिनिया टोलीले पनि काम गरिरहेको छ। 7 जना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन। नेपाल प्रहरीले रसुवाको बाढ़ीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ आर्थिक सहयोग गर्ने भएको छ। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिदेशक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले रसुवाको भोटेको श्री त्रिशुली बाढ़ीमा परि ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यो रकम प्रहरी कर्मचारीबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ। बाढ़ीमा परि हालसम्म 3 जना प्रहरीको शव भेटिएको छ भने 25 जना सम्पर्कविहीन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको बैठकले दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय समेत गरेको छ। साथै प्रभावित परिवारका एकजना इच्छुक सदस्यलाई सिपमूलक तालिम र रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ। मृतक प्रहरीका सन्ततिहरूको शिक्षाका लागि आधारभूत तहसम्म पाएको पर्ने प्रहरी आवासीय विद्यालयमा र उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा सक्षम शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ। बाढ़ीमा परि हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गर्ने निर्णय गरिएको छ। खोजी कार्यमा परिवारका सदस्यहरूसँग निरन्तर समन्वय गरिनेछ। बैठकले घाइते प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। यसै गरी बाढ़ी प्रभावित क्षेत्रका प्रहरी इकाईहरू मा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्री क्षति भए बापत जनै 50,000 रूपियाँ राहत उपलब्ध गराइने निर्णय पनि भएको छ। नेपाल प्रहरीले राष्ट्रिय विपदको यस घड़ीमा सरकारलाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय गरेको छ। यो रकम प्रहरी कर्मचारीहरूको योगदानबाट संकलन गरिएको हो। भोटेकोशी बाढ़ी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कार्यवाही गरेको छ। काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित संचार माध्यमलाई निर्देशनसहित सचेत गराएको छ। काउन्सिलले बाढ़ी सम्बन्धी कुल 24 सामग्री अनुगमन गरिएको थियो। तीमध्ये 14 दर्ता भएका संचार माध्यम र 10 दर्ता नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री थिए। अनुगमन गरिएका 24 मध्ये 21 सामग्री पत्रकार

0: आचार संहिता प्रतिकूल रहेको काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने माध्यमलाई फोन, म्यासेन्जर तथा पत्र मार्फत निर्देशन र ध्यानकर्षण गराइएको छ। अधिकांशले काउन्सिलको निर्देशनपछि त्यस्ता सामग्री सम्पादन वा हटाएका छन्। अनुगमनका क्रममा बाढ़ी तथा उदारसँग सम्बन्धित भन्दै अन्य देशका पुराना भिडियो तथा असम्बन्धित दृश्यलाई नेपालमा भएको घटनाका रूपमा प्रस्तुत गरिएको पाइएको छ। विशेष गरी नेपाली सेनाले रसुवा बाढ़ीमा उद्धार गरिरहेको, चिनिया टोलीले सुरुङमा फँसेका नागरिकको उद्धार गरिरहेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै गलत भिडियो तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ। काउन्सिलको अनुगमनमा अनलाइन खबर .com प्रकाशित सामग्री समेत आचार संहिता प्रतिकूल रहेको जनाएको छ। सातौ दिनमा सरकारले आयोजनाहरूलाई भने सुरुङबाट उद्धार गर्न सकेनौ आफै गर जस्तो शीर्षकबाट अन्यल भ्रम तथा त्रास उत्पन्न हुने सामग्री सम्प्रेषण भएको काउन्सिलको ठहर छ। उक्त सामग्रीको शीर्षकपछि सम्पादन गरिए पनि सम्पादन नगरिएको ग्राफिक सामाजिक सञ्जालमा अन्यत्रबाट शेयर भइरहेको पाइएको काउन्सिलले जनाएको छ। अनुगमनमा फेवा खबर, ई मधेश, दृष्टि संचार, पुलेसो टीभी, इच्छा कामना एफएम चितवन, सेतो खबर, स्ट्रेट सात खबर, दरिम अनलाइन लगायतका माध्यमबाट पनि आचार संहिता विपरीतका सामग्री सम्प्रेषण भएको उल्लेख छ। तीमध्ये केहीले नेपाली सेनाले रसुवाको बाढ़ीमा उद्धार गरिरहेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए। केही माध्यमले बाढ़ीका कारण एक व्यक्ति मानसिक समस्यामा परेको भन्दै नेपाली सेनाले देखाएको पुरानो डेमो भिडियोलाई बाढ़ीको पछिल्लो घटनासँग जोडेर सम्प्रेषण गरेका थिए। त्यस्तै सुरुङभित्र नेपाली सेनाले उद्धार गरिरहेको चिनिया टोलीले सुरुङमा फँसेका नागरिकको उद्धार गरेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको शव तथा शवका टुक्रासँग सम्बन्धित विभत्स भिडियो पनि सामाजिक सञ्जालबाट प्रसारण गरिएको काउन्सिलले जनाएको छ। पुलेश्वर टीभी र इच्छा कामना एफएम चितवन लगायत माध्यमले बाढ़ीबाट बगेका शवसँग सम्बन्धित विभत्स दृश्य सम्प्रेषण गरेको अनुगमन विवरणमा उल्लेख छ। यस्ता सामग्रीले पीड़ित परिवार तथा आम नागरिकमा थप मानसिक पीड़ा र त्रास सिर्जना गर्न सक्ने भएकाले काउन्सिलले सम्बन्धित माध्यमलाई सामग्री हटाउन वा आवश्यक सम्पादन गर्न निर्देशन दिएको छ। दर्ता नभएका सामाजिक सञ्जाल पेजबाट पनि यस्ता सामग्री प्रसारित भएका छन्। काउन्सिलको अनुगमनमा स्मार्ट नेपाल, एमओ नेपाल, सुदूर नेपाल, स्त्री अनलाइन, एचडी कुराकानी, तुफान न्यूज, द बागमती पोस्ट, टप 10 न्यूज र डेली न्यूज एनपी लगायतका दर्ता नभएका माध्यमका सामाजिक सञ्जालबाट आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ। यी मध्ये कतिपयले नेपाली सेनाले रसुवाको बारेमा उद्धार गरेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए भने केहीले चिनिया टोलीले उद्धार गरिरहेको भन्दै अन्यत्रको भिडियो सम्प्रेषण गरेका थिए। त्यस्तै बाढ़ीबाट बगेको शवको टुक्राको विभत्स भिडियो सामाजिक सञ्जालमा राखिएको तथा बाढ़ी पीड़ित विरूद्ध एक व्यक्तिले दिएको अभिव्यक्तिलाई अतिरञ्जित गर्दै सामाजिक सद्भाव भट्काउने, उत्तेजना र घृणा फैलाउने खालको सामग्री सम्प्रेषण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ। विपदका समयमा सूचना सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र संवेदनशीलतामा विशेष ध्यान दिन प्रेस काउन्सिलले सचेत गराउँदै आएको भए पनि दर्ता भएका र मूलधारका संचार माध्यमले पनि भ्रामक र अपुष्ट सामग्री समाचारका रूपमा सम्प्रेषण गर्दै आइरहेका छन्। विशेष गरी उद्धार, मृत्यु, विपत्ता तथा पीड़ितसँग सम्बन्धित सामग्रीमा अपुष्ट सूचना, पुराना वा असम्बन्धित भिडियो र विभत्स दृश्यको प्रयोगले विपदको अवस्थालाई थप जटिल बनाउन सक्ने देखिन्छ। काउन्सिलको अनुगमनको तथ्याङ्कले पनि विपदका बेला क्लिक र भ्यू बढ़ाउने उद्देश्यले भ्रामक शीर्षक, गलत भिडियो र संवेदनशील दृश्य प्रयोग गर्ने प्रविधि अझै चुनौतीका रूपमा रहेको तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रमै पछि विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि मूर्ति बनाउनेको छोरा मास्टर तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896962998।
10: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकिस्तानी समाचार। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सडक कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच हिजो बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालो बजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ। रामेछापको मन्थली नगरपालिका 9 को नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। नगर प्रमुख लव श्रेष्ठले कार्यक्रमबीच भवनको बुधबार उद्घाटन गर्नुभएको। भवन उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले आफू निर्वाचनमा जाँदा गरेको परिकल्पना र प्रतिबद्धता अनुसार नगरको विकासका काम अघि बढ़िरहेको बताउनु भएको छ। आफ्नो बाँकी कार्यकालभित्र आफूले परिकल्पना गरेका करिब 75% काम पूरा हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। नगर प्रमुख श्रेष्ठले दिगो विकास, सुशासन र जवाफदेहितालाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। नगरभित्रका नागरिकको आवासदेखि सडक, खानेपानी तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई आवश्यकता र प्राथमिकताका आधारमा क्रमिक रूपमा अघि बढ़ाइएको उहाँको भनाई थियो। नवनिर्मित प्रशासनिक भवनबाट वडावासीलाई स्थानीय स्तरमै प्रभावकारी र सहज रूपमा सेवा प्रवाह गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह व्यवस्थित हुने र सेवाग्राहीलाई सहज हुने बताइएको छ। चीनले रसुवागढ़ी जोड्ने केरुङ नाका जाने स्थल मार्ग पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जेरुङ नाकामा लेदो सहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने काम चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि निरन्तर भइरहेको छ। यसअघि भदौ 10 गतेको बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। मकवानपुर गढ़ी गांवपालिका चार ज्वाला देवी स्थित एक घर में आगलागी भएको छ। बुधवार राति करीब 11 बजे स्थानीय इन्द्रबहादुर कठाईत को ईटा र काठले बनेको जस्ता को छानो भएको दुई कोठे कच्ची घरसँगै रहेको भान्सा कोठा में अचानक आगलागी भएको। आगलागीबाट करीब 25 लाख रुपियाँ बराबर को क्षति भएको छ। हेटौडा उपमहानगरपालिका को दमकल तथा स्थानीयवासी को सहयोग में बिहीबार बिहान करीब 1:30 बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीबाट घर तथा भान्सा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। पीड़ितका अनुसार लत्ता कपड़ा भाड़ा बर्तन काठपात नगद 70,000 रूपियाँ 4 तोला सुन एउटा मोटरसाइकल फोटोग्राफीमा प्रयोग हुने एउटा क्यामेरा र एउटा कम्प्युटरको पूर्ण सेट लगायतका सामग्री जलेर नष्ट भएका छन्। पीड़ितको भनाई अनुसार आगलागीबाट करीब 25 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगलागीमा कुनै मानवीय तथा चौपाय क्षति भने भएको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि पीड़ित परिवार छिमेकीको घरमा बसेको बताइएको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थान पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वकै झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछ उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुको साथै समुद्री नुनिलो पानी जमीनभित्र पस्दा खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाइ छ। विशेष गरी यसले मानव बसोबास नै कठिन बनाउन सक्ने चेतावनी दिएको छ। प्रशान्त क्षेत्रका नेताहरूले 1.5 डिग्री सेल्सियसको तापक्रमको लक्ष्य जोगाउन तत्काल विश्वव्यापी प्रयास तीव्र पार्नुपर्नेमा जोड़ दिएका छन्। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म झण्डै 12,000 जनाको उद्धार, 4,000 भन्दा धेरै अझै सम्पर्कविहीन। भोटेकोशी बाढ़ी सम्बन्धी आचार संहिता विपरीतका सामग्री विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि आचार संहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कार्यवाही। नेपाल आयल निगमद्वारा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने। मकवानपुर गढी स्थित घरमा आग लागि 25 लाख रुपियाँ बराबरको क्षति। र जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानीको अभावको जोखिम। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbunul nu cu la ghirot, ciment, josta pata, ceaine, cabate leuniule, periu mântălimă testura în roadul cu poșel ce caul la bătit.
1: Caca, tinla etini thaceină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150 मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485405533 र 98540
13: 40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
14: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
14: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
14: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
15: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
14: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
15: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
14: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
15: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
14: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
15: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
14: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
15: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
15: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
14: नवीकरणका लागि आवश्यक कागजातहरू
15: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
14: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
15: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
14: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
15: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
14: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
15: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
14: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
15: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
14: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
7: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: मौरी पालन व्यवसाय र मह प्रशोधन।
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
7: फलफूल प्रशोधन र बजारीकरण।
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
7: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
4: प्राङ्गारिक कृषि वस्तु निर्यात।
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
4: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
14: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
7: चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: भानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: हजुरको रेडियो 102.3।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखुत आँगाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप
4: साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
5: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
4: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त
6: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
8: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844388093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
4: रंगबहार रंगबहार
5: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
4: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँग रहेर सहयात्रा गर्छौं। आज यो 1 घण्टाको समयसम्म रहेर कार्यक्रममा मिठा रमाइला तीजका गीतहरू बज्छ भने आज बिहिबारको बस आइरहेको छ। आज तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म गीत गाउँछु भन्ने साथीले लोकगीत गाउन सक्नुहुन्छ र तपाईँले चाहिँ म कथा कविता लेख रचना चाहिँ मेरै रचनाहरू सुनाउँछु भन्ने लाग्ने साथीले कथा कविता गजल शायरीहरू चाहिँ हामीलाई सुनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले 0848 40 0026 सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ यो समय उकाली उडालीले व्यस्त गरिराख्नु भएको छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। कार्यक्रममा मिठा रमाइला गीत संगीतको साथसाथै तपाईँसँग सहयात्रा गर्छौं। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथीसँगै साथी तपाईँले इष्टमित्रको लागि सम्झना सन्देश जस्तै कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र तपाईँले फोन गरेर पनि सहभागिता जनाउनु होला। तपाईँको लागि हाम्रो नम्बर खुला रहेको छ भने यति बिना मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो एउटा गीत। त्यसपछि हामी आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै मिठो भएको थियो गीत घर भएर भन्ने बोलको गीत विष्णु माझीको आवाजमा रहेको थियो। यो गीत तपाईँले सुनिसक्नु भएको छ। यस्तै मिसा तिजका गीत कार्यक्रममा बज्छु। सबै तपाईँले आजको वचनमा आफ्नै आवाजमा तपाईँलाई जे आउँछ तपाईँले रोज्नु भएको होइन तपाईँलाई सहज हुने खालको प्रस्तुति तपाईँले आजको कार्यक्रममा सुनाउन सक्नुहुन्छ। 048-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनेर हामीलाई साथ दिइराख्नु भएको छ भन्ने लाग्छ। साथै फेसबुक लाइभबाट पनि धेरै साथीले हामीलाई सुनिराख्नु भएको छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीहरूले कमेन्ट पठाउन सक्नुहुन्छ। साथसाथै हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्छौं, विशेष गरी तपाईँको प्रस्तुति सुन्छौं। आज चाहिँ फोन गर्न सक्नुहुन्छ, तपाईँको लागि हाम्रो नम्बर खुल्ला नै रहेको छ। यति बेला चाहिँ म तपाईँको फेसबुक कमेन्ट वाचन गर्ने तर्फ लाग्न चाहन्छु। धेरै साथी फेसबुक लाइभमा जोडिनु भएको छ र उहाँहरूले कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउनु भएको छ। यति बेलाको व्यवसायमा हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, तर साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ। पहिला म सम्पर्कमा आउनुभएको साथीलाई नै स्वागत गर्छु, त्यसपछि

0: कमेन्ट भाषण गर्छु। को हुनुहुन्छ? हेलो
1: हेलो, नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्कार। हजुर आवाज खाटादेवी बाट हो त?
1: हजुर हजुर, विक्रम सेवा हजुर।
0: के छ हाम्रो विक्रमजीको खबर भन्नुहोस् न।
1: एकदम ठिक ठाक हजुर, ठिक ठाक सिस्टर।
0: ल, ठिक ठाकको साथमा हाम्रो विक्रमजी बस्दै हुनुहुन्छ।
1: एकदम एकदम एकदम हजुर। साथीहरू खै किन होला, अलिकति केही प्रस्तुतिहरू सुनाउनु पर्दा अथवा केही गर्नु पर्दा चाहिँ अलिक कम्ती भइरहेछ किन होला जस्तो लागेर म पनि यसो छ्यास गइहालौ न त भनेर
0: गइहालौँ भनेर आइहाल्नु भयो।
1: हजुर हजुर हजुर, अलिक न्यात्रो लाग्यो भनेर त्यही भएर चाहिँ अनि जाउँ न त भनेर।
0: ठिक छ विक्रमजी, केही छैन, किनकि अब साथीहरूले नै कार्यक्रम यस्तो ल्याउनु पर्छ, यस्तो भए चाहिँ यस्तो हुन्थ्यो भन्ने सल्लाह सुझाव दिनुहुन्छ, तर उहाँहरूको अनुपस्थितिमा नै कार्यक्रम निरन्तर जान्छ। केही छैन, जति साथीहरू आउनुहुन्छ उहाँहरूले सहभागिता जनाउनुहुन्छ, उहाँहरूले आफ्नै आवाजमा प्रस्तुति सुनाउनुहुन्छ। अब कार्यक्रममा कमेन्ट मात्रै वाचन गरे भने एउटै भयो भन्नुहुन्छ, साथीसँगै सम्झिने दियो भने पनि एउटै भयो भन्नुहुन्छ, केही नयाँ गरेर आउन त ल्याउन त भन्नु भने साथीहरूको उपस्थिति ल्याउन, त्यो हुँदाखेरि कार्यक्रम जो छ त्यही निरन्तरता जान्छ, यही नै भने है विक्रमजी।
1: होइन, सही भन्नुभएको सिस्टर, सही हो। हजुरहरूले त अब श्रोताको चोइस अनुसारको कार्यक्रम त ल्याउने कोसिस पनि गर्नुभएको छ, ल्याउनु पनि भएको छ, श्रोताहरू नै बरु अलि तित्रीभित्र भएको हुनाले गर्दाखेरि चाहिँ अलिकति कस्तो कस्तो खल्लोपना भएको मात्रै हो, अरू सब ठिक छ समग्रमा।
0: ठिक छ, कहिलेकाहीँ यस्तै हो, हुन त उहाँहरू अब चाहिँ भनौँ न अब आजकै दिनमा उहाँहरूको कति अब कार्य व्यस्तताले गर्दाखेरि नि कतिले कार्यक्रम सुन्न नपाउनु भएको होला, कतिपय मित्र यो समय यात्रामा पनि हुनुहुन्छ होला, होइन, हामीले त्यसरी पनि बुझौँ। अब कतिपय साथीहरू कार्यक्रम सुन्दै हुनुहुन्छ होला, आज त कार्यक्रममा यस्तो गर्नुपर्छ भन्ने कतिलाई अप्ठ्यारो पनि छ होला, होइन, विभिन्न खालको जिज्ञासाहरू पनि हुन सक्छ साथीहरूको, तर सहजता सधैँभरि छ, अब बिहारको लागि चाहिँ केही साथीहरूलाई अप्ठ्यारो हो कि भन्ने मात्र हो शंका। ल, केही छैन, ठिकै छ, कार्यक्रममा गीत संगीत बज्छ, मजाले सुन्नुपर्छ, नाच्नुपर्छ, हामी पनि नाच्दैछौ र अन्य साथीहरूलाई पनि नचाउने गीतहरू बजिरहेको छ, साथसाथै हाम्रो श्रीराजीले मिठा मिठा गीतहरू बजाइराख्नु भएको छ, अब विक्रमजीले पनि सुन्दै हुनुहुन्छ।
1: एकदम एकदम सिस्टर, म चाहिँ अब हजुर प्रेडीको चाहिँ अलिकति गहिरो किसिमको फ्यानै भएको भएर पनि मलाई चाहिँ अब हजुरकै रेडियोलाई सम्बोधन गरेर म सानो एउटा केही भन्छु है, अब साथीहरू आउनुहुन्छ होला मेरो भनाइ सुनेर पनि भन्न चाहन्छु म
0: चाहिँ।
1: गर्यो हजुर, गर्यो हजुरको रेडीले गाउँ गाउँ कुना कुना राबिथाको छेडी गल्ली गल्ली कब्जा, गर्यो हजुर, गर्यो हजुरको रेडीले कुना कुना गाउँ सहर देश विदेश कब्जा, तपाईँ पनि एकचोटि खोलेर सुन्नुहोस् न हजुर अनि आउने छ मजा, तपाईँ पनि एकचोटि रेडियो खोलेर सुन्नुहोस् न हजुर अनि आउने छ मजा। धन्यवाद सिस्टर।
0: ल, जे गर्यो हजुरको रेडियोले गर्यो,
1: एकदम एकदम।
0: ल, गाउँसम्म, गाउँदेखि सहरसम्म, सहरदेखि टोल टोलसम्म, होइन, देश तथा विदेशसम्म हरेक ठाउँमा कुना कन्दुरामा पनि बच्छ हजुरको रेडियो, पक्कै सुन्ने थाहा पाउने साथीहरूले कुना कन्दुरामा उकाली उराली भन्जाङ चौतारीमा हरेक ठाउँमा बसेर हामीलाई सुन्दै हुनुहुन्छ, अब फुर्सद नहुने साथीहरूलाई पनि ठिकै छ समय मिलाएर सुन्नुहुन्छ पक्की रेडियोको लागि। योभन्दा अगाडि पनि हाम्रो विक्रमजीले एउटा यस्तै स्लोगन मिलाउनु भएको थियो, होइन, साउन महिना हरियो परे यस्तै केही भन्दै हुनुहुन्थ्यो, मलाई ठ्याक्कै त यही चाहिँ याद भएन, हजुरको रेडियो साउन महिना हरियो परे लगभग यस्तै यस्तै के शब्द भन्नुभएको थियो। ल, खुसी लाग्छ यो रेडियो प्रतिको यो माया, होइन, यो खुसी व्यक्त गर्नुहुन्छ, साथसाथै अन्य साथीहरूको लागि पनि सुनेपछि चाहिँ रेडियोमा के बजिरहेको छ, हजुरको रेडियोले के दिइरहेको छ भन्ने एउटा सन्देश पनि यहाँले छोड्नुभयो, खुसी लाग्यो। हजुरको रेडियोलाई यति धेरै माया गर्ने साथीहरू पनि हुनुहुन्छ भन्ने लाग्छ कि विक्रमजी।
1: धन्यवाद सिस्टर, धन्यवाद। म चाहिँ अब मलाई चाहिँ अब रेडियो नभइकन म अब सायद बाँच्न पनि सक्दिनँ होला, त्यस्तो मान्छे म सानैदेखि रेडियोप्रति अलिक बढी नै ध्यान दिन्थेँ, अहिले आएर फेरि अब आफ्नै जिल्ला आफ्नै जन्मेको थालामा अब रेडियोको स्टेसनहरू आउँदाखेरि त झनै राम्रो नै भइहाल्यो, त्यसले गर्दाखेरि अब रेडियो चाहिँ म अलिक प्राथमिकता नै दिन्छु म चाहिँ।
0: ल, प्राथमिकता दिनैपर्छ किनकि अब सुन्दै हरेक काम गर्नलाई पनि सक्यो, रेडियो सुन्न पनि सकिने, सँगसँगै आफ्नो काम पनि सकिने हुँदा रेडियो एकदमै सरल सहज छ, जहाँ गए पनि बस्छ, सँगै लिएर पनि हिँड्न पाइयो, साथसाथै मोबाइल अब आफ्नै काखमा राखेर पनि बजाउन पनि सकियो होइन। त्यो हुँदा रेडियो सुन्दा सहज छ, त्यही भएर साथीहरूलाई अब पछिल्लो समय चाहिँ केही साथीहरू अडियो भन्दा भिडियोमै बढी रमाउनु भएको हो कि भन्ने पनि लाग्छ। अब पहिलेदेखि रेडियो प्रेमी साथीहरू जस्तो हाम्रो विक्रमजी अन्य साथीहरू पनि हुनुहुन्छ, उहाँहरूको लागि अडियो सुनेर आवाजै सुनेर पनि हामीलाई साथ दिनुहुन्छ, खुसी लाग्छ।
1: एकदम एकदम सिस्टर, अब हामी जस्तो व्यवसाय गर्ने मान्छेहरू चाहिँ अब करिब करिब मोबाइल हातमा लिएर स्क्रिन खिचेर बस्नुभन्दा त मोबाइल रेडियो झुन्ड्याएर चाहिँ तपाईँको रेडियो मार्फत चाहिँ हामीले अब समाचार लगभग गीत संगीतहरू हरेक कुरो सुन्नलाई सहज पनि हुने र काम पनि नभुल्ने, अनि अहिले यो हुनु पनि जरुरी छ। मोबाइलले गर्दा कतिको अब अलिक धेरै नै अब नकारात्मक कुराहरू पनि भइरहेको छ, त्यसले गर्दा रेडियोलाई चाहिँ अलिक प्राथमिकता दिनु पनि पर्छ। मलाई चाहिँ लाग्छ रेडियो उल्टिएर फेरि रेडियो नै आइडी हुन्थ्यो जस्तो पनि मलाई चाहिँ त्यस्तो लाग्छ क्या सिस्टर।
0: ल ठिक छ, त्यो सोच्नु नै पाइयो होइन विक्रमजी, तर आफूले सोचे जस्तो भइदियो हुन्थ्यो भन्ने चाहिँ लाग्छ। अब समग्रमा अब यस्तै छ, विभिन्न खालका नयाँ नयाँ प्रविधिहरू छन्, नयाँ प्रविधि पनि प्रयोग गरौँ न भन्ने हुन्छ। त्यो हुँदाखेरि अब रेडियोले कहीँ कतै चाहिँ स्थानमा पाएको अथवा कतिपय ठाउँमा स्थान पाएको भन्ने जिज्ञासा कुराहरू गुनासाहरू हुन्छ, यस्तै छ। ठिक छ, विक्रमजीसँग कुरा गर्यो भने त कति रमाइला मिठा कुरा सुन्न पाइन्छ होइन, साथसाथै नयाँ ज्ञानका कुराहरू पनि सुन्न पाइन्छ, तर अन्य साथीहरूले पनि पालो दिनुपर्छ। यति नै सुनाउनुहुन्छ कि अरू केही सुनाउनुहुन्छ?
1: साथीहरू पनि रिसाइसक्नु भयो होला, मैले आज यस्तो तयार गराएको थिएँ, विक्रमले कस्तो लामो कुरा गरे होला भन्ने भइसक्यो होला। साथीहरू राम्रो राम्रो कार्यक्रमहरू राम्रो राम्रो क्यारेक्टरहरू लिएर आउनुहुन्छ, त्यसले गर्दा सुन्नु पनि पर्छ। म यति नै भन्दै छोड्छु, धन्यवाद।
0: हस् नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विक्रम सिंह बाजे, उहाँले एकदमै मिठो रेडियो प्रतिको एउटा स्लोगन बनाउनु भएको थियो, जे गरे गरे हजुरको रेडियोले गर्यो गाउँदेखि सहरसम्म, एकचोटि खोलेर सुन्नुहोस् यस्तै खालको शब्दहरू भन्दै हुनुहुन्थ्यो, मलाई पनि एकदमै मन पर्यो, खुसी लाग्यो। मलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु जसले रेडियोलाई माया गर्छ, उहाँहरूले अझै पनि रेडियोलाई अथाह माया दिइराख्नु भएको छ। रेडियो प्रतिको त्यो समय इच्छा चाह अझै पनि धेरै साथीहरूमा देखिन्छ होइन, केही साथीहरू व्यस्त भएर पनि कार्यक्रममा सहभागिता जनाउन नपाउनु भएको हुन्छ। ठिक छ, केही छैन, आजको वर्षमा फोन नलागे तापनि सुन्न नपाए तापनि भोलिका बसाइ छ, कार्यक्रम त साताको सातै दिन आउँछ होइन। तपाईँले फरक फरक आफूलाई मनपर्ने प्रस्तुतिहरू छन्, आइतबारको बसाइएको कार्यक्रम मनपर्ने साथीलाई छुट्टै छ, सोमबार सबै साथीले सहभागिता जनाउनुहुन्छ, मंगलबारको बसाइ झन् विशेष छ, साथी बनाउन पाउनुहुन्छ। देश विदेशमा रहनुभएका विभिन्न ठाउँमा छरिएर बस्नुभएका साथीहरूलाई तपाईँले साथी आफ्नो असल साथी बनाउन सक्नुहुन्छ। बुधबार विभिन्न ठाउँमा बस्ने गीत संगीत सुनेर तपाईँले मनोरञ्जन लिन सक्नुहुन्छ। बिहिबारको बसाई आज तपाईँको प्रस्तुति सुन्छौं हामी, शुक्रबार स्थानीय गीत बज्छ, शनिबार तपाईँको आवाजमा हामीले गीत संगीत सुनिरहेका छौं, तपाईँलाई थाहा नै छ। कार्यक्रमको बारेमा पनि मैले जानकारी गराएँ। यति बेला चाहिँ हामी कार्यक्रममा फेरि पनि मेच्छु गीततर्फै लागौं कि जस्तो लाग्दैछ। यति बेलाको बसाईमा कार्यक्रममा हामी अर्को एकदमै मिठो रमाइलो तिजको गीत नै बज्छ, तिज नजिकिँदैछ। यो तिज अब करिब 27-28 गति पछि फेरि हामीले त्यसपछि चाहिँ कार्यक्रममा तिजका गीतहरू सुन्न पाइँदैन, त्यही भएर कार्यक्रममा तिजका गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिइरहेका छौं। यति बेलाको बसाईमा कार्यक्रममा अर्को एकदमै मिठो गीत बज्छ, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ। यो रातो गाला भन्ने एलिना चौहान अनि समीक्षा अधिकारी र साथीहरूको आवाज रहेको छ यो गीतमा, यो गीत कार्यक्रममा राख्छौ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौ, विश्रामपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिङको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
4: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
4: 048-540-239
5: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
4: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
6: विराज किसानको साथी।
7: रंग बहार रंग बहार
8: वर्ष सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
7: वर्ष पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: वर्ष पेन्स।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
9: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो, यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु,
0: डेंगू रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ, डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
10: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
11: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
11: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
11: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन ये बुढा, डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-0145-75, 9841-96-0669, 9864-1478।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: कार्यक्रममा राखिएको एकदमै मिठो रमाइलो गीत रहेको थियो यो रातो उज्याला भन्ने बोलको गीत हामीले कार्यक्रममा राख्यौं। तपाईँले सुनि सक्नुभएको छ एलिना चौहान रचना रिमाल अनि समीक्षा अधिकारीको आवाजमा रहेको थियो यो गीत भने हामी विश्रामतर्फ गएका थियौं। विश्रामपछि आइसक्यौं हामी तपाईँकै प्रस्तुतिहरू सुनिरहेका छौं। तपाईँले फटाफट फोन गर्न सक्नुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म यता ओखलढुङ्गाबाट निम बहादुर मगर बोल्दैछु।
0: निम बहादुर?
1: हजुर, निम निम बहादुर मगर।
0: निम बहादुर मगर,
1: हजुर दिदी।
0: के छ त हाम्रो निम्जीको खबर ल भन्नुहोस्।
1: एकदम ठिक छ दिदी, आराम कसैलाई छु भन्नुपर्छ। पानी सिमसिम परिरहेको छ, मौसम गडबड भइरहेको छ, यस्तै छ।
0: ल, मौसम गडबड छ
1: हजुर,
0: पानी ठुलो पर्दैछ ओखलढुङ्गातिर।
1: हजुर, सिमसिम पानी मसिनो छ दिदी, धेरै ठुलो त छैन।
0: ल, सिमसिम पानी पर्दैछ, हामीलाई पनि सुन्दै हुनुहुन्छ है?
1: हजुर, खास रेडियो त सुनेको छैन दिदी, कार्यक्रम आउँदैछ भन्ने कुरो चाहिँ जानकारी दिनुभएको थियो।
0: कसले दिनुभयो?
1: हाम्रो रामेछापको उर्मिला बहिनीले सुनिराख्नु भएको छ, अनि त्यहाँ फोन नम्बर दिनुभयो। योभन्दा अगाडि नै आएको हो हुन त कार्यक्रममा, धेरै अगाडि
0: भनेपछि। ओखलढुङ्गामा रेडियो सुन्नुहुन्न हजुरको? रेडियो बज्दैन
1: हजुरको? रेडियो सानो बज्छ, कोही कोही बेला बज्छ, कोही बेला बज्दैन दिदी। अलि माथि हाइटमा, माथि डाँडातिर अलि बज्छ, त्यही नै सानो बज्छ दिदी।
0: त्यसो भए अब हाम्रो निम बहादुरजीले चाहिँ अब अलि डाँडातिरै घर छ रेडियो सुन्नको लागि भयो भने।
1: हजुर, त्यही डाँडामा पनि त्यति क्लियर सुनिँदैन, कहिले काहीँ सुन्ने प्रयास चाहिँ गर्छु, त्यति राम्रो बज्दैन दिदी।
0: ल ठिक छ, अब नेटहरू चाहिँ कतिको प्रयोग गर्नुहुन्छ, चलाउनुहुन्छ?
1: नेट चल्छ दिदी, तर म चाहिँ दृष्टिबिन भएको कारणले गर्दा अब त्यति सहज छैन हामीलाई अनलाइन अब रेडियो बजाउनलाई, सुन्नलाई।
0: ल ठिक छ, त्यसो भए अब अरूले बजाइदिनु भयो भने चाहिँ सुन्न सहज हुने भयो।
1: हजुर दिदी, पक्कै पनि।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, अब आज के सुनाउनु पर्छ भन्ने कुरा यहाँलाई थाहा छैन?
1: हजुर हजुर, जानकारी दिएको छ, थाहा छ दिदी,
0: थाहा छ। ल, के सुनाउनुहुन्छ, गीत सुनाउनुहुन्छ कि?
1: हुन्छ, म थोरै कविता सुनाउँछु दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: यो हाम्रो यो भोटेकोसीको बारीले अब धेरै अब जन धनको क्षति भइरहेछ, त्यसमा थोरै एक दुई टुक्का कविता बनाएको थिए, वाचन गर्छु है दिदी।
0: ल सुरु गर्नुहोस्।
1: आयो विपद है नदी कनलौ, पस्यो गाउँ बस्तीमा। आयो विपद है नदी कनलौ, पस्यो गाउँ बस्तीमा। छिनमै ती गाउँ बस्ती छेद्दी छेद भयो, लौना के भो अचम्म। छिनमै ती गाउँ बस्ती छेद्दी छेद भयो, लौना के भो अचम्म। कठै बर ती बाल बालिकाहरू रम्दै खेल्दैथे होला। कठै बर ती बाल बालिकाहरू रम्दै खेल्दैथे होला। अनायासै बारीका ती छाल बनी उर्ले ती पापी खोला। अनायासै बारीका ती छाल बनी उर्ले ती पापी खोला। पशु पन्छी ती मानव बस्तीहरू सहज बगाइदियो, पशु पन्छी ती मानव बस्तीहरू सहज बगाइदियो। सयौं वीर पराक्रमी सन्ततिको सबैको ज्यान लियो, सयौं वीर पराक्रमी सन्ततिको सबैको ज्यान लियो। हजुर दिदी, यति नै।
0: एकदमै अब भर्खरै गएको हप्ता मात्रै यो विपद आइभएको थियो है?
1: हजुर दिदी।
0: अब यहाँले यो विपदको सम्बन्धै केही यहाँले कविता भन्नुभयो कि?
1: हजुर हजुर, कविता।
0: ल, कविता वाचन गरिदिनु भयो, एकदमै दुःख लाग्दो छ। पक्कै यहाँले जसरी शब्दमा लेख्नुभयो त्यसै गरी कुनै माया दया भावना केही नभइकन आयो, लग्यो, सक्यो
1: सक्यो हो दिदी।
0: त्यस्तै भयो के गर्नु, विपद छ। विपदको समयमा पनि तपाईँहरूलाई फेरि कार्यक्रमको नियम नै छ, मनोरञ्जन दिनै पर्ने हुन्छ होइन। कार्यक्रमको नियम भन्दा बाहिर हामी पनि जान मिलेन, त्यही भएर दुःखमा पनि खुसी हुनुपर्ने परिस्थिति छ, यस्तै छ। यो एकदमै मन छुने होइन भर्खरैको गतिविधि प्रकृति, यो विपदको विषयमा यहाँले कविता सुनाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै अन्य वसाइमा पनि यस्तै खालका कविताहरू रच्दै गर्नुहोला, साथै अर्को हप्ता हामी फेरि सुन्छौँ है।
1: हजुर हुन्छ दिदी,
0: अहिलेको लागि छुटौँ।
1: हुन्छ, ओके, बाई बाई।
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो यता ओखलढुङ्गाबाट निम बहादुर मगरजी हुनुहुन्थ्यो, उहाँले विपदसँग सम्बन्धित रहेर कविता सुनाउनु भयो। कविता सुन्दा पनि एकदमै दुःख लाग्छ, तर के गर्नु, सधैँभरि अब दुःख बानी रहेर पनि भएन। कार्यक्रममा आउँदाखेरि कार्यक्रमको नियम चाहिँ हामी खुसी देखाउनु पर्ने हुन्छ, त्यो हुँदाखेरि पनि अब निम्जीले चाहिँ एकदमै मन छुने तत्कालै तपाईँ हामीले देखेकै घटनासँग सम्बन्धित रहेर कविता लेख्नु भएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, यो आवाज कहाँदेखि हो?
2: कालिम्चोकबाट हिँडी हजुर, सरिता रुम्बा।
0: सरिताजीको खबर के छ, सुनाउनुहोस् न।
2: एकदम ठिकठाकै छ दिदी। हजुर, दिदीलाई कस्तो हुनुहुन्छ नि?
0: म एकदम सन्चै आरामै छु। बेला बेला बोल्दा बोल्दै आवाज रोकिएको हो कि जस्तो लाग्छ, त्यस्तो आइरहेको छ सरिता चाहिँ?
2: छैन दिदी, हजुर क्लियर आइरहेछ।
0: हो र, तर म यहाँ बोल्दा बोल्दै बेला बेला आवाज म आफूले आफूलाई नै हराएको हो कि जस्तो लाग्दैछ कि?
2: नाइ नाइ दिदी, हजुर तपाईँले त्यस्तो लाग्यो मात्र हो, एकदम क्लियर आइरहेछ।
0: ल, प्रश्न मेरो आवाज सुन्दै हुनुहुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि खाना भयो कि बाँकी छ?
2: खाना भइसक्यो दिदी, हजुर दिएको भएर
0: मेरो पनि भइसकेको छ। अब कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, म पनि कार्यक्रमको अन्त्यतिर पनि आउन लागिसकेको छु। आज चाहिँ के सुनाउनुहुन्छ त?
2: हुन्छ, छोटो गीत गाउँछु नि दिदी हजुर।
0: ल हुन्छ, सुरु गर्नुहोस्।

0: होला यति नै भन्नु पर्ला है हजुर
1: यति मात्रै किन बिचमा हाँसुरी रोक्नु भएको त हाम्रो सरिताजीले
0: अलिक आएन दी हजुर गाउँदा गाउँदै अलिक कन्फ्युज भयो अर्को वर्षैमा चाहिँ पुरा कण्ठ गरेर आउँछ है दी हजुर
1: गीतै कण्ठ गरेर आउनुहुन्छ
0: हजुर हजुर आज चाहिँ अलिक यसको प्रयास मात्र गरेको नेम पालना मात्रै
1: कार्यक्रममा फोन नलगाऊ भनेर लागिहाल्यो कार्यक्रमको नियम त पालना गर्नै पर्यो भनेर पालना मात्रै गर्नुभएको
0: अर्को बसाइ चाहिँ गाउने भनेर आउँछ है हजुर
1: ल एकदम गायिका भनेर आउनु होला हामी यहाँको गायिकाको आवाज सुन्छौँ है त
0: हुन्छ दि हजुर
1: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिता बाजे उहाँले गीत गाउँदै हुनुहुन्थ्यो बिचमा छोड्नु भयो ठिकै छ प्रयास गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब साथी आउनुहुन्छ भने एकजना साथीले हामी सम्पर्कमा लिन्छौं त्यसपछि चाहिँ हामी कार्यक्रमबाट विदा माग्नुपर्ने बेला पनि हुन लागिसकेको छ धेरै साथीको फेसबुक कमेन्टहरू छन् म वाचन गर्छु छोटो मिटोमा यति बेला आयुषा पुरीजीको कमेन्ट प्राप्त छ उहाँ लेख्नुहुन्छ सुन्दै अनि हेर्दैछु कार्यक्रम भन्नुभएको छ विनोद बरुवालजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु सालुबाट अब बच्ने गीत सबैको लागि भन्नुभएको छ पेम्बा तामाङजीले पनि दिदी दर्शन नमस्ते है म रामी साप घर भइहाल चाहिँ ललितपुरबाट कार्यक्रम सुन्दैछु अब बच्ने गीत सबैको लागि भन्नुभएको छ भने अर्को साथी हुनुहुन्छ मगर्नी मायाजी उहाँ पनि लेख्नुहुन्छ नमस्कार दिदी भन्दै हुनुहुन्छ आयुषा पुरीजीले पनि नमस्कार दिदी के छ खबर सन्चै हुनुहुन्छ खाना खानुभयो त भन्दै हुनुहुन्छ मेरो खाना भइसकेको छ यहाँको पनि भयो होला भन्ने आशा गरेँ है त मैले त्यसै गरी पौडेल संगीता कार्कीजीले पनि नमस्कार दिदी के छ खबर म यता सिन्धुलीबाट भन्दै हुनुहुन्छ मेरो खबर एकदम ठिकठाक छ सबिन श्रेष्ठजी पनि लेख्नुहुन्छ हेलो दिदी दर्शन नमस्ते है म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ विनिता दाहाल सुविदीजीले पनि हेलो दिदी के छ खबर म विनिता दाहाल धनकुटाबाट है सम्झनु पर्दा सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी सिम्पाले सरिनाजीले पनि अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ मिडिया प्रेमी राई अनिसाजीले पनि नमस्ते म भोजपुरबाट मिडिया प्रेमी राई भन्दै हुनुहुन्छ साथीहरूलाई अब बस्ने गीत समर्पण गर्छु भन्नुभएको छ फुची क्विन्जीले पनि नमस्ते है नमस्कार म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ त भन्नुभएको छ म सन्चै छु हाम्रो फुचीजीलाई सन्चै छ हाम्रो अनुजीलाई भने है त मैले भने संगीता लामा संगीताजीले पनि नमस्कार दिदी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ पेम्मा किङजीले पनि नमस्ते है सुन्दैछु म यता मुस्ताङबाट भन्दै हुनुहुन्छ धनु गजमेरजी पनि लेख्नुहुन्छ दिदी नमस्कार छ है म यता उखलढुङ्गाबाट धनु गजमेर कार्यक्रम सुन्दैछु बिरामी भएकोले मैले चाहिँ कसैलाई सम्झेको पनि छैन भन्दै हुनुहुन्छ धनु चाहिँ बिरामी हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्यौं है त हामीले त्यही भएर हाम्रो धनुजी हिजोआजको कार्यक्रममा उपस्थिति कम भएको रहेछ ल स्वास्थ्य लाभको कामना फेरि पनि सुन्दै हुनुहुन्छ होला भने अब बस्ने गीत सबैको लागि भन्नुभएको छ म सबै साथीको नाम त वाचन गर्न सक्दिनँ आजको बुझाइमा कार्यक्रममा मिठो गीत पनि राख्नुपर्ने हुन्छ आयुषा पुरीजीले पनि नमस्ते है हजुर म पनि कार्यक्रम सुनिरहेको छु अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै लगभग एकजेलसम्म प्राप्त भएका तपाईँका कमेन्टहरूलाई सम्भवतः मैले वाचन गरेर सघाइसकेको छु जस्तो लागेको छ जति पनि साथीहरूले कमेन्ट पठाउनु भएको छ उहाँहरूको सबै वाचन भइसकेको छुटेको छ भने पनि भोलिका बसाइन हामी तपाईँका कमेन्टहरूलाई वाचन गर्ने नै छौं भन्दै अब चाहिँ कार्यक्रमको समय पनि लगभग सकिन लागिसकेको छ तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई मैदेखि एकमोष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र आजको कार्यक्रममा सहभागी हुनुभएको थियो साथीहरू समीरजी हुनुहुन्थ्यो त्यसै गरी सरिताजी हुनुहुन्थ्यो सरिता रुम्बा त्यसै गरी समीर परियारजी हुनुहुन्थ्यो विक्रम शिवाजी हुनुहुन्थ्यो त्यसै गरी हुनुहुन्थ्यो अर्को साथी निमबहादुर मगरजी हुनुहुन्थ्यो र सरिताजी पनि हुनुहुन्थ्यो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै अब चाहिँ कार्यक्रमबाट छुट्ने बेला भइसकेको छ। तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै सबै साथीलाई मनदेखि एकमुष्टहरूमा विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम लोकोशेली अवधिभर बजेका मिठा गीतका सर्जक श्रष्टालाई पनि विशेष धन्यवाद भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महतो हुनुहुन्थ्यो, यति बेला हुनुहुन्छ सन्दनाजी, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एकदमै मिठो र माइलो एउटा गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकमा सहभागी हुने नेताहरू पार्टी कार्यालयमा पुग्न थालेका छन्। मनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालय घण्टाघरमा बैठक बस्दैछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा रासोवादी मुलुकको पछिल्लो राजनैतिक परिस्थिति, पार्टीको आन्तरिक संगठनिक सुदृढीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुनेछ। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको क्रियाकार्य छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाइ र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12 देखि 18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गएको अध्ययनले एआई प्रयोगपछि क्रियाकार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको छ। स्टकहोम विश्वविद्यालयका डेभिड स्ट्रोमबर्ग तथा हङकङ विश्वविद्यालयका भिक्टर लेई र यान युही उइले गरेको अध्ययनमा 9 विषयमा विद्यार्थीहरूको क्रियाकार्य मान मासिक परीक्षा र प्रवेश परीक्षाको नतिजा विश्लेषण गरिएको थियो। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा क्रियाकार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 मिनटमा झरेको थियो। तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाएको छ। एआई प्रयोग शुरू गरेको 6 महिनाभित्र मासिक परीक्षामा विद्यार्थीको अंक 20% घटेको थियो भने उच्च प्राथमिक प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा पनि नतिजा कमजोर देखिएको थियो। आर्थिक सहयोग तथा विकास संगठनले ओईसीडीको डिजिटल एजुकेशन आउटलुक 2026 पनि एआईलाई प्रशिक्षणका लागि संरचित रूपमा प्रयोग नगरी विद्यार्थीले आफ्ना कामै एआईलाई जिम्मा दिँदा कार्य सम्पादनमा सुधार देखिए पनि वास्तविक सिकाइमा उल्लेखनीय वृद्धि नहुने निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई आफ्नै सोच र सिकाई प्रक्रियामा कम मेहनत गर्ने प्रविधिसँग जोडेर व्याख्या गरेका छन्। रसुवाको भोटीकोसी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बिवारिसै शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढ़ाएको छ। गत भदौ 10 गतेको भीषण बाढ़ीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका रगतको नाता पर्ने आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। चितवनमा 200 भन्दा बढ़ी पहिचान नभएका शवलाई ट्रेन्ड निर्माण गरी डीएनए नमूना तस्विर र सामग्री अभिलेख सहित अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको व्यवस्थापनमा प्रहरी एन 2012 निर्देशका 2078 अनुसार परिवारको अधिकारपूर्ण पहिचान र सम्मानजनक हस्तान्तरण सुनिश्चित गर्नुपर्ने लेखमा जोड़ दिएको छ। गत भदौ 10 गते आएको रसुवाबारीले असाधारण क्षति पुर्याएको छ। त्रिशूली नदीको तटीय क्षेत्रमा विस्तार भइरहेका बस्ती चीन नेपाल भन्सार पाससँग ल्याम्बु राजमार्ग त्यस्ता यात्रा गरिरहेका यात्रु त्रिशूली नदीमा निर्मित जलविद्युत आयोजना तथा त्यहाँ कार्यरत स्वयं मानिस अनपेक्षित रूपमा विपदको चपेटमा परेका छन्। त्यसबाट ठूलो जनधनको क्षति भएको छ। बाढ़ी सयौं विदेशी नागरिक समेत बेपत्ता भएका कारण खोज तथा उद्धार अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। आज बागमती र गण्डकी प्रदेशका हिमालय तथा पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगमा पनि 1-2 ठाउँमा समेत ठूलो पानी पर्न सक्ने जल तथा
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेग धेरै ठाउँमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्य वर्षाको सम्भावना छ। त्यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा केही ठाउँ तथा मधेस र कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा सड़क तथा हवाई यातायात प्रभावित हुनका साथै नदी तथा खोलामा पानीको बहाव बढ्न पहिरो जाने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस

0: बीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्नी तथा मांसपेशी दुख्नु,
2: वाक वाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: घर बनाउनुको लागि घर सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
8: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरी

0: राम्री पो देख्छु त कसरी
1: के जिस्कै किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
0: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
1: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98142896010
7: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमामा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रमना रमाइलो गर्नको लागि अनि योपालि आज विशेष विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ तपाईँले पठाउनु भएका म्यासेज अनि साथसाथै तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछौ प्राविधिक बाटोमा रहेर साथी राख्नु भएको छ ललिताजीले साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर सुनेर साथी राख्नु भएको छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु सस्तो म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर पनि भन्न चाहे तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन हुनेछ भन्न चाहन्छु भन्दै फटाफट फोन गर्नुहोला मेसेजहरू पठाउनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा मिठो गीत राखेर फुलबुट्टे सारे यो गीत राख्न चाहन्छु फिमेल भर्जनमा रहेको छ मिलन नेवारको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा

हामी छुट्टी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा श्री राज महसु प्राविधिक पाटोमा हुनुहुन्छ, ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन्। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ पनि भन्न चाहन्छु। यति बेला अर्को एउटा गीत पनि तपाईँको माझमा राख्न चाहन्छौ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छौ, सुगम पोखरेलको आवाजमा रहेको गीत

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको
1: रेडियो 102.1 मेगाहर्ज
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
5: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हार जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।
6: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
7: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
6: ए हो र?
7: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
8: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
7: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका, वडा नम्बर 9 कार्यालय, ल्याङल्याङ, रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुइने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: यो सटन स्वीट कमर्स ब्रेकपछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपक दीपकमा. आवाज नमस्ते राज माछु प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ. साथमा तपाईँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु. कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
1: देखिँदैन घाउ तर दुखाइको हिसाब गहिरो छ. देखिँदैन घाउ तर दुखाइको हिसाब गहिरो छ. हाँसु बाहिर भित्र भने आँसुको पहिरो छ. हाँसु बाहिर भित्र भने आँसुको पहिरो छ. सेवाहरू नमस्ते. नमस्कार हजुर.
0: सेवाहरू नमस्ते. नमस्कार सोनाजी, स्वागत छ कार्यक्रममा.
1: हजुर सरलाई धन्यवाद छ.
0: के गर्दै हुनुहुन्छ? खाना भयो?
1: मेरो खाना भइसक्यो अनि म यतिकै बसिरहेको छु भन्नुपर्छ. अनि तपाईँको खाना भयो कि छैन कि के छ?
0: मेरो बाँकी छ, एकैछिनमा हुन्छ.
1: पहिले खानुहुन्न कि के हो? कसले सम्झ र यति साह्रो चाहिँ हो? धेरै सम्झिनु हुँदैन कि?
0: बिस्तारो हुन्छ.
1: खाना खानुपर्छ, समयमा खानुपर्छ, मनले खुसी राख्नुपर्छ. मन दुखाएर हुँदैन होइन?
0: त्यही त मैले पनि त्यही होइन, मन किन दुखाउन
1: राख्छ? मन जति दुखायो त्यति दुख्दो रहेछ, त्यही भएर दुखाउन छोडेको छु. म त आजभोलि त भात पनि धेरै धेरै खान थालेको छु होइन.
0: खाना खानुपर्छ.
1: तपाईँले खाने छोड्ने भएछ नि त फेरि आजभोलि चाहिँ. म त पहिला पहिला त्यस्तो हुन्थ्यो धेरै, अब धेरै नै अब कस्तो कस्तो होला जस्तो भयो. फेरि
0: खाना ढिलो चाँडो भन्ने
1: खाना छ. खाना डेलैमा खानुपर्छ, 9 बजी नै खानुपर्छ. अनि अब डेलैमा गर्नुपर्छ सबै कुरा भन्छु.
0: पकाइ पनि हो, त्यसै हो, ठिक छ.
1: होइन
0: भोक लागे लाग्दा मात्र खाने हो, भोक लागेन
1: भोक लाग्दा खाने होइन, खानुपर्छ नि. समयमा खाने बानी बसाल्नुपर्छ. समय खाएपछि अब बानी भइहाल्छ नि.
0: त्यो पनि हो.
1: धेरै धेरै यताउता सम्झने हुन्छ होला होइन. मलाई दिनुहुन्छ है, के हो सम्झिन आजभोलिमा त. आजभोलि त आफै बिरामी हो, अस्ति धेरै भयो, 2-3 हप्ता जति हामीले अहिले सम्झिन छोडे केहरू आउने खानाहरू. धेरै के के सम्झ्यो भने मन आफै बिरामी हुन्छ. त्यो बाहिरको के के हेऱ्यो भने मन आफै बिरामी हुन्छ अनि आफै अस्वस्थ हुन्छ. त्यही भएर त्यस्तो कुराहरू चाहिँ सम्झिन नि छोड्यो, तर पनि मनमा त आउँछ नि अलिअलि. अब अस्वस्थै छ.
0: ओके ठिक छ. सम्झिनु भएन, सम्झिने आएन. जो राम्रा कुरा हुन् त्यो कुरालाई चाहिँ मनमा लिनु परेन. राम्रा कुराहरूले त मान्छेलाई डिप्रेसनतिर लान्छ होइन.
1: नराम्रो कुरा चाहिँ फेरि हतपत पसिदिन्छ नि त होइन, मनभित्र पनि. त्यही भएर अलिक गाह्रो हुन्छ नि त.
0: ठिक हो, ठिक छ. बिस्तारो हुन्छ. आफै भन्न चाहे रेडियो त सुन्न पाउनु भएको छैन, सुन्दै हुनुहुन्छ?
1: रेडियो त सुन्दैछु कि, तर आज के सुनाउने भनेर भन्दैछु मनमा चाहिँ.
0: के सुनाउन चाहनुहुन्छ र त्यस्तो?
1: अब आज बिहिबार पानी त्यस्तो के केको मनको कुराहरू सुनाउने होइन र?
0: सुनाउनुहोस् न त.
1: एउटा सुनाउँछु
0: ल.
1: भित्री भित्री रहेर पनि म हाँस्दैछु. भित्री भित्री रहेर पनि म हाँस्दैछु. तिम्रो यादमा मरेर पनि म बाँच्दैछु. तिम्रो यादमा मरेर पनि म बाँच्दैछु. कस्तो खाले जिन्दगी दियौ भगवान्, कस्तो खाले जिन्दगी दियौ भगवान्. जलेको मुटुभित्र तिमीलाई राख्दैछु. जलेको मुटुभित्र तिमीलाई राख्दैछु. भित्री भित्री रहेर पनि म हाँस्दैछु. तिम्रो यादमा मरेर पनि म बाँच्दैछु. यस्तै यस्तै कुरा सुनाउन मन लाग्यो होइन. सुनाए अब यो चाहिँ एउटा मन चाहिँ त्यो के भन्नु अब यसो काल्पनिक काल्पनिक खालको कुरा भन्नु पर्छ.
0: अनि किन जलाउनु भएको त? अनि जलाएर पनि किन हाँस्नु भएको? होइन
1: एउटा मुराले मलाई याद गर्दैन कि, त्यही भएर हो.
0: ठिक छ, यहाँ त
1: मुरालाई मेरो माया लाग्दैन कि के भनेर भन्छु कि. अनि यस्तो अब माया लाग्छ नि त मलाई त. माया लाग्छ किन लाग्छ
0: लाग्नु पर्ने हो त्यसलाई, त्यो मुरालाई, उहाँलाई किन त्यस्तो?
1: मुराले मलाई माया गर्दैन, त्यही भएर भित्री भित्री होइन मोटिभ अब जलि नै हाल्छ. देखेपछि अब त्यस्तै त्यस्तै हुन्छ कि के
0: हुन्छ? होइन मैले बारम्बार भन्ने गरेको छु के भन्दाखेरिमा, जसले तपाईँको मन दुखाउँछ अथवा जसले गर्दाखेरि तपाईँको मन दुख्छ उसलाई सम्झेर काम छैन जस्तो लाग्छ. माया भइसकेपछि उसलाई सम्झिँदा पनि मन खुसी हुनु पर्यो कि होइन? मन रुने खालको मन भयो भने त्यो त झन् पीडा भयो नि होइन. जसलाई माया गर्नुहुन्छ उसलाई सम्झिँदाखेरि मनमा खुसी हुनु पर्यो, मुहारमा मुस्कान होइन, एउटा छुट्टै चम्किलो बनाउनु पर्यो. त्यो भयो भने माया हो जस्तो लाग्छ. अब
1: अनि यो सम्झिने रुने पनि त माया नै होला नि होइन र? त्यो अब आफूले मन परेको मान्छेहरू सम्झिँदाखेरि अब त्यस्तै हुन्छ मनमा. अब त्यस्तै कहिले अब खुसी हुन्छ, कहिले दुखी हुन्छ मनहरू. तर जे भए पनि माया त माया नै हुन्छ जस्तो लाग्छ कि मलाई भित्र.
0: ठिक हो, माया त माया होला, त्यही पनि रुवाउने माया के माया भन्न चाहन्छु.
1: त्यो रुने पनि त माया नै होला.
0: हुन सक्छ म यस्तो परेको छैन
1: उसको मायामा सम्झेर रोक हुन सक्छ भनौँ न होइन. अब त्यो
0: सम्झेर
1: नेगेटिभ तरिकाले सोच्यो भने
0: नराम्रै हुन्छ, पोजिटिभ पाराले ठिकै
1: सम्झेर अब रुनु पनि एउटा माया होला नि त उसको, अब जति जे गर्ने उसले रिस उठायो जे गर्ने उसको माया लागि त हाल्छ भनेपछि के गर्ने त्यो मनले त रोकेर त रोकिँदैन होइन र
0: ठिक हो खै अब मलाई थाहा भयो तिर त्यही भएर मैले चाहिँ सधैँ भन्ने
1: गरेको रोकेर अब उसको माया नलागोस् भनेर भन्दाखेरि हुँदैन होला उसको म माया गर्दिनँ पनि भनेर हुँदैन होला, त्यो आफै आफभित्र चाहिँ अब माया लागेर आउँछ भने
0: त्यो पनि हो हुन त माया त्यही त हो मायाले न केही हेर्छ न रूप
1: उसले नदेखेर होइन म भन्छु न उसले देखेर न उसँग रात दिन साँच्चै नै भेटेर माया बस्छु भन्यो भन्दा पनि त्यो एकप्रकारले मनले मनभित्रैबाट एउटा त्यो आएको भनौँ न होइन आउने खालको माया चाहिँ अब त्यस्तै हुन्छ कि जस्तो लाग्छ कि मलाई
0: हुनसक्छ म अहिले चाहिँ अलिकति त्यसमा होइन अब तपाईँले त्यो दृष्टिकोणले हेर्नुभयो मैले रुन्छु भन्दाखेरिमा चाहिँ रुनु चाहिँ हुन्न होला मायामा रुनु
1: रुनु पनि माया नै हो नि अब रुइन्छ कि हाँसिन्छ कि घरि रुइन्छ घरि
0: हाँसिन्छ
1: अनि सम्झना आएपछि आँसु खर्च कि खर्च नि उसकै सम्झना खर्च नि त आँसु जस्तो लाग्छ मलाई होइन
0: माया सायद त होला
1: उसले देख्दाखेरि अब खुसी हुन्छ मन उसलाई नदेख्दा सम्झेर आँसु झर्छ घरिघरि उसको अब केही अब उसको फोटोहरू देख्यो भने पनि होइन कति हाँसो झर्छ त्यो मायाले पनि त झरेको हुन्छ त्यो नराम्रो नराम्रो सोचेको पनि हुँदैन अब त्यस्तो लाग्छ क्या मलाई
0: नराम्रो भन्न खोजेको होइन
1: नराम्रो भन्नाले अब उसको नराम्रो सोचेको हुँदैन केही सोचेको हुँदैन तर उसले भित्रैदेखि माया लागेर आउँछ अनि केही के सम्झिँदै लाँदा उसको सम्झना हाँसो पनि खस्छ होइन त्यस्तो के हो त्यस्तो लाग्छ क्या मलाई
0: माया यस्तै माया भने खै के हो क्या बुझ्न सकिन्छ
1: अनि मायाको कुराहरू सुनाउने भनेर त्यही भएर राति राति भन्छ अनि मायाको कुराहरू सुनाउनु भयो भने चाहिँ मन खुसी हुन्छ अनि अब एक दिन दुई दिन अब
0: हेर्नुहोस् न
1: देखेन भने होइन अब त्यो कार्यक्रम चाहिँ देखेन भने अब धेरै अब सम्झना आउँछ अब के आउँछ आउँछ के भन्ने
0: सुन्नुहोस् न के भन्दाखेरि सनाजी मायाको कुरा सुनाउनलाई पनि मायामा पर्नु पर्यो जो मायामा परेको छैन
1: मायामा पर्ने त अब मायामा त अब त्यो अब पर्नु भएको होला नि अब नभन्नु भएको होला होइन छोरा मान्छेले त अब धेरै कुराहरू भन्दैन अब छोरी मान्छेको मनमा कुरा राख्नु सकिँदैन साटो खुट्टा भनिहालिन्छ छोरा छोरा मान्छेहरूले त जति नै माया गरे पनि भित्र लुकाउँछन् अनि लुकाएपछि त के छोरा मान्छेले के बुझ्नु सकेर छोरा
0: मान्छेहरूसँग
1: उसलाई कति माया लागिरहेको हुन्छ तर भन्दै भन्दैन अरे छोरा मान्छेले मैले सुनेको
0: ठिकै स्वभाव
1: छोरी मान्छे त के एउटा मनमा के भयो कि फ्याक्ट सुनाइहाल्ने के भनिहाल्ने त्यस्तो खालको हुन्छ म त मनमा पुरै लुकाउँदिनँ कि अलिकति छ्याच्चाफुच्चा भनिहाल्छु त्यस्तो त्यस्तो खालको
0: ठिक छ राम्रो
1: अलिकति छिटो रिसाउँछु छिटो रिसाउने एकछिन मेरो मन फेरिहाल्छ अब कसैले अदृष्ट केही भन्यो भने पनि है मलाई किन भने नराम्रो लाग्छ भरे अनि त्यही भएर खासै धेरै त्यस्तो केही नराम्रो किन अब नगर्ने जस्तो लाग्छ के लाग्छ त्यस्तो लाग्छ अन्त घरि छुटो लागेर बस्ने छुटो लागेर सुन्नु हेर्नु जस्तो लाग्छ क्या
0: ओके ल ठिक छ यस्तै फिल्मको कुराकानी गर्दै गरौँला त्यस्तै जस कार्यक्रममा सहभागी भइदिनु भयो लम्जियो कुराकानी अन्य साथीहरूले पनि फोन गर्दै हुनुहुन्छ
1: म त अब त बोल्न पाएको बेला यसरी बोल्ने नि अब आज बोल्न पाएँ अब कति दिन बोल्नु पाउँदिनँ होला होइन त्यही पनि अब यसरी बोल्दाखेरि खुसी लाग्छ एक दिन बोलेर मलाई महिना दिन बोल्नु नपाउँदा त्यही खुसी सम्झेर चाहिँ होइन खुसी भइराखेको हुन्छ क्या म
0: ठिक छ यहाँको माया यहाँहरूको मायाले गर्दा हामी छौँ जस्तो लाग्छ ठिक छ आजको बसैबाट छुट्टी हुन्छ नजी हस् धन्यवाद मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन मायाको परिभाषा तपाईँको दृष्टिकोणबाट तपाईँको नजरबाट छुट्टै हुनसक्छ हाम्रो नजरबाट छुट्टै हुनसक्छ व्यक्तिगत छुट्टै छुट्टै हुनसक्छ होइन र मायाको परिभाषा सबैको एउटै भइदियो भने त्यही एकै किसिमको माया हुन्थ्यो होला नि माया गर्ने तरिका पनि एउटै हुन्थ्यो होला नि तर मैले माया गर्ने तरिका अर्कै हुनसक्छ मैले सोच्ने तरिका अर्कै हुनसक्छ तपाईँले सोच्ने अर्कै हुनसक्छ तपाईँले माया गर्ने तरिका अर्कै हुनसक्छ माया त माया हो नि होइन र ठिक छ यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट कोही हुनुहुन्छ हजुर नमस्कार
2: हेलो दाइ नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभनाम
2: भिगुबाट एलिना खत्री
0: एलिना के छ खबर
2: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ अनि तपाईँको के छ
0: ठिक छ राम्रो छ रमाइलो छ आजकल सम्झिँदै हुनुहुन्छ दिनहु जस्तो
2: हजुर
0: आजकल दिनहु जस्तो सम्झिँदै हुनुहुन्छ माया धेरै लाग्न थाल्यो है क्या
2: होइन
0: किन होइन त माया नलागेर फोन गर्नु भएको
2: होइन मेरो माया लागेरै फोन गरेको
0: अहिले कार्यक्रम सकेपछि चाहिँ लाग्दैन हाम्रो माया लाग्नु पर्यो नि है मर मक्का परेको झन् एलिन आलिसन राख्नु भएको छ माया धेरै गर्नुहुन्छ भनेर लाग्दैन भन्नुहुन्छ कस्तो खुसी भएको मन पनि चासक्कासी अलिक भए जस्तो भइदिएन त नि सक्छ भन्नुहुन्छ मैले भनिसकेँ नि भनेर गरेको कुराहरू कहिले पनि झुटो हुन्न कि म फेरि झुटो बोल्दिनँ नि बानी यस्तो छ खाना खानुभयो
2: मेरो खाना भइसक्यो अनि हजुरको भाइ कि बाँकी नै छ
0: बाँकी छ एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु मौसम कस्तो छ के गर्दै हुनुहुन्छ
2: मौसमको कुरो गर्नुपर्दा मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ अनि रामे छ डालातिरको खबर के छ
0: यता पनि ठिक ठिकै छ राम्रै छ चिस्तिस महसुस गरिराखेको छु मैले चाहिँ अब यस्तै छ भनौँ के गर्नुहुन्छ अरे एलिनाजी अन्य समयमा
2: नै म केही पनि गर्दिनँ घरेलु काम गर्ने बस्ने भन्नुपर्छ है दादा
0: घरसी काम गर्दै बस्दै अनि हामीलाई सुन्दै गर्नुहुन्छ
2: हजुर
0: ठिक छ खुसी लाग्छ जस्तो जस्तो बेला बेलामा आइदिनुहुन्छ खुसी लाग्छ यति मिठो आवाज सुन्न पाउँदाखेरि खै मन कस्तो गद गद गद भएर खुसी हुन्छ मनभित्र यति कुरा खेलेका छन् कि भन्नै खै ठिकै छ भनौँला कुनै बेला अनि के सुनाउनुहुन्छ आजको विषयमा
2: आज म कविता सुनाउँछु नि दादा
0: कसको लागि सुनाउनु सुरु गर्नु साथीको लागि केटा कि केटी केटा कि केटी
2: केटीको लागि माया त अजम्बरी नाता हुन्छ माया त अजम्बरी नाता हुन्छ भएर के गर्नु भाग्यमा विश्वत लेखेको रहेछ रुएर के गर्नु भाग्यमा विश्वत लेखेको रहेछ रुएर के गर्नु यति नै भन्छ
0: केटीको लागि भन्नुभयो त अनि कसरी भयो त्यहाँ यो त मेरो मैले बुझ्दाखेरि त उसको लागि भन्ने बुझ्यो नि
2: ल होइन है दादा मैले केटीको लागि भनेको
0: केटीको लागि केटीले कसरी हुन्छ अजम्बरी माया हुनुपर्ने हो अब यस्तै भयो छुट्टियो बिछड भयो भाग्यमा साथ लेखेको रहेनछ यस्तो यस्तो तरिकाले बुझेँ त मैले त कसैलाई यसो इन्डाइरेक्टली भन्न खोज्नु भएको होइन ठिक छ जे भए पनि अब माया माया हो ठिक छ अब कसलाई भन्न खोज्नु भएको थियो सायद बुझिसक्नुभयो होला कार्यक्रममा सहभागी भइदिनु भयो आजको वर्षबाट छुट्यौँ हस् धन्यवाद एलिना खत्री हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु मिठो भन्दा पनि अब माया प्रेमकै कुराकानीहरू भइराखेको छ होइन हामी माया गर्छौँ अनि कुराकानी सपनीहरू बुन्छौँ यति ठुलो सपना देख्छौँ कि होइन प्रायःजसो सँगै जिउने सँगै मर्ने सपना देख्छौँ तर पुरा गर्न सक्दैनौँ कि कहिलेकाहीँ बिछोटमा बिछोट हुन्छ त्यसपछि मनमा कुराहरू खेल्छन् यति बेला कोही हुनुहुन्छ उहाँसँग छोटो मिठोमा कुराकानी गर्छु हजुर नमस्कार
3: नमस्कार भाइ
0: नमस्कार देवजी स्वागत छ कार्यक्रममा
3: हजुर केटमाजी है बोल्दैछु
0: स्वागत छ के छ खबर के गर्दै हुनुहुन्छ खाना भयो
3: खाना खाएर बसिरहेको छु दाइ हजुर कार्यक्रम सुनेर भन्नुपर्छ यो बेला घामचर्को लागिरहेको छ है एकदम गर्मी छ बसिरहेको छु कार्यक्रम सुन्दै भन्नुपर्छ है त
0: हजुर ठिक छ खुसी लाग्यो सुनेर साथी त्यही हुनुहुँदो रहेछ सुनेर साथी नहोला पनि मलाई चाहे हामी कार्यक्रमको निर्धारित समय अवधि होइन सकिन लागिसकेको छ अन्त्य अन्तिमतिर छौँ केही सुनाउनुहोस् न छोटो मिठोमा
3: ल थोरै पपसँग सुनाउने प्रयास गर्छ है त छोटो मिठोमा फुल छाई कैली झर्छु होला तिमी नभई मर्छु होला फुल छाई कैली झर्छु होला तिमी

0: ఎక్కి నేను దయగుర్
1: అస్సలు సిస్టర్ మాదన్ని వాటిని చాన్సలా
0: आस्ना
1: राधे गार त्रिपन्न भाई लगभग कार्यक्रम को समाप्ति सकिन लगी सकता एटा मृतक पठाउनु भएको छ सपनाजी यो दिन मेरो लागि छापिने पात्र कस्तो होला यो दिन मेरो लागि छापिने पात्र कस्तो होला जुन घर वरिपरि बस्ने त जात्रा कस्तो होला यो दिन मेरो लागि छापिने पात्र कस्तो होला जुन घर वरिपरि बस्ने त जात्रा कस्तो होला कठै आफन्तको अमूल्य हाँसु कसले पुछिदेला खै कठै आफन्तको अमूल्य हाँसु कसले पुछिदेला खै सबैसँग छुटिने त्यो अन्तिम यात्रा कस्तो होला सबैसँग छुटिने त्यो अन्तिम यात्रा कस्तो होला मुक्तक लेख्ने प्रयास गरेको छु वाचन गर्दिन है भन्नुहुन्छ सुन्दलीबाट सपना तामाङ राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ विशेष रूपमा धन्यवाद वाचन गर्ने प्रयास गरे कस्तो लाग्यो सोनाजीले गीत रोज्नु भएको छ राख्ने कोसिस गर्छु बाबुरा मगर्जी हुनुहुन्छ ओखलडुङ्गा पोकाली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ सिम्पल इच्छा थामीले सञ्जना सबैमा भन्नुहुन्छ सिम्पल सरिना हुनुहुन्छ कार्यक्रम सुन्दैछु मरङको काने पोखरीबाट सञ्जना सबैमा भन्नुहुन्छ टिक्राम सुनार हुनुहुन्छ रामिसा घर भइहाल काठमाडौँबाट सुन्दैछु सञ्जना सबैमा भन्नुहुन्छ विनोद बरुवाल हुनुहुन्छ सालुबाट सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ सोना कान्दुङ्गाजीले पनि सुन्दैछ है कार्यक्रम तेह्रथुमबाट सञ्जना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्टिन चाहन्छु यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु साथसाथै म्यासेज गरेर साथ दिनुभयो फोन गरेर साथ दिनुभयो सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत श्री राज महत पनि अन्तिममा एउटा मिठो गीत होइन सुदीप गिरीको भनौँ न मार्मी गीतै छ तिमी आज भोलि किन बोल्दैनौ किन माया लाउँदिनौ यस्तो यस्तो रहेको छ गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु म कार्यक्रम प्रस्तुतमा तपाईँ पनि हजुरको रेडियो एक्सडी थप्लिएको घर सुन्दै गर्नुहोला तामाको सेफ 95 मेगाहर्ज सुन्दै गर्नुहोला हस् त

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको
0: अहिले 12 बजे हजुरको रेडियो 102.1 MHz।
4: परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। आज रसुवा र नुवाकोट सहित 50 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको छ। महाशाखाले दिएको जानकारी अनुसार रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशुली नदी तथा ससाना अरू नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवा सभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायत जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङमा समेत बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबुआमा, छोरा या छोरी मध्ये एकजनालाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा र 2 प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। बाढ़ीपछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर अमित गौली बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुहुन्छ। बाढीपछि विशेष गरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखाला लग जस्ता पेट सम्बन्धी रोग र श्वास प्रश्वासको समस्या बढ्ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ। बाढीका क्रममा लागेका घाउ चोटमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउनु पनि डाक्टरको सुझाव छ। विपदको समयमा मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सर जस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ। बाढ़ी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्याल गरी स्वास्थ्य उपचारमा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। घरबार विहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढ़ाउन जरूरी रहेको चिकित्सकले सुझाव दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पौडीको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, काठमाडौँ बाहिरै खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न शुरू लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले त्यसको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका चिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको सुझाव छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ल्याउनुपर्ने सुझाव दिएका चिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको

गंजको मनोज ग्यासमा भरेर पठाउन थालेको छ। बाबा ग्यासका संचालक विमल काला खेतीका अनुसार अस्तिदेखि नै चितवनको बाबा ग्यासले 1500 ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसमा रहेको छ। त्यहाँको साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 900 श्रीराम, हेटुडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको हो। संचालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायत काठमाडौँ बाहिर विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहनुभएका संचालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो पन्छाउने काम अगाडि बढेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकथाम गर्न थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणको सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। सुनको भाव आज 7600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,725 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेका लागू औषध तस्कर सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नु भएको छ। म्यानहट्टनमा रहेको संघीय अदालतमा हिजो दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाएको समयमा आफ्नो देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेता विरूद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्। उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कार्यवाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको समेत बताएका छन्। फ्लोरेसका वकिलहरूले पनि सार्वभौम उन्मुक्त प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन्। मदुरोका वकिलहरूले भने राष्ट्र प्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा आफूलाई लागू हुने दावी गर्नुभएको छ। मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ। मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउनु भएको हो। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागू औषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्मीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभरमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद आजिज आरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसएससी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सदुरको रेडियो 102.1 मेगा।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
5: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ, प्रकाशको

0: सस्तो मै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनु भएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसले वेबसाइट www.hajurkoradio.org.nका साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि सेक्रम जारी रहेको छ आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज बिहिबारे बसाई आजको बसाईमा चाहिँ हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू रहेका छन् होइन तपाईँलाई योभन्दा अगाडि पनि सोधिएका हुन्छन् र तपाईँले चाहिँ कार्यक्रममा सहभागिता भएर प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ तपाईँको माझमा हामीले एकदमै सजिला चलचित्रको सम्बन्धी चाहिँ प्रश्नहरू लिएर आएका छौँ जो साथीहरूलाई चाहिँ कार्यक्रममा सहभागिता जनाउन मन छ उहाँ साथीले सहभागिता जनाउनु होला इच्छा हुने साथीले सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु र कार्यक्रममा व्यस्त हुनुहुन्छ भने कार्यक्रमलाई सुनेर साथ दिने प्रयास गर्नुहोला कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँले पनि सुनेर साथ दिनुहुन्छ भने आशा लिएका छौँ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: caballo.
1: कार्यक्रममा एकदमै मिठो गीत रहेको थियो, पछि उमेर ढल्केला भन्ने रहेको थियो। यसमा आवाजमा रहेको छ निशान भट्टराई अनि हुनुहुन्छ अर्को साथी एन्जेला रेग्मिर हुनुहुन्छ। लिरिक्समा रहेको छ अर्जुन पोखरेल, दीपक राजगिरी रहेको छ भने म्युजिकमा अर्जुन पोखरेल रहेको छ, एरेन्जरमा महाराज थापा रहेको छ। सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ यस्तै मिठा रमाइला चलचित्र गीतहरू कार्यक्रम समय अवधिबाट बस्नेछ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ हामीले चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आएका छौँ, तपाईँले त्यस प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ। तपाईँसँग रहेर हामी सहयात्रा गर्नेछौ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 048 40 40 0 0 26। तपाईँले चाहिँ मलाई आउँदैन के गर्ने होला मिल्दैन होला भनेर पछि नहर्नुहोला, तपाईँले जस्तो आउँछ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँसँगै रहेर हामी यो समय अवधिबाट बिताउँदैछौ। अरूलाई पनि भन्न चाहन्छु, यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो
2: हेलो, हजुर नमस्ते।
1: नमस्ते, नमस्कार हजुर, कहाँ देखिको बोल्दै हुनुहुन्छ?
2: म बोल्दैछु रामे थापको गुप्तेश्वरबाट बोल्दैछु।
1: शुभ नाम?
2: शुभ नाम निर्मल नेपाली।
1: के भन्नुभयो?
2: निर्मल नेपाली।
1: निर्मल नेपाली,
2: हजुर हजुर।
1: रामे थापदेखि नै भन्नुभयो है?
2: हजुर रामे थापा।
1: कुन ठाउँ हो रामे थापबाट? कार्यक्रम सुन्दै हुनुहुन्छ निर्मलजी?
2: हजुर दिदी, एकदम सुनिरहेको
1: छु। सुरुवातदेखि नै सुन्दै हुनुहुन्छ है?
2: हजुर।
1: आज चाहिँ हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौँ होइन, जसुकै पनि पढ्न सक्छ, हामी क्वेसन सोध्छौँ र योभन्दा अगाडि पनि हामीले सोधेका पनि हुन सक्छौँ होइन, रिपिट पनि हुन सक्छ। कतिको हजुरलाई यसमा चासो जिज्ञासा छ? के होला प्रश्न, के होला भन्ने खालको त त्यस्तो जागिहाल्छ होइन। ठिक छ, अब हामीले चाहिँ सबै कुरा मिल्छ भने पनि छैन, प्रयास नै सबैभन्दा ठुलो कुरा हो होइन। अब कार्यक्रममा आएपछि मिल्नै पर्छ, नमिल्यो भने मलाई के हुन्छ के भन्ने होला भन्ने खालको त सोच राख्नु भएन। मिले पनि नमिले पनि म प्रयास गर्छु भनेर हामीले सोच राख्नुपर्छ है। र ल ठिक छ, हामी कार्यक्रमतर्फै लागौँ त। ठिक छ, एकदमै सजिलो छ होइन। झरना थापाको पहिलो चलचित्र कुन हो? झरना थापाको पहिलो चलचित्र कुन हो? हाम्रो एकदमै पुरानो नायिका हुनुहुन्छ। होइन, त्यस्तो गाह्रो मान्नु पर्दैन, आउँदैन भने अब हामीले कतिपय कुराहरू सोचिराखेको कुराहरू त बिर्सन सक्छौँ होइन। ठिकै छ, तपाईँलाई गाह्रो भयो भने म यसको उत्तर दिनेछु आगामी विषयमा, अब सोच होइन अब सम्झेर चाहिँ राख्नुहोला भन्न चाहन्छु। झरना थापाको पहिलो चलचित्र दाइजो रहेको छ है त? ल ठिक छ, सम्झिराख्नुहोला, कार्यक्रममा आउनुभयो एकदमै खुसी लागेको छ। प्रयास नै सबैभन्दा ठुलो कुरा हो, मलाई आएन मैले भन्न सकिनँ भनेर मन नदुखाउनु होला, प्रयास नै हाम्रो सबैभन्दा ठुलो कुरा, मैले बारम्बार भनिरहेको छु। यति बेला हामी कार्यक्रममा अब तर्फै लाग्छौँ, हजुरले पनि सुन्दै गर्नुहोस्, आजको विषयबाट हामी सुन्नु छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निर्मल नेपालीजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी भइसकेको छ र हामीले प्रश्न पनि सोधेका थियौँ, उहाँले प्रयास गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 048 40 40 0 0 26 फटाफट फोन गरेर तपाईँ सहभागिता जनाउनुहोला भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: हेलो दिदी, नमस्ते। नमस्कार।
1: नमस्ते, नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
3: कालिम्पोङ एकबाट सरिता रुम्बा आइदिए हजुर।
1: कालिम्पोङबाट सरिता रुम्बाजी बोल्नुभयो?
3: हजुर हजुर।
1: आरामै हुनुहुन्छ नि?
3: एकदम आरामै छु दिदी हजुर, अनि दिदीलाई कस्तो हुनुहुन्छ?
1: म पनि एकदम आराम, कसरी छु भन्नुपर्छ, मौसमको कुरा गर्नु पर्दाखेरि होइन, अब कहिले चाहिँ चर्को घाम लाग्छ, कहिले मन्द मन्द घाम लाग्छ, यस्तै छ भन्नुपर्छ। रामे साथतिरको मौसमको कुरा गर्नुपर्दा अनि त्यताको के कस्तो छ सुनाउनुहोस् न।
3: यता त बिहानदेखि पानी परिरहेछ भन्नु पर्ला दिदी हजुर।
1: पानी परिरहेको छ है त्यता? ठिकै छ, अब पानी परिरहेको छ भन्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला भन्दा चाहिँ कार्यक्रम त अब सुन्दै हुनुहुन्छ भन्ने आशा लिएका छौँ है त।
3: एकदमै दिदी हजुर, सुनिरहेको छु।
1: ल, आज त हामीले सजिलो सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौँ होइन, अब हामी कार्यक्रमतर्फ लागौँ है।
3: हुन्छ दिदी हजुर, प्रयास गर्छु है।
1: ल ठिक छ, पूजा शर्माको पहिलो चलचित्र कुन हो?
3: पूजा शर्माको
1: एकदमै सजिलो छ, हामीले हेरिराखेका पनि हुन्छौँ है। उहाँ चाहिँ भर्खर भर्खरै अब अहिले चाहिँ अलिक पुरानो हुनुभयो, पहिलेको भन्दा हाम्रो झर्ना थापाहरू उहाँभन्दा चाहिँ अलिक पछिकै नायिका हुनुहुन्छ। पूजा शर्माको चाहिँ पहिलो चलचित्र कुन हो भनेको थिएँ, ठ्याक्कै आएन यस्तो मै दिन त
3: हुन्छ।
1: ल, म यस्तो गीत गाउँछु भनिरहेको छ है त, हेर्नु भएको होला है?
3: हेरिहाल्छु।
1: ल कहिले काहीँ सुन्छ, हामीले बिर्सिन पनि सक्छौँ, खुसी लाग्यो कार्यक्रममा आउनुभयो होइन, सबै कुरा मिल्छ भन्ने कुरा त हुँदैन नि, हामीले पनि अब पढिसकेपछि एक्जाम दिन्छौँ, सबै कुरामा पर्फेक्ट हुन्छ भन्ने हुँदैन, धेरै मार्क आउँछ भन्ने हुँदैन, कतिपय कुराहरू हामीले बिर्सिएका पनि हुन्छौँ होइन, त्यो भएको कारण त्यस्तै हुन्छ, यस्तो अप्ठ्यारो नमान्नु होला, मैले गा त्यही भन्न सकिनँ भनेर मन नदुखाउनु होला, प्रयास नै सबभन्दा ठुलो कुरा हो। कार्यक्रममा आउनुभयो हजुरलाई विशेष धन्यवाद, आगामी विषयमा पनि आउँदै गर्नु होला,
3: नमस्ते।
1: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो सरिता रुम्बाजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फलो तपाईँको रहेको छ फटाफट फोन गर्नुहोला भन्नु भन्न चाहन्छु, र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीतिनीलाई सम्झना सन्देश राख्नुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी सोना कन्दङवाजी हुनुहुन्छ, सेवाहरू नमस्कार आज सम्झना आशिष, हजुर म सोना कन्दङवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो माया सम्झना छ साथीहरूमा भन्दै हुनुहुन्छ। टिका राम सुनवार, लेखक बान्तवा राई, सुस्तानी भुजे लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु कश्मीर, सरस्वती खत्री, हिराबहादुर लगाए, लीलाराज काम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, त्यसै गरी सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह मेन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र धाल, घायल अभिमान, देवन किशोर, अन्जान समीर, स्वर्गी किरात, आर्जे जीवन चामलिङ राई, बेलिया छामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता इङमे कुलुङ, बसन्त श्रेष्ठ, सबै सबैलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सी, सुन्दैछु बुटलबाट भन्दै हुनुहुन्छ। मिलन घायल मोटुजी हुनुहुन्छ, उहाँले पनि हेलो दिदी नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म एकदम सन्चै छु भन्नुपर्छ, हजुरलाई पनि सन्चै छ भन्ने आशा लिएका छौँ। म चाहिँ तिनजुरे मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु, तेह्रथुम घर भई, हाल चाहिँ दुहा कतारबाट, अब बस्ने गीत हजुरको लागि र रेडियो सुनेर बस्नु हुने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारलाई भन्दै छुटिन्छ भन्नुभएको छ। र त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते नमस्कार, म पनि सुन्दैछु है, सालुबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार, तिनजुरे मिडिया ग्रुपको मेम्बर, आमै छ अब घर भई, हाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू हुनुहुन्छ, सोना कन्दङमा मिडिया प्रेमी निर्मला हुने, जीवन सुब्बा देवबासकोटा, कमल श्रेष्ठ, कायल अभिमान सुनवार, सपना तामाङ, टिका आइडु, राजकले मगर, रमला साम्पाङ राई, शर्मिला सरु मगर, पलपल अभिक साजन, रमल रामलाल सुमन, त्यसै गरी कमला मुखिया, भागी राई, निनिसा मुना मुखिया, प्रेमकला आचार्य, बुधवीर तामाङ, दिल दुखी रिया, जमिन्दर बाबु इमान्दार छोरो, सरस्वती खत्री, हिरा त्यसै गरी हुनुहुन्छ सजना माझी, सजना कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टी भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ टेकबहादुर पुमाजी हुनुहुन्छ, संसारिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, उदयपुर चौधरी नगरपालिका, आरबेल्टा राई टोल्सोबाट फेसबुक लाइभमा हजुरको रेडियो एफएममा 102.1 MHz सुनिरहेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी विष्णु खनाल हाकुजी हुनुहुन्छ। हेलो सिस, गुड आफ्टरनुन, के छ खबर? सन्चै हुनुहुन्छ। इट्स मी विष्णु खनाल फ्रम अथराई तेह्रथुमबाट चाहिँ प्रोग्राम सुन्दैछु। प्रोग्राम मार्फत सम्झिनु पर्दा मनको साथी जीवन कार्की विनिता दाहाल सुवेदी गगन तेह्रथुम मिलुम विनी साझा दुर्गा कटुवाल पूर्वेले खुशी ममता पोया काली कमला ओनिम लिम्बु पुष्पा राई ढका धर्मराज लगायत सम्पूर्णका लागि चाहिँ अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। मलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै कमेन्टहरू अझै बाँकी छ, तपाईँले पठाउनुभएका कमेन्टहरू बाँकी बाँच्नु हुने रहेछ। यति बेला भने तपाईँको माझमा हामी एउटा मिठो गीत राख्छौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: चन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
9: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
9: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
9: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
9: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
9: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
9: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
9: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
9: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
9: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
10: रंग बहार रंग बहार
11: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
10: वर्ज पेंट।

0: कार्यक्रम में हामीले एकदमै मिठो गीत राख्यौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी। प्रविधि संयोजनबाट साथ मिलेको छ ललिता हाईको पनि साथमा तपाई हुनुहुन्छ। यति बेला हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं। तपाईसँग हामी कुराकानी गर्ने प्रयत्न गरिराखेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, शुभ नाम।
1: म धनकुटाबाट हो, विनिता दाहाल।
0: विनिता दाहाल धनकुटादेखि।
1: हजुर,
0: के छ विनिताजीको खबर?
1: ठिकै छ, राम्रै छ।
0: राम्रै छ है। मौसम कस्तो छ?
1: मौसम धुम्म परिरहेको छ, घामी लागेको छैन, पानी नै आएको छैन, त्यस्तै छ। त्यतातिर
0: यता चाहिँ अब कहिले मन्द घाम लाग्छ, कहिले सर्को घाम लाग्छ, यस्तै छ भन्नुपर्छ। पानी चाहिँ परेको छैन यता, अरू समग्रमा सबै ठिक छ भन्नुपर्छ। अनि खाजा लिनु भयो कि बाँकी छ त?
1: खाजा भएको छैन,
0: बाँकी नै होला है। हामी पनि बाँकी नै छ, अब भर्खर होइन एक बज्न लागेको छ। ठिक छ, समय लाग्छ अझै, खाना खाने खाजा खाने समय लाग्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुन्दै हुनुहुन्छ। आज के गर्नु पर्छ भन्ने थाहा छ नि?
1: मैले अहिले भर्खर हेरेको,
0: अहिले भर्खर हेर्नु भयो। आज चाहिँ हामीले चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आएका छौँ होइन, त्यो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। के गर्ने, हामी प्रश्नतर्फै लागौँ त? आउँछ भने त्यसको उत्तर दिनु होला, आउँदैन भने त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन है त?
1: हुन्छ।
0: तपाईँलाई म प्रश्न सोध्छु, त्यसको उत्तर दिने प्रयास गर्नुहोस् है त?
1: हुन्छ।
0: रेखा थापाको पहिलो चलचित्र कुन हो?
1: रेखा थापा
0: पहिलो चलचित्र कुन हो?
1: हामी
0: तिन भाइ भन्नुहुन्छ। यसलाई सही उत्तर मान्नुहुन्छ कि चेन्ज गर्ने हो? हजुरले भन्नुभएको कुनै पनि मिलेको छैन। यसको उत्तर रहेको छ हिरो रहेको छ है। चलचित्रको नाम हिरो चलचित्र चाहिँ रेखा थापाको पहिलो चलचित्र हो। थ्याङ्क यू सो मच हजुरले कार्यक्रममा आउनु भएको छ। समय पनि सकिन लागिसकेको छ, हामी अन्तिममा छौँ। आगामी बसाइमा पनि आउँदै गर्नु होला, अहिलेको बसाइबाट हामी छुटौँ है त? हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो विनिता दाहालजी हुनुहुन्थ्यो, अझै टाढादेखि हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, समय कम छ। तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्दै हामी पनि कार्यक्रमबाट विदा लिनेछौँ। हुनुहुन्छ कल्पना सामपाङजी, हुनुहुन्छ भोजपुर घर भई, हाल चाहिँ काठमाडौँबाट भन्दै हुनुहुन्छ। गुड आफ्टरनुन नाना, सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ, एकदम सन्चै छौँ। र अब बस्ने गीत चाहिँ मेरो प्यारो मान्छे दिलपाली शर्मिला गीतलाई चाहिँ गेट विथ सुन, त्यसै गरी मिस यु एन्ड लभ यु भन्नुभएको छ। मामु अञ्जन यात्री प्यारी साम्पाङ बाबा, विनोद साम्पाङ, मनिषा बान्तवा, रञ्जित राई, सोना कन्दङबा, भूमिका राई, अल्का बान्तवा, सन्ध्या राई, शर्मिला राई, तीर्थ राई, घायल अभिमान सुनवार, त्यसै गरी ठकाचर बराज, योगेन्द्र लिम्बू हुनुहुन्छ, लवली किरात, विवश थुलुङ, जान थुलुङ, हर्पल रोशनी, प्रतीक्षा भन्नुभएको छ। त्यसै गरी धेरै साथीहरूको नाम लिनुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी अभागी असफल जीवन एमपी भन्नुभएको छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। कमल श्रेष्ठजीले पनि नमस्कार है, म पनि तिनचुरी मिडिया ग्रुपको तेह्रथुमबाट फेदाबाट चाहिँ कमल श्रेष्ठ हो। अब बस्ने गीत मार्फत साथीहरू हुनुहुन्छ, देवाज कोटा, मनोज भोजेल, सुची आरती लिम्बू, लोकिन थेक्लेन लिम्बू, राजन कतिवटा, चित्र योगी, सुशीला खार्गे, सरल राई, मिडिया प्रेमी निर्मला हुने, पूजा माध्यमबा लिम्बू, त्यसै गरी फुलमायाङ्कीबा लिम्बू, टिकाराम सुनवार, मेनुका मुखिया सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ। सोना कन्दमाजीले पनि लुकेको मनमा तिम्रो आँखाले बोल्यो भन्ने देउता मुभी सँगसँगै राखिदिनु भन्नुभएको छ, हामी राख्ने प्रयास गर्नेछौ। र त्यसै गरी इन्दिरा भुजेलजीले पनि नमस्ते, म पनि सुन्दैछु है सिन्धुलीबाट भन्दै हुनुहुन्छ। भुवन रावतजीले पनि नमस्ते हजुर, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो लाग्छ। दाङको राई हुन् 19 गैयाको मान्छे, हाल चाहिँ भारतको बाट चाहिँ हो भुवन रावत, यति बेला कार्यक्रम सुनिरहेको छु। सम्पूर्ण रेडियो प्रेमीहरूलाई मिठो माया सम्झना छ भन्नु हुन्छ। सिम्पल इच्छा छामीले पनि आलसित नमस्ते भन्नुभएको छ। सबैले छामीजीले पनि मिस यु अल भन्नुभएको छ। गुरा सरोज सुसराजीले पनि मिस यु अल ट्रेन भन्नुभएको छ। सपना तामाङजीले पनि हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धरीबाट। सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ, खाना खानुभयो त नाना भन्नुभएको छ। मेरो खाना खाना भइसक्यो अनि म एकदम सन्चै पनि छु भन्नुभएको छ। मिल्छ भने रेखा थापाको सबको आँखाको नानी हो, प्यारे गाउँकी घरकी सानी हो भन्नुभएको छ। सोनाजीले रुचाइमा राख्नु पार्नुभएको छ, उहाँले रुचाइमा पार्नुभएको गीत हामी राख्छौ, अर्को बसाइमा राख्नेछौ है भन्न चाहन्छु। उहाँ सोनाजीले रुचाइमा पारिसक्नु भएको छ। हजुरको कमेन्ट मैले पछि पाएँ, ठिकै छ। अर्को अब मैले राख्छु भनिसकेको छु त्यो भएर चाहिँ है त। त्यसै गरी हर्पल रोशनीजीले पनि हेलो सिस नाना म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। धनकुटाबाट भन्नुहुन्छ। दुर्गा साईजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है। रामे थाप भापिया खर्ग गर्व है सम्पूर्णलाई चाहिँ अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। त्यसै गरी सेरी धरजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु इन्डियाबाट भन्नुहुन्छ। विनिता दाहाल सुवेदीजीले पनि नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु दैलेखबाट भन्दै हुनुहुन्छ जस्तो लाग्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ भने छुट्टिनु पर्ने हुन्छ। तिनजनासम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समेटनबाट तिनजनासम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा सुनाजीको रुचाएको गीत राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 048 45 100 6 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
7: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: रंग बहार रंग बहार
4: बर्जो संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जो पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: बर्जो पेन्स
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
1: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हाड जोड्नी तथा मांसपेशी दुख्नु
1: वाक वाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
1: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
1: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
1: भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ

0: अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम।

0: योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
4: 98-40-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-069, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के कि नि, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692599998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
13: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
6: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: कार्यसूचीको विषयहरू:
1: आर्थिक वर्ष 2082-83 1983-84 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आयव्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
9: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान,
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
9: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
9: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
1: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
9: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चाम्बोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
1: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म, स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
9: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म, स्थान च्यान डाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
9: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल,
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म, स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
9: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म, स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिलेपानी, पालेबन,
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म, स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
9: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म, स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11 बजेदेखि 12 बजेसम्म, समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
9: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म, स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म, स्थान सेलेघाट, समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै,
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म, स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
9: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म, स्थान मुगिटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म, स्थान धारा पानी, समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै,
9: मिति 2083 साल भदौ 23 गते, स्थान सल्ले, समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म, समेटिने टोल तथा ओडाहरू सल्ले सबै,
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म, स्थान डुम्री खर्क, समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै,
9: सोही दिन बिहान 11 बजेदेखि 2:04 बजेसम्म, स्थान क्याम्पस चौर, समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछ छ बजार
1: सोयाबिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबी खर्क
9: सोयाबिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरु बटे समेटिने टोल तथा ओडाहरू आरु बटे सबै
1: सोयाबिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
9: सोयाबिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सापमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सापमारे सबै
9: सोयाबिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
9: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0
9: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तामाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ।

अब खबरहरु विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक आजको लागि आह्वान गर्नुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलको सचिवालयले आज दिउँसो 3 बजे बस्ने गरी मन्त्री परिषद बैठक बोलाएको जनाएको छ। सिंहदूरबारी स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्ने भएको छ। मन्त्री परिषद बैठकबाट विभिन्न निर्णय गरिने सचिवालयले जनाएको छ। भोटेको सिन्धुलीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुङ्गलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्ण भीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँचिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुङ्गलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सूचना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मर्मत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगतै पहिरो पन्छाउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभएको छ। अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउने कम्तीमा 2 हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान रहेको छ।

रसुवा लाङदाङ खोलाझोला विद्युत आयोजना सुरुङबाट दुईजनाको शव निकालिएको छ। खोजी तथा उद्धारमा खटेका नेपाली सेनाको टोलीले दुईजनाको शव निकालेको हो। आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट दुईवटा शव निकालेको हो। अहिले हाइड्रो मेकानिकल इन्जिनियरको टोलीले आयोजना सुरुङभित्र करिब 150 मिटर भित्र पसेर खोज तथा उद्धार गरिरहेको भट्टराईले बताउनु भएको छ। 20 मेगावाटको लाङताङ खोला जल विद्युत आयोजनामा खटिएको 40 जना सम्पर्क विहीन रहेका छन्। आज नेपाली सेना सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीले खोज तथा उद्धारको लागि गरिरहेको काम गरिरहेको उहाँको भनाइ छ। आज बुधबार सुरुङको 150 मिटर भित्र पुगेर खोजी कार्य गरिएको थियो। आज बिहानैदेखि खोजी कार्यलाई तीव्रता दिएको उहाँले बताउनु भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीमा सड़क भाँचिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा परेर डुबानी गर्न थालिएको छ। ग्यास पुगेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै परेर सिलिण्डरमा ग्यास भरेर लैजान थालिएको साल्ट ट्रेनिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यास भनेर पठाउन थालिएको छ। बाबा ग्यासका संचालक विमल काला खेतीका अनुसार मंगलबार चितवनको बाबा ग्यासको 1500 श्री ग्यासका सिलिण्डर भरेर पठाइएको छ। श्री ग्यासको प्लान्ट दार्जीलिङ नौबेसीमा रहेको छ। यस्तै त्यहाँको साई बाबाले आफ्नो 900 सिलिण्डर काठमाडौँ पठाएको जनाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको जनाएको छ। गैदाकोटको जानकारीमा 900 श्री राम हेटौडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको छ। साल्ट ट्रेनिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको हो। संचालक विमल काला खेतीका अनुसार बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा बनेपाको लोकप्रिय सुपर ग्यास तारा ग्यास लगायतले काठमाडौँ बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहनुभएका संचालक काला खेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेको ग्यासको अभाव नहुने उहाँले बताउनु भएको हो। रसुवाको भुटेको श्री नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी र फेला पारेका बिवारिस शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्क विहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बुबा आमा छोरा या छोरी मध्ये एकलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइल लिंकका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्क विहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ी पछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला पारेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरेको छ। प्रहरीका अनुसार सम्पर्क विहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुई प्रति फोटो लिएर सम्पर्कमा अस्पतालमा उपस्थित भई नमूना दिन सक्ने अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। हराइरहेका विदेशी नागरिकको हकमा विदेशमा रहेका उहाँका बाबु आमा छोरा वा छोरी मध्ये कुनै एकजनाले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराएर तुलनाका लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। सुनको भाव आज 7600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको
नेपाल सुन चाहिँ त देशमै डीएनए प्रोफाइलिङ गराएर तुलनाका लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा

भाव भने 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 4,725 रूपियाँमा कारोबार भएको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर, एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले गरेले टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बागीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हराएको छ। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर फिर्ताएको छ। नेपालका अर्जुन कुमारले 9 आउट 45, ईशान पाण्डेले 20 रन बनाउनु भएको छ। मलेसियाका सैयद अजेज आफिफ उल्लाह, विरमदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिनुभएको छ। यसअघि 10 जित र ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमाएको छ। मलेसियाका कप्तान सैयद अजेजले 30 विकेटमा बाहिरिँदै 24 रन बनाउनु भएको थियो। नेपालका करूण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेटले हराएको थियो। एसिसी प्रिमियर कपमा समूह ईमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार, सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नु

0: न सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
0: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ मिलेको छ ललिता हाईको साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेट हाउसमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अभियसली वेबसाइट www.hajurkoradio.org.nbk का साथै हाम्रो पात्रो नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आज बिहिबारको बसाई आजको बसाईमा तपाईँले पठाउनुभएका कमेन्टहरूलाई स्थान दिनेछौ र साथमा तपाईँसँग पनि छोटो मिठोमा कुराकानी गर्नेछौ र तपाईँले कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 0848 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: गायिका मा एकदमै मिठो गीत म तहार पर हुन्छु तिम्रो साथमा प्रमोद खरेलको आवाज नरहेको एकदमै मिठो गीतबाट कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? एलिनाजी बोल्नुभयो, के छ हजुरको खबर? आरामै हुनुहुन्छ?
1: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ है। अनि दिदीहरू ठिक छ?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। अनि खाजा लिनु भयो त?
1: मेरो खाजा भएको छैन दिदीको, भयो कि बाँकी नै छ?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, अब केही समयपछि हुन्छ है त।
1: हुन्छ दिदी, हजुरले चाहिँ आउनुहोला भन्न चाहन्छु।
0: हुन्छ, ठिक छ, अब समय मिलेसम्म हामी आउने प्रयास गर्छौँ। आउन सकेन भने पनि अब मन नदुखाउनु होला, कुनै समय मिलेछ भने आउनुहुन्छ भने आशामा बस्नुहोस् है त।
1: हुन्छ।
0: अनि कार्यक्रम तर्फ लागौ, केही कार्यक्रमको बारेमा भन्नुपर्ने छ?
1: नै छैन दिदी हजुर।
0: त्यसो भए हामी कार्यक्रम तर्फ लागौ, एउटा मिठो गीत बस्छ, फेरि पनि साथी सङ्गीलाई सम्झनुहोस् है त।
1: ए हुन्छ, स्वीट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरका लागि, अनि प्रविधिमा को हुनुहुन्छ उहाँका लागि, मेरो साथीहरू सम्झिनु पर्दाखेरि रमा श्रेष्ठ, दिपा तामाङ, राजु खड्का, देवमाझी दाइले पनि सम्झिरहेको छु, धुप पाण्डे दाइले पनि सम्झिरहेको छु, धनु गजमिर दिदीलाई पनि सम्झिरहेको छु, रमिला तामाङ दिदीलाई पनि सम्झिरहेको छु है। दिदीहरू कसैले बिग्रेको छैन भन्दै म छुट्टी दिदी नमस्ते।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो एलिना खत्रीजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको फटाफट फोन गर्नलाई, तपाईँसँगै रहेर हामी सहयात्रा गरिराखेका छौँ र कार्यक्रममा पनि मिठा गीत संगीतहरू राख्नेछौँ, तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ। यसो भए तपाईँ उकाली उराली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, विभिन्न काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीसँग जोडिने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: दिदी हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: तामाकोशीबाट सजना बिक।
0: तामाकोशीबाट सजना बिक बोल्नुभयो, के छ सजनाजी हजुरको खबर?
2: मेरो ठिक छ दिदी, हजुर के छ खबर?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है त। सबै सबग्रहमा एकदम ठिकै छ भन्नुपर्छ, यताको खबर अनि त्यताको के छ सुनाउनुहोस्।
2: यता नि ठिकै छ।
0: त्यता पनि ठिकै छ भन्नुभयो, अनि खाजा लिनुभयो त? मेरो चाहिँ बाँकी नै छ भन्नुपर्छ है। अब के समयपछि हामी खानेछौँ, हजुरको भइसकेछ, कार्यक्रम सुन्दै गर्नुहोला, फेरि पनि हामी एउटा मिठो गीत राख्छौँ कार्यक्रममा, हजुरले साथी सङ्गीलाई सम्झनुहोस् है त।
2: फर्स्टमा दिदीहरूको लागि, अनि प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, अनि मेरो बाबा आमा सबैको लागि भन्दैछु दिदी। नमस्कार।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो सजना बिकजी हुनुहुन्थ्यो तामाकोशीबाट, उहाँसँग नै छोटो मिठोमा कुराकानी भएर सुनिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोला, आजको अवस्थामा तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुहोस्, अनि साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राख्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोस्, कार्यक्रममा केही सल्लाह सुझाव दिनुपर्नेछ जस्तो लाग्छ भने पनि तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। तपाईँको सल्लाह सुझावले नै हामी अगाडि बढ्नेछौँ र कार्यक्रममा मिठो गीत पनि बज्नेछ। यो दिउँसोको समय छ, तपाईँ एकदमै काममा व्यस्त पनि हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि कार्यक्रममा सहभागिता जनाउन नसके तापनि कार्यक्रमलाई सुनेर साथ दिनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: नमस्कार।
0: नमस्कार दुर्गाजी, नमस्कार, के छ आराम हुनुहुन्छ नि? मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ, खाजा लिनु भयो?
3: अब बन्द छ दिदी हजुरको,
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, अब सँगै खानुपर्छ है त दुर्गाजी?
3: हजुर
0: के छ त, हामी सँगै खाने जस्तो, अनि के छ त्यताको खबर सुनाउनुहोस् न।
3: एकदम ठिकै छ दिदी हजुर, कहिले घाम लाग्ने कहिले बादल लाग्ने धम्मधुम्म गरिरहेको छ, मौसमको कुरा गर्नुपर्दा मेरो कुराहरूमा एकदम ठिकै छ भन्नुपर्छ।
0: ठिकै छ, अब यता चाहिँ पानी पर्ला जस्तो भएको छैन, कहिले चाहिँ घाम बन्द बन्द लाग्छ, कहिले चर्को घाम लाग्छ, यस्तै छ भन्नुपर्छ। यताको मौसमको कुरा गर्नुपर्दा अनि मेरो पनि खबर एकदम ठिक छ, हाम्रो रेडियोको साथीहरूको अनि रेडियोको खबर पनि एकदम ठिक छ भन्नुपर्छ है त।
3: हजुर हजुर।
0: ल, कार्यक्रममा हामी फेरि पनि गीत राख्छौँ, साथी सङ्गीलाई सम्झनुहोस् है त।
3: हजुरको लागि अनि परिवार सम्पूर्णको लागि, घर परिवार सम्पूर्णको लागि, अघि भर्खर फोन गर्ने बहिनी एलिना खत्रीलाई नि एकदम मिस गरेर चाहिँ बोल्नु भन्छु, अनि एउटा बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, रिया यति, रिता सुनर, बहिनी पासुङ, निर्मला तामाङ, भानु बाजमेर अनुल मगर मिस गरिरहेको छु भन्छु बहिनी दुर्गा थामी सुमी थामी अनि प्रिय साथी देव माझी रोशन श्रेष्ठ सबिन श्रेष्ठ मलाई साथी दिनेश नेपाली शङ्कर ढकाल अनि श्रीराम दाल लगायत सबै साथीहरू यो बेलामा हाजिर गरेर सुनेर बसिरहनु भएको छ सबै सबैलाई
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो दुर्गा पाण्डेजी हुनुहुन्थ्यो मन्थलीदेखि उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु तपाईँसँग हामी यसरी नै कुराकानी गर्दै सहयात्रा गरिराखेका छौँ अझै पनि हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्न गर्नेछौँ यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौँ त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ विश्रामपछि फेरि आउनेछौँ तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
6: कति रे 9540 अनि
4: 9540040239, फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 सेन्टमे कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
12: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ।
11: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्, जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
12: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
11: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
12: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
11: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
12: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
11: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
11: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
12: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
11: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
11: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
11: हिंसा सहनु हुँदैन रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
11: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: गायिकामा एकदमै मिठो गीत राख्यौं बासुन्जेलीलाई, अलिक मिठो गीत राख्यौं। त्यसपछि हामी फेरि छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो, कोही साथी हुनुहुन्थ्यो, भाइरल भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, म समय थोरै छ होइन, तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गरिराखेका छौँ। फटाफट फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनु होला भन्न चाहन्छु। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार देवजी। नमस्कार, के छ, आराम हुनुहुन्छ?
1: म आरामै छु भन्नुपर्छ दिदी हजुर, अन्तिममा भए पनि मेरो फोन लाग्यो, एकदम खुसी छु भन्नुपर्छ है त।
0: हजुरले अब यति धेरै माया गरेर फोन लगाउनुहुन्छ अनि हजुरको फोन नलाग्ने त कुरै भएन नि त।
1: हजुर हजुर,
0: के छ, आरामै हुनुहुन्छ है? अनि खाजा त बाँकी नै होला, अरू सुनाउनुहोस्, त्यताको खबर के छ?
1: ठिकै छ दिदी हजुर, खाजा बाँकी नै छ, यति चिजपछि खाने भन्छु भन्नुपर्छ है त। ठिकै छ, मौसमको कुरा गर्नुपर्छ, घामचर्को लागिरहेछ, त्यस्तै हो भन्नुपर्छ है त।
0: यता पनि त्यस्तै छ, त्यता र यताको मौसम लगभग उस्तै छ होइन, अब ठाउँ पनि धेरै ठाडा छैन, त्यो भएर पनि होला है।
1: हजुर हजुर, पक्कै पनि।
0: त्यसो भए अरू अब समग्रमा सबै ठिकठाक छ भन्दै हुनुहुन्छ, हामी त्यसो भए कार्यक्रमतर्फै लागौँ। एउटा मिठो गीत राख्छौँ, फेरि पनि सुनेर इन्जोय गर्नु होला र साथी सङ्गीलाई पनि सम्झनुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा विशेष गरी मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने दिदी हजुरको लागि, प्राविधिकमा रहनुहुने दिदीको लागि, हजुरको रेडी होल युनिटको लागि भन्न चाहन्छु। साथीहरूमा अघि भर्खरै कल गर्ने साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि बहिनी एलिना खत्रीको लागि भन्न चाहन्छु। यदि नम्बर छ भने बहिनी एकचोटि मिस कल गर्नु पुरानै नम्बरमा है भन्न चाहन्छु, 9866191968 भन्न चाहन्छु। र अनि साथी नवीना थापा नयनको लागि भन्न चाहन्छु, निर्मला मगर, निर्मला लामा, निर्मला पौडेल, अनि त्यसै गरी उर्मिला थापा मगर लगायत देवमाझी भन्ने चिनी नचिनी सबै सबै साथीहरूको लागि, अनि बहिनी सम्झना प्रधानको लागि भन्दै छुटिन्छु ल। नमस्ते, बाबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देव बाजीजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। अब चाहिँ मैले हामी फोन मार्फत कुराकानी गर्न सक्दैन, समय कम छ, र तपाईँले पढ्नुभएका सन्देशलाई वाचन गर्नेछौ र एकदमै मिठो गीत राख्दै हामी पनि हजुर पढ्नेछौ। यति बेला हुनुहुन्छ साथी कल्पना साम्पाङजी हुनुहुन्छ, भोजपुर घर भइहाल्छ काठमाडौँबाट, म बस्ने गीत मेरो प्यारो साथी दिलपाली शर्मिलालाई गेट टु लिसन भन्नुभएको छ, मिस यु एण्ड लभ यु भन्नुभएको छ, मामु अञ्जनी अति प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, रंजित राई, सोना कन्दुङमा, दादा राम कुमार थापा, त्यसै गरी हुनुहुन्छ गणेश श्रेष्ठ, अरू मलाई चिन्ने नचिन्ने माया गर्ने घेटा गर्ने सम्पूर्ण साथीहरूलाई विशेष सम्झेको छु भन्दै हुनुहुन्छ। रञ्जना भाइ ग्राहकजीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ, टेको छेत्रीजीले पनि नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार। अञ्जना शंकर कोइरालाजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ, त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु कलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबियाबाट, सम्पूर्ण साथीहरूलाई धेरै माया धेरै सम्झना, मेरो घर परिवार सम्पूर्णलाई भन्दै हुनुहुन्छ। र त्यसै गरी सिम्पल सरिनाजी हुनुहुन्छ, ल दिदी के छ खबर, म पनि मोरङबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। र त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, सेवारो नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दुङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। टिकाराम सुनवार, लेखक बान्तवराई, सुस्तानी भुजेल आमा, दिनेश दिवान, सुनिता भण्डारी, बिम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगज मेरो, सरस्वती खत्री, हिरा बहादुर लगाई, लिदराज काम्बाङ, अन्जान तुलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजिला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाले, लालबाई थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, त्यसै गरी सन्तोष यामिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अविरमान, देवेन किशोर, अन्जान समीर, सहयोगी किरात, आज जीवन चामलिङ राई, बेली आछामी, विनायकी सिंह, रत्न शमशेर थापा, सुनिता एङमे कुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले सबै वाचन गरिसके जस्तो लाग्छ, होइन छुटेको छैन, छुटेको भए पनि अन्य बस्तीमा वाचन हुनेछ। तपाईँले नियमित कमेन्ट पठाउनुहुन्छ, तपाईँको कमेन्ट नछुटेको नै वाचन गर्ने प्रयास गरिराखेका छौँ। अझै पनि हामी छुटिनु पर्ने हुन्छ। आजको बस्तीमा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो एलिना खत्री, त्यसै गरी सजना विगत ध्रुव पाण्डे, त्यसै गरी देव माझी हुनुहुन्थ्यो। उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभर बजेका मिठा र माइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, फोन प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट मलाई साथ दिनुभयो ललिता आयो, साथसाथै श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु भन्दै थिए। हामीलाई एउटा कमेन्ट प्राप्त भएको छ, तानिस रम तेलजी हुनुहुन्छ। हेलो दिदी नमस्कार, है म पनि कार्यक्रम सुन्दैछु चिसापानीबाट। अब बस्ने गीत मार्फत सम्झना सन्देश राख्नु पर्दा सपना सपना, त्यसै गरी लक्ष्मीपुरी हुनुहुन्छ, विमला श्रेष्ठ, अनिता सामी, सपना श्रेष्ठ, सुन्दर राम रमतेल, सुमिता रमतेल, त्यसै गरी हुनुहुन्छ सुस्मिता रमतेल, निर्जला रमतेलको लागि पनि सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत राख्दै आजको बसाइ रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत सम्झना गर्के पनि बिदा हुन्छु। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: पुनर्निर्माण तर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुनर्निर्माण बारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई। नेपाल खबरमा अब पूरा खबर। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरण अनुसार 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आज 9 दिन पनि खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटर प्रवेश गरेका छन्। अहिले दुई ठाउँमा पोवाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। सभापति गजुरेलले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवै तर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पछ्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णवीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्यापुरवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण कार्यसहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्नेबारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन् बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआगले ब्रिफिङ समेत गर्नुभएको थियो पश्चिम नवलपरासीको सुस्तामा लामो सालले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ यसअघि सर्वदलीय

नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्थामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका पाँच नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एल निनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एल निनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ। यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्न सक्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था पनि सिर्जना गर्न सक्छ। मानवीय गतिविधिका कारण भइरहेका विश्वव्यापी तापक्रम वृद्धिमा एल निनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एल निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। संगठनका महासचिव सेलेक्स्ट्रिस साउलोले एल निनोले विश्वभरका समुदाय र अर्थतन्त्र ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन्। यही सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानको आइची नायोगामा हुने 20 औं संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5 तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन्। श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छन्। जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन्। यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन्। यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन। यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन, अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन्। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 जनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एल निनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेङ्गी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक

0: कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुलो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: साना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841525957।
0: Hi. हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: रंगबहार रंगबहार
5: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेंट।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक: बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन: बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार: 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच: मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082 1983-84 को वार्षिक प्रगति प्रतिवेदन को सम्बन्ध में
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्ध में
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्ध में
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समिति को प्रतिवेदन सम्बन्ध में
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्ध में
1: संस्था को विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
2: संस्था एकीकरण सम्बन्धमा
1: ऋण अपलेखन सम्बन्धमा
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
2: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
1: संचालक समितिलाई अख्तियारी सम्बन्धमा
2: धितो लिलामी सम्बन्धमा
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
2: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यास्कु समिति नै टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
3: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यानडाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
3: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
3: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिलेपानी पालेवन
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
2: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
3: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिन टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
2: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
3: सोही दिन बिहान 9:30 बजेदेखि 10 बजेसम्म स्थान हातीटार समेटिन टोल तथा ओडाहरू हातीटार सबै
2: सोही दिन बिहान 7:00 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान क्यौरे पानी समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
3: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेश्वर छ बजार
2: सोहीदिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बादिय खर्क
3: सोहीदिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
2: सोहीदिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
3: सोहीदिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भीरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
2: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
3: सोहीदिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
2: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 01 5775, 98 41 96 0669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
9: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
10: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
11: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892, र 048 45 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका खातबारी रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछा।
12: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
5: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
12: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
5: त्यसो भए ध्यान दिएर सुन्ने,
13: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
12: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
14: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
15: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
16: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
15: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
16: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
16: सम्पर्क नम्बर 0845-143, 98-63-023-422।

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
5: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
5: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0 48 45 100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
3: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाउं, सुरक्षित भविष्य निर्माण गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपरान्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामसापको लिखु खोलामा 36 MW क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उज्यालो एनर्जी सोल्युशन प्रणालीले प्रस्ताव गरेको उक्त आयोजना रामसाप नगरपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिका क्षेत्रलाई समेत समेटेर निर्माण गरिने भएको छ। प्रस्तावित आयोजना पेकिङ रन अफ रिभर प्रकृतिको हुनेछ। आयोजनाले दैनिक करिब 3 घण्टा पेकिङ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको जडित क्षमता 36 MW रहेको छ भने सुक्खा मौसमको पिक ऊर्जा 18.87 GWh र बर्खायामको ऊर्जा 151.63 GWh रहने बताइएको छ। कुल वार्षिक ऊर्जा उत्पादन क्षमता भने 218.09 GWh रहेको छ। आयोजनाको इन्टेक क्षेत्र ओखलढुङ्गाको लिखु गाउँपालिका 2 गिरलिङ तथा रामेछाप नगरपालिका 3 क्षेत्रमा रहने प्रस्ताव गरिएको छ। विद्युत गृह भने रामेछाप नगरपालिका 5 हरिटार क्षेत्रमा निर्माण गरिने जनाइएको छ। आयोजना निर्माणको लागि करिब 7.43 करोड़ 50 लाख रूपियाँ लागतको अनुमान गरिएको छ। आयोजना निर्माण सम्पन्न गर्न 4 वर्ष लाग्ने प्रस्तावित विवरणमा उल्लेख गरिएको छ। आयोजनाको हेडबक्स रामेछाप नगरपालिका 3 र ओखलढुङ्गाको लिखु गाउँपालिका 2 क्षेत्र तथा एप्रोच टनेल रामेछाप नगरपालिका 3 निर्माण गर्ने प्रस्ताव गरिएको छ। उज्यालो इनर्जी सोल्युशन प्रणालीले प्रस्ताव गरेको यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनवाई समेत अघि बढ़ाइएको छ। यस आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िनुका साथै रामेछापको जलविद्युत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङमा यात्रुवाहक बसको ढोकाबाट खस्दा 1 यात्रु घाइते भएका छन्। आज दिउँसो काठमाडौँबाट रामेछापको रामपुर हिँडेको 8751 नम्बरको यात्रुवाहक बसको ढोकाबाट खस्दा यात्रु सविता खड्का घाइते हुनुभएको छ। रामेछाप नगरपालिका वडा नम्बर 9 स्थित भीमेश्वर आबीमा अध्यापनरत शिक्षिका खड्का घाइते भएपछि तत्काल उद्धार गरेर रामेछाप अस्पताल उपचारको लागि लगिएको र उहाँको अवस्था सामान्य रहेको बताइएको छ। घाइतेको अनुहारमा चोट लागेको छ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 9 पुराना गाउँमा नवनिर्मित वडा कार्यालय भवनको भव्य समारोहको बीच उद्घाटन भएको छ। एक विशेष समारोहको बीच मन्थली नगरपालिकाका नगर प्रमुख लवस श्रेष्ठले उक्त आधुनिक प्रशासनिक भवनको औपचारिक उद्घाटन गर्नुभएको छ। वडावासीहरूलाई सहज, छिटो, छरितो र व्यवस्थित रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले आधुनिक सुविधायुक्त भवन निर्माण गरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। साबिक पुराना गाउँ गाउँ विकास समितिलाई समेटेर बनाइएको यस वडामा नयाँ पक्की भवन बनेसँगै दैनिक सेवा प्रवाहमा थप सहजता आउने र नागरिकले झन्झटरहित सेवा पाउने विश्वास लिएको छ। उद्घाटन समारोहमा स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी तथा पुराना गाउँका स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै वक्ताहरूले नयाँ भवन निर्माणसँगै पुराना गाउँवासीले आफ्नै गाउँठाउँबाट प्रभावकारी र गुणस्तरीय सेवा प्राप्त गर्ने आशा व्यक्त गरेका छन्। रसुवाका बाढ़ी पीड़ितहरूको उद्धार तथा राहतका लागि रामेछाप उद्योग वाणिज्य संघले 1,01,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। उक्त संस्थाका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले रसुवाका बाढ़ी प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैविक प्रकोप उद्धार राहत कोषमा 1,01,111 रूपियाँ रकम आर्थिक सहयोग गर्ने निर्णय भएसँगै उक्त रकम कोषमा जम्मा गरिएको छ। बैठकले रसुवाको बाढ़ी पहिरोमा परेर ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै सम्पर्क विहीन भएकाहरूको यथाशक्य चाँडो खोजी गर्न र घाइतेहरूको हकमा शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। यस्तै विपदको यस कठिन परिस्थितिमा राहत उद्धार तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकाय र सरकारवालाहरूलाई थप प्रभावकारी ढंगले अघि बढ़न समेत बैठकले आग्रह गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा पुगेको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रामेछापको अगुवा सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माण कार्यका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ सहयोग गरेको छ। संस्थाले
आज उक्त रकम कोषमा जम्मा गरेको छ। यसअघि जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संस्था लगायत विषयगत संघ संस्थाहरूले रामेछापमा क्रियाशील सहकारी संस्थाहरूलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग उपलब्ध गराउनका लागि आग्रह गरेको थियो। भुटेकोशीमा आएको भीषण बाढ़ीका कारण विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम जारी रहेको छ। चीनतर्फबाट भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै सिन्धुली निर्माण व्यवसायी संघमा आबद्ध सदस्यहरूबाट संकलित 151,000 सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ। संघका सदस्यहरूबाट संकलित उक्त रकम सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किन ट्रस्ट मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको सिन्धुली निर्माण व्यवसायीले जानकारी दिएको छ। विपदको समयमा पीड़ितहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो। सिन्धुलीबाट बाढ़ीबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। सिन्धुलीमा जग्गाको सक्कल नक्सा, ब्लूप्रिन्ट र डिजिटलाइज ट्रेस नक्सा बीच क्षेत्रफल फरक देखिने समस्या देखिएको भन्दै सेवाग्राहीले सम्बन्धित निकायसँग उचित संशोधनको माग गरेका छन्। नाभिकारले सिन्धुलीबाट कम्प्यूटर प्रणाली मार्फत प्रिन्ट गरिएको नक्सामा सक्कल नक्साको तुलनामा बढ़ी क्षेत्रफल देखिएको भन्दै केही जग्गाधनीले गुनासो गरेका छन्। सदरमुकामभित्रकै जग्गामा व्यापक समस्या देखिएको छ। विशेष गरी पुराना नक्सामा उल्लेख भएको क्षेत्रफल र हाल डिजिटल प्रणालीबाट निकालिएको नक्सामा देखिने क्षेत्रफल बीच अन्तर देखिएपछि जग्गाको वास्तविक सीमा र स्थायित्व स्वामित्व कुन अभिलेखको आधारमा कायम हुने भन्ने प्रश्न उठेको छ। सेवाग्राहीका अनुसार एउटै किता नम्बरको जग्गामा सक्कल नक्सा, डिजिटल नक्सा र फिल्डको अवस्था बीच समेत फरक देखिन थालेको छ। कतिपय अवस्थामा 2 मिटर भन्दा बढ़ी क्षेत्रफल फरक देखिएको दावी गरिएको छ। यस्तो अन्तर सानो प्राविधिक त्रुटि मात्र भए पनि जग्गाको मूल्य उच्च हुने भएकाले त्यसले भविष्यमा सीमा विवाद, किताकाट, नामसारी तथा किनबेचमा जटिलता निम्त्याउन सक्ने देखिन्छ। गृह मन्त्रालयका सहसचिव तथा दोलखाका प्रमुख जिल्ला अधिकारी सीडीओ हरिप्रसाद घिमिरेले पदबाट राजीनामा दिनुभएको छ। सीडीओ घिमिरेले भदौ 18 गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ। गत पुसमा दोलखाको सीडीओको जिम्मेवारी सम्हाल्नुभएका र दोलखा आउनुभएका घिमिरेले भदौ 10 गते नै पदबाट राजीनामा दिएको बताइएको छ। आगामी मंगिर 15 गतेसम्म नियमित सेवा अवधि बाँकी रहे पनि उहाँले 3 महिना अगावै राजीनामा दिनुभएको छ। निजामती सेवामा 38 वर्ष 6 महिना 1 दिन सेवा गरेका उहाँको राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरिएको छ। तर जिल्ला प्रशासन कार्यालय दोलखाले उहाँलाई राजीनामा लागू हुनु अघि नै विदाई गरिसकेको छ। सीडीओ घिमिरेलाई हिजो नै औपचारिक कार्यक्रम गरी विदाई गरिएको छ। र बागमती प्रदेश सरकारले चेपाङ जातिको धार्मिक तथा सांस्कृतिक पर्व न्वागी छोनामको अवसरमा बागमती प्रदेशका 3 जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयद्वारा जारी सूचना अनुसार आगामी भदौ 22 गते सोमबारका दिन चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक विदा दिइएको छ। प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम बागमती प्रदेशका मुख्य रूपमा चेपाङ समुदायको बसोबास रहेका ती 3 जिल्लाहरूमा विदा दिएको मन्त्रालयका प्रवक्ता पदम ओझाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। चेपाङ समुदायले नयाँ अन्नबाली पाकेपछि पितृ तथा प्रकृतिलाई चढ़ाएर मात्र उपभोग गर्ने परम्परा अनुसार न्वागी पर्व मनाउने गर्दछन्। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ उनी रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति।
0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण

0: कार्यक्रम सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को आयव्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
1: संस्था एकीकरण सम्बन्धमा
0: ऋण अपलेखन सम्बन्धमा
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा
0: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
1: संचालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
0: संचालक समितिलाई अख्तियारी सम्बन्धमा
1: धितो लिलामी सम्बन्धमा
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल भदौ 20 गते स्थान थाक्ले समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म स्थान साङुटार बजार समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान च्याउकी छाँटी समिति नै टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार
2: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल
1: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
2: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी
1: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
2: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
1: सोही दिन बिहान 7:30-11:00 स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
2: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30-10:00 स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
1: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
2: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
1: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
2: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
1: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
2: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार समेटिने टोल तथा ओडाहरू हातीटार सबै
1: सोही दिन बिहान 7:00-9:00 स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
2: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
1: सोही दिन बिहान 11:00-2:00 स्थान क्यौरे पानी समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै
2: सोही दिन बिहान 7:30-9:00 स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
1: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30-11:00 समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30-9:30 स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
2: सोही दिन बिहान 11:00-4:00 स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार
1: सोही दिन बिहान 9:00-11:00 स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबी खर्क
2: सोही दिन बिहान 7:30-8:00 स्थान आरुबटे समेटिने टोल तथा ओडाहरू आरुबटे सबै
1: सोही दिन बिहान 11:00-3:00 स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती

0: Okay, da, bote gaun, pero len len.
1: Swai din bihana saane 7 baje dekhi 10 baje samma, sthan Hulak Dana, samitini tol tatha oda haru, Bhirpani, Simpani, Hulak Dana ra Beteni.
0: Miti 2083 saal, Bhadau 24 gate, sthan Satmare, samaya bihana 37 baje dekhi 9 baje samma, samitini tol tatha oda haru, Satmare sabbai.
1: Swai din bihana 10 baje dekhi 4 baje samma, sthan karyalay ko hall, samitini tol tatha oda haru, Pudo har मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजे देखि 2 बजे सम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्ने छ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेश्वर सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
0: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश
3: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर
1: चर्चित गायक गायिकाहरू सानी केसी रामहरि भण्डारी बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपिएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजी

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन नारीका कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: रंगबहार रंगबहार
4: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्ट।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
0: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
2: फलफूल प्रशोधन र बजारीकरण।
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
0: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषय विषादी प्राङ्गरिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
2: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310 98-51-40-41-98 र 98-41-25-59-57
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
0: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुङचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
6: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओह,

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
5: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57।
7: हजुरको रेडियो 102

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब कहाँ फेरि हदमा बसे त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो क्या। यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पातोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको त्यो घट तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ टमाटर ल्याएर वजन गर्ने, मेरो काम त्यो थियो। किसानको सुविधा ल्याउनु पर्दैन देशमा, किसान उभर नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल।

नमस्कार। कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेची धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउनी एफएम 103.4 मेगाहर्ज बद्धघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीले नेपालको समग्र मत्स्य क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गर्दैछौ। पछिल्लो समयमा हेर्ने भने नेपालमा मत्स्य पालनको क्षेत्र अझै बृहत्तर बन्दैछ। सरकारका विभिन्न परियोजनाले समेत मत्स्य पालन क्षेत्रलाई लगानी गरेर किसानहरूलाई अझै प्रेरित गर्नको लागि, आकर्षण गर्नको लागि विभिन्न खालका अनुदान प्रोत्साहनका र प्राविधिक रूपमा समेत ढुवानीको लागि र अन्य अन्य प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरूले समेत समेट्न खोजेका छन्। अपुग्दै भएको छ। यद्यपि धेरै किसानहरूलाई समेट्न खोजेका विभिन्न परियोजनाले मत्स्य क्षेत्र अझै अगाडि बढ्न सक्छ, अझै अगाडि बढ्दैछ भन्ने चाहिँ हामीले यो विषयलाई आकलन चाहिँ अवश्य गर्न सक्छौ, बाहिरबाट सरसर्ती हेर्दा मात्रै पनि। र आज हामीले यो अर्थमा मत्स्य पालनको क्षेत्रलाई उठाउँदैछौ। यहाँभित्र समस्याहरू पनि छन्, चुनौतीहरू पनि छन् र सम्भावना अझै बढ़ी छन्। भयावह अवस्थामा चाहिँ अथवा रोजगारका पाताहरू खोज्ने क्रममा चाहिँ हाम्रो पर्निर्भरता विभिन्न क्षेत्रहरूमा बढ्दै गरेको परिप्रेक्ष्यमा चाहिँ मत्स्य पालनको क्षेत्रलाई साँच्चीकै व्यवस्थित र बृहत्तर बनाउन सक्ने हो भने चाहिँ यसले लाखौं व्यक्तिहरूलाई, अझै बेरोजगारहरूलाई रोजगार बनाउन सक्छ र हामीले अझै बढ़ी उत्पादन गर्यौं भने हामी निर्यात पनि गर्न सक्छौं, विभिन्न देशहरूमा हामी पठाउन सक्ने आधार पनि छ। र हामीले नेपालमा रेनबो ट्राउट माछा हामीले विभिन्न जिल्लाहरूमा अहिले बृहत्तर बन्दैछ अथवा फैलिँदैछ। हामीले रेनबो ट्राउटको कुराकानी गर्दैछौँ र नेपालमा रेनबो ट्राउटको व्यावसायिक शुरूआत गराउनको लागि र नेपालमा रेनबो ट्राउट माछा भित्राउनको लागि योगदान दिनुभएका व्यक्तित्व अथवा पहिलो व्यक्ति डाक्टर टेकबहादुर गुरुङ आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। आज हामीले समग्र नेपालमा रेनबो ट्राउटको विस्तार कसरी बढ़्यो र नेपालमा कसरी चाहिँ रेनबो ट्राउट भित्रियो भन्ने खालको प्रसंग, सँगसँगै रेनबो ट्राउट माछाको नेपालमा सम्भाव्यता कस्तो छ, सँगसँगै अन्य माछाका जातहरूको पनि नेपालमा सम्भावना र भविष्य कस्तो छ र यो भित्र आउन सक्ने सम्भावित समस्या चुनौतीहरू र हामी अनुसन्धानको पाटोबाट कतिको सफल छौं र के हुनुपर्ने बाँकी छ भन्ने खालको सन्दर्भ पनि जोड्दैछौं। किनकि आजका हाम्रा अतिथि अर्थात डाक्टर टेकबहादुर गुरुङ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्छ भने उहाँ चाहिँ कृषि अनुसन्धान परिषद नार्कका समेत पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। त्यसरी पनि हामी यो विषयका विज्ञ हुनुहुन्छ। त्यसरी हामीले यी समग्र विषयलाई उहाँसँग नै उठाउने प्रयासहरू पनि हामी उहाँलाई स्टुडियो नेपालमा समग्र माछा पालनको अवस्था कसरी आइराखेको छ, अहिले कसरी चाहिँ कुन अवस्थामा आएको आकलन गर्नुहुन्छ यहाँले चाहिँ आजसम्म आउँदै गर्दा चाहिँ?
1: नेपालको चाहिँ यो माछा पालनको क्षेत्र चाहिँ वास्तवमा अत्यन्त द्रुततर गतिमा बढ़िरहेको छ। अहिले चाहिँ किसान दाजुभाइहरू चाहे त्यो चाहिँ तराईतिरको होस्, चाहे मध्य पहाडी भेगका हुन्, चाहे उच्च पहाडी भेगतिर बसोबास गर्ने खालका चाहिँ किसान हुन्, त्यो सबैले चाहिँ यो खालको चाहिँ यदि उनको ठाउँमा उनले चाहिँ चाहेको चाहिँ स्थानमा त्यहाँनिर चाहिँ यो प्रशस्त पानीको सुविधा आदि आदि चाहिँ सबै जो चाहिँ माछा पालनको लागि उपयोग चाहिँ प्रयोग गर्न खालको चाहिँ अब स्रोतहरू छ भने किसानको चाहिँ पहिलो प्राथमिकता अहिले माछा पालन नै भनेको चाहिँ छ जस्तो मलाई लाग्छ। अनि चाहिँ अर्को पनि थप, एक वर्ष अगाडि यो इन्टरनेसनल लेबर अर्गनाइजेसनले एउटा अध्ययन चाहिँ सञ्चालन गरेको थियो। कृषि क्षेत्रलाई चाहिँ यदि उकास्ने हो भने उसको अध्ययनबाट चाहिँ आएको प्रतिवेदनमा के कुरा चाहिँ उल्लेख भएको चाहिँ छ त भन्दा, कृषि क्षेत्र चाहिँ एकाएक चाहिँ यसलाई चाहिँ माथि ल्याउने हो भने 8 कृषि उपज या चाहिँ वस्तुमा यदि लगानी गरेको खण्डमा या त्यो क्षेत्रमा गएको खण्डमा छिटो चाहिँ नेपालको कृषि क्षेत्रको चाहिँ उत्थान हुनेछ भनिएछ। दाल भयो, होइन, तरकारी भयो।

0: चाहिँ हामीले चाहिँ धेरै एउटा चाहिँ झिझक थियो, एउटा चाहिँ लगिहाल्नु हुँदैन कि निजी क्षेत्रमा अलिकति महँगो परेर चाहिँ यसलाई चाहिँ सफल हुँदैन कि भन्ने धेरै उथलपुथल र चाहिँ धेरै हामीले चाहिँ छलफल गरेर त्यो माछा चाहिँ ल्याइएको करिब करिब 12-13 वर्षपछि मात्रै चाहिँ त्यो सफल भयो, जब चाहिँ सरकारी फार्ममा त्यसको उत्पादनको चाहिँ त्यसका प्रजननका प्रत्येक चाहिँ त्यसका प्रश्नहरू जब हामीले चाहिँ उत्तर दिने योग्य भयौँ, त्यसपछि चाहिँ सबैभन्दा पहिला चाहिँ यो नुवाकोटको एकजना किसान हुनुहुन्थ्यो चाहिँ गोपालजी, होइन गोपालजी गोपाल बहादुर लामा, उनको चाहिँ थलोमा ल्याएपछि त्यहाँ पनि हारालु चाहिँ भयो। त्यो जुन पहिलाको चाहिँ जुन एउटा कन्सेप्ट बनाएको थियौँ कि यो महँगो भएर अस्वीकृत हुन्छ कि भन्ने खालको, त्यो भएन, त्यो खालको चाहिँ एक प्रकारको हाम्रो चाहिँ एउटा वहम रहेछ भन्ने खालको चाहिँ कुरा साबित भएपछि त्यसपछि चाहिँ बिस्तारै यो चाहिँ विस्तारित हुँदै अगाडि बढ्यो। त्यसमा चाहिँ पछि आएर मैले चाहिँ विस्तार गरिदिनको लागि चाहिँ सानातिना चाहिँ सरकारी कार्यक्रमहरू पनि सफल भयो। नेपाल कृषि अनुसन्धान परिषदले त यो अब यो प्रविधि विकास गरेकै नै भयो, यसका पछाडि चाहिँ दानाको पनि चाहिँ प्रविधिको विकास भयो, त्यसै गरिकन अन्य उपकरणहरू यसका चाहिँ दाना बनाउने मेसिनहरू आदि आदिको चाहिँ जब चाहिँ सम्पूर्ण व्यवस्था भयो, त्यसपछि चाहिँ यसलाई चाहिँ अगाडि ल्याउनमा ओबिओपी भन्ने एउटा चाहिँ कृषि मन्त्रालयको कार्यक्रम थियो, त्यसले पनि चाहिँ सहयोग गरेको जस्तो अनुभूत हुन्छ मलाई, त्यसले पनि सहयोग गर्यो ओबिओपी कार्यक्रमले। त्यसपछि चाहिँ जाइकाले चाहिँ 4 महिनामै करिब करिब 14 लाख रुपियाँ खर्च गर्ने खालको एउटा चाहिँ कार्यक्रम चाहिँ नेपाल कृषि अनुसन्धान परिषदलाई, म नै त्यसको चाहिँ प्रोजेक्ट लिडर थिएँ, चाहिँ एउटा कार्यक्रम चाहिँ उनले चाहिँ हामीलाई प्रदान गर्नुभयो। त्यसले गर्दाखेरि चाहिँ युवाहरूलाई हामीले चाहिँ त्यो पैसा 13-14 लाख रुपियाँको पैसाले भक्कक चाहिँ जुन यसमा इच्छा जाहेर गर्ने जो चाहिँ युवाहरू हुनुहुन्थ्यो त्यसले चाहिँ यसमा चाहिँ सम्मिलित हुनको लागि उनलाई चाहिँ अग्रसर गराउन चाहिँ धेरै सहयोग गर्यो, अनि त्यसै कार्यक्रम अनुसार हामीले चाहिँ यो कार्यक्रमलाई चाहिँ अझै लोकप्रिय गराउने र चाहिँ फेरि नेपालबाट रेनबो ट्राउट माछा कहिले पनि असफल भएर यो चाहिँ फेरि अर्का देशबाट चाहिँ मगाउनु नपरोस् भन्ने हिसाबले हामीहरूले त्यो बेला चाहिँ युवा शक्तिलाई चाहिँ उपयोग गर्यौँ। त्यो युवा शक्तिलाई चाहिँ उपयोग गर्नलाई चाहिँ अन्य जो जति पनि हाम्रो चाहिँ विज्ञ साथीहरू हुनुहुन्छ उहाँको लागि पनि मैले के सुझाव दिन चाहन्छु भन्दा कि जब हामीले चाहिँ कुनै पनि कृषि पेसामा युवाहरूलाई चाहिँ संलग्न गराउँछौँ, युवाहरूलाई अलिकति अन्य व्यवसायमा उनलाई चाहिँ छिटो रिटर्न चाहिन्छ, उनले चाहिँ धेरै पर्खने उनमा चाहिँ त्यो धैर्य हुँदैन, 3-4 वर्ष कुरेर उनलाई चाहिँ त्यहाँनिर चाहिँ लो त्यसपछि प्रतीक्षा गराएर यसले चाहिँ पछि फाइदा दिन्छ भन्नेमा उनीहरूलाई त्यस्तो काममा लगाउनु हुँदैन भन्ने सिद्धान्तमा म रहेँ र मैले चाहिँ उनलाई चाहिँ तत्काल कुन तरिकाले चाहिँ उनलाई चाहिँ यही क्षेत्रमा लागिराखुन् भनेर एउटा चाहिँ कस्तो खालको चाहिँ एउटा स्ट्राटेजी रणनीति लिएँ भन्दाखेरि त्यो जुन 13-14 लाख रुपियाँ चाहिँ जापान सरकारले जाइकाले जो अनुदान एउटा चाहिँ कार्यक्रम दिएको थियो त्यो पैसाको प्रयोग गरेर ती चाहिँ जति पनि चाहिँ युवा उद्यमीहरू थियो उहाँलाई मैले चाहिँ ठुलै माउ माछाहरू दियौँ ताकि उनले चाहिँ त्यसको चाहिँ प्रजनन कार्य चाहिँ सफल गराउन सकोस्, अनि भुरा बिक्री गरेर उसको लाभ उसले चाहिँ तुरन्त पाएर त्यो क्षेत्रमा टिकिराखुन् भन्ने उद्देश्यका साथ चाहिँ छिटोभन्दा छिटो 2 वर्षमै एउटा टर्न ओभर देखिने खालको स्किम ल्याएर सायद त्यसले पनि एउटा प्रकारको त्यो सोचले पनि यो चाहिँ रेनबो ट्राउटलाई दिगो बनाउन युवा साथीहरूको बीचमा लोकप्रिय बनाउनमा एउटा चाहिँ महत्त्वपूर्ण चाहिँ एउटा चरण हो जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ अब यसको चाहिँ अब विस्तारै चाहिँ अन्य जिल्लामा फैलिएर गयो,
1: अहिले त धेरै जिल्लामा
0: अहिले चाहिँ करिब करिब 30-40 जिल्लासम्म चाहिँ पुगिसकेको चाहिँ
1: जस्तो हावा पानीको हिसाबले चाहिँ पहाडी जिल्ला नै उपयुक्त हो र सबैमा
0: अब ठ्याक्कै पहाडी जिल्लै त एक प्रकारको चाहिँ हो तर कतिपय पहाडी जिल्लाहरू मध्येमा पनि अनुपयुक्त ठाउँ पनि हुन सक्छ, अनुपयुक्त ठाउँ ती ठाउँ जहाँनिर चाहिँ 365 दिन भन्नाले एक वर्षको कुनै पनि दिनमा पानीको तापक्रम जहाँ हजुरले रेनबो ट्राउट पाल्नुहुन्छ त्यसको चाहिँ पानीको तापक्रम 21-22 डिग्री भन्दा माथि जानु हुँदैन, त त्यस्तो खालको चाहिँ तल्लो भेग पनि जस्तो कि त्रिशुली नुवाकोट चाहिँ धेरै पहाडी एरिया त हो तर चाहिँ त्यो धेरै उँचाइमा अवस्थित ठाउँ चाहिँ होइन, तल्लो भेग नै हो, तर अहिले जस्तै चाहिँ केरा पाक्छ आँप पाक्छ है अनि गर्मी पनि बेसमारी चाहिँ हुन्छ, तर त्यहाँनिर चाहिँ त्यो त्रिशुली नदी आउँछ त्यो चाहिँ सोझै एउटा हिम नदीको चाहिँ उद्गम स्थल हो, हिम नदीबाट उद्गम भएर आएको हुँदा त्यहाँ

0: नुवाकोटसम्म तल्लो भेगमा आइपुग्दा पनि त्यसको पानीको तापक्रम चाहिँ 21 डिग्री सेन्टिग्रेड भन्दा माथि चाहिँ जाँदैन. त्यो एडभान्टेज हो. त कहिले काहीँ चाहिँ फेरि माथि सिदानमा भएको चाहिँ ठाउँहरूमा पनि फेरि पानीको मुहान त्यही वरिपरिबाट निस्किएको भने त्यहाँनिर चाहिँ पानी तातो भइजाने चाहिँ सम्भावना हुन्छ. त्यसबाट पनि बस्नु पर्यो. र चाहिँ जस्तो कि फेरि मेलाम्ची एरिया, हालाकि यसले चाहिँ बडो दुःखको साथ भन्नुपर्छ, मेलाम्चीको जुन चाहिँ गत वर्ष विगत जुन चाहिँ दुर्घटना भयो त्यसले गर्दाखेरि धेरै जस्तो चाहिँ टाउ फार्म चाहिँ नष्ट भएर गयो. तर त्यहाँनिर चाहिँ एउटा चाहिँ विशेषता के थियो त भन्दा दिन दिउँसो असाध्यै गर्मी हुने, कहिले कहीँ चाहिँ पानीको तापक्रम केही छिनको लागि 22 डिग्री पनि पुग्छ. तर एकैछिनमा चाहिँ बादल लाएर आकाशमा त्यो झमक्क चाहिँ अलि अँध्यारो आधारो भए जस्तो चिसो भएर आउँछ. राति चाहिँ ठन्डी चाहिँ जाडो, फेरि त्यहाँनिर चाहिँ गएर पानीको तापक्रम 12-14 डिग्रीसम्म पुग्न जान्छ जानु सक्छ. त्यस्तो धेरै अन्तरालमा पनि त्यस्तो ठाउँमा पनि दिनभरि चाहिँ माछा अलिकति स्ट्रेसमा भए पनि राति चाहिँ फेरि कुलिङ डाउन हुने खालको चाहिँ सम्भावना छ भने त्यस्तो ठाउँमा पनि फेरि धेरै अत्ताली हाल्नु पर्ने अवस्था नहुँदो
1: रहेछ. अब अहिले 30-40 जिल्लामा बृहत्तर हुँदैछ, यहाँले पनि भनिराख्नु भएको छ. यो सम्भावनाको हिसाबले त नेपालका पहाडी जिल्लाहरूमा अथवा हामीले अहिले भन्दा तापक्रम जुन पानीको तापक्रमको मात्रा हामीले हेरेर चाहिँ पाल्न सकिने देखियो.
0: यो चाहिँ जति पनि उत्तरी भेगका माथि माथिका चाहिँ जति पनि अझै चाहिँ यो अहिलेसम्म चाहिँ एउटा ट्रेन्ड एउटा खालको कस्तो खालको चाहिँ सम्बन्ध रेनबो ट्राउटसँग देखा परेको चाहिँ छ त भन्दाखेरि बढीभन्दा बढी जुन ठाउँ अलिकति पर्यटनको लागि उपयुक्त हुने ठाउँहरूमा यो रेनबो ट्राउटको लोकप्रियता वात्तै बढेर गएको छ. भन्नाको अर्थमा कि यदि चाहिँ हजुरले त्यो चाहिँ रेनबो ट्राउट पालन गर्ने ठाउँ अलिकति पर्यटनको लागि पनि उपयुक्त हुने रहेछ भने त्यस्तो ठाउँमा हजुरले यो रेनबो ट्राउटको सम्भावना अत्यन्त तीव्र छ. त उत्तरी भेगको जति पनि हाम्रो चाहिँ जलाशयहरू छन्, कुनै ससाना ताल, पोखरी, कुनै तालहरू हुनसक्छ, त म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि चाहिँ उत्तरी भेगमा रहेका जति पनि हाम्रा चाहिँ जस्ता कुनै ठाउँमा त्यस्ता चाहिँ थुप्रै तालहरू छन्, त्यस्तो तालमा यदि चाहिँ त्यहाँका चाहिँ हाम्रो जनप्रतिनिधिहरूले चाहिँ एउटा चाहिँ त्यहाँको आर्थिक स्थितिलाई चाहिँ एउटा बदलाव ल्याउने हो भने चाहिँ मलाई झाँसम लाग्छ रेनबो ट्राउट त्यस्तो चाहिँ साना चाहिँ जलाशयमा तालहरूमा त्यस्ता कुण्डहरूमा माछा पालन लगाउने र चाहिँ यो बल्छीको चाहिँ यसको चाहिँ जुन मत्स्य विनोद भन्छौँ, चूँकि त्यो पनि मत्स्य विनोद र बल्छी खेल्ने जुन परम्परा छ त्यो पनि एक प्रकारले चाहिँ टुरिज्मसँग पर्यटनसँग आबद्ध भएको हुँदा अझ त्यसको चाहिँ त्यो पाटोलाई अझै हामीले राम्रोसँग चाहिँ अझै अध्ययन गरेर हेरेको चाहिँ अवस्था होइन. तर आगामी दिनमा एउटा ठुलो चाहिँ सम्भावना बोकेको चाहिँ क्षेत्र हो. त्यसकारणले उत्तरी भेगका जति पनि हाम्रा चाहिँ जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, जुन चाहिँ नागरिक समाजका अगुवाहरू हुनुहुन्छ, उहाँहरूलाई यो विषयमा दृष्टिगत गरिदिनु हुन र रेनबो ट्राउटलाई त्यो जलाशयहरूसँग जोडेर र चाहिँ साथै त्यो जुन त्यहाँको चाहिँ टुरिज्म छ त्यसलाई चाहिँ एक प्रकारले गाँसेर हेरेर त्यही आपसमा चाहिँ छलफल चलाएर यदि हुन्छ भने होइन त्यस्तो चाहिँ त्यो विषयवस्तुतर्फ पनि रेनबो ट्राउटको चाहिँ त्यहाँ त्यो तालहरूमा चाहिँ स्टकिङ गराउने अनि त्यसलाई चाहिँ हजुरले चाहिँ एउटा चाहिँ आम्दानीको स्रोतको रूपमा केही घण्टाको लागि चाहिँ माछा बल्छी खेलाउने खालको प्रबन्धन मिलाउन सक्यो भने थुप्रै युवा युवतीहरू त्यहाँ चाहिँ झुम्मिएर आउने चाहिँ धेरै एउटा अवसर छ. यसको अझै यो रेनबो ट्राउट त यो आफैमा स्वादिलो माछा मध्ये चाहिँ अब यो चाहिँ यो एक प्रकारले चाहिँ स्थापित भइसकेको चाहिँ छ. धेरैजनाको चाहिँ जिब्रोमा यसको चाहिँ स्वाद बसिसकेको चाहिँ छ. साथै साथ चाहिँ अर्को चाहिँ नहेरिएको विषय र विश्वमै यो चाहिँ प्रख्यात भएको विषयवस्तु रेनबो ट्राउटसँग जोडिएको कुरा के हो त भन्दा यो चाहिँ बल्छी चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ हाल्नुभयो भने यसले ट्याप्पै चाहिँ त्यो चाहिँ बल्छी खान्छ, धेरै कुराउँदैन. अनि चाहिँ जो माछाको लागि पैसो तिरेर त्यस्तो मत्स्य विनोदको लागि चाहिँ आफ्नो समयको प्रयोग गर्न चाहन्छ उसलाई चाहिँ दुई चिजको फाइदा हुन्छ अरे. या ऊ चाहिँ माछा मत्स्य विनोद गरिसकेपछि ऊ जब फर्कन्छ उसको ओठमा 1.5 इन्चीको मुस्कान हुनुपर्छ, अनि त्यो बल्छी खेल्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँ माछालाई चाहिँ जब जुन चाहिँ त्यो इन्टरेक्सन हुन्छ माछाकोसँग त्यो बेला उसको चाहिँ त्यो क्वालिटी टाइम भन्छ, हाइली क्वालिटी टाइम। ठुलो बिजनेस भएको मान्छे, ठुलो कलाकार, ठुलो चाहिँ कुनै साहित्यकारले चाहिँ त्यो बेला चाहिँ जुन उसले चाहिँ एउटा खालको चाहिँ चिन्तन गर्छ त्यसले चाहिँ उसको जीवनमा ठुलो चाहिँ परिवर्तन ल्याउँछ भन्ने चाहिँ भनाइहरू छन्। त्यस कारणले पनि यो चाहिँ अब मैले गरेको चाहिँ कथा होइन, मैले बनाएको कथा चाहिँ होइन, यसको चाहिँ वास्तवमा जुन चाहिँ ब्रिटिसहरू छन् यो माछा चाहिँ उनीहरू चाहिँ असाध्यै मरिमेट्ने खालको चाहिँ यिनको चाहिँ अन्तरङ्ग सम्बन्ध छ ब्रिटिसहरूसँग। यिनीहरूले चाहिँ शासन गर्नलाई चाहिँ जुन जुन देशमा प्रवेश गर्यो, इन्डिया, पाकिस्तान, श्रीलङ्का, उनका चाहिँ कोलोनी नै थियो, यी सबै देशमा त्यहाँ सम्भावना अत्यन्त न्यून हुँदाहुँदै पनि त्यो माछालाई चाहिँ यिनले त्यहाँ इन्ट्रोड्युस गराए, त्यहाँ लिएर गयो, ताकि एउटा चाहिँ त्यसको पछाडिको जुन दर्शन छ, जुन फिलोसफी छ कि एउटा क्वालिटी टाइम थाकेको चाहिँ जब एउटा चाहिँ कुनै मान्छे चाहिँ दिनभरि परिश्रम गरेर या चाहिँ दिनभरि चाहिँ मानसिक कुनै चाहिँ छलफल गरेर चाहिँ थकान हुन्छ, त्यो बेला चाहिँ फेरि नयाँ उसमा चाहिँ इनर्जी भर्नको लागि, ऊर्जा प्राप्त गर्नको लागि उनले चाहिँ मत्स्य विनोद गर्ने भन्ने चाहिँ उसको चाहिँ फिलोसफी हो। त्यस कारणले उसले चाहिँ जस्तै कि हजुर यहाँ पाउनुहुन्छ काश्मीर भयो होइन, काश्मीर त हुने ठाउँ नै भयो, मद्रास होइन, मद्रासको उटकमण्ड त्यो एरियाको, तमिलनाडुको उटकमण्ड त्यो चाहिँ अग्लो हिमाल थियो त्यहाँ, श्रीलङ्का हामीले हेर्दा त एकदम चाहिँ तातो देश हो त्यो त, तर त्यहाँ पनि एउटा चाहिँ चिसो चाहिँ ठाउँ रहेछ, नुवारायलिया भन्ने ठाउँ रहेछ, त्यहाँनिर पनि चाहिँ हटन, त्यहाँ त उनीहरूले चाहिँ इन्टरनलाइज त्यहीँनिर चाहिँ स्थापित भइसकेको चाहिँ पपुलेसन पनि छ, म त्यसमा पनि काम गरेर चाहिँ फर्केँ, अनि चाहिँ त्यो उनले चाहिँ त्यो बेला चाहिँ किन ल्याएको रहेछ भनेर चाहिँ हिस्ट्री चाहिँ खेलाउँदै जाँदा यी चाहिँ एक प्रकारको चाहिँ यो मत्स्य विनोदमा लाग्दाखेरि नयाँ स्फूर्ति, नयाँ ऊर्जा, नयाँ सोचहरू आउने भएको हुनाले तिनले चाहिँ त्यो व्यवसायलाई चाहिँ पनि टेवा दिनलाई चाहिँ रेनबो ट्राउट हुने त्यो पक्ष अहिले नेपालमा उजागर हुन बाँकी छ। म जति पनि यहाँ चाहिँ यो इन्टरप्रेन्योरहरू हुन्छ, उद्यमी साथीहरू हुन्छ रेनबो ट्राउटसँग लागेको, र चाहिँ साथै जनप्रतिनिधि जो चाहिँ उच्च हिमाली क्षेत्रमा पनि त्यहाँको गरिबी निवारण र चाहिँ त्यहाँको आय स्रोत बढाउने र चाहिँ त्यहाँ रोजगारी सिर्जना गर्ने कार्यमा लागिराख्नु भएको छ, उहाँलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु यो विषयबारे चाहिँ स्वस्न हुन भनिकन।
1: त्यसो निकै महत्वपूर्ण विषय, अहिले बजार बृहत्तर बन्दैछ, यहाँले भन्दै गर्दा अझै उद्यमीहरू थपिँदै हुनुहुन्छ र यो यसको आकर्षण बढेको छ स्वादको हिसाबले अथवा पौष्टिकताको हिसाबले पनि निपुण रहेको रेनबो ट्राउटको चर्चा देशैभरि छ। यो अर्थमा अलिकति हामीले सामान्य रूपमा लाग्ने जस्तो उत्पादन पनि यसको उत्पादकत्व बढी पनि छ, छिटो पनि बढ्छ, यद्यपि अलिकति बजारमा चाहिँ अलिक महँगै देखिन्छ कि रहेछ, यो चाहिँ कारण चाहिँ के रहेछ? यो सुरुवातमा चाहिँ महँगो हुने स्वाभाविक पनि हो, अहिले त व्यावसायिक रूपमा ठूला ठूला फार्महरू प्लान्टहरू अगाडि बढी पनि सकेका छन्, अलिकति यो महँगो भएको कारणले चाहिँ सबै उपभोक्तालाई लक्षित गराउन सकिया छैन कि जस्तो पनि लाग्छ।
0: हो, अहिले चाहिँ यो जति पनि कस्ट यसको चाहिँ उपभोक्ताले तिरिरहेको चाहिँ छ, वास्तवमा चाहिँ धेरैभन्दा धेरै चाहिँ यो यसलाई चाहिँ अब सायद इकोनोमिक टर्ममा यसलाई अपर्च्युनिटी कस्ट भन्छौँ, क्या हो यो अवसरको कस्ट, अवसरको लाभ चाहिँ त्यस्तो खालको लाभांश प्राप्त गरिरहेको चाहिँ अवस्था हो। यतिको चाहिँ धेरै महँगो पनि पर्दैन, यो हाम्रा धेरै चाहिँ व्यवसायीले पनि यो कुरा महसुस गरिसक्नु भएको चाहिँ छ कि ट्राउट उत्पादनको लागि एक किलोलाई चाहिँ अब यो 1500-1600 रुपियाँ तिर्नुपर्ने आवश्यकता चाहिँ होइन, चाहिँ यसको चाहिँ अब राम्रोसँग चाहिँ यसले यसमा चाहिँ सम्पूर्ण पक्षको यसमा विचार गर्न सकियो भने, विशेष गरी दाना चाहिँ सकियो भने चाहिँ यो माछालाई चाहिँ एक किलो उत्पादन गर्न चाहिँ त्यही 600-700 रुपियाँ भन्दा बढी पर्दैन भन्ने चाहिँ साथीहरूले चाहिँ यो आफैले पनि जति पनि ट्राउट व्यवसायीहरू छन् अधिकतरले चाहिँ यो कुरा महसुस गर्नु गरिसक्नु भएको चाहिँ छ र उहाँले प्रयास पनि गरिरहेको चाहिँ देखिन्छ। अलिकति यसलाई चाहिँ प्राइसलाई चाहिँ डाउन गर्नु पाए सम्पूर्ण चाहिँ नेपालीलाई चाहिँ यो चिसो भेगमा हुने माछाको चाहिँ यसको चाहिँ स्वाद चाहिँ चखाउनु पाए हुन्थ्यो भन्ने चाहिँ चाहना भएको साथीहरू थुप्रै छन्। आगामी दिनमा निश्चित रूपमा यसैको चाहिँ जुन चाहिँ यो दाना, विशेष गरी दानाको चाहिँ यसको प्राइसलाई कन्ट्रोल गरेर यसलाई चाहिँ सहज रूपमा सबै किसानलाई चाहिँ उपलब्ध गराउन सकेको खण्डमा जहाँसम्म लाग्छ यसको टेस्ट, यसको स्वाद चाहिँ सम्पूर्ण नेपालीले सस्तोमै चाहिँ लिन सक्ने चाहिँ अवस्था सिर्जना हुन्छ जस्तो मलाई लाग्छ। अझै पनि पुरै चाहिँ एक प्रकारले चाहिँ यो नेपालकै सम्पूर्ण ठाउँमा रेनबो ट्राउटको मूल्य स्थिर भएर एक नासकै मूल्य भइजाने अवस्था चाहिँ अलिकति अझै भइसकेको चाहिँ छैन कि, यसलाई अझै कुर्नुपर्छ कि, र चाहिँ सरकारी तौरबाट र चाहिँ व्यवस्था व्यावसायिक हिसाबले पनि व्यवसाय साथीहरू जो यसमा साथीहरू चाहिँ संलग्न हुनुहुन्छ यो सम्पूर्णको चाहिँ प्रयासबाट यसलाई चाहिँ तल झार्नुपर्ने आवश्यकता हुन्छ र चाहिँ तल झारिदियो भने सम्पूर्ण देशवासीले मात्रै होइन यसको चाहिँ स्वादको चाहिँ यसको स्वाद चाख्नु पाउने यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् हामी यो सम्पूर्ण उपभोक्ताले यो देशभरि नै यसको चाहिँ कन्जम्पसन हुन्छ भन्ने एउटा मार्केटको चाहिँ तपाईँ जति उत्पादन गर्नुहोस् देशमा खपत हुन्छ भन्ने एउटा आश्वासन पाउनु हो जो कि कृषि क्षेत्रमा लगानीकर्तालाई चाहिँ ठुलो एउटा चाहिँ आड हो ठुलो एउटा चाहिँ टेवा हो एउटा चाहिँ ठुलो एउटा चाहिँ उसलाई चाहिँ आत्मविश्वास जगाउने खालको वातावरण हो जो कि नितान्त जरुरी हुन्छ कृषिलाई चाहिँ प्रस्फुटन गराउन हो भने होइन नेपाल अहिलेसम्म नेपालको कृषि किन चाहिँ ओह्रालो लागिरहेको चाहिँ छ भन्दाखेरि मार्केटको विषयले भन्छौँ जहिले पनि त यसको मतलब यो हो कि हजुरले जति उत्पादन गर्नुहोस् देशभित्र नै कन्ज्युम हुन्छ भन्ने ग्यारेन्टी पाउनु त्यो व्यवसायलाई आफू पनि खुद व्यापारी व्यवसायी पनि आफै पनि चाहिँ आत्मविश्वासको साथ लगानी गर्न सक्ने वातावरण हुनु हो एक दोस्रो नम्बर देखिसक्यौं जबसम्म देशमा विदेशी मुद्रा नआउने रहेछ अथवा चाहिँ डलर नआउने रहेछ देशको अर्थव्यवस्था चाहिँ चरमनाउँदै रहेछ भन्ने खालको कुरा अहिले चाहिँ हालको अहिलेको चाहिँ दुई चार दिनको जुन चाहिँ दुई चार महिनाको जुन चाहिँ यहाँ देशमा चाहिँ अर्थव्यवस्थामा एक प्रकारको चाहिँ हलचल मचिएको छ त्यसले पनि देखाइरहेको चाहिँ छ त्यस हिसाबले हजुरले जबसम्म कृषि उपजलाई अब विदेशबाट पनि विदेशी मुद्रा आर्जन गर्ने एउटा साधन बनाउनु पर्ने देशको अर्थ हाम्रो चाहिँ आर्थिक व्यवस्थालाई दिगो बनाउनलाई त्यो नभई नहुने रहेछ सायद हुन सक्छ त्यस्तो खालको चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ अब त्यसको चाहिँ इनपुटहरूलाई दानाहरूलाई सस्तो बनाएर सस्तो मूल्यमा उत्पादन गरिदिनु सक्नुभयो भने हजुरको माछा इन्डियामा दिल्लीमा कलकत्तामा सिङ्गापुरमा होइन अरब कन्ट्रिजमा जानु न चिपेर छ तर अहिले पनि एउटा ठुलो कन्स्टेन्ट भनेको यसको मूल्यै हो अझै पनि अन्तर्राष्ट्रिय बजारमा हेरिकन पनि हाम्रो जुन रेनबो ट्राउटको माछाको चाहिँ मूल्य छ यो कम होइन उस अझै सायद महँगो हो कि भन्ने खालको चाहिँ अवस्था भएको हुनाले यसलाई सस्तो गराउन सकेको खण्डमा हाम्रो हिमालको भेगमा रहेका यी असङ्ख्यौँ नदीबाट चाहिँ बगेर आएको जति पनि चिसो पानी छ यसलाई चाहिँ सायद एउटा ठुलो इन्डस्ट्रिजको रूपमा पनि परिणत गर्न सक्ने चाहिँ सम्भावना उत्तिकै चाहिँ बलियो छ
1: उत्पादन बढी भयो भने हामीले हिमाली क्षेत्रको माछा भनेर ब्रान्डिङ गरेर बेच्न सक्ने देखिन्छ
0: अहिले चाहिँ आवश्यकतै त्यही हो हजुरले चाहिँ जबसम्म यस्तो खालको अन्तर्राष्ट्रिय बजारमा जसको खुद भिन्दै खालको पहिचान हुन्छ भिन्दै खालको चाहिँ एउटा ट्रेडमार्क हुन्छ एउटा भिन्दै खालको ब्रान्ड हुन्छ त्यो चिजको आवश्यकता हो हाम्रो नेपाली कृषिलाई चाहिँ जोगाइराख्नको लागि रेनबो ट्राउट स्वच्छ हिमालयबाट बगेको कञ्चन पानीबाट चाहिँ उत्पादन भएको माछा भन्ने एउटा आफैमा चाहिँ एउटा ब्रान्ड हो त्यसले चाहिँ एउटा ठुलो चाहिँ अत्यन्त चाहिँ रमणीय वातावरण अत्यन्त चाहिँ प्रदूषण रहित वातावरणबाट उत्पादन भएको सामग्री हो भन्ने पहिचान यसले लिन सकेको खण्डमा त्यसैको पनि अन्तर्राष्ट्रिय मूल्य निकै धेरै एउटा रिवार्डको रूपमा चाहिँ नेपाली किसानले पाउन सक्ने चाहिँ सम्भावना देखिन्छ
1: जस्तो डाक्टर साहबले भन्नुभएको छ सुरुवातमा केही लट असफल भएर सफल भयो त्यस्तो लटमा र अहिले निरन्तर रूपमा वृहत्तर रूपमा फैलिराखेको छ यहाँले भन्दै गर्दा चाहिँ टेक्निकल रूपमा अरू केही समस्याहरू आउँछन् कि अथवा उत्पादनको लागि कतिको झन्झटिलो छ
0: टेक्निकल रूपमा अब यतिका दिन भयो मैले चाहिँ त्यो जाइकाको प्रोजेक्ट गरेको तकरिबन 15 वर्ष गयो अनि रेनबो ट्राउट माछा भित्रिएको करिब करिब 30 वर्ष जति भयो क्या हो यसले के सन्देश दिन्छ भने सायद अब जस्तै खालको विपरीत परिस्थिति भए पनि रेनबो ट्राउट नेपालबाट हट्दैन भन्ने खालको मेसेज होला एउटा त्यस्तो अनुमान गर्छु अनि यसको चाहिँ जुन चाहिँ प्राविधिक रूपमा अहिले देखा परेको चाहिँ समस्या खासै चाहिँ भोलि पर्सि यसको चाहिँ वंशानुगत जुन यसको जिन्सहरू छ जुन यसको चाहिँ माउहरू छ त्यसलाई चाहिँ गलत तरिकाले त्यसको चाहिँ अब त्यसलाई त्यसको विज्ञानलाई बुझेन भने समस्या केही हुन सक्छ
1: जस्तो हामी अन्तिम खण्डमा आइसकेका छौँ अब अरू विषय अरू माछाका जातहरूको सम्भाव्यताका कुराहरू र बजारका कुराहरू हामी गर्न भ्याएनौँ समय सकिसकेका छौँ अन्तिम खण्डमा केही सन्देश दिन चाहनुहुन्छ आम किसान वर्गलाई र जसले रेनबो ट्राउटसँग नजिक भएर बुझ्न चाहनुहुन्छ उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ
0: अब यही हो अब चाहिँ असीमजीलाई चाहिँ सर्वप्रथम त धन्यवाद मलाई आज चाहिँ हजुरको स्टुडियोमा बोलाउनु भयो र चाहिँ आज यो चाहिँ यो किसानलाई चाहिँ रेनबो ट्राउट सम्बन्धी जानकारी प्रदान गर्ने एउटा अवसर दिनुभयो, यसको लागि धेरै आभार प्रकट गर्छ।
1: हामी यहाँप्रति आभारी छौँ, यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार,
0: हस्, धन्यवाद।
1: हजुर, हामीले आज कतिलाई विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो डाक्टर टेकबहादुर गुरुङ हुनुहुन्थ्यो, उहाँ चाहिँ वरिष्ठ मत्स्य विज्ञ हुनुहुन्थ्यो भने कृषि अनुसन्धान परिषद नार्कमा चाहिँ पूर्व कार्यकारी निर्देशकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो र अहिले अवकाश प्राप्त पत्रको समयमा समेत विभिन्न खालका अवेरनेसहरूमा संलग्न हुनुहुन्छ, विभिन्न कलेजहरूमा समेत कृषि विषयमा यो मत्स्य विषयमा चाहिँ पढाउने काममा पनि सरेको हुनुहुन्छ र बेला बेला चाहिँ आवश्यक परिखण्डमा हामी सबैलाई अवेरनेस समेत गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। उहाँप्रति हामी आभार पनि छौँ र आजको समय सकिसकेको छ। यहाँहरूका समस्या, जिज्ञासा, गुनासा र आजको विषयमा गरिएका कुराकानीमा कुनै पनि अन्यल रहे, कन्फ्युजन रहे र हाम्रो अतिथिसम्म यहाँहरूलाई पुग्नको लागि माध्यम आवश्यक पर्यो भने यहाँहरूले सिधै 98510 97192 सम्पर्क गर्न सक्नुहुन्छ र हामीले कुनै पनि समस्या, जिज्ञासा, गुनासा र अन्यलहरूलाई हामी निशुल्क रूपमा तीव्र गतिमा हामी सम्बन्धित विज्ञ सम्बन्धित निकाय मार्फत चाहिँ समाधान खोज्ने प्रयासमा पनि हामी पक्कै पनि जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोड रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
5: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
5: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
5: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप
6: हजुरको रेडियो

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाग्नु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
5: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
6: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
5: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
6: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप
0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
0: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
0: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
0: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: अहिले साँझको 6 बजे
9: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि हालसम्म बेपत्ता 1252 जनाको शव फेला। सरकारले रसुवा भटेकोशी बाढ़ीमा मृत्यु भएकाहरूको सम्झनामा यही भदौ 22 गते राष्ट्रिय शोक मनाउने। भटेकोशी बाढ़ी पीड़ितका लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्दै। रामेछाप नगरपालिकामा 36 मेगावटको जलविद्युत आयोजना बन्दै। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एल निनोको चेतावनी। र श्रीलंका आयोजकबाट हटेपछि पहिलो महिला च्याम्पियन्स ट्रफी भारतमा हुने।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि हालसम्म बेपत्ता 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको तथ्याङ्क अनुसार बाढ़ीमा परि बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको जनाइएको छ। बाढ़ी पहिरोमा परि सबैभन्दा बढ़ी चितवनमा 355 वटा शव फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै गरी रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 208 जनाको शव फेला परेको छ। फेला परेका मध्ये 95 शव शनाखत भएर परिवारजनले बुझेका छन्। बाढ़ीमा परेर 5,135 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4,216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11,993 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 21,402 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले रसुवा भुटेपछि बाढ़ीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले बाढ़ीको 13 दिन अर्थात भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। राष्ट्रिय शोकको घोषणासहित सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। शोकमा सरकारी कार्यालय तथा विदेश स्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै सरकारले जेएनजी आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने निर्णय पनि गरेको छ। जेएनजी आन्दोलनको क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने निर्णय भएको छ। आजको मन्त्री परिषदको बैठकले भदौ 23 गतेलाई जेएनजी शहीद दिवसको रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ। सरकारले रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले रसुवा बाढ़ीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीहरूलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। साथै उद्धारको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीहरूलाई निशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार उद्धार एवं खोजको क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10,00,000 राहत उपलब्ध गराउने निर्णय भएको छ। सरकारले रसुवाको भुटेकोशी बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यावसायिक पुनर्स्थापना योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतको सहुलियत उपलब्ध गराउने निर्णय पनि गरेको छ। यस्तै सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढ़ुवा गरेको छ। बिहिबारको मन्त्री परिषद बैठकले भट्टलाई बढ़ुवा गर्दै पछि प्रदेशको मुख्य सचिवको रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि रामेछाप नगरपालिकाले 40,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 10 गते भुटेकोशीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरिएको छ। भुटेकोशी बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। नगरपालिकाले विपदको समयमा आवश्यक साथ सहयोग समन्वय र सहकार्य गर्न सबैको दायित्व भएको भन्दै जनप्रतिनिधिहरूको सेवा सुविधाबाट 10 दिन बराबरको पारिश्रमिक नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको तर्फबाट संघीय सरकारले निर्णय गरे बमोजिमको रकम र नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट गरी कुल 40,00,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाइएको छ। नगर प्रमुख लवश्री नेउपानेद्वारा जारी विज्ञप्तिमा बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा संवेदना व्यक्त गरिएको छ। साथै बाढ़ीमा पनि विपदा भएका नागरिकहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। नगरपालिकाले विपदको कठिन परिस्थितिमा राज्यका सम्पूर्ण संयन्त्र सामाजिक संघ संस्था तथा नागरिक समाजलाई उच्चतम समन्वयका साथ उद्धार राहत तथा सहयोगका कार्यमा जुट्न समेत अपील गरेको छ। रामेछापको लिखु खोलामा 36 मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उज्यालो इनर्जी सोल्युशन प्रणालीले प्रस्ताव गरेको उक्त आयोजना रामेछाप नगरपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिका क्षेत्रलाई समेत समेटेर निर्माण गरिने भएको छ। प्रस्तावित आयोजना पेकिङ रन अफ रिभर पीआरओआर प्रकृतिको हुनेछ। आयोजनाले दैनिक करिब 3 घण्टा पिकिङ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको जडित क्षमता 36 मेगावाट रहेको छ भने सुक्खा मौसमको पिक ऊर्जा 18.87 गिगावाट आवर र बर्खायामको ऊर्जा 151.63 गिगावाट आवर रहेको छ। कुल वार्षिक ऊर्जा उत्पादन क्षमता भने 218.09 गिगावट आवर रहेको छ। आयोजनाको इन्टेक क्षेत्र ओखलढुङ्गाको लिखु गाउँपालिका दुई घिर्लिङ तथा रामेछाप नगरपालिका तीन क्षेत्रमा रहने प्रस्ताव गरिएको छ। विद्युत गृह भने रामेछाप नगरपालिका पाँच हाडीटार क्षेत्रमा निर्माण गरिने जनाइएको छ। आयोजना निर्माणको लागि करिब 7,43,50,00,000 रूपियाँ लागतको अनुमान गरिएको छ। आयोजना निर्माण सम्पन्न गर्न 4 वर्ष लाग्ने प्रस्तावित विवरणमा उल्लेख छ। आयोजनाको हेडबक्स रामेछाप नगरपालिका तीन र ओखलढुङ्गाको लिखु गाउँपालिका दुई क्षेत्रमा तथा एप्रोच टनेल रामेछाप नगरपालिका तीनमा निर्माण गर्ने प्रस्ताव गरिएको छ। उज्यालो इनर्जी सोल्युसन प्रालीले प्रस्ताव गरेको यस आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनवाई हिजो रामेछाप नगरपालिकाको सभाहालमा सम्पन्न भएको छ। रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनुका साथै रामेछापको जलविद्युत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
13: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए
11: पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङमा यात्रुवाहक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छन्। आज दिउँसो काठमाडौँबाट रामेछापको रामपुर हिँडेको 8751 नम्बरको यात्रुवाहक बसको ढोकाबाट खस्दा यात्रु सविता खड्का घाइते हुनुभएको हो। रामेछाप नगरपालिकाको वडा नम्बर 9 स्थित भीमेश्वर आदिमा अध्यापनरत शिक्षिका खड्का घाइते भएपछि तत्काल उद्धार गरेर रामेछाप अस्पताल उपचारको लागि ल्याइएको र उहाँको अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अनुहारमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएको छ। सिन्धुलीमा जग्गाको सकल नक्सा ब्लू प्रिन्ट र डिजिटलाइज ट्रेस नक्सा बीच क्षेत्रफल फरक देखिने समस्या देखिएको भन्दै सेवाग्राहीले सम्बन्धित निकायसँग उचित संशोधनको माग गरेका छन्। नाविकारले सिन्धुलीबाट कम्प्युटर प्रणाली मार्फत प्रिन्ट गरिएको नक्सामा सकल नक्साको तुलनामा बढ़ी क्षेत्रफल देखिएको भन्दै केही जग्गा धनीले गुनासो गरेका छन्। सदरमुकामभित्रकै जग्गामा व्यापक समस्या देखिएको छ। विशेष गरी पुरानो नक्सामा उल्लेख भएको क्षेत्रफल र हाल डिजिटल प्रणालीबाट निकालिएको नक्सामा देखिने क्षेत्रफलबीच अन्तर देखिएपछि जग्गाको वास्तविक सीमा र स्वामित्व कुन अभिलेखको आधारमा कायम हुने भन्ने प्रश्न उठेको छ। सेवाग्राहीका अनुसार एउटै कित्ता नम्बरको जग्गामा सकल नक्सा, डिजिटल नक्सा र फिल्डको अवस्था बीच समेत फरक देखिन थालेको छ। कतिपय अवस्थामा 2 मिटर भन्दा बढ़ी क्षेत्रफल फरक देखिएको दावी गरिएको छ। यस्तो अन्तर सानो प्राविधिक त्रुटि मात्रै भए पनि जग्गाको मूल्य उच्च हुने भएकोले त्यसले भविष्यमा सीमा विवाद, किताकाट, नामसारी तथा किनबेजमा जटिलता निम्त्याउन सक्ने देखिन्छ। सुनको भाव आज 7,600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8,800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको सुनको भाव आज बढ़ेर 4,712 चाँदीको भाव आज बढ़ेर 4,725 रूपियाँमा कारोबार भइरहेको बताइएको छ। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठनले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 76 वर्षकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एलनिनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ। कतिपय क्षेत्रलाई खरिडीको चपेटामा पार्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिको कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा एलनिनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाइएको छ। छवटा टोलीको सहभागिता रहने पहिलो महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट भारतमा सरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले प्रतियोगिताको नयाँ आयोजकको रूपमा भारतको नाम पक्का

भएको छ। महिला च्याम्पियन्स ट्रफी शुरूमा श्रीलंकामा आयोजना गर्ने तय भएको थियो। टी ट्वेन्टी फर्मेटको यो प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी 14 देखि 28 सम्म मुम्बई र वडोदराको रंगशालामा संचालन हुनेछ। आफ्नो क्रिकेट बोर्डमा सरकारी हस्तक्षेपको कारण आयोजनाको अधिकार गुमाए पनि श्रीलंका यस प्रतियोगिताको हिस्सा रहनेछ। छनौटको लागि तोकिएको अन्तिम मिति गएको जुलाई 6 टी ट्वेन्टी वरियताको शीर्ष 6 भित्र रहेर भारत, श्रीलंका, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिकाले प्रतियोगिता खेल्नेछन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच राउण्ड रोबिन लीगको आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष 2 टोली फाइनलमा पुग्नेछन्। श्रीलंका क्रिकेट अहिले ट्रान्सफर्मेशन कमिटी अर्थात रूपान्तरण समिति नामक अन्तरिम प्रशासनको मातहतमा छ। आईसीसीले राजनैतिक रूपमा नियुक्त प्रशासनहरूलाई मान्यता दिँदैन। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परिहालसम्म बेपत्ता 1252 जनाको शव फेला। सरकारले रसुवा भोटे कोशी बाढ़ीमा मृत्यु भएकाहरूको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने। भोटे कोशी बाढ़ी पीड़ितका लागि रामेसाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने। रामेसाप नगरपालिकामा 36 मेगावटको जलविद्युत आयोजना बन्दै। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एल निनोको चेतावनी। र श्रीलंका आयोजकबाट हटेपछि पहिलो महिला च्याम्पियन्स ट्रफी भारतमा हुने। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंसे
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवाँ लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57
3: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
5: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
5: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
6: ग
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
5: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
5: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
5: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: मन्थरी नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर। नमस्कार, रामेछापको मन्थरी नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थरीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थरी नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रारीले तयार पारेको कार्यक्रम हाम्रो मन्थरी रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफरी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो पड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थरी नगरपालिका अगाडि छ। शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र संचालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 153 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थरी नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको मन्थरी नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा यही भदौ 11 गते मन्थरी नगरपालिकाले मनाएको प्रथम वार्षिक उत्सव समारोहमा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थरी नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ मन्थरी नगरपालिकाका पशु सेवा उपशाखाका सहायक पशु विकास अधिकृत मुकुन्द कुमार खड्का।
1: मन्थरी नगरपालिका पश्चिम शाखाबाट सञ्चालन भएका गत आर्थिक वर्षमा चाहिँ भएका कार्यक्रमहरू चाहिँ खास गरी हामीले दूध उत्पादनमा अनुदान चाहिँ कृषकहरूलाई चाहिँ वितरण गरेका छौँ, जुन चाहिँ 256 जना कृषकहरूलाई चाहिँ हामीले 30,52,952 रुपियाँ चाहिँ हामीले 208 जना कृषकहरूकै बैंक खाताहरूमा चाहिँ भुक्तानी गरेका छौँ। त्यो रकम भनेको चाहिँ कृषकहरूले दूध डेयरीहरूमा चाहिँ दूध बिक्री गरेको तथ्याङ्कको आधारमा चाहिँ 2 रुपियाँ 50 पैसा प्रति लिटर दरले नगरपालिकाले उपलब्ध गराउँदै आएको चाहिँ रकम चाहिँ 30,52,952 रुपियाँ चाहिँ 208 जना कृषकहरूको लगाएको छ। र हामीले चाहिँ गत आर्थिक वर्षमा चाहिँ झन्डै 33,000 पशुहरूमा चाहिँ गाई भैँसीमा लाग्ने खोरेत विरुद्धको रोग विरुद्धको खोप र बाख्राहरूमा लाग्ने पिपिआर विरोधको रूप खोप चाहिँ हामीले चाहिँ सबै वाडामा 14 वाडाहरूमा चाहिँ हामीले निशुल्क रूपमा चाहिँ कृषकको घर गोठमै गरेर यो खोप सेवा प्रवाह गरेका छौँ। र हामीसँग पशु सेवा शाखा मन्थरी नगरपालिका पशु सेवा शाखा र 7 वटा सेवा केन्द्रहरू हामीले चाहिँ वार्ड स्तरमा हाम्रा पशुपालक कृषकहरूलाई वार्ड स्तरबाटै सेवा प्रवाह होस् भन्ने हेतुले 2 वाडा हेर्ने गरी 1 जना प्राविधिक, 7 जनाको चाहिँ प्राविधिकहरू र 7 वटा सेवा केन्द्र सञ्चालन गरेका छन्। उत्तर सेवा केन्द्रहरूबाट चाहिँ हामीले कृषकहरूलाई पर्ने साधारण चाहिँ परजीवी सम्बन्धीको चाहिँ रोकथाम र प्राथमिक उपचारका चाहिँ औषधिको व्यवस्थापन गरेर चाहिँ त्यहाँबाट चाहिँ सेवा प्रवाह भइरहेको छ। यस वर्ष हामीले खास गरी यस वर्ष चाहिँ हाम्रो यसै दूध उत्पादनमा अनुदानलाई हामीले निरन्तरता दिएको छौँ। प्रति लिटर 2 रुपियाँ 50 पैसाको दरले दिने गरी चाहिँ हामीले चाहिँ करिब 32-33 लाख रुपियाँ विनियोजन गरिएको छ भनेदेखि चाहिँ हामीले औषधि व्यवस्थापन लगायतका कुराहरूलाई पनि हामीले यसैमा जोडेका छौँ। संघीय सरकारबाट प्राप्त भएका महामारी रोग नियन्त्रण अभियान अन्तर्गत चाहिँ हामीले अब खास गरी वर्षायाममा पशुपन्छी पालक कृषकहरूलाई चाहिँ खास गरी 2082 81 चाहिँ यो अफ्रिकन मुलुकमा देखिएको चाहिँ लम्की स्किन डिजिज चाहिँ हाम्रो भयावह रूपमा चाहिँ देशव्यापी रूपमा फैलिएको थियो। मन्थली नगरपालिकाका कृषकहरूले पनि यो रोगबाट चाहिँ आफ्ना चाहिँ पशु पन्छीहरू धेरै चाहिँ नोक्सान बिहोर्नु परेको, दुध उत्पादनमा एकदम उत्पादन घटेको हुँदाखेरि हामीले यो गत आर्थिक वर्षमा नि फाटाफुट्टा रूपमा चाहिँ खोप नलगाएको पशुहरूमा चाहिँ साना उमेरका बाछा बाछीहरूमा चाहिँ रोग देखा परेको थियो भने यो वर्षमा पनि यो साउनको सुरु हप्तादेखि चाहिँ फाटाफुट्टा रूपमा चाहिँ यो लम्की स्किन रोग चाहिँ देखा परेको छ। पशुपालक कृषकहरूले नआतिनु हुन अनुरोध गर्छु। यो रोग चाहिँ खास गरी चाहिँ भाइरसबाट लाग्ने र भाइरसबाट लाग्ने क्याप्रो पक्स भाइरसको कारणले लाग्ने र यो रोग लागेमा चाहिँ अत्यधिक ज्वरो आउने, त्यस पछाडि गएर चाहिँ शरीरका विभिन्न छालामा चाहिँ डाबरहरू देखिने, ती घाँसको कुँडोहरू नखाने, ती डाबरहरू पछि गएर फुटेर चाहिँ घाउको संक्रमण हुने सम्भावना देखिएको छ। यस्ता रोग लागेको खण्डमा चाहिँ त्यस्ता पशुधनीहरूले चाहिँ नजिक रहेको पशुसेवा केन्द्रहरू वडा कार्यालयमा हुनुहुन्छ, हाम्रो साथीहरू सम्पर्क गरेर त्यहाँबाट चाहिँ हामीले प्राथमिक उपचार गर्न सक्ने, रोग देखा पर्नु भन्दा अगाडि नै हामीले खोप लगाएर चाहिँ रोकथाम गर्नु पर्थ्यो। हामीसँग चाहिँ अहिले तत्काल अवस्थामा चाहिँ प्रदेश स्तरको कार्यालय पशु सेवा कार्यालय सिन्धुलीले चाहिँ सिन्धुली र रामेछाप कार्यक्षेत्र दुईटा जिल्ला हेर्ने थियो र यो आर्थिक वर्षबाट चाहिँ हाम्रो कृषि पशुपन्छी विकास कार्यालय भनेर कृषि र पशुको चाहिँ एउटै कार्यालय स्थापना प्रदेश स्तरको भएको र हामीसँग चाहिँ खोप किन्ने पर्याप्त बजेट नभएको हुनाले हामीलाई अहिले चाहिँ रोग देखा परेपछि त्यो रोगको विरुद्ध खोप लगाउँदाखेरि झन् रोगले महामारी रूप फैलिन सक्ने हुँदाखेरि चाहिँ हामीले खोप लगाउने भन्दा पनि रोग देखा परिसकेका पशुहरूलाई चाहिँ ज्वरो घटाउने खालका, त्यस पछाडि घाउ फुट्यो भने त्यसलाई चाहिँ किरा झिङ्गा बसेर किरा पार्न नदिने खालका हिमेक्स मलमहरू पोटासहरूले सफा गर्ने र पशु वस्तुहरूलाई कमजोरी अवस्थामा चाहिँ अलिकति चाहिँ आहार विशेष गरी आहार चाहिँ बढी दिने, तिनीहरूलाई चाहिँ भिटामिन्स मिनरल्सहरूको चाहिँ सप्लाई गर्दाखेरि यो रोग चाहिँ 15 दिनदेखि 20 दिनसम्म चाहिँ पशुहरूलाई चाहिँ सताउँछ। खास गरी गत वर्ष खोप लगाइसकेका ठूला पशुहरूमा यो रोग देखिएको छैन, उन्नत जातका जर्सी होलिस्टेन गाईहरूका बाछा बाछीमा जो गत वर्षदेखि चाहिँ यस वर्ष जन्मेका साना कैला बाछा बाछीहरूमा चाहिँ यो रोग देखा परेको छ र सम्पूर्ण कृषकहरूलाई यो रोग देखा पर्दाखेरि चाहिँ नआतिनु हुन अनुरोध गर्छु। तिनीहरूलाई चाहिँ प्राथमिक उपचारका कुराहरू, रोग लागिसकेपछि भाइरसबाट हुने रोग हुँदाखेरि कुनै पनि उपचार सम्भव नहुने तर भाइरस मार्ने औषधिहरू त्यस्तो नभएको हुँदाखेरि भएका कुराहरूलाई ज्वरो घटाउने खालका सिटामलहरू खुवाउने, अलिकति भिटामिनहरू मिनरलहरू बढी दिने, घाउ सफा गरिदिने, यो कुरामा चाहिँ कृषक हाम्रो दाजुभाइहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु र त्यस्तो समस्या पर्यो भने हामीले नजिकका त यहाँहरूलाई आवश्यक पर्ने नजिकका चाहिँ सेवा केन्द्रहरूमा गएर चाहिँ प्राविधिकको सल्लाह बमोजिम चाहिँ उपचार गराउनु हुनुपर्ने गर्छु। यो रोग लाएर एउटा भ्रम फैलिएको पनि छ, दुध खानु हुँदैन भन्ने छ, यो कदापि होइन। यो रोग चाहिँ पशुमा लाग्दैन, दुधबाट चाहिँ यो रोग सर्ने सम्भावना हुँदैन। उपभोक्ताहरूले चाहिँ निर्ढुक्कसँगले चाहिँ आफूले चाहिँ सेवन गर्ने दुधमा चाहिँ राम्रोसँग तता राख्दा खाँदाखेरि यो रोगबाट चाहिँ प्रभावित नहुने सम्भावना हुन्छ र वर्षातको याममा यहाँहरूले चाहिँ यस्ता लम्की स्किन रोग देखा परेको हकमा चाहिँ मैले अहिले नै जानकारी गराइसकेँ, नआतिनु हुनु पनि अनुरोध गर्छु र हाम्रा साथीहरूलाई पनि हामीले अनुरोध गरेका छौँ। त्यस्तो समस्या पर्यो भने हाम्रा कृषक पशुपालक कृषकहरूलाई चाहिँ हामीसँग सरकारी सेवामा रहेका प्राथमिक उपचारमा प्रयोग हुने खालका औषधिहरू जस्तै घाउ सफा गर्न पोटास, घाउ चाहिँ झिङ्गा बस्न नदिनको लागि चाहिँ हिमेक्स लगायत बाहिरी शरीरमा लगाउने चाहिँ वाइन्टमेन्ट मलमहरू लगायत ज्वरो घटाउने खालका सिटामलहरू हामीसँग उपलब्ध भएसम्म चाहिँ निशुल्क पनि उपलब्ध गराइएको छ भनेदेखि यदि नभएको खण्डमा चाहिँ हाम्रा प्राविधिक साथीहरूले सिफारिस गरे बमोजिमका चाहिँ औषधिहरू कृषकहरूले लगेर आफ्ना पशुहरू प्रभावित भएका पशुहरूलाई खुवाउँदा र लगाउँदाखेरि चाहिँ यो रोग 15 दिनदेखि 20 दिनसम्म चाहिँ यो रोग आफै निको हुन्छ र यसको यो रोग लागेमा चाहिँ मृत्युदर 5 देखि 10% हुन्छ भने किसानहरूले चाहिँ खासै आँतिनु पर्दैन। गत वर्ष विगतमा भ्याक्सिन लगाएका पशुहरूमा यो रोग देखेको छैन, ठूला पशुहरूमा यस्तो यो प्रकारको रोग देखेको छैन। खास गरी हाम्रा स्थानीय जातका पशुहरू चाहिँ रोग सहन सक्ने क्षमता भएको हुँदाखेरि त्यस्ता पशुमा देखेको छैन। जर्सी होलिस्टेन उन्नत जातका बाछा बाछीमा मात्र यो रोग देखिएको छ र यो रोग देखिँदैमा यहाँहरू किसानहरूले चाहिँ आँतिनुपर्ने अवस्था चाहिँ हुँदैन। तपाईँहरू नआतिकन नजिकमा राखेर प्राविधिकहरूसँग सरसल्लाह गरेर चाहिँ आफ्ना पशुहरू चाहिँ उपचार गराउन सक्नुहुनेछ।
0: श्रोता, बालबालिकाको अधिकार, सहभागिता, संरक्षण र विकासलाई स्थानीय शासनको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै रामेछापको मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको 1 वर्ष पूरा भएको छ। जिल्लाकै पहिलो, बागमती प्रदेशको 11 र देशभरको 27 बालमैत्री स्थानीय शासनयुक्त पालिकाका रूपमा मन्थरीले हासिल गरेको यो पहिचान स्थानीय सरकार र समुदायको साझा प्रयासको महत्वपूर्ण उपलब्धि हो। बालमैत्री शासनको मान्यता प्राप्त गर्न नगरपालिकाले बालबालिकासँग सम्बन्धित विभिन्न 51 सूचक पूरा गरेको थियो। अहिले यसको एक वर्ष पूरा भएको अवसरमा नगरपालिकाले उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा बालमैत्री अभ्यासलाई अझ प्रभावकारी र दिगो बनाउने लक्ष्य अघि सारेको छ। कार्यक्रम हाम्रो मन्थनीमा अब सुनौ रामेछापको मन्थरी नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा यही भदौ 11 गते मन्थरी नगरपालिकाले मनाएको प्रथम वार्षिक उत्सव समारोहमा केन्द्रित भई हाम्रा सहकर्मी शंकर बरुवालले तयार पार्नु भएको रेडियो सामग्री।
2: रामेछापको मन्थरी नगरपालिका यही भदौ 11 गते बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको एक वर्ष पूरा भएको छ। जिल्लाकै पहिलो बागमती प्रदेशको 11 र देशभरको 27 बालमैत्री स्थानीय शासनयुक्त पालिकाको रूपमा घोषणा भएको मन्थरीले अब भने उक्त उपलब्धिको दिगोपनालाई मुख्य चुनौतीको रूपमा लिएको छ। 14 वडा रहेको मन्थरी नगरपालिकालाई 2082 भदौ 11 गते बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको थियो। 2087 सालसम्म देशभरका सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य अनुसार बागमती प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री कञ्चनजन्दा बादेले मन्थरीलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नुभएको थियो। घोषणाको एक वर्ष पूरा भएको अवसरमा नगरपालिकाले भदौ 11 गते बिहिबार प्रथम वार्षिक उत्सव समारोहको आयोजना गरेको थियो। समारोहमा बालबालिकाले बालमैत्री स्थानीय शासनको महत्व, आफ्नो आवश्यकता र मागबारे धारणा राख्नुका साथै सचेतनामूलक सांस्कृतिक प्रस्तुति दिएका थिए। मन्थरी नगरपालिका नगर स्तरीय बाल सञ्जालका अध्यक्ष पवेन्द्र श्रेष्ठले बालमैत्री स्थानीय शासनयुक्त पालिका कागजमा घोषणा गर्न मात्र नहुने, त्यसको अनुभूति बालबालिकाले व्यवहारमा गर्न पाउनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाको हकहित, अधिकार संरक्षण र समग्र विकासका लागि स्थानीय तहले अझ प्रभावकारी र परिणाममुखी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष श्रेष्ठले विशेष गरी विद्यालयलाई बालमैत्री वातावरणको केन्द्रको रूपमा विकास गर्दै बालबालिकाको आवश्यकता र समस्यालाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विद्यालयको शैक्षिक गुणस्तरदेखि बालबालिकाको सुरक्षा, सहभागी, स्वास्थ्य, मानसिक तथा सामाजिक विकाससम्मका विषयलाई नगरपालिकाले थप ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइरहेको थियो।
3: विशेष गरी आज बालमैत्री स्थानीय शासनयुक्त बनाएर प्रथम वार्षिक समारोह सफल बनाउन आउनुहुने सम्पूर्ण अतिथिगण बालबालिका तथा सम्पूर्णलाई विशेष धन्यवाद दिन चाहन्छु। बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न हाम्रो मन्थरी नगरपालिकाले विक्रम सम्वत 2005 सालको 9 र 10 गते मन्थरीको सभामा सुरुवात गरी अभिमुखीकरण कार्यक्रम गरेको थियो। त्यसपछि 14 वडामा रहेका सम्पूर्ण टोल तथा समयहरू गठन गरेर वडा सञ्जाल गठन गर्यो। वडाबाट प्रत्येक 14 वडामा एक एक प्रतिनिधि भई छानिएर आएर हामीले नगर सञ्जाल गठन गरेको थियो। नगर सञ्जाल गठन गरिसकेपछि विभिन्न बालबालिकाले गर्नुपर्ने काम अथवा विभिन्न नेतृत्वदायी तथा क्षमता विकास कार्यक्रम गर्दै हातमा नगर्दै अभिभावक, नगरपालिका, जनप्रतिनिधि, विद्यार्थी, विशेष गरी बालबालिकाले आफ्नो काम र कर्तव्यलाई जिम्मेवारी वहन गर्दै हामीले विक्रम सम्वत 2082 साल भदौ 11 गते बाल श्रममुक्त, बाल विवाहमुक्त र बाल संरक्षण सुनि शिक्षा भएको नगर घोषणा गर्न नेपालकै 27 र बागमती प्रदेशको 11 र जिल्लाको पहिलो बनाउन हामीले हाम्रो नगर बनाउन सफल भएको थियो। त्यस क्रममा त्यस बालमैत्री स्थानीय शासन नगर घोषणादेखि अहिलेसम्म आइपुग्दा हामीले बालमैत्री केवल एउटा कागज बनाउन मात्र होइन, त्यसलाई हामीले यस उद्देश्यलाई हामीले टेकेर हामीले बाल बालिका सम्बन्धी बाल संरक्षण, बाल विद्यालय निर्माण, शिक्षा, स्वास्थ्य, स्वच्छता, जस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। हामीले प्रत्येक विद्यालय तथा समुदायमा गएर बालबालिकाको समस्या, त्यस समस्यालाई ग्रहण गरेर हामीले त्यस सम्बन्धित निकायलाई हामीले समावेश पुर्याएका छौँ। हामीले बाल बालिका एउटा सहभागिता मात्र नगरेर बालबालिकालाई अर्थपूर्ण सहभागिता तथा कार्यक्रमहरू गरेको छौँ, जसमा बालबालिकाले जनप्रतिनिधिसँग होस् या कुनै पनि कार्यक्रममा समावेश हुँदाखेरि बालबालिकाको समस्या सुनेर बालबालिकाको बालबालिकाले बोलेको कुरा कार्यान्वयन हुने जस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। त्यसका लागि हाम्रो नगर बाल सञ्जाल जस्ता विभिन्नले निकै नै महत्वपूर्ण भूमिका खेलेको हुँदाखेरि उहाँहरूलाई विशेष गरी फेरि धन्यवाद भन्न चाहन्छु। र आज बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा प्रथम वार्षिक समारोहका अध्यक्ष अश्विनी अधिकरण लगायत सम्पूर्णमा हार्दिक सुस्वागतम सुस्वागतम भन्ने मेरो एउटा शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हस् धन्यवाद।
2: मन्थली नगरपालिकाको 2079 पुस 10 गते बसेको 12 नगर सभाबाट नगरलाई बालमैत स्थानीय शासनयुक्त नगर बनाउने निर्णय गरेको थियो। त्यसपछि 2081 जेठ मसन्तभित्र घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको थियो। विभिन्न 51 सूचक पूरा गर्दै नगरपालिकाले गत वर्ष बालमैत स्थानीय शासनयुक्त पालिकाको मान्यता पाएको हो। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बालबालिकालाई नगरको योजना कार्यक्रम तथा निर्णय प्रक्रियामै सहभागी गराउँदै उनीहरूलाई जिम्मेवार कर्तव्यनिष्ठ र सचेत नागरिकको रूपमा विकास गराउँछ नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले बालबालिकाको आवाजलाई सुन्ने र उनीहरूको सहभागितालाई सुनिश्चित गर्ने वातावरण निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो। सबैको सक्रिय सहभागी सहकार्य र प्रतिबद्धताको परिणाम स्वरूप मन्थली बालमैती स्थानीय शासनयुक्त नगर घोषणा हुन सफल भएको बताउँदै नगर प्रमुख श्रेष्ठले यो उपलब्धि घोषणा वा प्रमाणपत्र मात्र सीमित नराखी यसको प्रभाव बालबालिकाको दैनिक जीवनमा देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले बालमैती स्थानीय शासनको उपलब्धिलाई दिगो बनाउँदै हरेक बालबालिकाले आफ्नो अधिकार संरक्षण सहभागिता र विकासको अनुभूति गर्न पाउने वातावरण निर्माण गर्नु सबैको दायित्व रहेको बताउनुभयो।
4: मन्थली नगरपालिकाले एक खालको शिक्षा स्वास्थ्य कृषि पर्यटन स्वरोजगारलाई एउटा आधार मानेर यी कुराहरूलाई विकास गर्नको लागि कुन कुराबाट टेवा पुर्याउँछ भन्ने तपाईँ हामी सबैको एकमुष्ट सल्लाहले शिक्षा क्षेत्रलाई बढी अगाडि लानको लागि के कुरा टेवा पुर्याउनु पर्छ भन्दा बालमैती शासनयुक्त मन्थली नगरपालिका घोषणा भयो भने त्यसभित्र रहेका सबै क्षेत्रको 51 सूचकहरूलाई मजबुत बनाउन सकिन्छ। त्यो 51 सूचकहरू मजबुत गराउन नगरवासी समग्रमा भएका संरचनाहरू सबैको जिम्मेवारी दायित्व पूरा हुन्छ र हामी सबै लाग्नुपर्छ भन्ने कुरामा जोरदारका साथ सबैको साथ सहयोगले हामीले घोषणा गर्यौं। यसमा मुख्यतया चारवटा कुरालाई बालमती शासनयुक्त नगरको जोडेर आएको भन्ने हामीले महसुस गरेका छौं। बाल अधिकार संरक्षण विकास सहभागिता र यी चारवटा कुरामै जोडेर जान्यो भने बाल अधिकार भनेर हामीले भनिराख्दा बोलिराख्दाखेरि बाल बालिकाहरू जन्मदेखि अगाडि बढ्नको लागि अधिकार जन्म दर्तासम्म जोड्न जान सकिन्छ। त्यसभित्र पर्ने कुराहरू तपाईँ हामीले अहिले परिवारबाटै कसरी लिने, परिवार सक्नु भएन भने कोसँग साथ लिने भन्ने कुरामा जोड्दै गयौं। जुन सहभागिताको कुरामा हामी जोडेर जान्छौं, कुनै पनि बैठकमा जाँदाखेरिको कुराहरू, हामीले बोल्ने कुराहरू, शिक्षा लिने कुराहरू, परिवारमा लिने कुराहरू सहभागिता अर्थपूर्ण सहभागिता होस्। हामीले बोलेका कुराहरू हाम्रो पनि कुराहरू त्यसमा सम्मानजनकले त्यो ठाउँमा रहोस् भन्ने हिसाबले जुन कार्य गर्दै हामी अगाडि गरेका छौं। बाल संरक्षणका कुराहरू जन्म लिएपछि हामीले परिपक्व नहुन्जेल संरक्षण पढ्ने कुरामा पनि जोड्न सकिने हो। हामीले खाने कुरामा, बस्ने कुरामा, परिवारले दिने सेवाका कुरा सकेन भने सरकारले गरेको कुरामा पनि कसरी बालबालिका संरक्षण गर्न सकिन्छ, परिवारले सकेन भने सरकारले के गर्न सकिन्छ भन्ने कुरा, जस्तै विकासको कुरामा जोडेर जाने भयो भने बालबालिका जन्म भएपछि उमेरको हिसाबले विकास हुँदै जाँदाखेरिको त्यसको अधिकार पनि त्यसमा जोडेर जान सकिने भयो। त्यसको लागि कुन ठाउँमा को जिम्मेवारी र कसले परिपूर्ति गर्न सकिन्छ भन्ने कुरामा, र विशेष गरी सहभागी, हामी बालबालिका सहभागी भएको ठाउँमा त्यसको सम्पूर्ण कुराहरू, सहभागी मात्र होइन कुन छलफलमा पुग्यौं हामी, हामी सहभागी भएको ठाउँमा हाम्रो कुराहरू उहाँहरूले लिनुभयो कि भएन भन्ने कुरा जोडेर जाँदाखेरि यो मैले तपाईँहरूलाई व्याख्या गरिबस्नुपर्ने छैन होला। झन्डै 2 वर्ष बाल सञ्जालमा बस्नुभयो, बाल सहभागिताको कुरा, विकासको कुरा र आफ्नो सहभागिताको कुरा गर्दाखेरि तपाईँहरूले धेरै कुरा जान्नुभएको छ। तपाईँहरूलाई नै विशेष प्राथमिकता र तपाईँहरूलाई नै विशेष सहभागिताको कुरा किन यसमा जोडियो भन्दा अघि पनि तपाईँहरूले गीतमा पनि केही केही कुराहरू अगाडि सार्नु भएको छ। बालबालिका यो मुलुकको जिम्मेवार मात्र भन्ने हो कि कर्तव्य पालन जिम्मेवारीमा पनि तपाईँहरूले सहभागी गराउने, भोलिको भविष्य मात्र भन्ने हो कि अहिलेदेखि नै त्यसको ठाउँमा निरन्तरता दिने भन्ने, जुन खालको तपाईँहरूले अभिव्यक्ति दिनुभयो त्यसकारण पनि तपाईहरुको यो महत्व छ तपाईहरुले अबको भविष्य कतातर्फ लाने भन्ने कुरामा तपाईहरु अलिकति ध्यान दिनुपर्छ भन्ने पनि मलाई लाग्छ जुन ठाउँमा हामी सहभागिता हुन्छौं त्यो ठाउँमा भएका छलफलका कुराहरु मैले राखेका कुराहरु के हो त्यसको अस्तित्व कहाँ लगेर चाहिँ हामीले पूरा गर्ने भन्ने कुरामा तपाई हामी लाग्न सक्यौं भने यसले अलि उपलब्धि पनि दिन्छ यसको दिगोपना पनि हुन्छ बालमती नगर घोषणा त भयो त्यसको दिगोपनाको लागि के गर्न सकिन्छ कसरी दिगोपना गर्ने भन्ने कुरामा हामी जनप्रतिनिधिहरू पनि छलफल गर्यौं हामीले केही कार्यक्रम पनि अगाडि बढायौं तपाईहरू बाल सञ्जालको प्रतिनिधिले भेलाई गरेर पनि अबको दिगोपनामा के गर्न सकिन्छ भने तपाईहरूको ठाउँमा गर्नुभयो र नगर परिवारले पनि यो कुरामा जोरदार सहभागिता दिँदै अबको दिनमा हामीले के कुरा कमजोरी छ त्यसमा सहभागिताको कुरामा जानुपर्छ भनेर विशेष गरी गुणस्तरीय शिक्षामा जोड्दाखेरि शिक्षा लिने दिने सबैको सहभागिता भएन र खोज तलास भएन भने एकतर्फीबाट गुणस्तरीय शिक्षा प्राप्त हुँदैन हामीले खोजेको गुणस्तरीय शिक्षा के हो हामी सहभागी भइरहँदाखेरि अध्ययन अध्यापन गरेको ठाउँमा के कुरामा चाहिँ हामीले क्वेसन उठायौं त अब हामीलाई यो कुराको आवश्यकता हो खोइ भनेर विद्यालयमा बस्दाखेरि तपाईँहरू बाल सञ्जालको मिटिङमा बस्दाखेरि त्यो कुरामा के कुरामा छलफल गरेर अगाडि जानुभयो त्यो कुराहरू ल्याएर तपाईँहरूले सम्बन्धित ठाउँमा राख्ने र त्यो कुरालाई समन्वय गरेर अगाडि जाने कुरामा तपाईँहरू लाग्नुपर्छ मैले धेरै कुरा भनिनँ कसको जिम्मेवारी के भन्ने हामी सबैले आफैले पनि मम गर्नुपर्छ विशेष गरी स्थानीय तहको भूमिका र जिम्मेवारी के पर्छ त यसलाई दिगोपना गराउने भन्ने कुरामा तपाईँहरूसँग थोरै छलफल गर्न चाहन्छु म विशेष गरी बालमती शासनलाई नीतिगत र योजनाबद्ध रूपमा स्थानीय सरकारले त्यसलाई प्राथमिकताको रूपमा अगाडि लगेर योजना बनाएर अगाडि जाने स्थानीय तहको एक खालको जिम्मेवारी हो भन्ने त्यसै गरी बालबालिका आवश्यक समस्याको पहिचान गरी पर्याप्त मात्रामा उहाँहरूको मागको आधारमा बजेट विनियोजन गरेर अगाडि जाने कुराहरू पनि स्थानीय तहको जिम्मेवारीमा पर्छ भने गुणस्तरीय शिक्षा दिनको लागि अहिले प्रविधियुक्त शिक्षा प्राविधिक शिक्षाको जुन तर्फ हामी अगाडि बढेका छौं त्यो शिक्षा प्राप्त गर्नको लागि एकतर्फी हिसाबले सरले मात्र पढाएर पनि हुँदैन त्यसको व्यवस्थापनतर्फ लाग्नु पर्यो विद्यार्थीहरूले पनि आवश्यकता छ कि भन्ने छैन भन्ने कुरामा लाग्नुपर्छ यसमा मैले थोरै कुराहरूको पनि तपाईँहरूसँग जोड्न चाहन्छु जुन तपाईँहरू अहिले यहाँ हुनुहुन्छ मन्थली नगरपालिकाले विज्ञान अध्ययन गराउने 14 वडाबाट 14 जना विद्यार्थीलाई छात्रवृत्तिको रूपमा अगाडि बढाएको छ त्यसमा सबै विद्यार्थी सहभागी हुनुभएको छ कृषिमा हामीले 14 जना सहभागी गराउने अध्ययन अध्यापनमा छात्रवृत्ति दिने भनेका छौँ तर हामीले त्यो कृषि व्यवसायिक कुरामा पढ्ने विद्यार्थीहरू सोचेको जस्तो प्राप्त गर्न सकेका छैनौँ उहाँहरू सहभागी हुनुभएको छैन त्यसै गरी पशु प्राविधिकमा पनि त्यो खाले समस्याहरू छन् त्यसकारण हामी कहाँ जान लागेका छौँ हाम्रो जिम्मेवारी के हो हामी के गर्दैछौँ भन्ने कुरामा अलिकति ख्याल गरिएन भने परिवर्तनको सुरुवात त्यत्तिकै आफैबाट गरिएन भने हुँदैनन् मागेर भन्दा पनि हामी घर परिवारबाट के कुरामा परिवर्तन गर्ने परिवारमा गरेका कार्यहरू परिवारमा गर्ने सहयोगका कुराहरू परिवारमा आपत पर्दा सहयोग माग्ने कुराहरू नदेखेर हामी बाहिर राम्रो देखेर चिटिक्क हिँड्ने घरको अवस्था दयनीय छ भने त्यो बाहिर ल्याउने कसले त त्यो कुरामा हामी लाग्नुपर्ने कि नपर्ने त्यो कुरा लाग्नु सकिएन भने जतिसुकै नीतिका कुराहरू सरकारले बनाए पनि कार्यान्वयन गर्ने पक्षमा तपाईँ हामी नै हौ तपाईँ हामीले कार्यान्वयन गरेन भने नीति कार्यान्वयन हुँदैन त्यसकारण नीति ठुलो होइन त्यसको नेतृत्व गर्ने र कार्यान्वयन गर्ने पक्ष नै ठुलो हो त्यो कुरामा तपाईँ हामी लाग्नुपर्छ भन्ने हो जसरी हामीले बाल क्लब बाल सञ्जालहरू जति गठन भएर अगाडि बढेका छौँ तपाईँहरूले तालिम लिनुभएको छ दिनुभएको छ छलफल गर्नुभएको छ बाल श्रमका कुराहरू बाल शोषणका कुराहरू बाल हिंसाका कुराहरू बाल काम र बाल अधिकारका कुराहरू मात्र होइन यी कुराहरूमा पनि तपाईँ हामीले लाग्नुपर्छ जो अगुवा उसैले नीतिगत रूपमा गल्ती गर्यो भने त्यसको खासै अर्थ हुँदैन नबुझ्ने मान्छेले धेरै काम गर्दैनन् बुझ्ने मान्छेले गलत गर्छन् त्यसकारण हामीले अलिअलि नगरमा फाटोफुटो यो कुराहरू देखेका छौँ त्यसकारण जिम्मेवारी सबैको हो पहिला अगुवाई गर्नुपर्ने तपाईँहरूको हो त्यसकारण यो कुरामा तपाईँहरूले अलिकति अगुवाई गर्नुपर्छ कहीँ कहीँ यो त्रुटि देखिएको छ बालबालिका जुन संस्थागत रूपमा अगाडि बढ्नु होला यो जिम्मेवारी पनि तपाईँहरू हो अब विद्यालयमा पुस्तकालयका कुराहरू, सुरक्षित खेल मैदानका कुराहरू, विद्यालय आउ जाउ गर्ने बेला विद्यार्थीलाई सुरक्षित गर्ने कुराहरू, परिवारदेखि सरकार र नागरिक समाजसम्म जोडेको यो पनि एउटा हामीले परिपक्वको रूपमा यसलाई पूरा गर्नुपर्ने कुरा छ। विद्यालय सार्वजनिक स्तरहरूमा बाल बालिका सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा स्थानीय सरकारले पनि त्यसको जिम्मेवारी लिनुपर्छ र हामी नागरिक समाज र राजनीतिक दलका अगुवा समाजसेवीले पनि यो कुरामा खबरदारी गर्नुपर्छ भन्ने हो। बालमैत्री सूचकहरूको 51 सूचकहरूको अनुगमनको कुराहरू घोषणा भइसकेपछि परिपूर्ति भयो सबै सिद्धो भन्ने होइन, यो अनुगमन संस्थागत रूपमा र सरकारले त गर्ने भयो, तपाईँहरूले पनि यो कुरा अनुगमनमा के खोइ भन्ने कुराले अलिकति घोष घटाउनु भएन भने यो कुराहरू ओझेल पर्न सक्छ। त्यसकारण पनि बाल बालिकाको अलिकति यो कुरामा घोष घटाउने काम गर्नुपर्छ र स्थानीय सरकारले यो कुरा अगाडि बढाउनेछन्। वडागत तहमा बालमती कार्यक्रम निरन्तरता गर्ने भनेर जसरी दिगोको पनामा नगरले छुटाएको छ, वडासम्म पनि बजेटहरू छुटाएर अगाडि बढेको छ। वडामा बालमैत्री सम्पर्क व्यक्ति बालमैत्री सहजकर्ता सहित हुनुहुन्छ, अहिले पनि उहाँहरूले त्यही कार्यमा निरन्तर दिनुभएको छ। त्यसकारण पनि हामी जिम्मेवारीबाट भागेका छैनौँ, जिम्मेवारी निरन्तर दिने र कमी कमजोरीलाई सुधार्ने कुरामा लागेका छौँ। विशेष गरी अभिभावक, विद्यालय प्रहरी, स्वास्थ्य संस्था, नागरिक समाज र सरकारवाला बीचको सहकार्यको कुरामा अगाडि जानुपर्ने हुन्छ। लागू औषध ओसार पसारका कुराहरू लागू औषधले गर्दाखेरि हानि पुर्याउने कुराहरूमा केही ती काट्य पनि देखेका छन्, यो कुरामा पनि हामी लाग्न सकेका छैनौँ। त्यसकारण अब हामी भन्दा पनि धेरै प्रविधिको कुरामा, विकासको कुरामा अहिले यो मुलुकले ग्लोबल परिविधिले खोजेका कुराहरूमा सबैभन्दा जान्नुहुने तपाईँहरू विद्यार्थी भाइ बहिनीहरू हुन्। यसको सही सदुपयोग गर्नुभयो भने तपाईँहरू अबल हुनुभयो। यसको सही सदुपयोग नगरेरले परिवारले हामीलाई सबै कुरामा संरक्षण गरेको छ, हामी अहिले परिवारले सहयोग गरेपछि खुसी छौँ भन्नुभयो भने भोलिको भविष्य, मैले त योभन्दा अगाडि पनि तपाईँहरूलाई भनेका छौँ, हामी जस्तै के गरौँ भनेर हिँड्नुपर्ने अवस्था भयो भने भोलि तपाईँहरूको अलिकति क्षमता प्रस्फुटन पनि हुँदैन, तपाईँहरूले पनि केही काम गर्नलाई अल्म लिनुपर्ने हुन सक्छ। त्यसकारण सामाजिक काममा केही समय दिने, शिक्षामा कमसेकम 90% तपाईँहरूले आफ्नो आवश्यकता अनुसारको ग्रहण गरेर लिनेर परिवारमा केही सल्लाह सुझाव लिएर समाज परिवर्तनमा तपाईँहरू लाग्नुहोला। हामीले तपाईँहरूलाई दिने सल्लाह सुझाव, हामीलाई हिजो दिएका उपदेशहरू यही थिए हामीभन्दा अग्रजले, जब त्यो कुराहरू लाग्दैन भने, त्यो कुरालाई संरक्षण गरिँदैन भने रसुवा गरिएको कुरा कमसेकम 5 वर्ष अगाडि प्रतिनिधि सभामा बोलेको कुराहरू पनि रेकर्ड बाहिर आइरहेका छन्। संरचना बनेपछि त्यसको संरक्षण समर्थन गरिएन भने बनेका घरहरूको कति वर्ष आयु हुन्छ, त्यो आयु हुने भन्दा अगाडि नै घर के गर्ने भनेर हामीले छलफल गर्ने कि नगर्ने, त्यो गर्न नसकेकोले अहिलेको यो समस्या आएको हो। त्यो समाधान गर्न तपाईँहरू सजग हुनुहुन्छ, त्यस्तो कुरामा लाग्नुहोला र मन्थली नगरपालिकालाई समृद्धि, सुखी, सबैको सहभागितामा मन्थली नगरपालिकालाई अगाडि बढाउनुहोला। जबसम्म विद्यार्थीहरू सक्षम हुँदैन, दक्ष हुँदैन, योग्य हुँदैन, सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गरेको जस्तै जबसम्म जनताहरू सक्षम र आमदानीको स्रोत जोड्दैन त्यो कुरा हुन सक्दैन। त्यसकारण तपाईँ हामी सबैको यो कुरा जिम्मेवारी पूरा होस्, यो कार्यमा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, संघ संस्थाहरू, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखजीहरू र समग्र जनप्रतिनिधिहरूको तर्फबाट यो पहिलो वर्ष हामीले केही कार्य गर्यौं, यसको हामीले पहिलो वर्ष यसको राम्रो हो भनेर छलफल गर्यौं।
2: वार्षिक उत्सव कार्यक्रममा विभिन्न राजनीतिक दलका नगर स्तरीय प्रमुख तथा प्रतिनिधिले मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको 1 वर्ष पूरा हुनु गौरवको विषय भएको बताएका थिए। उनीहरूले घोषणा मात्र प्राप्त नभएको भन्दै बालबालिकाको अधिकार, सुरक्षा, सहभागी र विकासलाई थप प्रभावकारी बनाउन विशेष योजना र निरन्तर लगानी आवश्यक रहेकोमा जोड़ दिएका थिए। बालमैत्री पालिकाको पहिचान हासिल गरेको 1 वर्षपछि मन्थलीका लागि अबको परीक्षा भने उक्त पहिचानलाई निरन्तर कायम राख्नु र नगरका हरेक बालबालिकाले व्यवहारमै बालमैत्री शासनको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको उहाँहरूको भनाइरहेको थियो।
0: रामेछापको मन्थरी नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा यही भदौ 11 गते मन्थरी नगरपालिकाले मनाएको प्रथम वार्षिक उत्सव समारोहमा केन्द्रित भई तयार पारिएको रेडियो सामग्री सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थरीको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यारका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट म नवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
5: अहिले साँझको 7 बजे।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोषी रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ। यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेलामा सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकाहरूलाई निरोगी क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा पटक गर्दै त्यसमा सरोकारवाला बीचहरूको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 149 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पारेको प्रभाव र अब यो विपत्तिबाट कसरी माथि उठ्ने भन्ने बारेमा छलफल गर्दछौ।
1: भीषण बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका 10,000 घरधुरीलाई तत्काल राहत आवश्यक रहेको प्रारम्भिक अनुमान छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा कम्तीमा 17,000 बाल बालिका मानवीय सहायताको तत्काल आवश्यकता पर्ने अवस्थामा पुगेका छन्। बाढ़ीले बालबालिकाको घर, विद्यालय, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाईको पहुँचमा समेत गम्भीर असर पारेको छ। कम्तीमा 18 विद्यालय पूर्ण रूपमा ध्वस्त र थप 20 विद्यालयमा क्षति पुगेको छ, जसका कारण करिब 10,000 विद्यालय जाने उमेरका बालबालिकालाई पढ़ाई निरन्तरताका लागि तत्काल सहयोग आवश्यक भएको छ।
0: सयौं बालबालिका अभिभावक विहीन भएका छन्। यस विपत्तिको अर्को गम्भीर पक्ष बालबालिकामा परेको मनोसामाजिक असर पनि हो। त्यसलाई परामर्शबाट सही ठाउँमा ल्याउनु पर्दछ। अभिभावकबाट छुट्टिनु, घर र विद्यालय गुमाउनु, आफन्तको मृत्यु र बेपत्ता हुनु, विस्थापित अवस्थामा बस्नुपर्दाखेरि बालबालिकामा डर, तनाव, निन्द्राको समस्या, चिन्ता र असुरक्षाको भावना पनि बढ़ी हुन्छ।
1: बाढ़ीपछि राहतमा प्राय चामल, चाउचाउ, बिस्कुट, चिउरा, दाल आदि पुग्छन्, तर बालबालिका, गर्भवती र सुत्केरीका लागि यति मात्र प्राप्त हुँदैन। बाढ़ीपछि खानेपानी दूषित हुने, खाना पकाउने अवस्था नहुने, खाना पकाउने अवस्था नहुने, बजार बन्द हुने र स्वास्थ्य सेवा अवरूद्ध हुने भएकाले कुपोषण र झाडा पखालाको जोखिम एकैपटक बढ्छ।
0: विपदको समयमा जस्तो भए पनि 6 महिनासम्मका शिशु सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छन् र उनीहरूलाई आमाको दूध निरन्तर खुवाउनु पर्दछ। बाढ़ी, तनाव वा विपत्तिको समयमा पनि आमाले स्तनपान निरन्तर गराउनु पर्दछ। यसबारेमा चेतना फैलाउने र त्यसको वातावरण निर्माण गर्ने काम सबैले गर्नुपर्दछ।
1: बालबालिका बढ्दै जाँदा खाद्य पदार्थलाई उमेर अनुसार नरम, राम्ररी पकाएर र सानो सानो मात्रामा पटक पटक दिनुपर्छ। नेपालमा 6 देखि 23 महिनाका धेरै बालबालिकाले पर्याप्त विविध आहार नपाउने समस्या पहिल्यै रहेको पाइन्छ।
0: विपदको समयमा महिला प्राय परिवारका अन्य सदस्यलाई खाना खुवाएर आफूले कम खाने अवस्थामा पुग्छन्। यो विशेष गरी गर्भवती र स्तनपान गराइरहेका आमाका लागि जोखिमपूर्ण हुन सक्छ। साथी सुशीला श्रेष्ठले नुवाकोटको आश्रय स्थलमा बसिरहनु भएका एकजना सुत्केरीसँग कुराकानी गर्नुभएको छ।
2: गर्मी छ, एकदम गर्मी रहेछ यहाँ त। ठाउँ गर्मी नि? हजुरको नाम के?
3: मेरो पूजा परियार।
2: कति भयो बच्चा जन्मियो?
3: यो 19 गते 3 महिना
2: यो अब आउने 19 गते, आज 16 गते, 17, 18, 19, 3 दिनमा 3 महिनाको हुने रहेछ। अस्ति बाढी आउँदा चाहिँ कहाँ हुनुहुन्छ नि हजुर?
3: म बाढी आउँदाखेरि मेरो घर चाहिँ खासै त यो तिर्सुली पारी माथि हो क्या, भैरमकोट भन्ने ठाउँमा सुत्केरी बस्न आएको थिएँ। मेरो माइती त्यहाँ देवीघाटमा हो, सुत्केरी बस्न आएको थिएँ। अनि ठ्याक्कै त्यही दिन बाढी आएकै दिन म हस्पिटल गएको थिएँ, तिर्सुली हस्पिटल। अनि त्यहाँनिर तिन दिन म घर पनि गएँ अनि फेरि पछि किन आएँ भने मेरो नानीको कपडाहरू पनि थिएन क्या, उता किन्न पनि केही नै पाएन अनि फेरि यतै आएमा आउन चाहिँ म हेर्दै छु जे होस् त्यो बाढी आउँदा चाहिँ म हस्पिटलमा थिएँ।
2: यहाँ बाढी देख्नु भएन त्यति बेला?
3: देखिनँ, पछि
2: देखेँ। बाढी आएको छ भनेर कति बेला थाहा पाउनु भयो?
3: बाढी त मलाई मम्मीले फोन गर्नुभयो, तिमी हस्पिटल पुगे कि पुगेन, हस्पिटल पुगे भए ननिक्ल है त्यहाँ आएर, न त बाढी आइरह ठुलै आइरहेर भन्नुभयो, फोन पनि काट्नु बाढी पनि लौ तिर्सु त बजारै गइसक्यो अरे भनेर सुनेर।
2: हस्पिटल कति माथि?
3: धेरै माथि नै छ नि, त्यही 5 मिनटले बाँच्यो भने पनि भयो। म त मलाई त लाग्छ कि म त मेरो छोरीको भाग्यले बाँचे जस्तो लाग्छ, ठ्याक्क हस्पिटल लिनु पनि अनि बाढी पनि आउनु भने जस्तो सुन हो कि भनौँ न, त्यो अब 5 मिनट नि त्यति पनि थिएन होला क्या, तल बजारतिर भएर लान्थ्यो नि ठ्याक्क हस्पिटल नि त्यसमा, अनि नानी पनि खोप लाउँथ्यो नानीको, फेरि
2: खोप लाउने बहानामा हस्पिटल जाँदा बाँचियो,
3: अनि त्यही अलिक छोरीकै भाग्यले बाँच्यो जस्तो लाग्छ।
2: कति कति कति मतलब बजारबाट अलि माथि हस्पिटल चाहिँ?
3: अलि माथि छ,
2: आउँदाखेरि चाहिँ त्यही खोलाकै बाटो?
3: त्यही खोलाकै
2: सेनाले उद्धार गरिरहेको
3: छ, एकदम राम्रो लाग्यो किनकि यस्तो नानीहरू लाइनमा कति थियो कि है, अनि म पनि बस्नुपर्छ होला, फेरि मेरो छोरी अलिक चकचके चाहिँ गर्मी नसनिहाल्ने क्या।
2: त्रिशुली भनेको त्यो खोला पारीको बजार?
3: हजुर हजुर। अनि त्यहाँनिर त्यो हेलिकप्टर लाइन बस्नुपर्छ होला नि, त्यहाँ कति राम्रो वातावरण रहेछ क्या, सुत्केरीहरूलाई अनि सानो नानीहरूलाई बिमारीहरूलाई चाहिँ लाइन बस्नु नपर्ने रहेछ क्या, त्यस्तो छिराइदिने अनि ल्याइदिइहाल्ने रहेछ, त्यो एकदम राम्रो लाग्यो।
2: त्रिशुलीबाट तपाईँलाई यहाँसम्म हेलिकप्टरमा
3: ल्याइदिनुसम्म त्यहाँ
2: तपाईँ त मेन खोलै तरेर जानुभएको पारी?
3: खोला तरेर माइक्रोमा गाने।
2: कति कति भइसक्यो त्यति बेला?
3: म 9:29 पुगेको थिएँ होला, 9:35 आएको त्रिशुलीमा, भनेपछि कति 7-8 मिनट कता हुन्छ र।
2: तर उता तिमुरेबाट बाढी त पाउने 9 बजे नै आइसकेको भन्ने थियो नि त, खबर चाहिँ कति बेला यतातिर?
3: मैले पनि त्यही हो कि, त्यही 9:28-29 मम्मीले फोन गरेर थाहा पाएको हो, नत्र त मैले त थाहा पाएकै थिइनँ। यहाँ त्यत्रो जाउँदैन, त्यो गाडीमा कसरी कुरा गरेको होइन, त्यो बाहिर नि हो होला, केही पनि होइन। बुबु पुगे होइन, त्यही भएर
4: रोइरहेको।
2: अहिले यहाँ चाहिँ कति दिन भयो बसायो हजुरको?
3: मेरो यहाँ 11-12 गते आएको म,
2: कस्तो छ बच्चा?
3: ठिकै छ भन्नु पर्यो, अब के भन्नु है, पाएन न अन्त, नानीको साथ गाह्रो त छ होइन,
2: दुखले भागेन
3: छैन
2: माथि खाटमा चाहिँ?
3: माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्दैछु, मेरो नानी नै सुत्दिनँ, रातभरि रोकोरोई गर्छ।
2: त्यो त खाट भन्दा के हो?
3: खाट होइन त्यो, त्यो यो त स्कुलको ऱ्याकको
2: ए ऱ्याकमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
3: त्यो पनि त्यहाँ खाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खाटमा। अब 3 महिनाको भने त सुत्केरी नै हो,
2: सुत्केरी 3 महिना 6 महिना वर्षदिनसँगै सुत्केरी भन्छ,
3: नानीले दुध खान्छसँग सुत्केरी भनिन्छ होइन।
2: तिन महिना त सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त, खानपानदेखि लिएर जिउ तेलसेल लगाउने यताउति गर्ने चलन छ नि त,
3: अगाडि पनि नानीलाई जन्टिस्ट जन्मिने बित्तिकै केही पनि गरेन, आमाले बार्नु पर्छ अरे भन्यो, पाइएन, अनि त्यही भएर पनि अहिलेसम्म राम्रो छ, अलिक खबरै भएको छैन त्यो काकाहरू दुख्नु, नर्मल त नर्मल हो,
2: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो, म्याट्रिक्समा चाहिँ ओर्ने चाहिँ कहाँबाट आएको
3: यो पल्सारले अस्ति बार्नु भएको थियो, त्यही
2: रात नै आएको
3: हो, रात नै हो, अस्ति पल्सार बार्नु भएको थियो, अनि त्यही उनी एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डस्ना चाहिँ नाना सुकाउनु पाएन भनेर मागेको थियो,
2: ए डस्ना पनि आएको थियो है, आजदेखि डस्नामा सुत्ने,
3: अस्तिदेखि सुताएको
2: ए डस्नामै सुत्छैन,
3: अरू खाले बारेको
2: खानपान चाहिँ कस्तो छ यहाँ?
3: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर त्यही नै हो।
2: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
3: अझै नपुगे पनि अब सुत्केरी त खोइ मैले त थाहा पाएकै छैन, यति सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ। हुन त हुनुहुन्छ अलि धेरै महिना
2: सुत्केरीमा मात्रै हुनुहुन्छ भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
3: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बाँधेर दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिरको मात्रै खानु क्या मेरै पुगिरहेको थियो, अनि अहिले फेरि अब यहाँ आएपछि दुधमा पुग्नु भएको थियो, दुध र अनि फर्मेस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिरहेको छु, मेरो दुधै पुगिरहेन।
2: पहिला चाहिँ आउँथ्यो?
3: पहिला त खेर जान्थ्यो, नानीले नहाएर मैले त्यो मामाको छोरालाई खान दिन्थ्यो, दुख्थ्यो अनि नानी नहाइकन मामा छोरालाई दिन्थ्यो, खेर जान्थ्यो मेरो त। अहिलेको समयमा त छैन, नानीलाई पुगिरहेको छैन खाना नभएर।
2: कति टाइम खानुहुन्छ?
3: म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई, अब हो कि होइन मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नि नआए त मरेर।
2: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो साँझ कम्तीमा पनि चारपल्ट खानु पर्छ
3: नि त,
2: अहिले चाहिँ दुईपल्ट खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिच?
3: लाग्दैन।
2: खासको कुरा भन्नु न, उहाँलाई त भन्नुहुन्छ नि तपाईँलाई, तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त, तपाईँलाई लागेको कुरा त तपाईँले भन्नु
3: लाग्छ,
2: झोलिलो पोस्ट अलिकति हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ, दुधहरू यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रो व्यवस्थापन गरिएको छ, गरिएको छौँ भन्ने हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्न पनि लाग्यो अरे।
3: अब त्यही हो, सबैले खानु भएकै खाना खाइरहेको छु, अब छुट्टै आएको छ कि छैन त्यो मलाई थाहा भयो।
2: तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
3: तपाईँलाई
2: लागेको कुरा त तपाईँले भन्नु
3: लाग्छ, त्यही बिस्कुटहरू खान्छु, त्यही
2: बिस्कुट छ झोलिलो पोस्ट अलिकति हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ।

0: बाल हुन्छ सुत्केरले खाने छुट्टी हुन्छ छुट्टी पाक्छ भान्सामा नि अनि यहाँ त अब यत्रोजना चार सयजनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ नि त
1: मलाई त कस्तो लाग्दैन अब भनौँ भने पनि अब जे त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन आफ्नो ज्यानलाई अनि फेरि त्यहाँपछि नानीलाई दुधबाट जान्छ भन्छ सबैले है अनि नानीलाई नै असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन अनि त्यहाँबाट अब डिए हुन्छ जस्तो लाग्छ अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रो जानामा म एक्लैलाई के छुट्टै बनाउनु राम्रो जस्तो पनि लाग्छ क्या अनि के भन्नु जस्तो पनि लाग्छ अहिलेसम्म
0: भन्नु भएको छैन मलाई भोक लाग्छ भोकलाई चाहिँ भोक लाग्यो भनेर त पाइन्छ होला नि त
1: कसलाई कुरो भन्नु अप्ठ्यारो लाग्छ अनि
0: पहिला चाहिँ घर याद
1: म एक महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो त्यस्तो हाल्दा खान्थेँ अनि फेरि म माइती पनि आएको थिइनँ अनि ऊ चाहिँ बस्थेँ खासै चाहिँ तिन चार टाइम चाहिँ खान्थेँ म जब माइती आएँ नि एक महिनापछि त्यसपछि मैले छ टाइम चाहिँ खान्थेँ क्या मलाई मम्मीले कराई लाइ नै हुनुहुन्थ्यो कराई सरे पनि
0: अब अहिलेचोटि अहिले दुईचोटिमा झरे
1: कस्तो कराउनु हुन्छ खाएन भने नि कराई कराई नै हुनुहुन्छ क्या रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ
0: कति छिटो भोक लाग्छ भन्छ
1: फेरि एकचोटि खाएपछि नानीले दुध खायो भने त्यस्तो भोक लाग्ने कि नानीहरूले नि एकचोटि दुध खाएर पिछा गरेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ क्या हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ
0: ज्यानहरू दुख्ने अब सुत्केरी ज्यान ए
1: कस्तो दुख्छ म त जाडो बस्छ ठाडो बस्नै सक्दिनँ
0: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू त
1: छैन
0: अब त्यस्तै विषम परिस्थितिमा छ विशेष अवस्थामा छौँ ठ्याक्कै घरको जस्तो त नहोला तर गर्नै पर्ने चिजहरू हुन्छ नि
1: गर्नै पनि हुन्छ अब यहाँ सबैजना अलगै छन् म एउटा के त्यसरी
0: सुत्नु चाहिँ कतिजना सुत्नु चाहिँ कोठा कतिजना हुनुहुन्छ
1: तिनजना नानी सुत्दा छजना तिन छ नौजना नौ दस एघार बाह्र तेह्र चौधजना सुत्छ
0: चौधजना साथी दुःख दिन्छ कि दिनु नानी
1: नानी दिन्छ नि रुन्छ उठ्छ
0: खाना पुग्दैन होला
1: खाना पुग्दैन खाना पुगेको दिन दुध पुगेको दिन त मेरो उठ्दैन त्यही भु खाना उठ्छ त्यति हो अनि त्यही दु निधारै दुध खाने दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन त्यो सुतुम्ला भन्नै
0: पर्दैन सानो मान्छेलाई खाना पुगेन अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएपछि हुन्थ्यो जस्तो लागिरहेको छ हुन्छ नि यस्तो खालको
1: सुत्केरीले खाना दिने खानाहरू अब धेरैजना पनि होइन नि त थोरैजना त थोरै भयो भने पुग्छ नि त ओके नभन्नु अनि अब त्यो चार टाइम पाँच टाइमै नसके नि तिन टाइम त दियो जस्तो लाग्छ अनि अब यो अरूले खाने तरकारीहरूमा कोइलाडाहरू सबै हालेको हुन्छ नि त त्यस्तोले नानीलाई पेट दुख्छ भन्छ है अनि
0: स्वास्थ्यलाई असर नगर्ने खालको खाएको भयो नि के हुन्थ्यो खाँदा पनि ढुक्चुक ढुक्चुक गर्दै खानुहुन्छ होला त्यसो भए त
1: अन्त के भने त अब खानु पनि परेको छ नानीलाई गाह्रो होला भने नि पिर छ त्यही त हो
0: दालहरू झोलहरू त खानुहुन्छ पर्याप्त घरको याद आइरहेको छ
1: घरको भन्दा पनि यस्तो नभइदिएको भए मम्मीले कति दाल सुसिआर
0: यो समयको जिन्दगीभरि याद रहन्छ अरे कि मम्मीहरू कता
1: मम्मी त हो
0: हजुरको मम्मी मम्मीलाई पनि नराम्रो लाग्दो है भन्नुहुन्छ होला घरपट्टिबाट
1: सम्झिरहनु भएको अनि अस्ति नलाउनु भन्नुभएको थियो फेरि नानीको उता यति उतापट्टि केही पनि छैन कपडाहरू किन्छु भने पनि छैन
0: बजार
1: छैन क्या अब यस्तो भयो नि त अनि किन्छु भने पनि छैन मैले नानीलाई खोजेँ अनि म आउँदिनँ नि सोचेको थिएँ अनि फेरि कपडाहरू यता पनि अब त्यो लामो त लगेको छ अलिअलि भए पनि नहुनु त पाउँछु एउटै कपडा मैले नानीलाई तिनमा म दुईवटा तिनवटा कपडा फेरिदिन्छु नानीलाई एउटै कपडा तिन दिन पुऱ्याएँ मैले के गर्नु त बाध्य छ
0: अहिले कपडा सबै छैन अहिले
1: छैन नि नानीलाई अब हेर्छ भने दिएको चाहिँ छैन है मैले उहाँलाई नराम्रो भन्नु खोजेको पनि होइन अब बाँध्नु नै हुन्छ होला तर 6 दिन भइसक्यो।

0: यस्तो नानी यस्तो सानसानो नानीहरूको त स्वास्थ्यलाई हेरेर
1: दिइरहनुपर्छ,
0: फेरिरहनुपर्छ, पसिनाहरू
1: कालोहरू
0: कालोहरू नि छैन त्यो
1: डाइपर
0: डाइपर त मैले किनेको थिएँ अनि यहाँ पनि दिनुभएको दिन त डाइपर चाहिँ दिनुभएको है के अरे नानीहरूलाई त यो पसिनाहरू झन् है सोच्यो भने निमोनिया हुने चान्स धेरै हुन्छ है चिसो हुने अनि त्यही अब फेरि रहनुपर्छ दिए हुन्छ जस्तो
1: त अहिले कति जोर छ तपाईँलाई
0: मलाई त छैन
1: कति जोर छ अहिले
0: मसँगर म्याच थियो अब मानलाई फेरि दुध थामिदिइरहनु पर्छ अरू कपडाले नि हुँदैन
1: कस्तो धेरै फेरि रहनु पर्छ फोहोर भइहाल्छ मेरो छिट्टै पहिलो बच्चा सानो मान्छे ठुल्ठुलो हेर्दा छौ अब के खालको चाहिँ व्यवस्था भएकोदेखि हुन्थ्यो जस्तो लागिरहेको छ तपाईँलाई तपाईँको मनमा लागेको थियो अब अहिले
0: त्यही हो अहिले त मेरो नानीहरूलाई कपडा दिएँ अनि त्यही हो सुकेर धेरै
1: गर्थेँ अनि प्राथमिकता राखेर खानेकुरा दिएँ अरूभन्दा पनि नानीलाई दुध पुग्ने गरी खुवाउनु पाएँ
0: आफ्नै दुध खाँदैन पाएँ आफ्नो दुध सबै राम्रो कुनै नै होइन आफ्नै दुध खाँदैन पाएँ त्यही नै हुन्छ भइदियो जस्तो लाग्छ
2: गर्भवती र सुत्केरी महिलामा रक्त अल्पता रोक्न आइरन फोलिक एसिड लगायत आवश्यक सूक्ष्म पोषक तत्व नियमित उपलब्ध गराउनु आवश्यक हुन्छ। बाढ़ीका कारण स्वास्थ्य संस्था बन्द वा पहुँच बाहिर रहेको अवस्थामा पनि स्थानीय स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र राहत टोली मार्फत यस्ता सेवा निरन्तर गरिनुपर्छ।
3: राहतका नाममा चाउचाउ जस्ता जंक फूड बाँड्नु भन्दा पनि अण्डा दाल गेडागुडी दूध दही जस्ता प्रोटिनयुक्त खाद्य पदार्थको व्यवस्था गरिदियो भने बालबालिका तथा आमालाई कुपोषण हुँदैन।
2: सबै घुमेको बेलामा किन खानु पर्यो किन खुवाउनु पर्यो भन्ने पनि हुन्छन्। यो समयमा बालबालिका महिला र सबै मानिसको पोषणका लागि उत्प्रेरणा र परामर्शको आवश्यकता हुन्छ।
3: यो समयमा सबै कुरा बिर्सेर बालबालिका महिला र सबै मानिसको पोषणको लागि सबैले जोड दिनुपर्दछ, उत्प्रेरणा र परामर्श पनि दिनुपर्दछ। हामीले प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईसँग यसै विषयमा कुराकानी गरेका छौं।
4: यस्तो बेलामा अब हामी संसारमा 85% मानिसहरू चाहिँ कुनै न कुनै फर्ममा भगवानलाई विश्वास गर्दछ। सबैले आफ्नो मान्ने विश्वास छ, म त्यतातिर अहिले जान चाहन्न, लिखित धर्महरू छन् र भगवान विश्वास छ र सबैले समग्रमा कमनमा चाहिँ अधिकांश धर्म मुख्य धर्महरूले के भन्छन् भने भगवान भनेको चाहिँ म जस्तै हुनुहुन्छ अथवा धेरै धर्मशास्त्रहरू पनि लेखेको छ म र भगवानमा खासै भिन्नता छैन। अब भन्नेहरूले कसै कसैले भन्नुहुन्छ ममा भगवान हुनुहुन्छ भनेर कसैले अंश पनि भन्नुहुन्छ तर म यो भन्न चाहन्छु हामीले भगवानलाई याद नगरे पनि भगवानले चाहिँ हामीलाई धेरै माया गर्नुहुन्छ। सो त्यस्तो माया गर्ने भगवान हुनुहुन्छ त्यसैले हामीले भगवानको बारेमा पनि के भन्छौँ भन्दाखेरि कसैले हामीले मालिक पनि भन्छौँ कसैले माता पिता पनि भन्छौँ त्यो शक्तिले हेरिरहेको छ। तर म तपाईँलाई फेरि अर्को कुरा पनि यसमा जोड्न चाहन्छु कि जीवनका घटनाहरूसँग मेरो कर्म पनि जोडिएको हुन्छ। म यो भनेर कसैलाई सिरियस बनाउन चाहन्न तर न्युटनको फर्स्ट सेकेन्ड थर्ड ल अफ मोसनले पनि के भन्छ विज्ञानले पनि के भन्छ भन्दाखेरि हजुरको इक्वेल एन्ड अपोजिट रियाक्सनहरू आउँछ हजुरको जे एक्सन हुन्छ। गीताले पनि भन्छ एक्सन सबभन्दा इम्पोर्टेन्ट कुरा हो कर्म सबभन्दा इम्पोर्टेन्ट कर्म हो। अब कर्म पनि थरी थरीका कर्महरू हुन्छन् कुनै कर्मले गर्दाखेरि मलाई हानि हुने कर्म हुन्छन् कुनै कर्मले अरूलाई हुने हुन्छन् त्यसले संसारमा चार प्रकारका घटनाहरू दुःखद घटनाहरू भइरहेका छन्। एउटा मान्छेहरू रिसाएर आगो लगाइरहेका छन् अब यो घटना पहिलेदेखि लगाउन थाले अहिले त आगो लगाउने साधनहरू पनि ठूल्ठूला छन्। अब आगो लगाउँदा घाटा के छ भन्दाखेरि एउटा त आगोले जनधनको क्षति पनि हुने भयो अर्को पृथ्वीको ताक्रम तात्ने भयो क्या त्यो आगो लगाइसकेपछि त्यसको पृथ्वीबाट बाहिर अहिले चाहिँ ताक्रम जान सकेको छैन तातो बाहिर हिट बाहिर जान सकेको छैन जुन ओजोनमा डुप्लिकेट भएको छ माथि जुन लेयर बनेर बसेको छ यसलाई क्लाइमेट भनेर भनिन्छ। अब अहिलेको इस्युहरू त्योसँग सम्बन्धित पनि कुराहरू हुन् किनभने हिउँ पग्लिनु भनेको मतलब ताक्रम बढेपछि हिउँ पग्लिन्छ हिउँ पग्लेपछि हिउँ खसेर हिउँको पहिरो आएर यो घटनाहरू अहिले भएको छ। त्यसैले पहिलो कारण चाहिँ हामीले आगोको खेलवाड अलिकति आगोसँग खेलवाड नगर भन्ने कुरा छ नि त्यसमा खेलवाड गर्ने कम गर्नु पर्यो यसमा आगो लागेपछि मान्छेका खासमा अन्त आगो लगाउनेतिर थाल्छ। दोस्रो कुराकानी भनेको चाहिँ प्रकृति धेरै ठूलो कुरा हो हजुर मेरो प्रकृति पञ्च प्रकृतिबाट बनेको छ, पञ्च भौतिक तत्त्वबाट बनेको छ। सो हेर्दाखेरि हजुर र मेरो शरीर जन्म हुँदाखेरि 1.5-2 किलो, 3 किलोको थियो होला, अब अहिले हजुरको वेट एभरेजमा 60 जति किलो होला है। सो हामीले यही माटोको रस खाएर यो शरीरको निर्माण भएको छ। भनेपछि के भनिन्छ भन्दा प्रकृतिले दिन्छ र प्रकृतिले फेरि फिर्ता पनि त उसको लिन्छ, त्यो नेचरमै जान्छ भन्ने कुराकानी छ। त्यसैले आत्मा त अजर अविनाशी। यो यसरी दोस्रो कुरा के हुन्छ भन्दाखेरि हामी जब रिसाएर नेचरलाई हामीले खराब गर्छौँ नि हजुर, अनि यो चाहिँ सामूहिक रूपमा नेचरले पनि फेरि हामीलाई एट्याक गर्छ हजुर। सो अहिले चाहिँ यो अवस्था चाहिँ नेचर रिसाएको अवस्था पनि भनौँ न, हाम्रो नेचर र बाहिरको नेचरको चाहिँ अवस्था, हामी रिसायौँ भने नेचर पनि रिसाउने जस्तो हुन्छ। तेस्रोमा चाहिँ हामीले देख्छौँ कि हामी एक आपसमा विवाद गरिरहेका छौँ। महाभारत भनेको घरको झगडा हो, दाजुभाइ लड्छन्, दिदीबहिनीहरूले दुःख पाउँछन्, यो कथामा देखाएको छ महाभारत रामायणमा, अरू पनि यस्ता धेरै कथाहरू छन्। सो अहिले महाभारतको समय छ दीपक सर,
3: त्यसैले यो समयलाई नियन्त्रण गर्न अब तपाईँ
4: हजुर
3: पोषणबाट चाहिँ
4: हजुर
3: विशेष गरेर मान्छेको आहारले नै सबै कुरा निर्धारण गर्छ भनेर
4: आउँदै हैन,
3: त्यसले त्यसमा चाहिँ कस्तो पोषण हुनुपर्छ जसले गर्दा त्यो शान्ततिर लान्छ,
4: त्यहीँनिर म आउँदै थिएँ। चौथोमा चाहिँ अब हामीले पनि पोषण दुई प्रकारका हुन्छन्, एक प्रकारको चाहिँ एउटा जङ्क पोषण, एउटा चाहिँ त्यसले चाहिँ हामीलाई हानि गर्ने पोषण, अर्को चाहिँ हामीलाई फाइदा गर्ने पोषण। हामीले त लामो समयदेखि हाम्रो कार्यक्रममा पनि हजुरहरूले पनि यसलाई हामीले पनि प्रमोट गर्छौँ कि हाम्रो यो शरीरको लागि चाहिँ हामीलाई सात्विक शुद्ध खाना अथवा हाम्रो शरीरको लागि पोषणयुक्त खानाको धेरै आवश्यकता पर्छ। र हाम्रो मुखले मात्रै खाँदैन हजुर, कहिले काहीँ हाम्रो आँखाले पनि खान्छ, कानले पनि खाइरहेको हुन्छ र मनले पनि खाइरहेको हुन्छ। सारा यो जुन मनको रोगहरू हुन्छ मनको खानेकुराको पोषणले गर्दाखेरि हुन्छ। आज मैले त्यसको पनि धेरै कुराकानी गरिनँ, तर छोटकरीमा चाहिँ के भन्न चाहन्छु भने मनको पोषण लिने बेलामा हामीले विचार गरौँ। अहिले मिडियामा सोसियल मिडियामा धेरै गलत पोषणहरू त्यो मिडियाबाट आइरहेका छन्, त्यसलाई रोकौं, सही पोषणलाई मात्रै हामीले लिउँ र त्यो पोषण पाइँदैन भने बरू पोषण नलिनु राम्रो।
3: मान्छेको बानी चाहिँ के हुन्छ भने जस्तै तपाईँको बानी के हुन्छ भने मेरो बानी चाहिँ त्यो हुन्छ, सकभर अब काम गरौँ, काम गरिसकेपछि यो शरीरलाई पोषण दिउँला अथवा खाइदिउँला, अनि त्यसपछि तपाईँले भनेको अर्को पोषण मनको पोषणलाई चाहिँ, अनि सबै सकेपछि अनि त्यता भ्याइन्छ कि भन्ने
4: हजुर हो।
3: आम मान्छेमा चाहिँ त्यो हुन्छ क्या, मान्छेले समय दिन सकेका छैन।
4: त्यसको लागि पनि म दुइटै कुरा आज राखौँ अब, किनभने कार्यक्रमको समयको पनि सीमितता हुन्छ है। त्यसले गर्दा पहिलो कुरा भनेको चाहिँ हामी हाम्रो समसामयिक हिसाबले हरेक धर्ममा कस्तो छ भन्दाखेरि हामीले हरेक व्यक्तिलाई अन्तिम श्वाससम्म खुवाउँछौँ र गइसकेपछि पनि हाम्रो खुवाउने चलन छ, पितृलाई खुवाउने चलन छ अथवा श्राद्ध गर्ने चलन छ, त्यो बेलामा पनि हामी केही न केही चढाउँछौँ। झन् काठमाडौँ ललितपुरमा हामीले हेर्दाखेरि त धेरै चढाएको कुराहरू बाटोमा पनि हामी देख्न पाउँछौँ, सम्झनामा पनि
3: चढाउँछौँ
4: खुवाउँछौँ पनि।
3: जस्तो अहिले गाई जात्राको बेलामा तपाईँ हेर्नुहोस्, 7-8 दिन भयो होइन
4: हजुर,
3: सबैलाई अब यो नास्पाती भिजाको केराउ काटाभरि गाई जात्रा निकाल्ने परिवारले त टोलभरि खुवाउँदै हिँड्ने परम्परा छ नि त।
4: हो हजुर, सबैलाई बिन्ती चाहिँ म के गर्छु भन्दाखेरि खाना चाहिँ हामीले वेस्ट गर्नु हुँदैन, वेस्ट गर्यो भने चाहिँ हामीलाई खानामा काहीँ न काहीँबाट अप्ठ्यारो पर्छ, त्यो मेरो जीवनको आफ्नो भोगाई पनि हो। आज चाहिँ मैले हजुरहरूलाई सबैलाई भन्न चाहन्छु, अब आआफ्नो किसिमबाट योगदान दिने सहयोग गर्ने भन्ने हुन्छ, त्यसैले धेरै भोकाएको बेलामा खानाहरू ठाउँमा नपुगेको बेलामा आज चाहिँ मैले पानी पनि नलिएर आज चाहिँ मैले एक दिन सबैजनाको लागि एउटा आफूलाई पनि शान्त हुन्छ भनेर, र मेरो अर्को भावना चाहिँ के छ भने कहिलेकाहीँ व्रत बस्नु राम्रो पनि हुन्छ, यसमा नोबेल प्राइजहरू पनि पाइएको छ। सो अटोफेजी भनेको चाहिँ मैले शरीरमा यो दिइनँ भने म भित्र जुन अलिकति विकृत भएर बसेका कोशिकाहरू छन् शरीरले त्यो कोशिका खान्छन् भन्ने कुरामा म विश्वास गर्दछु। त्यसैले शरीरको सरसफाइको लागि मैले आज चाहिँ बिहानदेखि अब यो 36 घण्टा जतिको समयमा चाहिँ मैले केही पनि नलिने भनेर विचार गरेको छु, र म भोलिसम्म मेरो त्यो व्रतलाई राख्छु। मैले यो प्रोग्राममा आउनुपर्छ भनेर त होइन, हाम्रो त बिहान कुराकानी भयो, तर मैले हिजोदेखि यस्तो विचार गरेँ कि पोषणमा आउँदाखेरि मलाई आज खुसी लागिरहेको छ कि मैले चाहिँ मनको पोषणलाई बढाएर अहिले मुखको पोषणलाई कम गरेको, तर म हजुरहरू सबैलाई के निवेदन गर्दछु भने मुखको पोषणलाई हामी ठिकठाक राखौँ। अझ म त भन्दाखेरि कहिले काहीँ बाहिर रूपमा भन्ने गर्दछु, अहिले त सबैलाई त उपलब्ध छैन होला, प्रकृतिले दिएको प्लान्ट बेस्ड है, प्लान्टमा बेस्ड भएको र प्लान्टमा बेस रहेको आधारित रहेको खानेकुराहरूलाई पनि हामीले प्राथमिकता दिनुपर्छ। विशेष गरेर फेरि पनि हामीले अहिले फर्केर आउनुपर्छ कि अप्ठ्यारोमा परेका विशेष गरेर साना नानी बाबुहरू केटाकेटीहरू र विशेष गरेर सुत्केरी महिलाहरूलाई त यो दिनुपर्ने हुन्छ। हजुरहरू सबैजनाले जसले सुन्दै हुनुहुन्छ जसले हेर्दै हुनुहुन्छ म निवेदन गर्दछु, पाएसम्म हजुरले खुसी भएर खाइदिनुहोस्, रिसाएर खायो भने फेरि रिस पनि उठ्ने रहेछ, यो पनि अनुभवबाट हुन्छ। त्यसैले स्वीकार गरेर धन्यवाद दिएर हजुर खाइदिनुहोस्, किनभने संसारमा अहिले भोजनको पनि कमी भइरहेको छ त्यसैले साथसाथमा यो खाँदै गर्दाखेरि मनलाई पनि ठीक राखेर खायो भनेदेखि भावना पनि ठीक हुन्छ अहिले के भइरहेको छ भन्दा अरू कुरा त ठिकठाक छ हामीलाई सहयोगहरू जुटिरहेको छ तर भावनात्मक रूपमा अलिकति विचलित भएको अवस्था छ म हजुरहरू सबैलाई बिन्ती र निवेदन र आह्वान गर्न चाहन्छु हामी जो भावना ठिकठाक भएको भावनामा कार्य गर्ने व्यक्तिहरू छौँ अलिकति भावनात्मक रूपमा हामीले सहयोग दिउँ म चाहिँ अब ब्रह्मकुमारीमा विभिन्न अरू योगका संस्थाहरूमा पनि सहभागी भएको हुनाले हामीले विभिन्न अरू कार्यक्रमहरू पनि राखेका छौँ भावनात्मक रूपमा हामीले योगदान दिने कार्यक्रम लह भाइब्रेसन दिने कार्यक्रमहरू पनि भइरहेको छ त्यसैले म निवेदन गर्न चाहन्छु दुईटा पोषण हामी पक्का रूपमा लिनुपर्छ शरीरको लागि आवश्यक पोषण र त्यसपछि मानसिक पोषण पनि हामीले लिनुपर्छ यसको लागि हामी आध्यात्मिक गुरूहरू धार्मिक गुरूहरू विशेष गरेर मोटिभेसनल स्पिकरहरू अनि हामी मिडियाको साथीहरूको पनि यसपालि धेरै राम्रो भूमिका छ जसले फर्स्ट व्यक्तिहरूलाई देख्नुहुन्छ म उदारमा जाने व्यक्तिहरू साथसाथमा सहयोग गर्न जाने व्यक्तिहरूलाई पनि निवेदन गर्छु हामीले गएर त्यो उदारको ठाउँमा या सहयोग गर्नुपर्ने ठाउँमा असहयोग गर्नु हुँदैन कहिलेकाहीँ हामीले गएर दुःख दिइरहेका तस्विरहरू पनि समाचारहरू पनि आउने हुन्छन् हामी गएर अरू मन दुखाउने वातावरणलाई अमिलो बनाउने गर्नु हुँदैन हामीले त्यो वातावरणलाई सहज हुने खालको गर्नुपर्छ त्यसको लागि चाहिँ हजुरले पनि सात्विक भोजनलाई सात्विक विचारलाई साथमा लिएर आफू फुल ब्याट्री भएर गयो पावर ब्याङ्क जस्तो भयो भनेदेखि मात्र हामीले चार्ज गर्न सक्छौँ भन्ने जस्तो मलाई लाग्छ
3: धन्यवाद प्रेरक भक्त एवं जीवनशैली विज्ञ रमन भट्टराईलाई यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं आज हामीले भीषण बाढ़ीले पुर्याएको क्षति र त्यसले बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका साथै अब यो महाविपत्तिबाट कसरी माथि उठ्ने र सामान्य अवस्थामा जाने भन्ने बारेमा छलफल गर्यौं आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो सल्लाह सुझाव जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ
2: साथै तपाईले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ हामी तपाईको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ
3: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य
2: अनि म सन्तोषी रावल पनि बिदा हुन्छौ नमस्कार

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: देखियो त्यो होइन, उहाँहरू पहिले त्यहीँ केरुङकै एरियामा हुनुहुन्थ्यो।
2: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला, लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
3: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
2: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू, द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू, मस्याङदी नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
0: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले रसुवाको बटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेनजीत शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
5: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने, र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
4: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसुल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 वटा मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन् तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमाकी मगरले भन्नुभयो,
6: तल आयो भने चाहिँ भगवान जाने बोर्ड छेउमा आयो भने चाहिँ, तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले,
7: अहिलेसम्म केही सम्पर्क भएको
6: छैन, उसको ग्रुपमै छैन सम्पर्क छैन।
7: सुमोमा कतिजना हुनुहुन्छ?
6: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ, 21 जना सम्पर्क बिन्छ, त्यस्तो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त, उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त, उनीहरूको स्किललाई नाम लिँदैन भनेर भने जस्तो लाग्छ क्या।
4: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान संचालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। अब महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाण्डु स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ, यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
4: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार, राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका, वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोलचालले उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
3: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोली को निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
8: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, त्यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
4: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गर्डीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिइने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुँवरले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
9: सन्तोषी रावल। बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
10: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
9: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना, पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
12: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
16: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 जना बालबालिकाहरू हुनुहुन्छ। त्यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात रहने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टिमहरू पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिस अर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटो मात्र छ, टोखा सहरे सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरे सड़क खण्डमा विशेष गरी हामीले माथि सहरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाले शंका लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
12: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाई छ।
17: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नुभएको छ, कसैले कस्तो सहयोग गर्नुभएको छ होइन, त्यो सबैले हामीले प्याकेजिङ गरेछन्। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्जन ब्रस त्यस्तै घरमिन र परिवारहरू मिसिङ भएर ठुलो क्षति भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न सङ्कट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त 2 वडामा सडक सञ्जाल छ, पारि 3 वडामा धेरै थोरै हिलबाट पनि लगिरहेछ अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक खाथिङ हुँदै जाने एउटा बाटो भेटेछ। त्यहाँबाट चाहिँ 2 संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
12: बाढ़ी प्रभावित रसुवा, नुवाकोट लगायतका जिल्लामा मरेका पशु पंक्षी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशु पंक्षीहरूको उद्धार, आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको ओरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडा पखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडा पखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडा पखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
2: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जल मापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू
18: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु।
2: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
20: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
21: धन्यवाद लीलजी।
20: तपाईसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाईँ रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोतारिरहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
21: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट मध्यम प्रभावित क्षेत्रमा पुगेको थिएँ।
20: रसुवामै पुग्नु?
21: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
20: जाजरकोटका बासिन्दाहरू पनि थियो
21: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरैमा अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
20: र धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने
21: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन चाहिँ हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फसेको भन्ने कुरा चाहिँ आइरहेको छ।
20: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो?
21: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अप्पर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो, नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ। र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भैरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार 3 चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तर गाउँपालिकाबाट कुहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
0: उद्धारमा पनि आउनु भयो
21: त्यहाँ उद्धार
0: कतिजनाको उद्धार भयो जाजुकोट
21: बासिन्दा 9 जना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ
0: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था
21: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिरीमाट मार्फत हामीले रेस्क्यू गयौं जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन निर्णय हामी सबैको त्यहाँ संसद
0: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको
21: छ होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन
0: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा
21: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो आज करिब 3 वर्ष बित्नै लाग्यो त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानुपर्छ भनेर हामी लागिराख्यौं त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेसन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला
0: तपाईँले उद्घाटन गर्नुभयो
21: हजारौं घर छ हजुर त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरू लाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाप चाहिँ सिद्धिनु भन्छ नि
0: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
21: एकदम धेरै ढिला नि हजुर यो छिटो भन्ने त कुरै भएन नि हामी धेरै ढिला भयौं विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं अब त्यसले स्पीड लिन्छ त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसाङका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भोटेपछिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ
5: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा भदौ 22 राष्ट्रिय शोक 23 गते जयन्ती शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ लाङटाङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ खोजी कार्य अझै जारी छ सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रु भएको छ मर्स्याङदी नदीमा जल सतह सतर्कता तह पार गरेको छ तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको मौसमविदहरूले बताएका छन् र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत हासिल भएको छ
2: हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो रात को 8 बजे
1: हजुर को रेडियो 102.1 में जाना।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना:
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू:
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव,
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज। कागजातहरू,
4: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू,
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
3: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: मौरी पालन व्यवसाय र मह प्रशोधन,
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
4: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
4: फलफूल प्रशोधन र बजारीकरण,
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
4: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
3: प्राङ्गारिक कृषि वस्तु निर्यात,
4: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
4: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरि लाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले छुटिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: मोहन कुमार डागीजी म तपाईलाई कार्यक्रम रेडियो बारमा स्वागत गर्छु।
2: थ्याङ्क यू गुगल जी।
1: पृष्ठभूमि लाभ बताएको छु, सिधा सिधी विषयमा जान्छु। यो सुरुङ भित्रको त्रासदी हाम्रो खास गरी पावर हाउसको सुरुङ भित्रको त्यहाँ भित्रका साथीहरू यदि हाम्रा फसेका मानव सबै सकुशल छन् भने तिनीहरूले के सोचिरहेका होला, तपाईँलाई के लाग्छ?
2: यस्तो छ, अब यो सबैभन्दा पहिला यो चाहिँ एउटा सामान्य बाढीको रूपमा होइन, यो महाप्रलयको रूपमा आएको छ। यो इतिहासमा न कहिल्यै थियो र न कहिले होला भन्ने सोचौं, अब नहोस् भन्ने पनि सोचौं। यो अकल्पनीय महाप्रलय आयो
1: हजुर।
2: अब यसका विविध कारणहरू छन्, त्यतातिर पछि जाउँला। अहिले चाहिँ के छ भनेपछि अहिले झन्नै हाम्रो चाहिँ
1: मैले सोधेको तपाईँलाई सिधा अहिले सुरुङ भित्रका यो त्रासदी दसैँ दिन जति जसरी गुजारिरहेछन् त्यहाँभित्रका साथीहरूले तिनीहरू के सोचिरहेका होलान्, यो टनेल बाहिरका साथीहरू त सबै चाहिँ जीवित छैनन् कि के हो भन्ने सोचे कि क्या हो तिनले?
2: होइन, पक्कै अब आज झन्नै नौ दिन दस दिन हामी दस गतदेखि अहिले चाहिँ यत्रो पिरियडमा आइसक्यौँ, यो बेलासम्म पनि उद्धार नहुँदाखेरि तपाईँले भने जस्तो हामी मात्रै बाँचिया होला, यो धरतीमा अरू कोही पनि रहेन होला भन्ने उहाँहरूको मनमा पक्कै होला। अब उहाँहरूको परिवारको मनमा अर्को चाहिँ तपाईँको महाविपत्ति छ होइन
1: हजुर।
2: त्योले गर्दाखेरि अब अहिले चाहिँ अब अर्को चाहिँ यो उद्धारमा अहिले पछिल्लो पिरियडमा लागिराखेको पनि छ, अलिकति भौगोलिक अवस्थाले अनेकले गर्दा पनि अप्ठ्यारो भएको छ, तर चाहिँ अब आशा अझै मार्ने अवस्था चाहिँ छैन। अब हेरौँ, उहाँहरूले त तपाईँले भने जस्तो हामीदेखि बाहेक अरू कोही पनि बाँचेन छ, यहाँ सबै हामी पनि अब यो भित्रै परिछौँ भन्ने भयो होला।
1: हो त्यही त है, कस्तो अवस्था, उहाँहरूले त त्यही सोच्नु भयो होला। र कस्तो यो देश हो हेर्नुहोस् त, सात दिनसम्म आफै लागो पार लागेन, त्यसपछि सात दिन पछाडि निजी क्षेत्रका प्रवर्तकहरूलाई पनि तपाईँहरूको पनि प्रविधि जनशक्ति अब प्रवेश गर्नुहोस् है सुरु गरौं भन्ने छ नि त, यो के भनेको?
2: यसो यो चाहिँ सात दिन भन्नलाई यो चाहिँ यो हिजो अस्ति दिन चाहिँ अब सरकारले दियो, त्योभन्दा अगाडि दिएको छैन भन्ने कुरा आयो। एक दिन चाहिँ तपाईँको तपाईँले भनेको सही सूचना हो, एक दिन चाहिँ तपाईँको निजी क्षेत्रको सबैभन्दा अहिले बाढीमा परेको 216 मेगावटको कोरियन लगानीमा यो चाहिँ युटी वान भन्छ, माथिल्लो त्रिशुली एक आयोजना, यसमा चाहिँ धेरै मानिसहरू चाहिँ सुरु भित्र छन् भन्ने कुरा शंका गरिएको थियो। त्यहाँ चाहिँ कोरियन विज्ञ सहितको टिम, हाम्रो निजी क्षेत्रको टिम पनि जान्छु भन्दाखेरि एक दिन चाहिँ तपाईँको नुवाकोटको सिडिओले डिस्टर्ब गरेर जानु नदिएको हो होइन, त्योदेखि पछाडि चाहिँ त्यहाँ निजी क्षेत्रको मान्छेहरू पनि, त्यो कोरियन एक्सपर्टहरू पनि, र यो हाम्रो चाहिँ माउन्टेन क्लाइम्बिङ एसोसिएसन छ नि, त्यो माउन्टेन क्लाइम्बिङ एसोसिएसनका मान्छेहरू पनि त्यहाँ खटिरहनु भएको छ निजी क्षेत्रमा पनि, जस्तो यो अलिक एक दुई दिन पछाडि आयो, एक दिन चाहिँ त्यसरी रोकिएको हो। त्योदेखि पछाडि चाहिँ तपाईँको संलग्न गराएको यो तपाईँको निजी क्षेत्रलाई चाहिँ अब जानुहोस् भन्ने कुरा चाहिँ हिजो अस्ति दिनदेखि चर्चामा छ, त्यो चाहिँ कुरा होइन, त्यो निजी क्षेत्रले त्योभन्दा अगाडिदेखि नै पनि काम गरिरहेको छ। तर चाहिँ अब जति काम गरे पनि जति लाग्यो पनि निजी क्षेत्र खटिया छ, अब सुरक्षा कर्मीहरू खटिया छन्, तपाईँको चाहिँ विज्ञ विशेषज्ञहरू विदेशबाट आएका, जस्तो इन्डियाबाट आएका, चाइनाबाट आएका, अहिले कोरियाका पनि छन् होइन, कोरियन इन्भेस्टमेन्ट कम्पनी भएकोले गर्दाखेरि कोरियाका पनि त्यहाँ छन्, तर त्यो सबै लागे पनि तपाईँको रिजल्ट चाहिँ आउन सकेका छैन। फेरि अब तपाईँ एक हप्ता भन्दा बेसी समयदेखि रिजल्ट आउन सक्दा गाह्रो छ, त्यसमा भौतिक अवस्थाले पनि धेरै काम गरिया छ। तर अहिले चाहिँ अलिअलि आशा लाग्दा कुराहरू पनि छन्। फेरि जस्तो त्यो टनेलमा चाहिँ टनेलभित्र त्यो सबै चाहिँ डेब्रिजहरू जो खोलाले ल्याए त्यो चाहिँ पसेको छैन, अथवा पावर हाउसतिर पसेको छैन भन्ने कुराले त फेरि त्यहाँ चाहिँ शुभ सङ्केत छ कि भन्ने कुरा पनि आउँछ नि त। त्यो भएकोले गर्दाखेरि सरकारले तपाईँको सुरुदेखि नै जाने नदिएको चाहिँ होइन, एक दिन चाहिँ अलिकति त्यस्तो भएको हो, मैले मिडियामा पनि बोलेको थिएँ, त्यो चाहिँ तपाईँको नुवाकोटको सिडिओले निजी क्षेत्रको हेली उडाउनु नदिएको, त्योदेखि पछाडि त निजी क्षेत्र हामी संलग्न छौँ, हामी चाहिँ डे टु डे मिटिङ बैठकहरूमा छौँ, हामीले सक्ने सपोर्ट अब फाइनेन्सियल टेक्निकल मतलब आजै पनि भएको टनेलभित्र त्यो सबै चाहिँ डेब्रिजहरू जो खोलाले ल्याए त्यो चाहिँ पसेको छैन, अथवा पावर हाउसतिर पसेको छैन भन्ने कुराले त फेरि त्यहाँ चाहिँ शुभ सङ्केत छ कि भन्ने कुरा पनि आउँछ नि त। त्यो भएकोले गर्दाखेरि सरकारले

0: एसोसिएसन अब लामो समयसम्म छलफल गर्यौं। अब यो टनलिङ एसोसिएसनका विज्ञताहरू त्यो सबै चाहिँ प्रयोग गर्ने हिसाबले खटिरहेका छौँ। तर यो खटाइको अर्थ कतिखेर हुन्छ भन्दाखेरि रिजल्ट आयो भने हुन्छ नि त, दुईजना चारजना पाँचजना दसजना जति भए पनि हामी जीवित उद्धार गर्न सक्नु हुन्छ। त्यो रिजल्ट चाहिँ आएको छैन होइन, तर त्यो चाहिँ निजी क्षेत्रलाई लाग्नै दिएको थिएन भन्ने कुरा चाहिँ होइन, हामी लागिरहेका छौँ।
1: तर रिजल्ट आउन सकेन फेरि,
0: यसो भौगोलिक अवस्था पनि नि, मलाई के लाग्छ भने तपाईँले भने जस्तो हतारो हामी सबैलाई छ क्या, भित्र मान्छेले के कल्पना गरेका छन् भनेर तपाईँले ब्याकग्राउन्डमा जुन हाल्नुभयो त्यो त सत्य कुरा हो नि त। जस्तो चाहिँ के भने 20-50 तपाईँको चाहिँ इस्का भटौरहरू लागौँ, जस्तो प्रधानमन्त्री राहत कोषमा इपानले हामीले 13 करोड रुपियाँ सपोर्ट गरेका छौँ, विभिन्न संघ संस्थाहरूले दाताहरूले निजी क्षेत्रले सहयोग गरेका छ, त्यो पैसा खर्च गर्नलाई त सरकारी प्रक्रियाहरू धेरै पुर्याउनु पर्दैन नि।
1: तर डाङ्गी सर सुन्नुहोस् न, यो एउटा पाटो भयो, अर्को चाहिँ त्यहाँभित्र बसेका मानिसहरू त काउन्ट डाउनमा सास फेरिरहेछन्। यदि अहिलेसम्म मान्नुहोस् 10 लाख पटक उहाँले सास फेर्ने समय थियो भने त्यो त घट्दै घट्दै घट्दै अब सयतिर आयो कि अथवा त्योभन्दा कम आयो कि होइन, त्यहाँ आफ्नो मान्छे परेका र कति पिर होला सम्झिनुहोस् त। त्यो तहका इस्का भेटर किन पुग्न सकेनन्, त्यो तहको सामग्री किन पुग्न सकेन पहिलो 3-4 दिन, प्रश्न यो छ नि छैन।
0: होइन होइन, त्यो यसो छ बलजी, त्यो चाहिँ एकदम एसिडले सरकारले सबै एकदम राम्रो गरेको छ सबै गरेको छ भन्ने अर्थमा मैले होइन, कम कमजोरीहरू भएका छन् होइन।
1: तर कुरा तपाईँको कस्तो आयो भने सरकारी मान्छेहरूको जस्तो प्रधानमन्त्री के भनिराख्नु भएको छ भने संसारभर यस्तो टेक्नोलोजी छैन अहिले नेपालमा आए जस्तो को उद्धार गर्ने टनेलभित्रको, हिजो
0: त्यस्तो त होइन।
1: त्यो त सुन्नुभयो नि तपाईँले,
0: होइन त्यो सुने, त्यस्तो त होइन, त्यो टेक्नोलोजी नै नभएको, त्यो सबै नभएको त होइन, त्यो टेक्नोलोजी हामीले गरेको हो निजी।
1: तर मेरो जम्मा कन्सर्न यति हो, मेरो प्रश्न, जसरी सेना लागो सरकार लागि परेर फेरि उसले लागेको छैन भनेको होइन, परिणाम नआएसम्म लाग्नु र नलाग्नुको अर्थ पनि छैन,
0: अर्थ भएन हो
1: अनुसन्धान भन्ने चिज 99% भएर अर्थ छैन नि, 100% नभएछ, त्यस्तै त हो यो। यसकारण म सोध्दैछु, त्यो अहिले तपाईँको प्राइभेट सेक्टरको तपाईँको कति एउटा आयोजना त्यहाँ क्षति पुगेको छ, दुईवटा
0: प्राइभेट सेक्टरको होइन, जम्मा परेको हाम्रो 13 आयोजना हो,
1: 13 प्राइभेट सेक्टरको कति हो यो टनल सहितको, म त्यो सोध्दैछु भूमिका,
0: प्राइभेट सेक्टरको 7
1: 7 प्राइभेट सेक्टरको समेतमा त्यही काम गरिरहेको सर्वेयर, त्यही काम गरिरहेको इन्जिनियर सुरुमै लागि परेको भए त अहिले सेनाले ड्रइङ हेर्ने के हेर्ने अनि कहाँनिर मुख हो कहाँ के हो भन्ने पत्ता लगाउनु भन्दा त उनीहरूलाई बढी थाहा हुन सक्थ्यो होला नि त। प्रश्न यो मान्छेहरू सुरुदेखि प्रयोगमा आए, प्रविधि सुरुदेखि आयो,
0: तपाईँले भनेको कुरामा
1: हजुर,
0: त्यो प्राविधिक नै तिन छ भने 188 इन्जिनियर परिया छन् भने यो हराउनेमा अहिले झन् 900 हाम्रो हराइरहेको जनशक्ति छ नि,
1: ए
0: त्यसमा 188 इन्जिनियर छ सर, त्यही प्रोजेक्टका इन्जिनियर त तपाईँले कहाँ पाउनुहुन्छ त, त्यो त अर्कोले नै ड्रइङहरू हेर्नु पर्यो नि, त्यो त 188, यो तपाईँ अहिले यो तपाईँको आर्थिक क्षति र त्यो भौतिक क्षति मात्रै कुरा नगरौँ न, यो त यहाँ त प्राविधिक क्षति यति ठुलो भएको छ नि, 188 इन्जिनियर र ती काम गरिरहेको इन्जिनियर
1: त्यो सम्बन्धी जानकारीमा राख्ने कन्सल्टेन्ट इन्जिनियरहरू हुन्छ,
0: यसो फेरि त्यो इन्जिनियरहरू ती थुनिए पनि ती हराए पनि त्यो इन्जिनियरले बनाएको ड्रइङ हेर्न सक्ने मान्छे त कच्छ त नेपालमा अरू पनि छ नि,
1: ती प्रयोगमा सुरुदेखि आए त मेरो प्रश्न तपाईँलाई,
0: होइन होइन, सुरुमा केही कमी कमजोरी भएको हो, त्यो त्यो त्यो आउनु पर्थ्यो होइन, त्यो भएन, अब अब अब अब पनि अहिले अहिले चाहिँ अलिक त्यो भएको छ, फेरि अहिले चाहिँ भइरहेको छ, तर तपाईँले भने जस्तो जति भए पनि 900 भए पनि रिजल्ट आइकन त सही भएन,
1: अहिले भयो तर बहुमूल्य 5-7 दिन बहुमूल्य टाइम हो, त्यो
0: लगभग होइन, यो त
1: बहुमूल्य 5-7 दिनको समय त सेकेन्डको काउन्ट छ भने,
0: दिन होइन भनेको, दिन होइन घन्टा मिनटको महत्व छ नि यहाँ त,
1: सेकेन्डको
0: महत्व छ नि त, त्यो अघि गर्दाखेरि त्यो सुरुका 2-3 दिनहरूमा त्यस्तो कन्फ्युजन क्रिएट भएको
1: हो, अहिलेको लेटेस्ट स्टाटस के हो, त्यहाँ कतिवटा आयोजना प्रभावित, कति मान्छे प्रभावित, सुरुङ्गनको स्टाटस के हो, त्यो उद्धारको प्रक्रिया के छ, यो अलिकति डिटेल बताउनु त। अब
0: अहिले तपाईँको मेन चाहिँ धेरै मान्छेहरू 573 चाहिँ मान्छे हराइरहेको र लगभग 300 मान्छे चाहिँ टनेलमा छन् भन्ने अन्दाज गरिएको,
1: हजुर,
0: माथिल्लो त्रिशुरी एको चाहिँ 9.5 किलोमिटरको जम्मा टनलको लम्बाइ,
1: हजुर,
0: उहाँहरूको टनल चाहिँ ब्रेक थ्रु भइसकेको, टनल खोलिसकेको,
1: हजुर,
0: त्यो 9.5 किलोमिटरमा इनलेट आउटलेट र बीचमा चाहिँ अडिट पोर्टलहरू गर्दाखेरि 6 चाहिँ तपाईँको अडिट पोर्टलहरू,
1: हजुर,
0: त्यो 6 अडिट पोर्टलहरूको कारणले गर्दाखेरि चाहिँ भित्र पसेको मान्छेले पनि अक्सिजन पाउने सम्भावना धेरै हुन्छ, किनभने त्यो पोर्टल त बाहिरसम्म एक्सपोज भएको हो नि त,
1: हो,
0: अनि त्यो खोलाका साइडबाट गएको जुन बाढी गएको

0: हो त्यो चाहिँ टनेलमा पसेर चार किलोमिटरसम्म चाहिँ गएछ
1: हजुर
0: अनि चार किलोमिटरबाट गएपछि चार किलोमिटर भित्र त्यो टनेलमा जति भएका एस्काभेटरहरू थिए मेसिनहरू फेरि के थिए नि
1: हजुर
0: ती सबै गएर चार किलोमिटरमा ब्लक भएर त्यो टनेल चाहिँ फुल भरिएछ
1: हजुर
0: त्यसको मतलब त्यसमा धेरै मान्छेहरू चाहिँ टनेलभित्र भए भएको मान्छे अब त्यो चार किलोमिटरमा जतिजना परे त्यो बाँच्ने सम्भावना देखिएको छैन
1: हजुर
0: होइन अब बाँकी खाली ठाउँबाट चाहिँ मान्छे भागिसके मान्छे आज त्यो भागो म बाहिर छु कि कहाँ छु कि कति कम्पनीमा रिपोर्ट गरेको छैन त्यहाँ त लेमेन पनि छ नि त
1: हो
0: जस्तो 1433 जना चाहिँ त्यो एउटा आयोजना मात्रै काम गर्थे मान्छे
1: हजुर
0: गर्दाखेरि त्यो तल लेबर खालको मान्छे त तपाईँहरू बाँचेर कता घरतिर गयो भने पनि त्यसले सम्पर्क गरेर छैन त्यो डाटाहरू सङ्कलन गर्दैछ त्यो एउटाको अवस्था त्यो छ होइन
1: हजुर
0: अर्को लाङटाङ भोटेपछि चाहिँ 15 गते ट्रायल प्रडक्सन छ कि भनेको त्यो कम्प्लिट भइसकेको प्रोजेक्ट हो
1: लाङटाङको बत्ती बलिसकेको
0: यो 15 गते अस्ति ट्रायल प्रडक्सन थियो हामीले चाहिँ के गर्छौँ भने 15 दिनको बिजुली रेगुलर हामीले फ्रीमा यिनीहरूलाई दिनुपर्छ
1: हजुर
0: ट्रायल प्रडक्सन भनेको बत्ती बालेर बिजुली दिने दिन चाहिँ गत 15 वर्षदेखि भनौँ 15
1: हजुर
0: अनि त्यो आयोजना चाहिँ एकदमै क्वालिटी मेन पावर 5-6 जना 7 जना त त्यो इन्जिनियर मात्रै परेका छन्
1: हजुर
0: त्यो आयोजनामा 41 जना मान्छे परेका छन्
1: हजुर
0: अब त्यसको पनि टनेलको मुखसम्म पुगियो भन्ने कुरा आएको छ
1: हजुर
0: यो त्यसमा द्रुत रूपमा काम भएको चाहिँ 4 दिन भयो
1: यो तपाईँले भनेको त्रिशुली
0: यो चाहिँ होइन यो चाहिँ लाङटाङ भोटेको
1: लाङटाङ भोटेको हजुर
0: लाङटाङ भोटेको जिसी मायाको
1: हजुर
0: अब यहाँ गजबको कुरा के छ भनेपछि यो चाहिँ त्यो समुद्री सतहबाट जुन भोटेको तल सतह छ त्यो सतहभन्दा 50 मिटर माथि यसको टनेलको पोर्टल छ
1: 50 मिटर
0: माथि त्यो 50 मिटर माथिको टनेलको पोर्टल चाहिँ कहाँ थियो भन्ने कुरा पत्ता नहुने गरी छोपिया छ क्या अहिले त त्यो हिमबाडी त त्यस्तो नै आएको छ त्यो भएकोले गर्दाखेरि बल्ल पोर्टल पत्ता लगाएर त्यहाँ चाहिँ रेस्क्यु सुरु भएको छ त्यहाँ थोरै सम्भावना भित्र चाहिँ तपाईँको पावर हाउस कम्प्लिट भएकोले पावर हाउस चित्र गएर भित्र त तपाईँको एसीदेखि लिएर सबै पुरा सुविधा युक्त कोठाहरू हुन्छ नि भित्र त हाम्रो चाहिँ अरबौँका चाहिँ तपाईँको टर्बाइनहरू हुन्छन् त्यहाँ तिनीहरूलाई चाहिँ त्यो मोस्चर नहोस् त्यहाँ चाहिँ धुडी नआओस् भनेर हामीले त्यो खालको सिस्टम बनाएको हुन्छ
1: हजुर
0: अब त्यस्तै मैले अघि तपाईँको त्रिशुली UT1 216 MW भने जस्तै यसमा पनि कुनै भागमा गएर टनेल चाहिँ ठ्याक्कै रोकिएर त्यहाँभन्दा भित्र चाहिँ तपाईँको जान नपाउने अवस्था भयो भने त भित्र त मान्छे अझै पनि जीवित हुन सक्छ अझै पनि आशा मरेको छैन
1: तर त्यहाँ हावाहरू कति कायम रह्यो अक्सिजन कति कायम रह्यो खानेकुरा के हो पानी के हो त्यो त सवाल छ नि
0: खाने पानीले त समस्या छ केही दिनलाई त पावर हाउसमा हुन्छ फेरि किनभने त्यो भित्रै पनि बस्छ नि मान्छे त 24 घण्टा ड्युटीमा हुन्छ नि
1: हजुर
0: त्यो गरेर केही त हुन्छ तर तपाईँको अब त हप्ता दिन बेसी भइसक्यो त्यो पनि चिन्ताको विषय नै हो
1: हजुर सँगसँगै हो यो भन्नुभयो तपाईँले पावर हाउस बनिसकेकाहरू भित्रको सम्भावना आशै छ
0: अझै जीवित छ
1: अन्डर कन्स्ट्रक्सनको हकमा अलिक आशा कम भयो
0: आशा कम छ हो
1: होइन त यस्तो
0: जुनमा चाहिँ हामी 300 जना छन् भनेर हामी अन्दाज गरिरहेको थियौँ नि UT1 को अब UT1 चाहिँ आशा कम भयो किनभने 4 किलोमिटरको टनेल सबै छोप्यो
1: हजुर
0: अनि त्योदेखि बाहेकको टनेल खाली छ भनेपछि खाली खालीमा थिए मान्छे जो त्यो निस्किसके
1: हजुर
0: त्यतापट्टि त खोला छैन नि त यता खोला भएतिरबाट बाढी पस्यो अर्कोतिर त खोला छैन अर्को निक्लिने ठाउँमा त
1: हजुर
0: भन्छ ती मान्छेहरू निस्किसके यता 4 किलोमिटर पर्ने मान्छे मेरो विचारमा कोही पनि जीवित छैन क्या अब
1: पावर हाउस बनिसकेका हकमा जस्तो त्रिशुल थिएको हकमा के हुन सक्छ
0: त्रिशुल थिएको हकमा पनि म चाहिँ होपफुल छु त्यहाँ अर्को कुरा हाम्रो अब श्रीराम लामिछाने हाम्रो त ऊर्जा उत्पादक पनि हो
1: उहाँ
0: श्रीराम नेउपाने माननीय हाम्रो चाहिँ ऊर्जा उत्पादक पनि हो उहाँ
1: हजुर
0: उहाँले चाहिँ अपडेट गरिरहनु भएको छ त्यो एउटा चाहिँ इनलेट पुरै बन्द भएको छ भने चाहिँ बन्द हुनुको मतलब भित्र चाहिँ त्यो तपाईँको बाढी पसेको छैन भन्ने हो नि त
1: हो
0: त्यो खुलेपछि त्यो खुल्नु पनि उहाँले टाइम टाइममा अपडेट गरिरहनु भएको छ त्यो खुल्यो भनेपछि भित्र त्यहाँ पनि तपाईँको 42 जना मान्छेहरू पर्नु भएको छ त्यहाँ पनि सम्भावना चाहिँ मैले जीवित देखाएको छु यदि त्यो बन्दै भएर भित्र पस्न सकेन भने त नि मान्छेले पानी मात्रै खाना पायो भने 2-4 दिन 5 दिन त बाँच्छकै छ यो त 22-25 दिनको गोविन्द केसीको दिन बसेर भोकै त्यो हिसाबमा पनि हुन्छ तर तपाईँको यो चाहिँ यहाँ बाहिर आएर अनसन बसे जस्तो चाहिँ होइन तपाईँले भन्नु जस्तो यो चाहिँ मिनट सेकेन्ड मरेर बग्नु पर्यो भित्र
1: त्यही त त्यहाँ त अहिलेको हाम्रो अनुमान नहुन् भित्र पानी नै पानी भरिएर खात भएको छ कि बा तपाईँले भने
0: हजुर यो त अनुमानै हो अनुमानै हो पानी नै सबै भरियो कि हो
1: हजुर बा तैरिने अवस्था आयो त्यो त धेरै चीज
0: हो अनुमानै हो
1: यति जेलसम्म 9 10 दिनसम्म हावा त्यहाँ भित्रकोले कति थिएको यो पनि त प्रश्नहरू छ
0: हो
1: हैन र
0: अनि ती त छन् ती प्रश्नहरू त छन्
1: अरु जलविद्युत आयोजनाको अवस्था के हो यो हामीले अहिले त्रिशुलीको कुरा गर्यौं तपाईले भन्नुभयो अब त्रिशुलीको पनि कुरा गर्यौं त्रिशुली 1 को कुरा गर्यौं
0: के चाहिँ मुख्य चाहिँ यी तीन चारवटा हो अर्को चाहिँ तपाईको 37 मेगावाटको 37 मेगावाटको आयोजनामा त्यो स्वाइप आउट नै भयो धेरै चलेर छन् भन्ने कुरा सम्भावना छैन त्यहाँ झन् 122 जना मान्छेहरू थिए हैन
1: हजुर
0: त्यो चाहिँ स्वाइप आउट जस्तो फेवा कन्स्ट्रक्सनको नै तपाईको 120-122 जना मान्छे सबै फेवा कन्स्ट्रक्सनको मान्छेहरू परेका छन् त्यहाँ अब अरू अरू अरू अरूमा चाहिँ धेरै होप छैन सर यही दुई तिनवटामै यो अलिकति होप भएको
1: अहिले होप भएको भनेको अपर त्रिशुली
0: अपर त्रिशुली त्रिशुली 3A त्रिशुली 3B अनिखेरि तपाईँको लाङटाङ भोटेको छ
1: लाङटाङ भोटेको छ रसवागढीको
0: रसवागढीको पनि सम्भावना कम छ 111 जना
1: चिलिमेको
0: पनि सम्भावना कम छ चिलिमेमा थोरै छन्
1: त्यस्तो धेरै सुखद समाचार छैन तर आशा गरेको ठाउँमा केही सुखद समाचार आउन सक्छ
0: आउन सक्छ हो
1: तर यो एउटा विषय म कहिले पनि खिम्तीतिर हुकाएर बाढी आएर पनि मान्छे भागेर बाँचेको कुरा आउँथ्यो त्यहाँभित्रको टनेलको सुरक्षा होइन यो धेरै पहिले खिम्तीमा
0: यसपालि त यस्तो भन्छ
1: हाम्रो टनेलभित्रको सुरक्षाको पाठ हो अब मान्छे भागेर निस्किने गरेको अर्को सुरुङ त्यो किसिमको एक्सिस टनेल भन्दा बाहिर अर्कैतिरबाट पनि बनाउनु पर्ने गरेको इन्जिनियरिङ हाम्रो डिजाइनिङ फेल थियो रहेछ भन्नु भने अब के हुन्छ त्यो पनि त होला
0: होइन होइन त्यो चाहिँ जस्तो एक जिट चाहिँ दुई तिनवटा भयो भने जस्तो पावर हाउसको एक जिट चाहिँ एक्स्ट्रा अर्को पनि राख्ने जस्तो मैले अहिले अन्डरग्राउन्ड प्रोजेक्ट बनाइरहेको छु मैले एक जिट राखेको छु कि
1: हजुर
0: त्यसो पावर हाउसको एक जिट चाहिँ अप्सनल पनि राख्नुपर्छ भन्ने कुरा एउटा यसले महसुस गराएको छ
1: हजुर
0: मैले भने नि तपाईँको त्रिशुली युटी वानको त तपाईँको चारवटा पाँचवटा अडिजहरू भयो नि त निक्लिने ठाउँ त पाँचवटा भयो नि त
1: भनेपछि अप्सन चाहिँ हामीसँग चाहिने रहेछ
0: अब पावर हाउसमा पनि एक्जिट अप्सन चाहिँ चाहिने भयो
1: पावर हाउसमै चाहिने भयो अब हामीलाई होइन
0: पावर हाउसमा पनि चाहिने भयो अब पावर हाउसमा पनि टेललेस चाहिँ हुन्छ टेललेस पनि गएर फेरि खोलेमा बस्छ टेललेस पनि हुन्छ कि त्यहाँ जस्तो
1: टेललेस गरेपछि त पानी फाल्ने ठाउँ गएर खोलामा त खोलाबाटै भाग्नु परिरहेछ खोलामा गएर त अर्थ भएन
0: अर्थ भएन त्यो पनि हुन्छ अप्सन चाहिँ होइन
1: हजुर
0: तर जस्तो पानी नै बन्द भएपछि त त्यहाँ पनि खाली नै हुन्छ नि खाली त्यो टनेल तर चाहिँ त्यो पनि अप्सन भएन अब अर्को दोस्रो अप्सन पनि राख्नुपर्ने अवस्था भयो त्यो कुन कुनमा राखेको पनि छ जस्तो मेरोमा राखेको छ होइन
1: हो अब 431 जति चाहिँ हाम्रो विद्युत यो नेसनल ग्रिडबाट आउट भएको छ प्रभावहरू अब आउने हिउँसम्ममा देखिने नै होला त्यो एउटा बाटो हो होइन सबभन्दा ठुलो त अकल्पनीय मानवीय जोखिम नै भयो यो हाम्रा सिपहरू हाम्रा क्षमताहरू जो आफैमा एउटा अकल्पनीय र अतुलनीय छ अन्तिममा
0: यो त भयङ्कर छ यो त तपाईँको भदौ 10 गते त ऊर्जा क्षेत्रमा कालो दिनको रूपमा लिनुपर्छ होला कालो दिनको रूपमा आयो यो चाहिँ आर्थिक र भौतिक क्षति मात्रै होइन मानवीय क्षति यति ठुलो भएको छ कि मानवीय पनि दक्ष मानवीय के
1: जस्तो
0: त्यो तपाईँले भन्नु नि त्यो टनेलभित्र काम गर्ने लेबर पनि क्षमता योग्य हो क्या त्यो त 10 टनेल रोडमा काम गरिसकेको मान्छे हो नि त्यो त
1: विशेष
0: नपढेको होला तर प्र्याक्टिकल त ऊ त प्रुफ मान्छे हो नि अनि यो तपाईँको यो प्राविधिकहरूको ग्याप
1: हो अन्तिममा तपाईँको प्रभावित मानिसहरू अझै पनि आफ्नो परिवारको सदस्य फर्केर आउला कसैको छोरा होला कसैको श्रीमान होला कसैको पिताजी होला कसैको दाई होला कसैको भाइ होला जो प्रियजन छ उनीहरू आउँछ भनेर त्यो टनेलभित्र फसेको छ भन्ने अनुमान गरेर बसेकाहरूलाई तपाईँको आह्वान के छ सरकारलाई तपाईँको अनुरोध के छ
0: सर्वप्रथम मैले सरकारलाई चाहिँ अहिले अब तदारक काम गर्न र सकेसम्म चाहिँ मेसिन इक्विपमेन्टहरू डिमान्ड अनुसार पुर्याउन र त्यो पुर्याउनलाई मेसिन इक्विपमेन्टहरू भएन कति मेसिन इक्विपमेन्टहरू निजी क्षेत्रसम्म पनि छन् हामी जतिखेर पनि उपलब्ध गराउन तयार छौँ र त्यो इक्विपमेन्टहरूको कमी हुन दिनु भएन जति सक्दो छिटो उधारमा लाग्नु पर्यो अझै पनि केही टनेलहरूमा फस्नु भएको मान्छेहरू जीवित निक्लिने सम्भावना मैले देखेको छु त्यो म यहाँहरू सबैलाई भन्न चाहन्छु र अब म चाहिँ यो स्वतन्त्र ऊर्जा उत्पादन गर्ने संस्था इपानको तर्फबाट जो यो बाढीमा चाहिँ तपाईँको बेपत्ता हुनुभयो मृत्यु हुनुभयो जो मृत्यु हुनुभयो 1200 संख्या त मृत्युको संख्या पुगिसक्यो उहाँ चाहिँ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र परिवारजनमा संवेदना व्यक्त गर्न चाहन्छु र जो चाहिँ आफ्नो परिवारजनभित्र पसेर बाहिर पीडादायी क्षणमा हुनुहुन्छ उहाँहरूलाई धैर्य धारण गर्नको लागि अनुरोध गर्न चाहन्छु र अझै पनि सम्भावना मैले एउटा बिहान पनि एउटा न्युज सुनिरहेको थिएँ मैले त्यो बिसौ दिनमा पनि टनेलभित्र उद्धार भएका कुराहरू पनि छन् होपलेस नहुन चाहिँ अनुरोध गर्छु र सरकारलाई तदारक यो काम चाहिँ छिटो गर्नको लागि अनुरोध गर्छु र निजी क्षेत्र जतिखेर पनि इपान जतिखेर पनि जे गर्न पनि जे सहयोग गर्नको लागि तयार छ भन्न चाहन्छु
1: हस् तपाईँलाई धेरै धेरै धन्यवाद
0: थ्याङ्क यू गुगलजी
2: रेडियो पाव घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0484541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
3: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
3: त्यसो भए ध्यान दिएर सुन्ने
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
3: सुन्नु भए त
1: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
2: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 0848-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश
5: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 0-48-540-239, 0-48-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
0: हजुरको रेडियो

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसीको नमस्कार। आजको कार्यक्रममा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, आज प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढ़ीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटेन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि सिकौला, नरहे पनि त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: र चिन्ता खपसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूका राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाई छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझिसक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
8: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ। हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को
1: बाढी गयो। त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यो हिट बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट कोल्यास स्टेटर सर्च एन्ड रेस्क्यु टिम लगायत कम्प्लेक्स इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न शुरू गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्ने बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भटकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधै अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ सोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका एक्सकाभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट एक्सकाभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका
9: छौँ। अब आज अपेक्षा के छ?
1: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गर्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्लो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुन्निएका मान्छेहरूले यदि त्यो सङ्लो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्ट क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरिएको छ। अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज चौथो दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास चाहिँ गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको
9: छौँ।
2: हाम्रो स्टाफ अनि उहाँ चेसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनेलमा मिसिङ हुनुहुन्न, टनेलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वर्क सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन। माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्री संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनी मध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
3: तीन दिन पछि हेर्न आएको, अब के अब हेरि नसाधे सोच्नै नसक्ने केही पनि थिएन। तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखिएको थियो, के के सामानहरू निकाल्नु भयो? मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो? कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसोतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेको छैन काकाको मान्छेको।
0: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
4: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अलिअलि भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीकोदेखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतल्ला अझै पनि माटो मुनि छ।
9: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल दुई तल पुरै पुरेको छ। माथि भनेको रुमको सिरक डस्नाहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुई तला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसादी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाके, अरू त खासै केही छैन।
0: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको संताप र पिरलो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातो पानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
10: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गयौँ, त्यसपछि खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमी सेनाको आरोप छ।
11: बजार आउनुको उनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिलको दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएकोलाई दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमी सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै अवस्थ। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु,
3: टाउको दुख्नु,
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
3: हार जोड्ने तथा मांसपेशी दुख्नु,
2: वाकवाकी लाग्नु, बान्ता हुनु,
3: शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेंट।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

सुर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

0: क्यूएए प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
2: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
2: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
3: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
2: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्यान डाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
3: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
2: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
3: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
2: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन।
3: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान रजय छाप। समेटिने

0: अल तथा ओडाहरू रजत छाप
1: सय दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
0: सय दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
1: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
0: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हात्तीटार समेटिन टोल तथा ओडाहरू हात्तीटार सबै
1: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिन टोल तथा ओडाहरू डाँडा खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगिटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
0: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि 2:04 बजेसम्म स्थान क्याम्पस चौर समेटिन टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिया खर्क
0: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
0: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
0: सोही दिन बिहान 10 बजेदेखि 2:04 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
0: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 48 45 3 4 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0 48 40 00 67
0: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंस
0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
0: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
1: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि
1: लक्ष्य 22 पटक
0: स्वीकृत बजेट 88 लाख
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भएको बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
1: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
1: मौरी पालन व्यवसाय र मह प्रशोधन
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
0: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
1: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
0: फलफूल प्रशोधन र बजारीकरण
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
0: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
1: प्राङ्गारिक कृषि वस्तु निर्यात
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
1: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
10: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
11: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
12: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
11: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
13: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
11: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
14: सम्पर्क नम्बर 0475904669692 9998।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रसुवा स्थित घटिकोशीमा आएको बाढ़ीका कारण रसुवागढ़ीबाट केरुङतर्फ गएका 114 जना नेपाली अलपत्र परेका थिए। चीन सरकारले उनीहरूलाई उद्धार गरेर सिन्धुपाल्चोको तातोपानी नाका हुँदै नेपाल फिर्ता पठाएको छ। बिहिबार लिपिङ हुँदै 114 जना फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले 3 बसमा उनीहरूलाई काठमाडौँतर्फ पठाएको छ। रसुवाको भटिकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका मध्ये 1282 जनाको शव फेला परेको छ। रसुवा नुवाकोट धादिङ चितवन गोर्खा तनहुँ नवलपरासी पूर्व र नवलपरासी पश्चिम भारतमा भेटिएका सहित 1282 शव फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार प्राधिकरणका अनुसार बाढ़ीमा परि 5083 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 12038 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार 3000 भन्दा बढ़ी होल्डिङ सेन्टरमा बसिरहेका छन्। नेपाल पत्रकार महासंघले रसुवा स्थित भटिकोशी नदीमा आएको भीषण बाढ़ीका कारण सम्पर्कविहीन भएका पत्रकार तथा पत्रकारका परिवारका सदस्यहरूको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ। भदौ 10 गते आएको बाढ़ीपछि पत्रकार तथा उनीहरूका परिवारका सदस्य सम्पर्कविहीन भएको 8 दिन बितिसक्दा पनि खोजी तथा उद्धार हुन नसकेको भन्दै महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको हो। प्रतिनिधि सभाको बैठक आगामी 6 दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बिहिबारको बैठकपछि सदनको आगामी बैठक भदौ 24 गतेसम्मका लागि स्थगित गर्नुभएको हो। बिहिबार सिंहदरबार स्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा नुवाकोट र धादिङमा बाढ़ीले पुर्याएको क्षति, उधारमा भएको ढिलासुस्ती, सुरुङमा फँसेका श्रमिकहरूको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराएका थिए। संस्थापनलाई चुनौती दिँदै नेपाली कंग्रेसको शेरबहादुर देउवा पक्षले 15 केन्द्रीय महाधिवेशनको मिति तोक्ने सहित 9 बुधे निर्णय गरेको छ। देउवा पक्षको बिहिबार सम्पन्न बैठकले 15 महाधिवेशन आगामी मंगिर 21, 22 र 23 गते काठमाण्डुमा गर्ने निर्णय गरेको हो। बैठकले वडा अधिवेशन असोज 15, पालिका अधिवेशन असोज 20, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज 23, जिल्ला अधिवेशन कार्तिक 15 र प्रदेश अधिवेशन मंगिर 4 गते गर्ने कार्यतालिका पनि तय गरेको छ। बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठनको जिम्मेवारी पार्टीका नेता शशांक कोइरालालाई दिने निर्णय पनि गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर क्षेत्रमा त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि काठमाण्डु उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ। सड़क अवरूद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएपछि ग्यास ढुवानी लागत बढ़ेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। गत भदौ 14 गते कृष्णवीर क्षेत्रमा आएको बाढ़ीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि काठमाण्डु उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास सिलिण्डरको बिक्री वितरण चुनौतीपूर्ण बनेको संघले जनाएको छ। भटिकोशीको विपदमा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव धमाधम गाडेर व्यवस्थापन गरिँदैछ। प्रभावित क्षेत्रबाट काठमाण्डुमा लगिएका शवहरू पनि स्थानीय प्रशासनले गोकर्णेश्वर नगरपालिका स्थित जंगलमा गाडेर व्यवस्थापन गरिरहेको छ। गोकर्णेश्वर नगरपालिका 7 स्थित दक्षिण ढोका वन क्षेत्रमा थप 115 वटा शव गाडेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिषद काठमाण्डुका एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ।
सरकारले भदौ 22 गते सार्वजनिक विदा नभएको स्पष्ट पारेको छ। आज बसेको मन्त्री परिषद बैठकले भदौ 22 गते भटकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो, तर राष्ट्रिय शोक मनाउने विषयलाई सार्वजनिक विदाका रूपमा बुझिएको भन्दै सरकारले यो दिन विदा नभएको स्पष्ट पारेको। 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरे पनि सार्वजनिक विदा नदिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि 22 गते सार्वजनिक विदा नभएको जानकारी दिनुभएको छ। सरकारले भदौ 23 गते भने जीएनजी शहीद दिवसको रूपमा मनाउने भन्दै सार्वजनिक विदा दिएको छ। यसअघि लगातार 5 दिन सार्वजनिक विदाको खबर सार्वजनिक भए पनि भदौ 19 गतेदेखि 21 गतेसम्म लगातार 3 दिन र त्यसपछि 23 गते मात्रै सार्वजनिक विदा हुने भएको हो। विभिन्न वाहनामा बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढ़िरहेका बेला सरकारले भन्सार छुटमा चिनी आयात गर्ने भएको छ। सरकारले नजिकै गरेको चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउन भारतबाट भन्सार छुटमा 25,000 मेट्रिक टन चिनी आयात गर्ने भएको हो। आज बसेको मन्त्री परिषद बैठकले साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विशेष भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ। रसुवाको भटकोशी नदीमा आएको बाढ़ीमा परि अभिभावक गुमाएका बाल बालिकालाई बागमती प्रदेश सरकारले निशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ। बागमती प्रदेश मन्त्री परिषदको आज बसेको बैठकले बाढ़ीमा आमा बाबु गुमाएका बाल बालिकालाई आवाससहित कक्षा 12 निशुल्क शिक्षा दिने निर्णय गरेको हो। सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परि मृत्यु हुने सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत तत्काल दिइने घोषणा गरेको छ। आज सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा बाढ़ीमा परि मृत्यु हुने सशस्त्र प्रहरीका परिवारलाई 25,00,000 रूपियाँ राहत तत्काल दिइने निर्णय गरेको। बैठकले सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रूपियाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान व्यवस्थापन विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सृजित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोशी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो।

सरकारले रसुवाको भुटीकोसी नदीमा आएको बाढ़ी पछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले रसुवा बाढ़ीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको, साथै उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। गृह मन्त्रालयको प्रस्ताव भएको निर्णय अनुसार उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय भएको छ। सरकारले रसुवाको भुटीकोसी बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यावसायिक पुनर्स्थापना योजना अन्तर्गत राहत, कर तथा महसुल छूट लगायतका सहुलियत उपलब्ध गराउने निर्णय पनि गरेको छ। यस्तै सरकारले सहसचिव नारायण भट्टलाई सचिव पदमा बढ़ुवा पनि गरेको छ। रसुवाको भुटीकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि रामेछाप नगरपालिकाले 40 लाख रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भदौ 10 गते भुटीकोसीमा आएको अकल्पनीय बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरिएको। भुटीकोसी बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। नगरपालिकाले विपदको समयमा आवश्यक साथ सहयोग समन्वय र सहकार्य गर्नु सबैको दायित्व भएको भन्दै जनप्रतिनिधिहरूको सेवा सुविधाबाट 10 दिन बराबरको पारिश्रमिक नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूको तर्फबाट संघीय सरकारले निर्णय गरे बमजिमको रकम र नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट गरी कुल 40 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने जनाएको छ। रामेछापको लिखु खोलामा 36 मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। उज्यालो इनर्जी सोल्युशन प्रालीले प्रस्ताव गरेको उक्त आयोजनामा रामेछाप नगरपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिका क्षेत्रलाई समेत समेटेर निर्माण गरिने भएको प्रस्तावित आयोजना पिकिङ रन अफ रिभर प्रोर प्रकृतिको हुनेछ। आयोजनाले दैनिक करिब 3 घण्टा पिकिङ ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ। आयोजनाको जडित क्षमता 36 मेगावाट रहेको छ भने सुक्खा मौसमको पिक ऊर्जा 18.87 गिगावट आवर र बर्खायामको ऊर्जा 151.63 गिगावट आवर रहनेछ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 9 ल्याङल्याङमा यात्रुवाहक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छन्। आज दिउँसो काठमाण्डुबाट रामेछापको रामपुर हिँडेको 8751 नम्बरको यात्रुवाहक बसको ढोकाबाट खस्दा यात्रु सविता खड्का घाइते हुनुभएको रामेछाप नगरपालिकाको वडा नम्बर 9 स्थित विमेश्वर आबीमा अध्यापनरत शिक्षिका खड्का घाइते भएपछि तत्काल उद्धार गरेर रामेछाप अस्पताल उपचारका लागि लगिएको र उहाँको अस्पतालमा उपचार भइरहेको छ। सिन्धुलीमा जग्गाको सकल नक्सा र डिजिटलाइज ट्रेस नक्सा बीच क्षेत्रफल फरक देखिने समस्या देखिएको भन्दै सेवाग्राहीले सम्बन्धित निकायसँग उचित संशोधनको माग गरेका छन्। नापी कार्यालय सिन्धुलीबाट कम्प्युटर प्रणाली मार्फत प्रिन्ट गरिएको नक्सामा सकल नक्साको तुलनामा बढ़ी क्षेत्रफल देखिएको भन्दै केही जग्गा धनीले गुनासो गरेका छन्। सदरमुकामभित्रकै जग्गामा व्यापक समस्या देखिएको छ। विशेष गरी पुरानो नक्सामा उल्लेख भएको क्षेत्रफल र हाल डिजिटल प्रणालीबाट निकालिएको नक्सामा देखिने क्षेत्रफल बीच देखिएपछि जग्गाको वास्तविक सीमा र स्वामित्व कुन अभिलेखका आधारमा कायम हुने भन्ने प्रश्न उठेको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट विदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार। हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुता तपाईँकै सुख दुःख कसा यात्री होइन तपाईँकै मुटुको डुकडुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो सुरराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको 7 दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ, तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्छौ भने तपाईँले नै लेखेर पठाउनुभएका मायारूपी लेख रचनाहरू पनि वाचन गर्दै गर्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। सकभर कार्यक्रममा चाहिँ धेरै साथीहरूको माझमा पुर्याइदिनुहुन्छ भन्ने आशा मैले लिएको छु होइन। हामी यति बेला पुरानो रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट निहार भइराखेका छौँ। रातको समय छ, यति बेला झ्याउकिरी कराइरहेका होलान्, टक्क लगाएर सुनसान सडक होला, गाउँघर पनि सुनसान भइसकेको छ होला। यो समयमा हामीलाई सुन्दै हुनुहुन्छ होला, माया प्रेमका कुराकानी गर्दै होस् अथवा नाइट ड्युटी गर्दै होस् अथवा खाना खाँदै होइन पढ्दै जसरी जहाँ जुन अवस्थामा रहेर सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु भने कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि हुन चाहन्छु। हुन त बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइलाई पनि आराम गर्दै मेटाउने कोसिस गर्दै हुनुहुन्छ होला। मनमा विभिन्न किसिमका कुराहरू खेलिरहेका छन् होला होइन, नेगेटिभ कुराहरू खेल्छ।

निमनमा त्यो खेलेका नेगेटिभ कुराहरू चाहिँ म नौ डाँडा कटाउँछ है तपाईँको माझमा रहेर समेत साथी भन्न चाहन्छु। धेरै कुराकानी गर्न चाहिँ कार्यक्रमको सुरुवातमा धेरै ल्याङल्याङ नगरौँ होइन बोरिङ कस्तो भन्ने हुन सक्छ। सो यति बेला मिठो गीत राख्छु भागीरथ चलाउने अनि रेखा जोशीको आवाज रहेको गीत छ मेरो लागि मर्ने केटो मनै परेन होइन मलाई एउटा सिफारिस बनाइदियो होइन बनाइदियो मियर साथ छ अब मलाई मेरो लागि मर्ने केटो मनै परेन मलाई एउटा सिफारिस बनाइदियो मियर साथ यस्तै यस्तै रहेको छ। अब यो गीतमा नाच्नुपर्छ हेर्नुहोस् रातको समय छ छमछमती नाच्नुपर्छ अब तिज आउँदैछ यति बेला तपाईँको माझमा गीत राख्छु कार्यक्रमको सुरुवात गर्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला मेसेजहरू पठाउँदै गर्नुहोला कार्यक्रमलाई पनि सेयर गरेर साथ दिँदै गर्नुहोला है त

रातको समयमा धेरै नाच्न पनि हुन्न हो, त्यही भएर गीतलाई बिचमा रोकिदिए नरिसाउनु होला पनि हुन चाहन्छु। कार्यक्रम समाज डोहोरी अनिहरू भइराखेको छ। आवाजमा म श्रु र आजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भन्ने आशा छ। आउनुहोस्, रमाइलो गर्नुपर्छ। के मिठा मिठा लेख रचनाहरू लेख्नु भएको छ भने पोस्ट गर्नुहोस्, वाचन गर्ने कोसिस गर्नेछु भने साथसाथै लेख रचनाहरू अब लेख्नु भएको छैन भने कोही कसैलाई त मिस गरिराख्नु भएको हुनसक्छ, सम्झिराख्नु भएको हुनसक्छ, यो समयमा याद आइराखेको हुनसक्छ। मेरो कालीले खाना खाइ खाइनु होला, होइन के गर्दै छिन् होली होलिन, होइन जस यस्तो हेर्नुहोस् न, अब भाषामा नजाउ मायामा जाउ, होइन जे भए पनि अब के भन्न खोज्दै थिएँ, म अर्को कुरा सोचाएँ, ठिक छ होइन। अब हुनसक्छ नि यति बेलामा खाना खाइन् कि खाइनन् होलिन् मेरी मुरीले, यति बेला मलाई सम्झे कि छैन छन् कि छैनन् होला, होइन यस्तो यस्तो पाराको हुन्छ। अब खै मुरीले के गर्दै होलिन्, सम्झ्यौ कि नै त मुरी भन्ने पनि कुरो भएन डाइरेक्टली, लाज लाग्न पनि सक्छ होला कोही कोही, होइन म त फ्याक्ट्रो पाराले जे आउँछ मनमा सोधिरहेको हुन्छु भनिरहेको हुन्छु भन्ने पनि हुन सक्नुहुन्छ कोही कोही त। त्यही भएर खाना खायो कि नै मेरो, होइन मेरो याद आएको छ कि छैन भन्ने पनि हुन सक्नुहुन्छ कोही कोही चाहिँ। म जस्तो अलिक भन्न नसक्ने होइन खुलेर भनिसकेपछि चाहिँ अनि उहाँहरूले भन्न सक्नु के भन्ने कस्तो भन्ने, होइन त्यो बेला आएर यसो बस्ने खालको पनि हुन सक्नुहुन्छ होला, त्यो भइसकेपछि गाह्रो पर्न सक्छ होइन। अनि हामीले चाहिँ यसरी नै म्यासेज पठाउनुपर्छ, हामीलाई म्यासेज पठाउनुहोस्। तपाईँले त्यस्तो भन्न सक्नुभएको छैन भने म उहाँको मासमा पुर्याइदिन्छु, मात्र सुन्नुहोस् है रेडियो भनेर उहाँलाई पनि भनिदिनुहोस् भन्न चाहे, होइन कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनु होला भन्न चाहन्छु। अब ठिकै छ, त्यति बेला मायाको कुराहरू गर्दै थिएँ मैले, कहिलेकाहीँ अब माया नबस्ने भन्ने पनि हुन्न, माया बस्छ होइन। यसलाई अलि रमाइलो पाराले भन्नुपर्दाखेरिमा के भन्दाखेरि अब मान्छेहरू सोध्छन् कि लभ कहिले पर्छ, माया कहिले पर्छ, माया कहिले बस्ने, माया कहिले गर्ने, लभ कहिले गर्ने। म भन्छु प्रेममा परेर रुनुभन्दा त एक्लै बसेर, होइन यस्तै हुन्छ नि अब विभिन्न रुनुभन्दा त यस्तै केही खाएर बस्नु नै आनन्द आनन्द हो जस्तो लाग्छ नि, होइन कमेडी भएर भएन नि। त्यही भएर म भन्छु यस्तो सोध्छु म आफूले आफूलाई, कमेडियन पनि होइन, कमेडी गर्न पनि आउँदैन, होइन गाह्रो होइन त, गाह्रो छ म जस्तो मान्छेलाई, होइन सबैले सोध्छन् कहिलेकाहीँ तपाईँको दिलमा को बस्छ को छ। अब म कसरी भनौँ, मेरो दिल त खाली छ कि खाली छ, जो बस्दा पनि हुन्छ ओके, स्वागत छ दिलमा, होइन तर दिमागमा भने अहिले यस्तो दिमागमा सोचिरह के खाने कसो गर्ने होइन कता जाने भन्ने चाहिँ विचारहरू आइरहेको छ भन्ने हो। अब यतातिर नजाउँ, यता मन परेको केटीलाई माया गर्छु भन्नु छिटोभन्दा छिटो मङ्सिर आउन लाग्यो श्रीसर भन्नुहुन्छ। अब मैले कसलाई भन्नु र मन परेको मान्छे होइन सोनाजी, मरीहरू सबै मनपर्छन् के गर्न, होइन ठिक छ। मनकुमारी कान्छी कुलुङले पनि शुभरात्री भन्नुहुन्छ। युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, नमस्कार हेर्दैछु कोहलपुर बाँकेबाट, सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि स्वागत छ हजुरलाई कार्यक्रममा। मनकुमारी कान्छी कुलुङलाई पनि स्वागत छ, होइन लाइभमा पनि भन्न चाहे। राजा स्तरका मगर अविरल हुनुहुन्छ, हेलो स्तर नमस्कार हजुर, सन्चै हुनुहुन्छ, ओके म ठिकठाक बवाल बिन्दास छु, होइन हजुरलाई कस्तो छ, खाना भयो कि नै, कता हुनुहुन्छ, कता रहेर कता बसेर हेर्दै हुनुहुन्छ भन्नुहोस् त मोबाइल चलाउँदै। श्री सर, जहिले तपाईँ चाहिँ 14-15 मात्रै हुनुहुँदो रहेछ, अब मलाई त हजुरआमा भन्नुहोस् न भन्नुहोस्, ठिक छ मलाई ओके हजुरआमा भन्नुहोस्, मलाई गाह्रो लाग्दैन हो, म भनिहाल्छु हजुरआमा भन्नुहोस्। हजुरआमाले अर्कै उपदेश दिनुपर्छ, नातिहरूलाई सम्झाउनुपर्छ, बुझाउनुपर्छ, होइन कहिलेकाहीँ गल्ती गर्न लागेको पनि हुनसक्छ, फेरि होइन बोल्दा बोल्दै के बोलिन पनि सक्छ, यसो भन्नुपर्छ हजुरआमाले, सम्झाउनुपर्छ बुझाउनुपर्छ। अनि अब हजुरआमा भन्नुहोस् न त के छ, होइन यस्तै ठिक छ हजुरआमै भनौँला। अनिसा केसा हुनुहुन्छ, हेर्दैछ है सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, आफै भन्न चाहे। त्यस्तै गरेर राइनी राजकला हुनुहुन्छ, हेलो नमस्ते श्री राज महोदय, शुभरात्री भन्नुहुन्छ, शुभरात्री सबैमा राजकला राइनीजी, स्वागत छ हजुरलाई पनि। यति बेला म
मेसेज तर्फ लाग्छु, त्यसपछि एउटा गीत छोटो मिठोमा राख्ने कोसिस गर्छु। आज गीतहरू धेरै बज्न सक्छन् कार्यक्रममा। सेवाहरू नमस्कार, शुभरात्रि सर, जय श्रीराज मह सर, हजुर सोझ मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ यो रातको समयमा भन्नुहुन्छ अर्चना कान्दुङ्गाले। हामीसँग मुन्सी हेर्न आयो है रातको बेला, मिठो कुरा सुनाउनु होला। मिठो कुरा सुनेपछि मन खुसी हुन्छ, रमाउँछ बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छेमा भन्नुहुन्छ। सुन्दैछु हेर्दैछु, सबैमा सम्झना छ ल भन्नुहुन्छ। ओके, मिठा मिठा कुराकानी गर्नलाई ओके म चिनी हालेर मुखामा चिनी हालेर लिएर आउँ कि मिठो कुराकानी गर्नलाई मुह हालेर लिएर आउँ कि होइन त्यो खुदो भनिन्छ क्यारे, खुदो हालेर लिएर आउँ कि मुखामा होइन, कसरी मिठो कुराकानी गर्ने हो? मेरो ल्याङ्ग्वेज यही हो, म यस्तै पाराले बोल्छु होइन, अफ इयर अन इयर शब्द यही हो चयन, अन इयर अफ इयर योभन्दा फरक पर्दैन। अब कुराकानी भनेको अफ इयरमा कुरा आउँदैन, अन इयरमा तपाईँहरूको माझमा यस्तो कुरा आउँछ, यस्तो कुरा आउँछ, यही हो फरक। अब होइन, अब यही यतिको भए पनि आएको छ भन्नुहोस् न, कुराहरू माया प्रेमका कुराहरू गरिराखेको छु म अन इयरमा, अफ इयरमा त खै त्यो पनि छैन। त्यही भएर मैले त मिठी मिठी कुराहरू गरिराखेको जस्तो छु, गरेको छु जस्तो लाग्छ। सोनाजी तपाईँलाई किन कस्तो लागेन र माया प्रेमका कुराकानी नगरेको जस्तो लाग्यो? माया प्रेमको कुराकानी गर्नको लागि लभ पर्नुपर्छ, मैले लभ गरेको छैन, अनुभव छैन, होइन, अनुभव नगरिकन माया प्रेमका कुराकानी मैले कसरी भनौँ? देखाएका कुराहरू फ्याटा फ्याटा भनिरहेको हुन्छु। आजकलको जमाना भनेको खै कस्तो कस्तो छ हेर्नुहोस्, कसरी भनौँ तपाईँलाई, विश्वास कसको गरौँ? झुटो सजिलै बोल्छन्, अब झुट बोल्नेसँग मन मिल्दैन, विचार मिल्दैन, होइन, साँचो सत्य हुनु पर्यो, कसैको मन दुखाउनुहुन्न भन्ने खालको भावना भएको मान्छे म परि भनेपछि, अब आजकल यस्तो ट्रेन चलेको छ झुट नबोलिकन काम नै हुँदैन, जे पनि झुट बोल्नुपर्छ भनिसकेपछि, अब हेर्नुहोस् न त, अनि यस्तो भइसकेपछि माया प्रेमका कुराकानी कसरी हुन्छ? हुँदै हुँदैन नि, यहाँ त झगडा हुन्छ होइन, त्यही भएर त्यतातिर नजाऊ। शुभरात्रि सत्यारीहरू, अप्सरा खड्का, सबिना कान्दुङ, अन्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रुराज महात्यामुद्रल, देवान देवान, अनि टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, गाला बिरमा, निमत खड्की, समीर सहयोगी, भन्जान थुलुङ, विश्वजित झिमे, कल्पना होइन कल्पना, शान्तङ, कमल मुटु पौडेल, सृजला सापकोटा, तारा श्रेष्ठ, केशव सन्सुरी, विनिता गिरी, हिरा बहादुर लगाई, वसन्त श्रेष्ठ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। लालु फाते नुङ्ग्यो भैतिर कि लाउ माया मैतिर कि लाउतिर निर नलाउँदैतिर भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। हेर्नुहोस् न मेरो आवाज आब्बा कति मिठो मेरो आवाज गाठे मर्सी जा म त हेरिगा मरिहरू लट्ठै भइसक्यो होला यति मैले गीत गाउँदा पनि है। राजु परियार र विष्णु माझीको आवाजमा गीत राखिदिनुहोस् भन्दैनुहुन्छ। ओके, राख्ने कोसिस चाहिँ म गर्छु। सोनाजी हिराबहादुर लगाइ हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सेयर गर्दै हुनुहुन्छ कि नै, सेयर गरेर चाहिँ साथ दिनुहोला भन्न चाहे। मलाई यता भन्दै हुनुहुँदो रहेछ कसले भन्दाखेरिमा, म त चिकनतिर छु त भन्नुहुन्छ हो र राजेशजी, उता पो यतैतिर हुनुहुन्थ्यो जस्तो लाग्थ्यो पहिला पहिला मेसेज पठाउँदा त तपाईँ हो, म सम्झाइरहन्छु नातिलाई तर कुरा सुन्ने होइन भन्नुहुन्छ। हजुर आमाले भनेका कुराहरू म सुन्ने गर्छु होइन, आज्ञाकारी हो नै भन्ने बानी छैन, याद गर्नुहोस् है। हजुर आमा तपाईँ सम्झाउनुहोस् न, बुझाउनुहोस् न, दादा के छ खबर, म पनि हेर्दैछु है भन्नुहुन्छ सुजन दाहालले। ओके, मेरो ठिक छ, राम्रो छ, स्वागत छ हजुरलाई पनि। काल्पनिक भयो नि लभ परेको कुरा कथा सुनाउनुहोस् न भन्नुहुन्छ। काल्पनिक, ओके, काल्पनिकमा त म डुबिहाल्छु नि। एकादेशमा राज भन्ने केटो थियो, मरो एकदम ह्यान्डसम थियो, मरो यति ह्यान्डसम कि यति ह्यान्डसम कि मरिहरू फिदा हुने लट्ठ हुने होइन। अब मर खै अलिकति लजालु स्वभावको थियो, मैतिर अङ्कित भए क्या हो होइन, मैले त एकादशको कुरा गर्दैछु के भन्दाखेरिमा होइन त्यो त तेरो नजाउ ठिक छ। काल्पनिक भन्दाखेरिमा म सधैँ कल्पना गरिरहेको हुन्छु, सर्वचिस हावा चलोस्, हल्का बतास चलियोस्, हल्का हल्का कुहिरो हुन्छ नि त्यो फुसफुस जस्तो होइन, कुहिरो जस्तो होस्, त्यसपछि सँगै कोही होस्
यो त मेरै पो हो भन्न थाले. जिन्दगी पनि के आफ्नै कुराहरू राखेर जाने हो गाँठे. ठिक छ, काल्पनिक कुरा एकैछिनमा गर्न आउनेछु. यति बेलाको समयमा चाहिँ गीत राख्न चाहन्छु तपाईँको माझमा. लालु पाते नुङ्गो भुइँतिर केलाउ माया मैतिर केलाउ यहीतिर होइन नलाउ दुईतिर भन्नुहुन्छ. आजकल त के दुईतिर र तिनतिर चारतिर पनि हुन्छन्. ब्याकअप ब्याकअप बोकेर हिँड्दा रहेछन् गाँठे. कसरी हो होइन, एकजना मात्र हो कि यसको लागि म मर्छु होइन, म तिमी बिना बाँच्दिन भनेर एकजना मान्छे भएको हुन्थ्यो गाँठे. यहाँ त हो कि यो भएन भने त्यो छँदैछ भन्ने हुँदो रहेछ. त्यही भइसकेपछि अब यस्तो चाहिँ हुनुहुन्न है. मैले पनि यस्तै भनिराखेको हुन्छु. दुईतिर हुनुहुन्न, छ भने छ लाउने भनिसकेपछि लाउने, एकतिर मात्र लाउने मान्छे माया भन्न खोजेको. यति बेला तपाईँको माझमा एडिट

Lalu fate nungyo waitira kilau maya, waitira kilau maitira nalau duitira. Abanda nungyo pake pani maya duitira launu na yaktira launu parsa jasta laksa malai pani. Jusanga maya garnu parsa maya pani kisim kisim ka uncha na aina. Sablai garine maya kisim ka maya unta aina. Farak farak kisim ka uncha aina. Tara jusanga maya garincha jaslai aina jaspra garko maya garincha ni. आफ्नो प्रेमिका श्रीमती श्रीमान होइन दाजुभाइ अथवा भनौँ न मैले के भन्न खोज्दै थिएँ ठिक छ माया प्रेमको कुराकानी गर्दै थिएँ कहिले काहीँ माया प्रेमको कुराकानी गर्दा गर्दै पनि वर्ड लडबडिन खोज्छ कि यो के हो भन्दाखेरि अब माया प्रेमहरू खासै होइन अब नगरिसकेपछि के भन्ने कसो भन्ने पनि हुँदो रहेछ होइन यसो माया प्रेम माया प्रेम बसेको भए त हो कि हजुर यस्तो हो त्यो हो भन्नुहुन्थ्यो होइन दिपक सर हाम्रो दिपक चालिसा सरले पनि यति बेला हेर्दै हुनुहुन्छ कडा छ त हाँसो भन्नुहुन्छ के गर्नु यही हाँसोमा मुरीहरू लट्ठ हुन्छन् कि भनेको सर खै भएन है त्यति बेला म म्यासेजतर्फ लाग्छु अनिसके साई दादा भन्नुहुन्छ हजुर शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछु भन्नुहुन्छ साथीहरूमा उर्मिला दियाले शर्मिला आयो अनि जानुका आयो सूचना योगी अनि रिया योगी लागि सबैमा सम्झना माया छ भन्नुहुन्छ मनकुमारी कान्छी कुलुङले पनि शङ्खा साबाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अनि आकाश राय हुनुहुन्छ धरानबाट कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ पूर्वली आकाश राय हुनुहुन्छ सम्झनु पर्दाखेरि भूमिका राई कमला मुखिया आशिष नयन बस्नेत निमा शेर्पा रमन मोक्तान तामाङ अमित किरात राई पूजायौँ हाङ बिहानी अनुष्का भागिस्मिता कुलुङ अनुसा सुनवार रश्मी सुताङ सुनिम शेर्पा अर्पण रोशनी काला बिरुमान सुनवार त्यस्तै वरुण चञ्चले राई सरोज राई तुम्सा लिम्बु विजया कपिला चामिङ राई कमला उनिम लिम्बु मिडिया प्रेम निर्मला उनिम बसन्त श्रेष्ठ माधव ढुङ्गेल राज घले मगर कुमार फुटबोली कान्छा दिलुसा नयाँ फुल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्रिसना विश्वकर्मा हुनुहुन्छ कार्यक्रम रोल्पाबाट सुन्दैछ है सम्झना सबैमा भन्नु उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मलाई होइन हेर्दै पनि हुनुहुन्छ है प्रत्यक्ष रूपमा हुनुहुन्छ नि हुनुहुन्छ ओके ठिक छ हेरेर पनि साथ दिनु होला हुन चाहे रानी राजकलाले पनि शङ्खुवासाबाट दाई सुन्दैछु भन्नुहुन्छ टो बहादुर पुलामी हुनुहुन्छ सर नमस्कार सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रदीप लामा सङ्कल्पहरू पोकली आइडिरहेको छ दाई रात्रिकालीन अभिवादन म पनि कार्यक्रम सुन्दैछु है आजको बसाईमा पुरुषोत्तम न्यौपाने र बिमा कुमारी दुराको स्वरमा रहेको भाका डाँडैमा पिपल सरेर भनि राखिदिनुहोस् ल भनिदिनु छु ओके किन नराख्ने राखिहाल्छु नि म विशेष गरी यो भाका तपाईँको लागि मिठो निन्द्री है मिठो निन्दरीको सुन्दर सपनीको साथमा हजुरको एफएम अल परिवारको लागि कार्यक्रम श्रवण गरेर बस्नु नै सबै सबै मिठो माया अविरल सम्झना र शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मोक्तान कान्छा हुनुहुन्छ मोक्तानी कान्छी ए मोक्तानी कान्छीको याद आउँछ मोक्तान कान्छाजी हेलो दाई हजुर म पनि कार्यक्रम सुन्दैछु है धेरै दिनपछि समयले भ्याएसम्म हजुरको कार्यक्रम सुन्ने प्रयास गर्दैछु समय नै मिल्दैन दाई भन्नुहुन्छ हजुर लाई मिस गरिरहेको छ है सम्झिरहेको छ है भन्नुहुन्छ ठिक छ हजुरको ड्युटी छ ड्युटी गर्नु पर्यो कडा ड्युटी हुन्छ होइन नियम परिधि भित्र रहेर होइन बस्नु पर्यो सो समयले साथ दिएसम्म समेत साथ दिनुहोला पनि भन्न चाहे माया गरिदिनु होला पनि भन्न चाहन्छु सुहाना बुझेल हुनुहुन्छ हेर्दै हुनुहुन्छ सबैजनालाई मिठो माया धेरै धेरै सम्झना हेर्दैछु ग्वालटारबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यति बेला म गीततर्फ लाग्छु हो कति रातको समय पक पक पक पक पक पक पक बोल्नु होइन यति बेला तपाईँको माझमा म एउटा गीत राख्न चाहन्छु त्यसपछि मात्र आउँछु यति बेला यति बेलाको समयमा डाँडैमा पिपल सारेर यो गीत राख्न चाहन्छु पुरुषोत्तम नेपाली बिमा कुमारी दुराको मधुर आवाजलाई गीत राख्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नु होला म्यासेजहरू पनि पठाउँदै गर्नु होला है त

भेटाउन है निर्माया आएन, माया त्यही पिपल दाहिने पारेर भन्दिनुहुन्थ्यो, आउनु है माया आउनु, म त नआउनु भन्दिनँ क्यारे, आउनुहोस् माया आउनुहोस्, दाहिने देब्रे दाहिने पारेर आउनुपर्छ भन्छन्, दाहिने पारेर लु आइहाल्नुहोस् भन्न चाहे। रातको समय छ, कार्यक्रम एसएमएस देहोरी अनियर भइराखेको छ, आवाज नमस्ती राज महत छु, साथमा तपाईँ हुनुहुन्छ त्यो बेला। देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हामी हप्ताको साथी दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ लगभग 11 बजेसम्म। 10:52 भइसकेको छ, ढिला नगरिकन फटाफट केही म्यासेजहरू छन्, अब म्यासेजहरू वाचन गरिहाल्छु म। यति बेला ननिष्ठ रूपमा अघिदेखि दिपक सरले हेरिराख्नु भएको छ, माया गर्नुहुन्छ मलाई, औषधि असाध्यै माया गर्नुहुन्छ, औधि भन्न खोजेको मैले होइन, वर तलमाथि हो, औधि माया गर्नुहुन्छ, असाध्यै माया गर्नुहुन्छ, यति बेला हेर्दै हुनुहुन्छ है, खै कति धेरै माया गर्नुभएको सर, के भएको यो, खै के भनौँ र मैले। यति बेला मुक्तान कान्छा हुनुहुन्छ, लाउरे म त सेल्टी नै छुट्टीमा आएको भन्ने गोर्खा पल्टन चलचित्र गीत राखिदिनुहोस् न भाइ भन्नुहुन्छ। अब मुक्तान कान्छाजी चलचित्र गीत चाहिँ नराखौँ होइन, ठिक छ, लाउरे पारेकै म अर्को गीत राखौँला नि त होइन, लोकदोहोरी गीतहरू नै राखौँला, तर अब चलचित्र लोकदोहोरी गीतमा लोकदोहोरी कार्यक्रममा अब चलचित्र गीत के राखौँ र भन्ने हो। मलाई यति बेला भन्दै हुनुहुन्छ सुजन दाहालजी, के भन्दै हुनुहुन्छ भने तपाईँको लागि कोसिस गरेँ है दाइ भन्नुहुन्छ, लेख पठाउनु भएको छ, 2 थोप्लो 1 को तरङ्गमा आफ्नो मिठो बोली मिसाउने, 2 थोप्लो 1 को तरङ्गमा आफ्नो मिठो बोली मिसाउने, हजुरको रेडियोबाट दिनहुँ हजारौँको मन भुलाउने, माइक पछाडिको सङ्घर्ष र हजुरको यो सुमधुर आवाजले हरेक श्रोताको मुटुमा सधैँ खुसी र मुस्कान छाउने भन्दनुहुन्छ। मन छोयो गाँठे यो रातको समयमा, यसरी मन छोयो कि खै के भनौँ र, हजारौँ श्रोताहरूको मन मुटु छोएको छ होला र मेरो आवाज हो। ओके, यो भने त एक्साइटेड छु म। बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, ओखलढुङ्गा पोखली घर भइहाल्छ, साउदी अरेबियाको रियादबाट भन्नुहुन्छ, माया छ है सबैमा सम्झना छ भन्नुहुन्छ। अनि हिजो कि अस्ति कसले हुक्कने होइन, यस्तो आवाज कस्तो आवाज हो भनेर मलाई भन्दै हुनुहुन्थ्यो, छ्यास त मैले कानमा मेरो कानमा परिहालेँ, कुराकानी गर्दै हुनुहुँदो रहेछ दुईजना होइन, आवाज पनि कस्तो कस्तो के भनेर कुराकानी गर्दै हुनुहुँदो रहेछ दुईजना तिनजना बसेर ग्रुपमा, मेरो पाल छ्यास कानमा परिहाल्यो, मेरो आवाज त्यस्तो छ भने होइन नि तपाईँलाई, तपाईँको कहाँ, तपाईँको आवाज त कस्तो छ, कस्तो छ, मिठो छ नि भन्दै हुनुहुन्थ्यो, तर मलाई नै भनेको जस्तो लागिरहेको थियो, फेरि तपाईँले पनि हो भन्नुभयो, राम्रै छ भन्नुभयो, ठिकै छ, राम्रै छ, कुरै छ दाई, त्यो चाहिँ भन्नुहुन्छ खै अब हुनुहुन्थ्यो कोही अरू होला, हेर्न यो भर्खर 14 बाट 15 भन्छ गफान छ गाँठे भन्दै हुनुहुन्थ्यो, न आवाज छ भन्दै हुनुहुँदो रहेछ, मैले पनि भने हो एकछिन त हो जस्तो लागेको थियो, फेरि एकछिनपछि ऐनामा आएर अनि आफ्नो यस्तो मोबाइल फोटो क्लिक गरेर हेरेको, हाइट गाँठे, म जस्तो ह्यान्डसम मान्छे, म जस्तो स्वर्ग धनी मान्छे कोही छैन भन्ने मलाई घमण्ड, एकदम ममा घमण्ड आइसकेपछि, यस्ता कुरा छोड्दे भाइ भनेर मैले कुरा छोडिदिएको है। सालुबाट सुन्दैछु भन्नुहुन्छ विनोद बरुवाले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला स्विकायो रेलैले भन्दै हुनुहुन्छ, भन्ने गीत राखिदिनुहोस् त भन्नुहुन्छ दिपकजीले, ओके राख्ने कोसिस गर्छु म पनि भन्न चाहे। त्यस्तै गरेर हो के यति बेलाको म्यासेज, यति बेलाको समय म म्यासेज वाचन गर्दैछु, कसको भन्दाखेरिमा यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ, खै त म्यासेज वाचन गर्न खोजेको, मरो अप एन्ड डाउन हुन्छ, पिजमा त नाच्नुपर्छ, है मेरो फरिया झन्माथि सार्यो झन तल सर्छ भन्दै नाच्नुपर्छ भन्छ भनेर त्यसरी नाच्न खोज्छ, कमेन्टहरू पनि सन्देशहरू पनि तलमाथि तलमाथि तलमाथि के भएको हो गाँठे, मलाई नाच्न आउँदैन भन्ने थाहा छ त, त्यही भएर हेपेको हुन्छ, म नाच्न सिकेपछि त पर्सि तिजमा होइन चेलीहरू भन्दा
तीन हात माथि उफ्रेर तीन ठाउँ करक हैन कम्मर भाचेर करक करक भाचेर नाच्छु मैले अनि मलाई नाच्न मात्र नआएर त अनि यस्तो भएको अब लाज लाग्छ भन्न पनि के गर्नु है म नाच्न त सिकौँ न होइन शिलाजी धन्यवाद विशेषमा स्वागत छ हजुरलाई पनि लाइभमा हो साँच्ची हो तिजमा म नाच्न अब पर्सि आउँदैछ क्यारे नाच्न सिकौँ मात्र नाच्न सिक्यो भने म होइन दिदी बहिनी अनि अब आमा होइन चेलीहरूभन्दा त अब म तिन हात माथि उफ्रेर नाच्छु देखाइ देखाइ नाच्नु पऱ्यो नि नाच्न आइसकेपछि त छन् छन्ती तिन ठाउँ कम्मर भाँचेर नाच्ने हो तर नाच्न आउँदैन के गर्नु भाइ छोड्यो सिम्पल भाइ हुनुहुन्छ हेलो हेलो दाई भन्नुहुन्छ हेलो हजुर स्वागत छ हजुरलाई पनि भन्न चाहे त्यस्तै मणिराज लुखी सासुनाहरू हुनुहुन्छ हेलो हेलो सर हेलो स्वागत छ हजुरलाई पनि भन्न चाहे उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला गीत भन्ने पनि म्यासेज तर्फै लाग्छ 1057 भइसकेको छ सुजन दाहाल हुनुहुन्छ पीडामा छु है दाई भन्नुहुन्छ तिम्रो सिउँदो अर्कैको नामले गरी नै दिन आयो मेरो चोखो मायालाई बिछोडको उपहार सुम्पिएर गयो भन्नुहुन्छ तिम्रो सिउँदो अर्कैको नामले सिगारी नै दिन आयो मेरो चोखो मायालाई बिछोडको उपहार सुम्पिएर गयो छातीभित्र आँसुको सागर लुकाएर भए पनि हाँसी हाँसी विदा गर्छु मेरो भागको सम्पूर्ण खुसी पनि तिम्रै पल्टोमा परोस् भनी शुभकामना दिन्छु भन्नुहुन्छ के भनेको मनको पीडा पोख्दै हुनुहुन्छ है क्या हो सुजनजी तपाईँ पनि हुन त पीडामा छु भन्दै हुनुहुन्छ अब कुन चाहिँ मरी हो यस्तो गरेको भनेको लभ नगर्नु के होइन यसरी मुटु अर्काको मुटु दुखाउन पाइन्छ होइन सुजनजी अह के भएको है गाठे होइन बरु माया नगर्नु हो यस्तो पीडामा तिम्रो सिउँदो अर्कैको अब त्यो सिँगारिने दिन आइसक्यो भने चाहिँ मन कस्तो चस्सक चस्सक चस्सक दुख्छ होला त्यो बिछोड हुने भयो मबाट टाढा हुने भइसकेपछि कस्तो रुन रुन मन लाग्ने होला मन कस्तो आतिन्छ होला भकानिन्छ होला होइन त्यो आँखाभरि आँसु लुकाएर भएर पनि हाँसी हाँसी विदा गर्छु भन्दैनौँ किन विदा गर्न जानु पर्यो अब तपाईँ छोडिदिनुहोस् न छुटिसकेपछि त होइन खुसी मिलोस् राम्रो होस् भन्नुहोस् ठिकै छ शुभकामना दिनुहोस् यति त भने सुजनजी खुसी लागेर म्यासेज पठाउनु भयो मनको पीडा पर्नु भयो अब यस्तै हो हेर्नुहोस् जिन्दगी तर माया गर्नुहोस् माया गरिसकेपछि निभाउनुहोस् भरपूर रूपमा अब म यहीसँग जिन्दगी कटाउँछु होइन उयो मेरो सार्थक भन्ने पाराले गयो भने होइन यसँग भयो जीवन कटे कट छ नभए अर्को छँदैछ के मतलब भन्ने पाराले गयो भने जो सिरियस भएको छ उहाँको मन दुख्न सक्छ त्यही भएर यो खै लभमा बरु पर्दैन पर्नु गाँठे तरिका सुजनजी यहाँ मनको पीडा पोख्दै हुनुहुन्छ मलाई पनि गाह्रो पर्छ यस्तो भइसकेपछि तपाईँले धोका दिनुभयो त के भन्नुहोस् के भएको मैले कसरी धोका दिन्छु भने केटीहरू म धोका दिनलाई भनेको त्यही पनि म धोका दिने खालको मान्छे परिन हो मेरो बानी के छ भन्दाखेरि मेरो कारणले मन नदुखोस् भन्ने सोच हुन्छ अलिकति पनि तपाईँको मुटु मेरो कारणले दुखेको मैले थाहा पाएँ भने मलाई राति निन्द्र लाग्दैन किन होइन कसरी के भन्ने हुन्छ त्यही भएर मैले सधैँ भन्ने गरेको हुन्छु अनि अरू हतियार जहिले पनि मेरो कारणले मन चाहिँ नदुखोस् भन्छु मेरो कारणले धोका है धोका त परैको जाओस् धोका दिनु पाप हो भगवान्ले हेरिराखेको हुन्छन् आँसु लाग्छ गाँठे मिनु लन्तरी मगर हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद लभ शक्ति माङफाङ हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनि त्यस्तै गरेर आज दादाको लभ परेर हामीले लभ स्टोरी सुन्न पाउने भयौँ भन्नुहुन्छ मेरो लभ परेर होइन भाइ मेरो लभ परेको भए त म खुसी खुसी भनिहाल्थेँ मैले भने त म लभको पारामा चाहिँ अप्टिमिस्टिक होइन आशावादी छुइनँ म निराशावादी छु आजकलको यो विभिन्न यो सामाजिक सञ्जालले कहिले कताको ब्रेकअप स्टोरी सुनाउँछ कहिले कताको घर व्यवहार बिग्रेको सुनाउँछ कहिले को कसको जियाफमा होइन कता गयो अरे भन्ने हुन्छ कहिले कताको बिहाफ कता गयो अरे भन्ने हुन्छ यो सुनेपछि वाक्क दिक्क भएर ओहो नाइ भाइ नाइ म यो लभमा पर्दिनँ भनेर म बरु परै बस्छु यस्तो होइन मान्छे अलिकति लभ गरिसकेपछि एकजनासँग गर्नुपर्छ भन्ने सोच बना भएको मान्छे यस्तो यो धोकाधडी यताउति भइसकेपछि त हामी त गयो भाइ कहाँ हुन्छ लभ परेको छैन म भनिहाल्छु नि लभका कहानीहरू त एउटा मरो राज भन्ने केटो थियो मरो
औति मन पर्थ्यो एउटी केटी होइन लेखेको थियो उसको लागि नलुकाउ तिम्रो मुहार प्रकृति रिसाउन सक्छ तिमीलाई सम्झे उधाउने यो घाम एकासी डुब्न सक्छ भनेर टक्क उसको अनुहार नदेख्दा पनि त्यसरी शब्दहरू कोरेको थियो मराले कुनै समय होइन मुरीले वास्ता नगरेपछि कसको के लाग्छ र अम्बिका मगरले पनि सुन्दैछ है सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ भुवन रावतले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ दाङ घोरायो 19 गाको मान्छे हाल्छ भारतबाट भन्नुहुन्छ भुवन रावत सम्पूर्णमा सम्झना माया छ भन्नुहुन्छ निर्दोष छेमले पनि कार्यक्रम सुन्दैछ है पाँच थरको मिक्लाङजुङ दुई घर भयो अहिले चाहिँ कतारबाट भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जसले अङ्किता सुनवार माया राई कमला उनेम लिम्बू मनिषा मनु जुनिता चामिङ राई मेरो प्यारो मान्छे तिमी कल्पना छेत्री दिल्दु खिरिया अनि रुबिना थामी फुची संस्कृति लामा लुम्बिनी सरी लिम्बुनी पबिना माया आयुष कविता घतानी काली अञ्जना शेर्पा कनुषा सुनवार राई अनिता पूर्वली खुसी ममता पैया योगिनी मिहाङ लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर अब चाहिँ लगभग कार्यक्रमको समाप्ति सकिसकेको छ छुट्टिनुपर्छ जस्तो लाग्यो भन्दा पनि मेसेजहरू छन् है भाषण गर्नु पनि हुन्छ गीत भन्नुहुन्छ स्वीकायोहरू अहिले होइन अन्तिममा गीत राख्दै राख्दै राख्दै त जानु पर्यो छुट्टिनु पर्यो अब सधैँ रातभरि बसेर पनि भएन होइन के गर्नु भोलि आज बिदा भइयो भने कसको भन्नुभयो सुनिल नगर कार्यक्रम एसएमएस दोहोरी सुन्दै हुनुहुन्छ स्वीकायो रेललाई भर्खर भर्खर बजारमा उपलब्ध भयो गीतहरू ठिक छ राख्ने कोसिसमा गर्छु के भन्दै हुनुहुन्छ भने मलाई यति बेला खै मेसेज त वाचन गर्न दिए मरा हत तरिका नाच्छ क्या मेसेज वाचन गर्न खोजेको नाइ नाइ नाइ भनेर जस्तो के भन्नु अनि सुधा थकीले पनि मेसेज गर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मैले मेसेज त देखेको छ ल तपाईँकै लागि यो नि पढ्नु है भन्नुहुन्छ दुःखले लेखेको छु भन्नुहुन्छ दुई थप्लो एकको तरङ्गमा सधैँ गुन्जिरहने त्यो आवाज सबैको दुःख बिर्साएर खुसी छाउने हजुरको यो अन्दाज भन्नुहुन्छ खै आज त्यो भावमै गएन हो म होइन लेख रचनाहरू वाचन गर्ने मुडमै छैन कि क्या हो मेरो आवाजै गएन त हिराबहादुर लकाजीलाई सुन्दैछु भन्नुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ दुई थप्लो एकको तरङ्गमा सधैँ गुन्जिरहने त्यो आवाज सबैको दुःख बिर्साएर खुसी छाउने हजुरको यो अन्दाज रेडियोको स्टेशनबाट सबैको प्रिय बन्नुभएको छ दाजु हजुरको यस मधुर बोलीमै अडिएको छ श्रोताको शिरताज भन्नुहुन्छ मिलाउन आएन हो सुजनजी फोन गर्नुहोस् बरु तपाईँ आफै वाचन गर्नुहोस् मैले खै किन हो किन यो लेख रचनाहरू वाचन गर्न बिर्सेँ कि जस्तो लाग्छ मिलेन जस्तो लाग्यो है मलाई वाचन गरेको त्यो पढे जस्तो आयो पढेको जस्तोमा खै खल्लो खल्लो हुन्छ नि आवाजको जादुले हरेक श्रोताको मन छुने दुई थोप्लो एकको तरङ्गमा सधैँ आत्मीय भइदिने स्टेशनबाट पोखिने हजुरको त्यो सुमधुर बोलीले उदास मुटुहरूमा पनि खुसीको नयाँ आशा जगाइदिने भन्नुहुन्छ विशेष रूपमा धन्यवाद शब्द खर्च दिनुभएकोमा सुजनजी है आज रमाइलो भयो भन्नुहुन्छ अब रमाइलो त अब होइन कस्ता कस्ता कुरा गर्यो रमाइलो त भइहाल्छ नि यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु भन्दै हुनुहुन्छ यति बेला मलाई पनि सिकाइदिनुहोस् त है भन्नुहुन्छ शिलाजीले लभ गर्न हो शिलाजी के सिकाउनु पर्यो लभ गर्न त मलाई आउँदैन त्यो भने त्यस्तै गरेर यति बेला हुनुहुन्छ यो कुरा रियल्ली हो भन्नुहुन्छ पोजिटिभ थिङ्किङले धोकाधडीको कुरा हो त्यो चाहिँ हो मान्छे ब्याकअप बोकेर हिँड्दा रहेछ नि एउटा नभए अर्कोसँग अब माया गरिहाल्छु नि यो छैन त त्यो छ भन्ने तर त्यो भएन कि मान्छेको मन छ उसले उसको मन दुख्यो भने ऊ रुन्छ होइन उसको आँसु झार्नुहुन्न भन्ने खालको सोच बनाउनुपर्छ हो उसको पनि मन हो होइन उसको आँसु लाग्न सक्छ अब आँसु झार्नुहुन्न मेरो कारणले दुःख दिनुहुन्न भन्ने सोच भयो भने अब कसैलाई पनि दुःख पीडा दिइँदैन
होइन जेसुकै भए होस् उसको मेरो लागि म फाइदा हेर्छु भन्नेतर्फ गइयो भने अब यस्तै दुःख पाउँछन् होइन दुःख खाइन्छ पालो त आइहाल्छन् घुमिफिरी त्यही भएर कसैलाई दुःख नदिउँ झुटो नबोलौँ होइन माया एकजनासँग मात्र गरौँ है ल पर्ने होइन आफै हुन्छ मन मनै भन्दा त्यो त हो जस्तो लाग्छ शिलाजी मलाई पनि कहाँ एकजना मुरीलाई यस्तो मन पराएको छु कि मैले तर मन मनै मन परायो बाहिर सकिनँ कस्तो भन्नलाई ल ल जा मैले भन्दै रेडियोबाट ओहो हो रहेछ है मैले महसुस गरेँ शिलाजी तपाईँले भन्दाखेरि मन मनै मन परायो मैले खै किन हो किन कसरी मन परेको नि थाहा भएन होइन ल परेकै हो र त त्यो मनमनै भएको होइन गाँठे त्यो थाहै एट्र्याक्सनहरू पनि भन्छन् के हो पनि भन्छन् अब कति गल्ती हो भन्नुहुन्छ होला ठिक छ त्यतातिर नजा जिस्केको हजुरहरू चाहिँ मेरो पनि सबैलाई धेरै सम्झना माया खड्का है कपिल वस्तुदेखि सम्झना सबै भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु विचार भन्नुहुन्छ मायाजीले आज अलि भावुक हुनु भएन भन्नुहुन्छ भावुक त किन हो किन हुनु र नाच्न हो नाचौँ भन्दै हुनुहुन्छ ल शिला अधिकारीजी ल पार्न त मलाई आउँछ भन्नुहुन्छ शिलाजी हो र मलाई सिकाउनुहोस् न हो गाँठे यो कुरा नआएर ल पार्न नआएर होइन खै मरी मन परेको मरी पनि ल पार्न नआएर होला अस्ति एकजनाले आई लभ यु भन्दा पनि मैले नबुझेर नजानेर बाले पढ भन्दा पढिएन कका नाममा डमरू भइहाल्यो त्यो भइसकेपछि त्यो नबुझेपछि साथीलाई सोध्न गएको थियो आई लभ यु भन्नुभयो मरिले के हो त साथी भनेको साथीले केही पनि होइन त्यो होइन त्यो भनेको खासै केही होइन भने जस्तो गर्नुभयो मेरो अगाडि चाहिँ पछि चाहिँ अब साथीले नै लाइन हान्नु भएको छ आजकल जमाना यस्तो छ हेर्नुहोस् अब के त गहानी राख्नु ल ठिक छ छुटिनुपर्छ यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाईदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु नम्बर 0484-0026 रहेको छ रातको समयमा अब हल्का भए पनि रमाइलो गरौँ न भन्न खोजेको होइन त्यो थकित मुद्रा हुन्छ अनि आलस्य भइराखेको हुन्छ अब पीरचिन्ता भइराखेको हुन्छ रातको समयमा बिहानदेखि काम गर्दा गर्दै लागेको त्यो थकाइ पीरचिन्ता व्यथाहरूलाई नौ डाँडा कटाइदिन्छु भनेर आएको हो म कट्यो होला होइन कटाउन सफल भयो होला जस्तो लाग्छ भयो कि भएन अब त्यो तपाईँले भन्नुपर्ने कुरा हो भन्नुहुन्छ कि हुन्न अब त्यो पनि मलाई थाहा छैन जस्तो भन्नु होला भन्न चाहे अब म चाहिँ छुटिन्छु तिनजेलसँग सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद झालडोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनु होला है अनि म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनु होला रातको समय छ लामखुट्टेको टोकाइबाट जोगिनु होला पानी पिउने बानी छ भने छेउमा ल्याएर राख्नु होला मखमा गिलासमा बोतलमा केहीमा होइन अर्को कुरा भन्नुपर्दाखेरिमा रातको समयमा हाम्रो बानी के छ भन्दाखेरिमा विद्युतीय उपकरणहरू एकछिन त भने मोबाइलमा चार्ज हालेर राखौँ न अथवा केही चार्ज गरौँ न भन्ने सोच हुन्छ अनि त्यो बिर्सन्छौँ कि अनि त्यत्तिकै चार्ज भइराखेको हुन्छ कहिलेकाहीँ अपर्झट केही होइन हाई भोल्टेज हुनसक्छ कहिलेकाहीँ हाई लो भइराखेको हुनसक्छ करेन्ट फ्लो भइराखेको हुन्छ त्यो कारणले पड्किन सक्छ होइन दुर्घटना घट्न सक्छ सो मैले बेलैमा सचेत गराइराखेको हुन्छु रातको समयमा चार्जिङमा राखेर नछोड्नु होला केही चिज पनि होइन त्यस्तै गरेर अर्को कुरा त के भन्नु र मलाई माया गर्नु होला होइन अब कोही कसैलाई केही भन्न बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनु होला बिर्सनु भयो भने भोलि फेरि फायर भएर बस्न सक्नुहुन्छ तिमीले मलाई होइन हिजो बेलुका नसम्झेको होइन मिस नगरेको होइन तिम्रो आवाज सुन्न मन थियो भन्ने पनि हुनसक्छ अर्को कुरा अवसर लिन बिर्सनु भयो कि 11:10 गइसकेको छ सम्झिनुहोस् ल भन्न चाहे आशा हुनुहुन्छ नमस्कार दाई हेर्दैछु सञ्चना सबै भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दाई अब चाहिँ छुट्नुपर्छ ल यतिन्जेलसम्म हेलो हाई नमस्ते हार्ज श्रीराज सर भन्नुहुन्छ छेमजी हुनुहुन्छ नमस्कार स्वागत छ हजुरलाई धन्यवाद दिन चाहे भन्दै अब छुट्यो ओके एउटा म्यासेज मेरो बाँकी छ भन्नुहुन्छ हाँस्दै हुनुहुन्छ सुजनजी कुन चाहिँ म्यासेज नाम लिदिनु पर्यो हो दाई भन्नुहुन्छ के नाम लिनु पर्यो सुजनजी मैले नाम त वाचन गरिराखेको छु त होइन आँखाको भाका बुझिदिने एउटा मान्छे भए पुग्छ दुःखमा पनि हाँसिदिने एउटा मान्छे भए पुग्छ आँखाको भाका बुझिदिने एउटा मान्छे भए पुग्छ दुःखमा पनि हाँसिदिने एउटा मान्छे भए पुग्छ
दुनिया जित्ने ठूलो रहर छैन मलाई यो जिन्दगीमा दुनिया जित्ने ठूलो रहर छैन मलाई यो जिन्दगीमा बस मनको कुरा बिना शब्द बुझिदिने एउटा मान्छे भए पुग्छ बस मनको कुरा बिना शब्द बुझिदिने एउटा मान्छे भए पुग्छ भन्नुहुन्छ सुजन दाहालज्यूले पक्कै पनि अब खोजी त त्यही हो क्या रे होइन आफूले भन्नै नपरोस् उसले सहज रूपमा बुझियोस् भन्ने खालको सोच हो होइन यस्तै हो ठिकै छ विशेष रूपमा धन्यवाद दिन चाहे यसको लागि भन्दै दियाजीलाई पनि स्वागत छ है धन्यवाद पनि दिन चाहन्छु कार्यक्रम राम्रो छ भन्नुहुन्छ ओके अन्तिममा तपाईँको माझमा स्वीकायो रेलैले यो गीत राख्दै राख्दै आजको वर्षबाटमा कार्यक्रम प्रस्तुत श्रीराज म छुट्न चाहन्छु यसमा आवाज दिनुभएको छ सुनिल नगरजी हो उहाँहरूकै आवाज रहेको छ पक्कै पनि प्रकाश दुरा मिना बुढा थुकी बसन्ती मगर उहाँहरूको आवाज साथसाथ होइन ओके उहाँहरूको आवाजमा रहेको गीत हुन सक्छ होइन आवाज भनेर लेखेको रहेनछ ठिक छ सुनिल नगरजीको आवाज हुन सक्छ अभिनय पनि हुन सक्छ होइन उहाँहरूको ठिक छ गीतमा राख्दै राख्दै आजको वर्षबाट छुट्न चाहन्छु जतिन्जेलसम्म विशेष रूपमा धन्यवाद दिन चाहन्छु विशेष रूपमा फेरि पनि मलाई धन्यवाद दिँदै आजको वर्षबाट छुट्टी आओस् नमस्कार शुभरात्रि मिठो सपनीको कामना गरेँ है त सपनीमा कुर्नुहोला ल सपनीमा

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: ज्येष्ठ र एकल महिलाले बुढ्यौलीको सहारा, सामाजिक सुरक्षा भत्ता समेत बाढ़ी प्रभावित क्षेत्रका लागि पठाउन थालेका हुन्। बागलुङ बजार स्थित समृद्धि मार्ग टोल विकास महिला समूह, चिप्लेटी महिला समूह, ओढार चौर महिला समूह र गलकोट नगरपालिका तीन, हटियाको धौलागिरी आमा समूह स्याहालाले बाढ़ी प्रभावितलाई राहतका लागि सहयोग गरेका हुन्। समृद्धि मार्ग टोल विकास महिला समूहमा आबद्ध महिलाले तीज मनाउने रकममा सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम समेत थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 71,216 रूपियाँ ब्याङ्क मार्फत जम्मा गरेको जानकारी समूहका अध्यक्ष तारा श्रेष्ठले दिनुभयो। बागलुङ नगरपालिका चार ओढार चौर स्थित देउराली महिला समूहले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 151,055 रूपियाँ सहयोग गरेको हो।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
10: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
12: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधै रहेछ नि।
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
14: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता, विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्म शीर्षकमा खबर छ। अछामको मंगलसेन 5 स्थित 16 नाविका विद्यार्थीले आफूहरूबाट रकम संकलन गरेर बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु साथ धर्मपनिया स्थित राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाई सोनाई 7 स्थित प्रेमपुर गोनाही माविका विद्यार्थीले 470 रूपियाँ भोटेको सी बाढ़ी प्रभावितका लागि सहयोग गरे। त्यस्तै मकवानपुरको था नगरपालिका किटेनी स्थित अधिकारी वंशज महिला समूहले भने तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,500 रूपियाँदेखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताएकी छन्। सहयोग गर्ने क्रम अछाम, कपिल वस्तु, रौतहट, काठमाण्डौ, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँदेखि विदेशका विभिन्न स्थानमा भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। गत बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। बुधबार साँझसम्म ती खातामा करिब 8.5 रूपियाँ संकलन भएको छ। यसमध्ये 5,18,75,00,000 विभिन्न विद्युतीय माध्यम, चेक, क्यूआर, मोबाइल ब्याङ्किङ आदि र सोही अवधिमा विदेशी मुद्रा मार्फत करोड़ गरी करीब 6.5 अर्ब रूपियाँ राहत कोषमा जमा भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक भोटेको सीमा बाढ़ी आउनु अघि नै प्रधानमन्त्री राहत कोषमा करिब 2.08 अर्ब रूपियाँ बक्यौता थियो। बाढ़ीपछि थपिएको करिब 6.25 अर्बमा बाढ़ी अघिको 2.08 अर्ब जोड़दा कोषमा 8.25 अर्ब रूपियाँ संकलन भएको देखिन्छ। अकल्पनीय बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति सहयोग र सहानुभूति देखाएर धेरै दाता स्वदेशी तथा विदेशीबाट सहयोग प्राप्त भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विपद व्यवस्थापनको संचालन समितिका संयोजक गुढाकर भट्टले जनाएका छन्। त्यस्तै व्यवसायीले भने 15 करोड़सम्म जम्मा गरेका छन्। भोटेकोशी बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि कसैले विद्यार्थीहरूमा कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तीजको दर रोके भने, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
7: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहिबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टा छुट्टै भेट गरे। दुवै भेटमा रसुवामा गत भदौ 10 गते भएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। घिसिङ जलविद्युत क्षेत्रका विज्ञ हुन्। लामो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएर काम गरेका घिसिङ अघिल्लो सरकारका ऊर्जा मन्त्री थिए। नेकपाका नेता पुन पूर्व ऊर्जा मन्त्री र पूर्व अर्थमन्त्री समेत हुन्। अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्न सकिने सुझाउँदै आएका छन्। यस पृष्ठभूमिमा प्रधानमन्त्री बालेन बाढ़ीपछिको खोज उद्धार र पुनर्स्थापनाका विषयमा विज्ञ तथा राजनैतिक नेताहरूसँग छलफल थालेका हुन्। घिसिङका अनुसार भेटमा प्रधानमन्त्री बालेनले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार रणनीतिक रूपमै परामर्श शुरू गरिएको हो, अर्थात विपदको सामना गर्न एक्लै सकिँदैन भन्ने निचोड़मा पुगेपछि सरकारले एकातिर बाह्य सहयोग खुल्ला गर्यो, अर्कोतिर प्रधानमन्त्री बालेन विज्ञ र राजनीतिक दलका नेताहरूसँग संवादमा जुटेका हुन्। यससँगै प्रधानमन्त्री यूएन जाने शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन र शाह बालेन संयुक्त राष्ट्रसंघ यूएनको 18 महासभामा भाग लिन जाने भएका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन यूएन जान लागेका हुन्। उनीसँग परराष्ट्र मन्त्री शिशिर खनाल पनि सँगै जानेछन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गतेको विपद र राजनीतिक दबावका कारण प्रधानमन्त्री नै जान लागेका हुन्। बल्ल परामर्शमा सरकार शीर्षकको खबरसँगै प्रधानमन्त्री यूएन जाने उपशीर्षकको यो खबर मध्याह राष्ट्रिय दैनिकमा छापिएको हो।
14: सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा शीर्षकमा खबर छ। सरकारले यही भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेहरूको संख्या 13 दिन हुन्छ भने राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले बाढ़ीको कहरमा सिंगो देश दुख्दा राष्ट्रिय शोक दिवस मनाउने तर जेएनजी शहीद दिवसका नाममा राष्ट्रिय विदा दिने भनी गरेको निर्णयको आलोचना समेत भएको छ। बाढ़ी प्राकृतिक विपद हो, यसबाट सिंगो देश दुखेको छ। जेएनजी विद्रोह राजनैतिक घटना हो। यो विद्रोहका क्रममा प्रदर्शनकारीहरूमाथि राज्यबाट हिंसा गरिएको थियो भने विद्रोहीका नाममा देशका धरोहरमा आगो लगाएर ध्वंस समेत मचाइएको थियो। गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहबाट तत्कालीन सरकार अपदस्थ भएको थियो। नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन र तत्कालीन प्रतिनिधि सभा विघटन गरिएको थियो। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दल पराजित भए भने वैकल्पिक शक्तिका रूपमा राजनीतिमा आएको छोटो समयमा रासोपा 2/3 नजिक अर्थात 275 सीटमा 182 सीट जितेर सत्तामा पुगेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार साँझ 7 बजेसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1259 पुगेको जनाएको छ। प्राप्त शबका आधारमा यो संख्या निकालिएको हो। प्राप्त शब मध्ये 95 वटाको शनाखत भइसकेको छ भने बाढ़ीपछि 5083 जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। सम्पर्कविहीनमा 583 विदेशी छन्। 5384 घाइतेको उपचार भइरहेको छ। केही घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढ़ीमा फँसेका 12038 जनालाई उद्धार गरिएको प्राधिकरणको विवरणमा लेखिएको छ। यसरी सिंगो देश तोक्दा शोक मात्रै जल्दा भने सार्वजनिक विदा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
7: धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा शीर्षकमा नेपाल समाचार पत्र खबर लेख्छ। भोटेकुसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हजारौं परिवारको घर व्यवसाय खेतबारी र जीवनयापनका आधार मात्रै बगाएन। त्यस क्षेत्रमा लगानी गरेका ब्याङ्क तथा वित्तीय संस्था सामु अब अर्को गम्भीर प्रश्न खड़ा गरेको छ। ऋणीको सम्पत्ति नै नरहेपछि ब्याङ्कले अर्बौं रूपियाँको ऋण कसरी असूल गर्ने? भदौ 10 गते आएको बाढ़ीले रसुवा नुवाकोट र आसपासका क्षेत्रमा ब्याङ्कका शाखा एटीएम भल्ट तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएसँगै ब्याङ्कहरूले प्रभावित क्षेत्रमा प्रवाह गरेको कर्जाको वास्तविक अवस्था समेत अध्ययन गर्न थालेका छन्। नेपाल ब्याङ्कर संघबाट संकलित प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रमा रहेका ब्याङ्कका 17 शाखामा 78204 निक्षेप खाता र 2125 कर्जा खाता थिए। ती शाखाबाट करिब 4,43,00,00,00 18 लाख निक्षेप परिचालन भएको थियो भने 2,42,80,90,000 कर्जा प्रवाह भएको थियो। धितो छ तर धितोको मूल्य नै छैन। बाढ़ी प्रभावित क्षेत्रमा ब्याङ्कबाट घर होटल पसल कृषि व्यापार तथा अन्य व्यवसायका लागि ऋण लिएका धेरै ग्राहक अहिले आफै बेपत्ता र विस्थापित छन्। कतिपयको व्यवसाय सञ्चालन गर्ने संरचना छैन, कतिपयको घर छैन, कतिपयको खेतबारी तथा अन्य सम्पत्ति बाढ़ीले बगाएको छ। अझ कतिपय परिवारका सदस्य नै बेपत्ता छन्। यस्तो अवस्थामा ब्याङ्किङ क्षेत्रको समस्या केवल ऋण उठाउने कि नउठाउने भन्ने प्रश्नमा सीमित छैन, तर प्रभावित शाखाबाट प्रवाह भएको 2,42,80,00,00,000 कर्जा सबै खराब कर्जा भइसकेको भने होइन, यो प्रभावित क्षेत्रमा रहेको कर्जा हो। धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा भोटेकुसी बाढ़ीले जन्मायो नयाँ वित्तीय संकट शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
14: बाढ़ीबाट प्रभावित व्यवसायका लागि सरकारले राहत प्याकेज ल्याएको छ। सरकारले ल्याएको राहत प्याकेजमा व्यवसायलाई कर छूटदेखि ऋण पुनर्संरचनासम्मका सुविधा छन्। सरकारले व्यवसाय पुनरुत्थानका लागि प्याकेज घोषणा गरेको हो। अर्थ मन्त्रालयले बाढ़ी प्रभावित व्यवसायका लागि तयार पारेको राहत प्याकेज बिहिबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। तर बाढ़ीबाट घर र परिवार दुवै गुमाएकाहरूको हकमा भने सरकारले कुनै निर्णय गरेको छैन। बाढ़ीमा बेपत्ताको सास नभए लासको अपेक्षामा रहेका आफन्त गाँस बाँस सहित पुनर्स्थापनाको चिन्तामा छन्। सरकारले अपेक्षाकृत उद्धारमा ध्यान नपुर्याए पनि राहत र पुनर्स्थापनाको प्याकेज ल्याउने अपेक्षामा पीड़ित सर्वसाधारण छन्। सरकारले कोरोना महामारीका बेला पनि व्यवसायीलाई विभिन्न सुविधा दिएर आर्थिक गतिविधि चलायमान बनाउने प्रयास गरेको थियो। बाढ़ीका कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढ़ीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहने व्यवसायीलाई भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट प्रदान गरिने भएको छ। बाढ़ीबाट कुनै प्राकृतिक व्यक्ति वा निकायका प्लान्ट मेसिनरी यन्त्र तथा उपकरण मर्मत सम्भार हुन नसक्ने गरी नष्ट भए त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको परिमाणमा नबढ़ने गरी आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट पाउनेछन्। कुनै आयातकर्ताले भन्सार कार्यालयमा महसुल बुझाइसकेको तर बाढ़ीका कारण गन्तव्यमा नपुग्दै यस्तो वस्तु नष्ट भएको वा सोही प्रकृतिको वस्तु 6 महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट आयात गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गरिनेछ। बाढ़ी प्रभावित क्षेत्रका करदाताका लागि मूल्य अभिवृद्धि कर आयकर ऐन भने अन्तशुल्क ऐन तथा आर्थिक ऐन बमोजिम असोज भित्र पेश गर्नुपर्ने विवरण र विवरण बमोजिमको कर कार्तिक 25 गतेसम्म पेश गर्न सक्ने गरी 1 महिना म्याद समेत थप गरिएको छ।
7: शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित विद्यालय विद्यार्थी र अभिभावकको अवस्थाबारे जानकारी लिन शिक्षा विभागको द्रुत टीम तीन जिल्ला पुगेको छ। टीमका प्रतिनिधिले विस्तृत अध्ययन गरी प्रतिवेदन नबुझाएसम्म विद्यालय खोल्न सक्ने अवस्था छैन। विभागको टीमले मंगलबारबाट स्थलगत अनुगमन समेत शुरू गरेको छ। तीन जिल्लामा द्रुत टीम विद्यालय खोल्ने टुंगो छैन। नुवाकोटले गर्यो अनिश्चितकालीन विद्यालय बन्द घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
14: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैँ राजधानीको लाइफलाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवत जावत गर्ने सवारी साधन अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाई रोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन। यो राजपथ राजधानी काठमाडौँलाई तराई र छिमेकी देश भारतसँग जोड्ने मुलुककै पहिलो राजमार्ग पनि हो। तर संकटका सधैँ विकल्प बन्दै आए पनि बजेट विनियोजन विस्तार तथा स्तर उन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा यस राजपथमा सवारी चाप कम हुन्छ, तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुनसाथ सम्पूर्ण भार यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको देखिन्छ। 7 दशक अघि निर्माण भएको यस राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तर उन्नतिको काम अहिलेसम्म हुन सकेको छैन। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवतः आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम बाढ़ी पहिरो या प्राकृतिक विपत्तिका कारण बन्द भएको छैन भने संकटका बेला सधैँ विकल्प बन्दै आएको छ। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
7: रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको विनाशकारी भीषण बाढ़ीले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। रसुवा सहित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट, नवलपरासी पूर्व लगायतका ठाउँमा सब फेला परिरहेका छन्। बाढ़ीको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन्। अधिकांशको शव पनि भेटिएको छैन। प्रहरी प्रशासनले रसुवा र नुवाकोटका नदी किनार तथा बगर क्षेत्रमा ठूलो संख्यामा शव पुरिएको हुन सक्ने अनुमान गरिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका हजारौं घर तथा संरचना तहस नहस बनाएको छ। ती घरमा बसोबास गर्ने मानिस हराएका छन्। उनीहरूले पालेका पशु चौपाया मरेका छन्। मान्छेको शव व्यवस्थापन गर्ने जटिल भइरहेका बेला सरकारले मरेका पशु चौपाया व्यवस्थापनतर्फ ध्यान दिन सकेको छैन। सयौं संख्यामा गाई भैंसी बाख्रा लगायत पशु चौपाया मृत अवस्थामा बगरमै छरिएका देखिन्छन्। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको उच्च जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
14: सड़क मार्ग नहुँदा शव संकलनमा सक्क शीर्षकमा खबर छ। भुटेकोशी नदीमा एक बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रको सड़क संचार पूर्ण रूपमा ध्वस्त भएपछि खोजी र उद्धार कार्य प्रभावित बनेको छ। सड़क मार्ग विच्छेद हुँदा बाढ़ीले बगाएका र पुरिएका शवहरू समयमै संकलन र व्यवस्थापन गर्न नसक्दा बस्ती तथा बगरभरि शवहरू असरल अवस्थामा छन्। सड़क सञ्जाल नपुगेका कारण लासको खोजी कार्य सहज रूपमा हुन सकिरहेको छैन। सड़क सुविधा पुगेका जमीन मुनि पुरिएका मात्रै होइन, छरिएका लासहरू पनि उठ्न सकेका छैनन्, जसले गर्दा दुर्गन्धित हुन थालेका छन्। सरकारको तथ्याङ्क अनुसार नै हालसम्म 9,279 लास भेटिएका छन् भने 5,083 भन्दा बढ़ी हराइरहेका छन्। रसुवामा मात्रै 2,500